0: जसबाट हाम्रो स्वार्थ बढी पूर्ति हुन्छ, बस त्यस कारण हामी त्यसमा सुखको अनुभव गर्छौँ। श्रीमतीको त अरू उपाय छैन, यही श्रीमानले जे गर्छन् उसमा डिपेन्डेन्ट छ। त्यसैले जब मर्दा परम दुखी भई मूर्छित भई, त जब बिउते रमेश त फेरि ऊ परम सुखी भई। छोरो पनि दुखी भयो, छोरोले सोच्यो बाउ मरे त के गर्नु, आफ्नै पुरुषार्थले केही गर्नुलाई त्यति धेरै दुखी भएन। साथी कम दुखी भए, छिमेकीलाई दुःखमा सुख, आसामी सुखी भयो पछि दुखी भयो, ठ्याक्कै अपोजिट भयो। यो के कारण कि चिन्तनको कारण। यो मेरो पति हो, पति हो, पति हो, यसैबाट मेरो स्वार्थ पूर्ति हुन्छ। यो चिन्तन चिन्तन चिन्तन चिन्तन, जब त्यो चिज छिन्यो त्यही अनुसारको दुःख भयो। पतिले पत्नीमाथि यही चिन्तन गर्यो, यही कारण त वस्तु त न सुख छ न दुःख छ। त यो बुद्धिमा बसाइदेऊ भगवान, यो कामना राख। यो संसारका त यात्रु हुन्, वस्तु त मलाई तिम्रो सुख प्राप्त गर्नु छ, यो कामना राख त परम वन्दनीय।
1: आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति धर्म समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन। यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्यपूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो श्यामा श्यामधाम ठिमी हनुमन्ते पुल भक्तपुर, सम्पर्क 6630059 98 41 23 437। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री राधे।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले नेपालीमा समाचार सुन्नुहुनेछ भने नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 6:30 र 6:30 को समय रहनेछ अन्तर सम्वादको। अहिले भने संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संस्थामा भारतीय एसएसबीको प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिक स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो। नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2023

राशि र अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भनी प्रस्ताव गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिका सैद्धान्तिक छलफलमा उठेको विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्ले पुँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको पनि स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानून निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको देखिएकाले समेट्ने गरी कानून निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको हो। बाल लडाकु लेनिन विष्टले दायर गरेको रिट निवेदनमाथिको सुनवाईपछि सशस्त्र द्वन्द्वको क्रममा बाल सैनिकहरू भर्ना गरी प्रयोग गरेको मुद्दामा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईलाई युद्ध अपराधमा अभियोजन गर्न संविधानले नै सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेको उल्लेख गरिएको छ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बीपी राजमार्ग सडक खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार दुर्घटनामा 8 जनाको मृत्यु भएको हो। रोसी गाउँपालिका वडा नम्बर 7 34 वर्षीय फुलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वडा नम्बर 6 60 वर्षीय प्यारी तामाङ र दैलिक घर भएका 30 वर्षीय बमबहादुर भण्डारीको शनाखत भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 16 जना घाइते भएका छन्। उनीहरूको विभिन्न धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। उता कैलालीको गोदावरीमा बाढीमा परि 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउथको हिजो बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। उता संखुवा सभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटा नगरपालिका 9 मूलघाट नजिक दुर्घटना हुँदा 12 जना घाइते भएका छन्। संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको 15 जना सवार बस हिजो दिउँसो अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 भोलि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिम मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा जेठ 20 सुरु भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा हिजो छलफल गर्नुहुँदै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढाउनु पर्नेमा जोड दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयले हिजो सूचना जारी गर्दै मस्यौदामा सरोकारवाला तथा सर्वसाधारणबाट राय सुझाव र प्रतिक्रिया आह्वान गरेको छ। उच्च शिक्षा हासिल गरेका युवालाई शासकीय प्रणाली विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा जोड्दै व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने लक्ष्यसहित कार्यविधि तयार गरिएको मन्त्रालयले जनाएको छ। र नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले राजनीतिक नेतृत्वको सूझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताउनु भएको छ। काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले समुदायलाई विपद सचेतनामा जोड्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सभापति थापाले पार्टीको संगठनमा आबद्ध 9,00,000 भन्दा बढी सदस्यलाई विपद व्यवस्थापन र पूर्व तयारीका विषयमा सचेत गराइने जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल जेठ महिनाको 30 गते शनिबार, अधिक ज्येष्ठ कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार जुन 13 तारिक सन् 2026, नेपाल सम्बत 1146। रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ्ने भएको छ। महानगरभित्र रहेका सरकारी सार्वजनिक एलानी पर्ती डहर गुठी जग्गामा भएको अतिक्रमण हिनामिना र गैर कानूनी उपभोगको सम्बन्धमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न 2049 पुस 26 गते उक्त आयोगको गठन गरिएको थियो। आयोगले 2052 सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 2 दशकभन्दा बढी समय बितिसक्दा पनि तत्कालीन राजाको शासनकालमा गठित आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा अहिलेसम्म कुनै पनि सरकारले चासो देखाएको थिएन। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै सो फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिस गरेको थियो। उक्त आयोगले 3 वर्ष लगाएर सरकारलाई दिएको प्रतिवेदनले काठमाडौँ महानगर क्षेत्रभित्र मात्र 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको देखाउँदै सो जग्गा रोक्का राखी सरकारको नाममा फिर्ता ल्याउन र संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्न सुझाव दिएको थियो। आयोगले काठमाडौँ महानगरपालिकाका सबै ओडामा अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो। त्यस बेला काठमाडौँ महानगरपालिकामा 35 वटा ओडा कायम थिए, अहिले 32 वटा ओडा छन्। त्यसै गरी आयोगको प्रतिवेदनले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण गरेको देखाएको थियो। प्रतिवेदन अनुसार कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी छ 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको औल्याइएको थियो। आयोगले उक्त जग्गा अतिक्रमण भएको ठहर गर्दै फिर्ता गराउन सिफारिस गरेको थियो। मन्त्री परिषद निर्णय सार्वजनिक सम्पत्तिको संरक्षण उपशीर्षकमा गोर्खापत्र लेख्छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 सरकारले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले 31 वर्ष अघि सिफारिस भएर हालसम्म कार्यान्वयनमा आउन नसकेको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारका नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शिरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ। सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख लगत राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। सहजीकरण समिति गठन अर्को उपशीर्षक रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका
उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यसै प्रसंगलाई नयाँ पत्रिकाले रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनतिर काठमाडौँ महानगरभित्रको 18,941 रोपनी जग्गा मध्ये झण्डै 2,000 रोपनी अतिक्रमित शीर्षकमा मुख्य खबर छापेको छ। एक खर्ब बढीको वित्तीय अपराध भट्ट र ठूला व्यापारिक घराना जोडिएको नेपालको वित्तीय क्षेत्रलाई तरङ्गित बनाएको यो विवाद अदालतमा प्रवेश गरेको छ। नागरिकले प्राथमिकताका साथ यसलाई समाचार बनाएको छ। नेपालमा अधिकांश भ्रष्टाचार मुद्दा सरकारी कामकाजसँग सम्बन्धित हुने गरेका थिए छन्, तर पछिल्लो पटक सत्ता शक्तिको दुरुपयोग गरेर निजी क्षेत्रका व्यक्ति व्यापारिक घरानाले पनि अरबौं रुपियाँ वित्तीय अपराध गरेको उजागर भएको छ। नेपालको वित्तीय क्षेत्रलाई तरङ्गित बनाएको बहुचर्चित सम्पत्ति शुद्धिकरण, मनी लाउन्डरिङ, धितोपत्र बजार चलखेल, बीमा कम्पनीहरूको कोष दुरुपयोग र संगठित आर्थिक अपराध सम्बन्धी मुद्दामा व्यवसायी बोकेर बीमा तथा पुनर्बीमा कम्पनीका उच्च अधिकारी र पूर्व नियामक प्रमुखहरू तानिएका छन्। विशेष सरकारी वकिल कार्यालयले वित्तीय अपराधमा संलग्न भएको आरोपमा 39 व्यक्ति तथा संस्था विरुद्ध करिब 1,15,000,000,000 रुपियाँ बढी रकम बिगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, नेपालको ठूलो व्यावसायिक घराना शङ्कर ग्रुप सहित व्यक्ति तथा संस्था गरी 39 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। भट्टमाथि राजनीतिक पहुँच र सत्ताको दुरुपयोग गरी वित्तीय अपराध गरेको आरोप लाग्दै आएको थियो। 1,00,000,000,000 बढीको वित्तीय अपराध नागरिकले प्राथमिकताका साथ खबर बनाएको छ। काम छिटो हुँदा सेवाग्राही खुसी शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। काठमाडौँ उपत्यकामा रहेका यातायात व्यवस्था कार्यालयहरूको सेवा प्रवाह चुस्त हुँदा सेवाग्राहीमा खुसी छाएको छ। 3 वर्ष अघि परीक्षा पास गर्नुभएका भक्तपुरका सुबिन महर्जनले हिजो यातायात व्यवस्था कार्यालय राधे राधेबाट सवारी चालक अनुमति पत्र लाइसेन्स लिएपछि कार्यालयका कर्मचारीलाई धन्यवाद दिँदै भन्नुभयो, अहिले त सुधार भएर 5 मिनटमै काम बन्यो, ढिलासुस्ती हटेछ, खुसी लाग्यो। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुसी भएका छन्। अर्की सेवाग्राही सिर्जना थापाले भन्नुभयो, मैले लाइसेन्स नपाएको 3 वर्ष हुन लाग्यो, अहिले धमाधम लाइसेन्स दिएको छ, आखिर गरे हुँदो रहेछ त, मैले पनि लिए, विगतमा किन गरेनन्, अहिले त राम्रो काम भइरहेको छ। महर्जन र थापाले भने जस्तै पछिल्लो समय उपत्यकाका यातायात कार्यालयका सेवा प्रवाहमा सुधार देखिएको छ। कार्यालयहरूले कर्मचारी थपेर बिदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली सुरु गरेर भए पनि सेवाग्राहीलाई शास्ति मुक्त बनाएका छन्। काम छिटो हुँदा सेवाग्राही खुसी गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। जुम्लाबाट 69 करोडको कृषि उपज निर्यात शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार प्रकाशन गरेको छ। हिमाली जिल्ला जुम्लाको स्याउ, ओखर, सिमी, आलुदेखि फापर, कोदोको पिठो आम्दानीको प्रमुख स्रोत बनेको छ। जिल्लामा उत्पादित कृषि उपज ठूला सहरमा बिक्री वितरण हुने गरेको छ। उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69,15,61,000 रुपियाँ आम्दानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। अर्ग्यानिक हुने भएकाले जुम्लाको कृषि उपजको बजारमा उच्च माग रहेको कार्यालय
प्रमुख राम भक्त अधिकारीले बताउनुभयो। कुल आमदानी मध्ये सबैभन्दा ठूलो हिस्सा स्याउ बिक्रीबाट भएको उहाँले बताउनुभयो। गत आर्थिक वर्षमा 9,331 मेट्रिक टन स्याउ बिक्री हुँदा 66,31,00,000 रुपियाँ आमदानी भएको छ। स्याउपछि सिमी बिक्रीबाट राम्रो आमदानी भएको छ। 55,803 किलोग्राम सिमी बिक्रीबाट 1,33,92,000 रुपियाँ आमदानी भएको कार्यालयले जनाएको छ। जुम्लाबाट 69,00,00,000 कृषि उपज निर्यात नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। नेपाली भूमि सुस्तामा एसएसबी पसेपछि स्थानीयको प्रतिकार शीर्षकमा नयाँ पत्रिकाले खबर बनाएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले हो हल्ला गर्दै उनीहरूलाई भारतीय भूमि नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै लखेटेको दृश्य सामाजिक सञ्जालमा छ। नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि 17 जेठमा नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीयले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मी बीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। नेपाली भूमि सुस्तामा एसएसबी पसेपछि स्थानीयको प्रतिकार नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। सर्वोच्चले गर्यो निगमको बोर्ड सदस्य नियुक्ति बदर शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा समाचार छापेको छ। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको सञ्चालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यही वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यताक्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, अब छनौट समितिको सिफारिसमा परेको योग्यताक्रम अनुसारका उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चले गर्यो निगमको बोर्ड सदस्य नियुक्ति बदर अन्नपूर्णको अर्थपृष्ठको समाचार हो यो। असारमा 30,000 दादुरा खोप शीर्षकमा नागरिकले समाचार छापेको छ। 30,000 बालबालिका र किशोर किशोरीलाई बागलुङमा दादुरा विरुद्धको खोप लगाइने भएको छ। केही महिना अगाडि ढोरपाटन नगरपालिकामा महामारीको रूपमा फैलिएको दादुराको जोखिम कम अन्य छिमेकी पालिकामा समेत खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। बागलुङका तमान खोला, निसी खोला, बडीगाड गाउँपालिका र गलकोट नगरपालिकाका 30,000 बालबालिकालाई असार 1 देखि दादुरा विरुद्धको खोप लगाउने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताउनुभयो। गत फागुनमा ढोरपाटनमा महामारीका रूपमा फैलियो, अहिले त्यो नियन्त्रणमा त आएको छ तर पूर्ण नियन्त्रणमा आएको मान्नका लागि 42 दिनसम्म कुनै पनि संक्रमण नभेटिएको हुनुपर्ने भन्ने छ। उहाँले भन्नुभयो, ढोरपाटनमा नियन्त्रण भएपछि पछिल्लो समय निसी खोलाबाट हप्ता 10 दिनमा फाटफुट आएको छ, यसले गर्दा पनि हामी अब सतर्क हुनुपर्छ, उहाँले भन्नुभयो। असारमा 30,000 दादुरा खोप नागरिकको समाचार हो यो।
रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। शुद्ध खानेपानीको पहुँच बाहिर नेपालगंजवासी शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको हो। उपमहानगरपालिकामा रहेका 34,565 घरधुरी मध्ये करिब 6,000 मात्र संस्थागत रूपमा शुद्ध खानेपानी सेवा पुगेको छ। प्रतिशतका आधारमा हेर्दा नेपालगंजका करिब 17.36% घरधुरीले मात्र शुद्ध खानेपानी उपयोग गरिरहेका छन् भने बाँकी 82.64% घरधुरी शुद्ध खानेपानी सेवाबाट वञ्चित छन्। यो तथ्याङ्कले उपमहानगरमा खानेपानी वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्ने देखाउँछ। शुद्ध खानेपानीको पहुँच बाहिर नेपालगंजवासी नागरिकको अग्रपृष्ठको समाचार हो यो। अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न थाल्यो सरकार शीर्षकमा नागरिकले खबर छापेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेश गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3-सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिको सदस्यमा मन्त्रालयकै उपसचिव कानूनका गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारी बारे आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न थाल्यो सरकार नागरिकको खबर हो यो। र विश्वकपको ज्वरो शीर्षकमा अन्नपूर्णले मुख्य खबर छापेको छ। फुटबल प्रेमीमा विश्वकपको ज्वरो चढेको छ। विश्वकप केवल जित र हारसँग मात्र जोडिएको छैन, विभिन्न देश संस्कृति र समुदायका व्यक्तिलाई एउटै भावनात्मक सूत्रमा बाँधेको छ। चिया पसल रेस्टुरादेखि सामाजिक सञ्जालसम्म फुटबलकै चर्चा छ। प्रत्येक व्यक्तिको जीवन, सोच र दैनिक व्यवहारमा प्रभाव पारिरहेको छ। त्यसैले विश्वकपको ज्वरोले सबैलाई गाँजेको छ। विश्वकपको ज्वरो अन्नपूर्णको मुख्य समाचार हो यो। यो सँगै पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौ। प्रविधिमा शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: नमस्कार, कार्यक्रम अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। 31 वर्ष अघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 अन्तत सरकारले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शिरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। 2021 सालको नापिका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वडामा अतिक्रमण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो पनि खुलेको छ। साथै सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने प्रक्रिया पनि अब अघि बढ्ने संकेत देखिएको छ। आयोगले काठमाडौँ नगर क्षेत्रभित्र भएका सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको अवस्थाबारे विस्तृत अध्ययन गरी 2052 सालमा सुझावसहितको आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। आयोगले प्रतिवेदन बुझाए पनि राजनीतिक र प्रशासनिक दबावका कारण यो प्रतिवेदन कार्यान्वयनमा आएको थिएन। आजको अन्तर सम्वादमा हामी रावल आयोगको प्रतिवेदनबारे केन्द्रित भएर वरिष्ठ अधिवक्ता प्रकाश मणि शर्मा भुषालसँग कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर सम्वादमा।
3: धन्यवाद।
2: मन्त्री परिषदको बैठकले 31 वर्षपछि यो रावल आयोगको प्रतिवेदन र अदालतको आदेशलाई पालना गर्ने निर्णय गरेको छ, यसलाई तपाईँ एउटा अभियन्ताका रूपबाट कसरी हेर्नुभयो यो विषयलाई?
3: एकदम स्वागत योग्य विषय छ। यो वास्तवमा सरकारको दायित्व हो, सरकारले गर्नुपर्ने थियो, हिजोका सरकारले गर्नुपर्ने थियो। आज यो 2060 सालमा हालेर 52 सालको प्रतिवेदन जसले चाहिँ के भनेदेखि काठमाडौँ उपत्यकाको चाहिँ काठमाडौँ नगरको लगभग 10% जमिन चाहिँ के भनेदेखि अतिक्रमण, सार्वजनिक तथा सरकारी जमिनहरू अतिक्रमित भएको छ भन्ने कुराहरू जब सरकारले आफैले गठन गरेको उच्च स्तरीय आयोगबाट प्रतिवेदन आउँदा त्यसलाई चाहिँ के भनेदेखि तत्कालै कार्यान्वयन गर्नुपर्ने थियो, तर 8 वर्षसम्म त्यो कार्यान्वयनको अवस्थामा आएन। आफैले नै चाहिँ त्यसलाई चाहिँ के भने रोकेर राख्यो सरकारले, त्यसलाई सार्वजनिक पनि गरेन। अनि हामीले चाहिँ के भनेदेखि प्रो पब्लिकको तर्फबाट म समेत भएर यो सम्मानित अदालतमा चाहिँ के भनेदेखि मुद्दा लिएर गयौँ, रिट निवेदन लिएर गयौँ। र त्यो रिट निवेदन लिएर जानुभन्दा पहिले पनि सरकारका विभिन्न निकायहरूमा हामीले अनुरोध गऱ्यौँ, यो सरकारको प्रतिवेदन यो जनताको हितमा छ, राज्यको हितमा छ, यसलाई कार्यान्वयन गर्नु पर्यो भनेर। तर त्यहाँबाट कुनै पनि चाहिँ के भनेदेखि जवाफ पनि आएन, त्यसप्रति कुनै काम कारवाही अगाडि बढेन। त्यसपछि सम्मानित अदालतमा गयौँ र सम्मानित अदालतमा पनि लगभग चाहिँ के भनेदेखि 67 सालमा यसको फैसला भयो र आजसम्म पनि यसलाई कसैले चाहिँ हेरेको थिएन। र यो सरकारले आएकै लगभग 2 महिनाभित्रमै चाहिँ के भनेदेखि यो जनहितको काम, यो काठमाडौँको चाहिँ के भनेदेखि भनौँ न यो के भनेदेखि फोक्सोको काम गर्ने खुला क्षेत्रहरू, यो स्वास्थ्यको लागि, व्यक्तित्व विकासको लागि, बालबालिकाको व्यक्तित्व विकासको लागि अत्यन्त जरुरी रहेको चाहिँ के भनेदेखि यो महत्त्वपूर्ण सार्वजनिक हितको कामलाई चाहिँ के भनेदेखि सरकारले कार्यान्वयनमा लगेको छ, त्यो अत्यन्त सराहनीय छ, स्वागत योग्य छ। र म एकदम हर्षित भएको छु आफूले चाहिँ के भनेदेखि 23 वर्ष अगाडि चाहिँ हालेको चाहिँ विषयमा चाहिँ आज आएको सरकारले वास्तवमा जनताको सरकार हो भन्ने अनुभूति दिएको छ।
2: यति लामो समयसम्म उक्त प्रतिवेदन कार्यान्वयन हुन नसक्नुमा के समस्या होला जस्तो यहाँले पाउनुभयो? लामो समयसम्म त यहाँले भनेअनुसार पनि प्रतिवेदनलाई थन्काइएको थियो, यसमा राजनीतिक प्रभाव थियो कि प्रशासनिक प्रभाव थियो कि के कारणले यो रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन जस्तो यहाँलाई लाग्यो?
3: यो वास्तवमा के भनेदेखि राजनीतिक र प्रशासनिक दुवै दबाब थियो होइन, र अधिकांश त चाहिँ के भनेदेखि यो आफ्नो दलीय चाहिँ के भनेदेखि आवरणमा रहेका व्यक्तिहरूले प्रशासनिक चाहिँ के भनेदेखि अधिकारमा रहेका व्यक्तिहरूले, राजनीतिक अधिकारमा रहेका व्यक्तिहरूले अथवा त्यो राजनीतिलाई समर्थन गर्ने व्यक्तिहरूले चाहिँ के भनेदेखि त्यो अतिक्रमण गरेको, त्यसको चाहिँ के भनेदेखि त्यसलाई चाहिँ के भनेदेखि आफ्नो निजी बनाएको हुनाले यो राजनीतिक प्रशासनिक सबै दलीय आधारमा चाहिँ के भनेदेखि यो प्रतिवेदन लुकाएर राखिएको थियो।
2: त्यति बेला 35 वडामा 1,859 रोपनी भन्दा बढी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको अब त्यो प्रतिवेदनको तथ्याङ्कले देखाउँछ। अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने त यो बढेको पनि हुनसक्छ, किनभने काठमाडौँमा सहरी क्षेत्रको विस्तार त्यसै गरी घरहरू बन्ने क्रम पनि तीव्र रूपमा अगाडि बढिरहेको स्थिति छ। फेरि यसलाई एक किसिमले भनियो भने यो कार्यान्वयन गर्दै गर्दा फेरि अध्ययन गर्नुपर्ने अवस्था विद्यमान त रहन्छ कि रहँदैन?
3: एकदमै रहन्छ। यसलाई चाहिँ के भनेदेखि तत्कालै चाहिँ जुन 1,859 रोपनी 14 आना 35 वडाहरूमा चाहिँ के भनेदेखि जुन अतिक्रमित भएको छ ती जग्गाहरूलाई अतिक्रमणबाट मुक्त गर्नु पर्यो र त्यसलाई सार्वजनिक सरकारी जग्गाको रूपमा चाहिँ ल्याउनु पर्यो, होइन? त्यो कानुनी व्यवस्था छ, संवैधानिक व्यवस्था छ, त्यहाँ कुनै बाधा अवरोध छैन, खालि चाहिँ के भनेदेखि इच्छाको कुरा हो, होइन? राजनीतिक इच्छाको कुरा हो जुन अहिले सरकारले देखाएको छ, है? त्यस कारणले एकातर्फ चाहिँ अब अध्ययन गर्ने भनेर यसलाई रोक्नु हुँदैन, यो तत्कालै चाहिँ कार्यान्वयनमा जानुपर्छ। अर्कोतर्फ चाहिँ के भनेदेखि अब काठमाडौँ चाहिँ के भनेदेखि बस्न लायक सहरको रूपमा नहुने भइसक्यो। एकातर्फ कङ्क्रिट भइरहेको छ, अर्कोतर्फ हाम्रा चाहिँ सार्वजनिक जग्गाहरू, पोखरीहरू, नदीहरू सबै चाहिँ के भनेदेखि मिचिएका छन्। यो रावल आयोगले 2050 दिएको प्रतिवेदन पछि पनि धेरै जग्गाहरू मिचिएका छन्। त्यसले गर्दाखेरि एउटा अर्को चाहिँ के भनेदेखि समिति बनाएर, र फेरि त्यो समिति कस्तो भनेदेखि उच्च स्तरीय समिति, अब ललितपुरमा भएको, ललितपुरमा यस्तो पनि भएको छ, भक्तपुरमा पनि चाहिँ के भनेदेखि अतिक्रमित भएको छ र नेपालभरि नै भएको छ, र यो जुन सर्वोच्च अदालतको फैसला छ त्यसले पनि त्यो कुरालाई इङ्कित गरेको छ। अब के भनेदेखि सम्पूर्ण नेपाल अधिराज्यभरि, त्यति बेला 60 बनेको थियो भनेदेखि नेपाल राज्यभरि चाहिँ के भनेदेखि यो अतिक्रमणको चाप बढ्दो छ, र यो चाहिँ के भनेदेखि अहिले यसलाई कार्यान्वयनमा जुन लाने निर्णय गरेको छ त्यो अनुसार कार्यान्वयन गरिहाल्ने, अतिक्रमण मुक्त गर्ने, र अर्को चाहिँ के भने उच्च स्तरीय आयोग बनाएर यी काठमाडौँ उपत्यका लगायत चाहिँ के भनेदेखि सम्पूर्ण राज्यमै अतिक्रमण जुन गरिएको छ त्यसलाई चाहिँ हटाउनुपर्छ।
2: अब यो झन्डै 30-31 वर्षको अवधिमा अतिक्रमित जग्गाहरू तह तह किताकाट भइसकेको अवस्था पनि छ। तत्कालीन समयमा जसले कब्जा गरे, भोग चलन गरे, आफ्नो नाममा सार्वजनिक जग्गालाई ल्याए, ती व्यक्तिहरूले उक्त जग्गाहरू बिक्री वितरण गरेर अन्य व्यक्तिको हातमा समेत पुगिसकेको अवस्था रहन्छ। यस हिसाबले न्यायको दृष्टिबाट हेर्दा जसरी तेस्रो, चौथो, पाँचौँ पक्षसम्म त्यसरी जग्गाको तह तह किताकाट भइरहेको अवस्था पनि हुनसक्छ। यसमा सरकार कति संवेदनशील भएर अगाडि बढ्नुपर्छ, किनभने हामीले विभिन्न अड्डा अदालतमा पनि वास्तविक त्यो जसले कृत्य गर्यो, ठगी गर्यो, त्यस्ता व्यक्तिहरू भन्दा पनि जसको हातमा जग्गा छ उनीहरू पर्ने गरेका र उनीहरू समस्यामा पर्ने गरेका अवस्थालाई पनि न्याय लिइरहेको अवस्था छ। यसलाई कसरी हेर्न सकिन्छ?
3: यस्तो हेर्नुहोस्, यो के भनेदेखि दूषित दर्ता, होइन? जसले गरे पनि, जसले अहिले जुन तह तहमा गएर बिक्री हुँदै गएको छ भनेदेखि त्यसको स्रोत मुहान त दूषित छ नि त, होइन? त्यो दूषित मुहानबाट भएको दर्ता चाहिँ दूषित नै हुन्छ। त्यस कारणले कसैले निजी दर्ता गरेको छ भने मालपोत ऐन 2034 दफा 24 त्यो चाहिँ के भनेदेखि प्रष्ट रूपमा कानुनी व्यवस्था 34 गरिएको थियो। हेर्नुहोस् कति चाहिँ भिजनरी थिए हाम्रा त्यति बेलाका कानुन निर्माताहरू, होइन? र त्यो भिजनले चाहिँ के भनेदेखि अधिकार प्राप्त अधिकारीलाई, होइन, नापीलाई, मालपोतलाई यो चाहिँ के भनेदेखि अधिकार दिएको थियो। स्थानीय प्रशासन ऐन अन्तर्गत सिडिओलाई यो अधिकार दिएको थियो। त्यस कारणले चाहिँ के भनेदेखि त्यो दूषित दर्ता दूषित नै हुन्छ। अब त्यो जसले दूषित सुरुमा दूषित दर्ता गरायो त्यसको जिम्मेदारी र त्यसपछि आउनेहरूको जिम्मेदारी, होइन, त्यसमा तल माथि हुँदैन। त्यो आफ्नो, किनभने आफ्नो अधिकार, आफ्नो अधिकारलाई चाहिँ के भने कानुनी रूपमा प्रयोग गर्न पाइन्छ, गैर कानुनी रूपमा प्रयोग गर्न पाइँदैन। त्यस कारणले यो गैर कानुनी नै हो, जति तहमा गए पनि त्यो गैर कानुनी हो। तर जसले सबभन्दा सुरुमा चाहिँ यसलाई चाहिँ के भनेदेखि सरकारी सार्वजनिक जग्गालाई निजी बनाएर त्यो त्यो प्रक्रियालाई सहजीकरण गर्ने त्यति बेलाका अधिकारीहरू त्यो व्यक्ति होइन सबैलाई चाहिँ के भनेदेखि तिनलाई चाहिँ के भनेदेखि कारवाहीको दायरामा ल्याउनुपर्छ, तिनलाई अझ बढी कारवाही गरेर त्यसबाट जसले किन्यो नि त्यसलाई त्यसको क्षतिपूर्ति दिलाउनुपर्छ। होइन हुन त त्यो गैर कानुनै हो, किनभने दूषित दर्ता कहिले पनि सदर हुँदैन, यो सर्वमान्य सिद्धान्त हो। तर चाहिँ के भनेदेखि जसले चाहिँ त्यो चाहिँ के भनेदेखि सुरुमा चाहिँ त्यसलाई दूषित दर्ता गरेको छ, त्यसलाई दर्ता गर्न सहयोग गरेको छ, सरकारी कर्मचारी जुन छन् तिनीहरूको चाहिँ के भनेदेखि सम्पत्तिबाट भराउनुपर्छ।
2: सर्वोच्च अदालतले राव लागेको प्रतिवेदनका आधारमा काठमाडौँको मात्र होइन देशैभरका सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण पनि छानबिन गर्न निर्देशनात्मक आदेश दिएको थियो। अब काठमाडौँबाट सुरु हुन लागेको यो कदमलाई देशव्यापी बनाउन अब कस्तो रणनीति सरकारले अख्तियार गर्नुपर्छ, जबकि यसबिचमा अतिक्रमित जग्गाहरू मिचिएका भूभागहरू खाली गराउँदाखेरि केही विवादहरू पनि आएका छन्, मानिसहरूको अथवा त्यहाँ बस्ने बसोबासीहरूको बासको अधिकारका कुराहरू पनि उठेका छन्, व्यवस्थापनका कुराहरू पनि पछिल्लो समय उठेका छन्, संवेदनशीलताका केही विषयहरू पनि जोडिएका छन् भने मानव अधिकारको विषयलाई पनि जोडिएको छ यो सार्वजनिक जग्गाहरू खाली गराउने क्रममा। भनेपछि अब कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ, देशभर जति अतिक्रमित जग्गाहरू हडपिएको छ, मिचिएको छ, कानुनभन्दा बाहिर गएर भोगचलन गरिएको छ, यो विषयमा
3: हेर्नुहोस् जसमा कानुन चाहिँ के भनेदेखि स्पष्ट छ, मालपोत 2034 दफा 24 होइन त्यस्ता जग्गाहरूको लगत कट्टा गरेर सार्वजनिक कायम गर्नुपर्छ भने कानुन दायित्व नेपाल सरकारलाई दिएको छ। होइन यसबाट तल माथि गर्न मिल्दैन, यो कानुनी चाहिँ के भनेदेखि व्यवस्था हो। र जहाँसम्म रह्यो चाहिँ के भनेदेखि अब रणनीतिक रूपमा कसरी जानुपर्छ, हो यो चाहिँ सबै राजनीतिक दलहरूको चाहिँ के भनेदेखि उहाँहरूको यो आफ्नो भोट ब्याङ्क होइन निर्वाचनमा चाहिँ के भनेदेखि आफ्ना आफूलाई मत दिने होइन उनीहरूको गरिबीको कारणले उनीहरूलाई ल्याएर चाहिँ मैले तिमीलाई चाहिँ के भनेदेखि सहयोग गरेँ भन्ने मान्यताका लागि चाहिँ के भनेदेखि गरिएको हो जसलाई चाहिँ के भनेदेखि नेपालभरिमा कुनै आवासको व्यवस्था छैन त्यसलाई सरकारले अहिलेकै मैले भन्नुहोस् न अहिले भर्खर जुन नदी क्षेत्रको अतिक्रमण भएको छ त्यो पनि मेरै मुद्दा हो। 2052 सालदेखि नै मैले बागमती विष्णुमती मनहरा होइन हनुमन्ते लगायत सम्पूर्ण नदी क्षेत्रको चाहिँ के भन्दै अतिक्रमण हटाउनुपर्छ भनेर चाहिँ के भन्दै फैसला गरेको सर्वोच्च अदालतले 2067 सालमै परमादेश जारी गरेको अन्तरिम आदेश जारी गरेको तर त्यो पनि भएन र अहिले चाहिँ के भनेदेखि सरकारले बाध्य भएर त्यो गर्नु पर्यो। हो दुःखद छ, केही चाहिँ के भनेदेखि जनताहरू जसको केही छैन ती राजनैतिक दलहरूको आश्वासनमा आएर सरकारी सार्वजनिक जग्गाहरू अतिक्रमण गरे। अब जो भन्नुहोस् न जो संरक्षक हो उही नै भत्सक भएपछि के लाग्छ होइन, जसलाई चाहिँ के भनेदेखि संरक्षण गर्नु भनेर कानुनले चाहिँ अधिकार दिएको छ, दायित्व सुम्पिएको छ, संविधानले दायित्व सुम्पिएको छ, उनैले नै यसलाई चाहिँ के भनेदेखि आफ्नो निज स्वार्थ पूर्ति गर्ने नाममा चाहिँ के भनेदेखि यो भएको छ। त्यस कारणले अब अहिलेको वर्तमान सरकार जनमुखी सरकार छ, त्यसले चाहिँ त्यहाँ अतिक्रमण गरेर बस्नेहरूमध्ये अथवा तिनीहरूलाई अतिक्रमण गर्नु गरेको भन्नुभन्दा पनि राजनीतिक दलहरूले लगाएर बसाइएको हो, यो रणनीतिक रूपमा बसाइएको हो। त्यस कारणले उहाँहरूलाई चाहिँ के भनेदेखि उहाँहरूको आवासको अधिकारलाई संविधानद्वारा प्रत्याभूत आवासको अधिकारलाई सम्मान गर्दै उहाँहरूलाई चाहिँ के भनेदेखि सरकारले तोकेको ठाउँमा व्यवस्थापन गर्नुपर्छ, सरकारले चाहिँ के भनेदेखि सार्वजनिक रूपमा नै उनीहरूलाई चाहिँ के भनेदेखि आवासहरू बनाइदिएर दिनु पनि पर्छ, जससँग केही पनि छैन, जसको कोही पनि छैन, त्यसको सर नै सरकार हो, त्यसको लागि नै सरकार हो। र अर्को कुरा चाहिँ के भनेदेखि यो आजको अहिलेको हाम्रो अधिकार मात्रै होइन, भोलिका आउने पुस्ताहरूको होइन अन्तर चाहिँ पुस्ता अधिकार होइन अब भोलिका पुस्ताले के भन्ने, यो सहरलाई चाहिँ के भनेदेखि कङ्क्रिटको सहर भन्ने, यो देशलाई कङ्क्रिटको सहर भन्ने अथवा अधिकृतहरूको सहर भन्ने, त्यो पहिचानलाई पनि जोगाउनको लागि पनि चाहिँ के भनेदेखि रणनीतिक रूपमा जो वास्तविक सुकुम्बासी छ उनीहरूलाई चाहिँ के भनेदेखि ऐलानी जग्गाहरू दिएर व्यवस्थित बसोबासको गर्नुपर्छ, त्यहाँ विद्युत होइन स्कुलहरूको व्यवस्था गर्नुपर्छ, खानेपानीको व्यवस्था गर्नुपर्छ, त्यो काम सरकारको दायित्व, सरकार के भनेदेखि संरक्षक हो, जनताको संरक्षक हो होइन, त्यसले गर्दाखेरि त्यो गर्दै तर जसले अतिक्रमण गरेको छ त्यसमा चाहिँ निर्मम तरिकाले चाहिँ के भनेदेखि अहिले जसरी सरकारले गरिरहेको छ त्यसलाई चाहिँ हटाउनुपर्छ, यो अर्को नयाँ आयोग गठन गरेर व्यापक रूपमा चाहिँ देशभरिकै अतिक्रमणलाई चाहिँ के भनेदेखि हटाउनु अत्यन्त आवश्यक छ।
2: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तरसंवादमा हामीले रावल आयोगको प्रतिवेदनबारे केन्द्रित भएर वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भुषालसँग कुराकानी गरिरहेका छौँ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अब नेपालमा ललिता निवास काण्डदेखि रावल आयोगसम्म आइपुग्दा शक्तिशाली व्यक्तिहरू नै जग्गा सुरक्षित राख्न बाधक देखिएका छन् र जग्गाको अतिक्रमण र कब्जामा पनि शक्तिशाली राजनीतिक व्यक्तिहरूकै भूमिका पनि देखिँदै आ को छ। सरकारी जग्गाको अभिलेखलाई अब डिजिटलाइज गर्दै वैज्ञानिक बनाउन सक्यो भने त त्यसले अब थप प्रभावकारिता हासिल गर्छ होला सार्वजनिक जग्गा संरक्षणको सवालमा। तर मैले यहाँ सोध्न खोजेको प्रश्न, शक्तिको आडमा शक्तिको पहुँचमा यसरी सार्वजनिक जग्गा अतिक्रमण हुँदै आएको छ, यो विषयलाई कसरी निरुत्साहित गर्न सकिएला? यही यो रावल आयोगले सिफारिस गरेका व्यक्तिहरूको नाम हेर्ने हो भने नि केही शक्तिशाली व्यक्तिहरू नै देखिनुहुन्छ, पूर्व मन्त्रीसम्मका व्यक्तिहरूको संलग्नता पनि रहेको छ भनेर प्रतिवेदनमा भनिएका विषयहरू पनि अहिले सार्वजनिक चर्चाका विषयका रूपमा रहेका छन्। यसलाई कसरी हेर्न सकिएला?
3: यस्तो छ, यो त्यही त के भने जो रक्षक उही भक्षक होइन, जनताको अभिभावकको रूपमा सरकार, सरकारको संयन्त्रमा रहेका चाहिँ प्रशासनिक पदाधिकारीहरू उहाँहरूले नै सार्वजनिक सार्वजनिक हितमा चाहिँ काम गर्नुपर्ने, जनताको हितमा काम गर्नुपर्ने र आफै नै अतिक्रमणकारी बन्दाखेरि चाहिँ के भनेदेखि यो देशको सरकार चाहिँ के भनेदेखि प्राइभेट कम्पनीको रूपमा चलेको थियो। हेर्नुहोस्, कुनै सरकार, साँच्चैकै सरकार, संवैधानिक सरकार अथवा कानुनी सरकार अहिलेसम्म भएको अनुमति जनताले पाउन सकेनन्। यो परिवर्तनले चाहिँ के भनेदेखि त्यो जनतालाई त्यो महसुस हुन दिएन र आज चाहिँ के भनेदेखि नयाँ पुस्ताको सरकार चाहिँ के भनेदेखि आएको छ, जेएनजी आन्दोलनबाट आएको सरकार आएको छ र उसले चाहिँ यो देखाएको छ। त्यस कारणले अब निर्ममतापूर्वक सरकारले काम गरेको किन देखिन्छ भने प्रशासनमा रहेकाहरूले अलिकता आफूलाई फाइदा हुने काममा मलाई चाहिँ यस्तो चाहिँ फाइदा दिनु पर्यो भन्दाखेरि सरकारको चाहिँ के भनेदेखि अहिले खास गरेर प्रधानमन्त्रीको चाहिँ के भनेदेखि एकदम निर्दयी रूपमा चाहिँ उपस्थित हुनुभएको छ, हुनुपर्छ, किनभने सरकार कुनै एउटा व्यक्ति अथवा चाहिँ कोही अधिकारमा रहेका व्यक्तिहरूको चाहिँ के भनेदेखि संरक्षक होइन, सम्पूर्ण आम निरीह जनता जसले उसलाई चाहिँ के भनेदेखि मतदान दिएर यो अवस्थामा पुर्यायो त्यसको संरक्षक हो नि त। त्यो संरक्षकीय दायित्व को प्रिन्सिपलले हेर्दाखेरि चाहिँ के भनेदेखि त्यो सरकार सबैको हो भन्ने चाहिँ के भनेदेखि अनुमति जबसम्म दिन सक्दैन अनि जनताहरू चाहिँ के भने निराश हुन्छन्। हेर्नुहोस्, आज देश छोडेर देशबाट बाहिर गएर 50-50 डिग्रीमा चाहिँ के भनेदेखि काम गर्न बाध्य भएको किन त, सरकार हाम्रो हो भन्ने चाहिँ के भनेदेखि महसुस भएन, अनुभूति भएन। अहिले देशका मात्रै होइन बाहिरका चाहिँ जनताहरू पनि चाहिँ खुसी भएका छन् कि यो सरकारले गर्छ। मलाई लाग्छ यो सरकारले गर्छ, तर अब के हुन्छ भनेदेखि पावर करप्स एन्ड एब्सोल्युट पावर करप्स एब्सोल्युटली भन्छ होइन, पावर पाएपछि करप्सनतिर जाँदो रहेछ यो सिद्धान्त हो र अझ एब्सोल्युट पावर पायो भने झन् करप्ट हुन्छ। तर अहिलेको सरकारले हामी जनताको लागि आएको, कुर्सीको लागि आएको होइन भन्छ, हुन त हिजोका सरकारले पनि त्यही भन्थे, तर मलाई लाग्छ अहिलेको यो जेएनजी आन्दोलनमा रगत 62-63 जना 72 जना नागरिकले चाहिँ के भनेदेखि रगत बगाएर आएको सरकारले त्यो चाहिँ के भनेदेखि पाप गर्दैन भन्ने हामी चाहिँ के भनेदेखि जनताले, आम जनताले अनुभूति गरेको मैले पनि महसुस गरेको छु। र हेर्नुहोस् न, आज 67 सालमा भएको फैसला त्यही कति 26 वर्षसम्म फैसला पनि कारण हुँदैन। हेर्नुहोस् त, अब यस्तो छ अनि अवस्था त्यस्तै गर्दाखेरि चाहिँ के भनेदेखि यसमा निर्ममतापूर्वक जानुपर्छ र यो चाहिँ के भनेदेखि दण्डहीनता भइरह्यो। हिजोको अवस्था पनि कस्तो भनेदेखि दण्डहीनता भएको कारणले मनोबल बढेको हो, होइन? त्यस कारणले सरकार निर्मम हुनुपर्छ, सरकारले संविधान र कानुनको कार्यान्वयन निर्ममतापूर्वक गर्नुपर्छ, अनि यो चाहिँ के भनेदेखि मनोबल घट्छ र एउटा सामूहिकताको सार्वजनिक हितको चाहिँ के भनेदेखि भावना जागृत हुन्छ। सरकार नै आफै चाहिँ के भनेदेखि रक्षक नै भक्षक भएपछि के भन्छ अरूलाई पनि के भनेदेखि मनोबल बढ्छ र उसले चाहिँ के भनेदेखि प्रशासनिक अधिकारीहरू जुन सत्तामा छन् तिनीहरूले चाहिँ के भनेदेखि मनोबल वृद्धि गरेर चाहिँ के भनेदेखि यस्ता कामहरू गर्छन्। त्यस कारणले सरकारले दण्ड र चाहिँ के भनेदेखि पुरस्कार दुवैको, जसले राम्रो गर्छ उसलाई पुरस्कार दिने, जसले चाहिँ नराम्रो गर्छ त्यसलाई दण्ड दिने गर्यो भनेदेखि मन लाग्छ प्रशासनिक अधिकार प्राप्त अधिकारीहरू पनि निरुत्साहित हुन्छन्। अहिले सरकारले तलबहरू पनि बढाएको छ, सरकारले चाहिँ के भनेदेखि हरेक किसिमले चाहिँ के भनेदेखि कानुनको शासनलाई स्थापित गर्न र कर्मचारीलाई पनि प्रोत्साहन गरेको छ। सबभन्दा हेर्नुहोस् न, एकदमदेखि क्याम्प विद्यालयमा पढ्ने महाविद्यालयमा पढ्ने विद्यार्थीहरूले राजनीति गर्ने, तिनीहरूलाई चाहिँ राजनीतिक दलहरूले चाहिँ के भनेदेखि भातृ सङ्गठन बनाएर खटाउने, होइन? अनि राज्य सत्ता कब्जा गर्ने, कर्मचारी तन्त्रमा पनि चाहिँ के भनेदेखि त्यस्तै कर्मचारीहरूलाई चाहिँ के भनेदेखि दलसँग आबद्ध गराउने, यो त मजाक भइरहेको थियो। जस्तै गर्दाखेरि नै अब तिनी राजनीतिक दलसँग आबद्ध छन् अनि उनीहरूमाथि कारवाही हुँदैन। उनीहरू सचिव छन् तर कुन दलका हुन्? सचिव हुन्? नेपाल सरकारको सचिव हुन् कि कुन दलका सरकार हुन्? सचिव हुन्, होइन? कुन दलका सहसचिव हुन्? अब यस्तो किसिमको अवस्था रहेको हुनाले नै यो परिवर्तन भएको छ। त्यस कारणले मेरो विचारमा म त चाहिँ यो 60 सालको चाहिँ फैसला मुद्दा आज चाहिँ के भनेदेखि लगभग चाहिँ के 23 वर्षपछि फैसला भएर आजको सरकारले चाहिँ यसलाई कारण अझ यस्ता थुप्रै मुद्दाहरू सार्वजनिक सरकारका मुद्दाहरू छन्। हेर्नुहोस् अहिले काठमाडौँको उपत्यकाको भूमिगत जल स्रोतको दोहन यस किसिमले भइरहेको छ, भोलि काठमाडौँ भासिने अवस्थामा आउँछ।
2: हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
3: हवस्, धन्यवाद बाबुरामजी, मलाई मौका दिनुभयो भन्ने।
2: आजको अन्तर्संवादमा हामीले रावल आयोगको प्रतिवेदनबारे केन्द्रित भएर वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भूषालसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष
4: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
0: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाउँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
6: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
5: सही भने सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
7: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
6: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
8: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रम

0: भैया एक दुई र तीन र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी एक बहुगुणी दुई जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
1: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
0: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर,
1: फोन नम्बर 542-13-59।
2: नमस्ते झाँक्री दाई।
3: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
2: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
3: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
2: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
4: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
2: हस् डाक्टर साहब।
4: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
1: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउ।
5: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
1: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7:00 लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारी जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। काभ्रेपलाञ्चोकको नमो बुद्धमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु। अमेरिका र इरान युद्धविराम सम्झौता नजिक पुगेका दुवै पक्षको संकेत। र फिफा विश्वकप अन्तर्गत आज बिहान क्यानाडा र बोस्निया बीच भएको खेल बराबरीमा टुङ्गियो। अहिले अमेरिका र पाराग्वे बीच खेल जारी।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार विस्तारमा। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठक

0: सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय राहुल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको छ। सुस्तामा भारतीय एसएसबीको प्रेस प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिक स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो।
1: सुस्तामा यस्तो समस्याहरू आउँदै गरेको थियो, यसमा सबैभन्दा धेरै धन्यवाद सुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौँदेखि त्यो भूमिलाई उहाँले संरक्षण गर्दै आउनुभएको छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिनेछ। कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरि नै रहेको छ। डिप्लोमेटिकली डिप्लोमेटिक नोट पठाएर वार्ता गरेर गर्नुपर्ने कुराहरू भइ नै हाल्छ।
0: नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र औभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले औभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भनी प्रस्ताव गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै अर्थमन्त्री वाग्लेले पुँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याएको भन्दै सरकारले ल्याएको बजेट मध्यम वर्गलाई मात्रै सम्बोधन गर्ने खालको रहेको बताउनुभयो। सर्वोच्च अदालतले सत्यनिरूपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानून निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको देखिएकाले समेट्ने गरी कानून निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको हो। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बीपी राजमार्ग सडक खण्डमा हिजो बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। रुसी गाउँपालिका वडा नम्बर 7 34 वर्षीय फुलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वडा नम्बर 6 60 वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको प्रहरीले जनाएको छ। दुर्घटनामा 16 जना घाइते भएका छन्। उता कैलालीको गोदावरीमा बाढीमा परि 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको हिजो बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला नदीमा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। संखुवा सभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटा नगरपालिका 9 मूलघाट नजिक दुर्घटना हुँदा 12 जना घाइते भएका छन्। संखुवा सभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको 15 जना सवार बस हिजो दिउँसो अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा भोलि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सफल सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम रहेको छ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा हिजो छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढाउनु पर्नेमा जोड दिनुभयो। मन्त्री गौतमले जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा राख्नुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले राजनीतिक नेतृत्वको सूझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताउनु भएको छ। काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले समुदायलाई विपद सचेतनामा जोड्न राजनैतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सभापति थापाले पार्टीको संगठनमा आबद्ध 9 लाख भन्दा बढी सदस्यलाई विपद व्यवस्थापन र पूर्व तयारीका विषयमा सचेत गराइने जानकारी दिनुभयो। अब रिपोर्ट। बालबालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बालबालिकाको स्वास्थ्य सुधारका लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिकाले जनाएको छ। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
2: आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू: स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत:
3: अहिले हामीले चाहिँ राप्ती सोनारी गाउँपालिका 1 र 6 का हजार दिनका आमाहरूसँग काम गर्छौँ, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि काम गर्छ।
2: मेलामा सहभागी आमा समूहका महिलाहरूले आफै उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घरती मगर।
4: हामी चाहिँ यो तरकारीहरू अब सेलहरू यो ढिक्री अचारहरू लिएर चाहिँ त्यसको यो पोषण मेलामा आएका छौँ। त्यो समूहमा आबद्ध महिलाहरूलाई चाहिँ यसरी सिप सिकेर जस्तै आफ्नो खुट्टामा आफै उभिनलाई आत्मनिर्भर आफ्नो पैसा कमाउनेलाई बन्नको।
2: कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर 6 का वडा अध्यक्ष लवराज खरेल बताउनुहुन्छ।
5: खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा पोषणको समस्या देखिएको छ।
2: कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
0: समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
6: नारायणी अस्पतालको सूचना।
7: नारायणी अस्पताल परिसर बिरगन्जमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
6: समयमै जाँच गरौ, गम्भीर रोगबाट बचौ। नारायणी अस्पताल बिरगन्ज पर्सा।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच दीर्घकालीन विवादको विषय रहेको इरानको आणविक कार्यक्रम सम्बन्धी सम्झौता नजिक पुगेको दुवै पक्षले संकेत गरेका छन्। यद्यपि प्रस्तावित सहमतिका विषयवस्तुमा दुवै देशले फरक फरक विवरण सार्वजनिक गरेकाले वार्ताको अन्तिम स्वरूपबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी नेतृत्व र इजरायलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्झौताप्रति आशावादी रहेको जनाएको छ। पछिल्ला केही सातादेखि इरानको आणविक कार्यक्रमको भविष्य लगायत जटिल विषयमा वार्ता भइरहेको छ। तर इरानी सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका विवरण अमेरिकी पक्षको व्याख्यासँग नमिलेपछि राष्ट्रपति ट्रम्पले हिजो असन्तुष्टि जनाउनु भएको थियो। इरानका सर्वोच्च नेताले प्रस्तावित रूपरेखालाई अन्तिम स्वीकृति दिएको वा नदिएको विषय स्पष्ट भइसकेको छैन। यद्यपि इरानको विदेश मन्त्रालयले पनि सहमतिका लागि आवश्यक प्रारम्भिक रूपरेखा तयार हुने चरणमा पुगेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएपछि कार्यान्वयनका विषय र बाँकी मुद्दाहरू टुङ्ग्याउन थप 60 दिनसम्म प्राविधिक तहको वार्ता सञ्चालन गरिनेछ। केही दिनभित्र स्विजरल्याण्डमा हस्ताक्षर समारोह आयोजना हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: सांसदहरूले बेरोजगार विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्यहरू सांसदहरूले त्यस्तो जोड दिनु भएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनुभयो। त्यस अवसरमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजु मध्ये 60% फर्सोट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालय तर्फ 6,35,00,00,000 बेरुजु रहेकोमा हालसम्म 40.28% फर्सोट भएको जानकारी गराउनुभयो। साविकको वन मन्त्रालय तर्फ पनि 56,00,00,000 बेरुजु रहेकोमा 16% मात्रै बेरुजु फर्सोट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादन सँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनु भयो। ऊर्जा क्षेत्रको वृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालु अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनु भयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनुभयो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अटेर गरेका उद्योगहरूले कारवाही गर्ने सरकारको चेतावनीपछि धमाधम बकौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले महसुल बुझाउन थालेका छन्। औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा 1 करोड भन्दा बढी बकौता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सुडारीले जानकारी दिनुभयो। 300 भन्दा बढी उद्योगले महसुल बापतको 88 करोड भन्दा बढी बकौता तिर्न बाँकी रहेको छ। उद्योगीबाट बकौता नउठ्दा औद्योगिक क्षेत्रका पूर्वाधार निर्माण तथा मर्मत र उद्योगलाई प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउन कठिनाई भइरहेको औद्योगिक व्यवस्थापन केन्द्र लिमिटेडले जनाएको छ। अघिल्लो दिन बिहिबार 8 अङ्कले घटेको नेपाल शेयर बजारको परिसूचक नेप्से शुक्रबार भने 4 अङ्कले घटेको छ। शुक्रबार कारोबार पछि नेप्से परिसूचक 2724 अङ्कमा कायम भएको छ। अघिल्लो दिन 3 अर्ब 90 करोडको कारोबार भएको बजारमा शुक्रबार 4 अर्ब 34 करोड रुपियाँ बराबरको कारोबार भएको छ। यस दिन 92 कम्पनीहरूको मूल्य बढ्दा 167 कम्पनीहरूको मूल्य घटेको छ।
0: भुवन आचार्य, अब खेल समाचार। फिफा विश्वकप अन्तर्गत अहिले आयोजक अमेरिका र पाराग्वे बीच खेल भइरहेको छ। यो समाचार तयार पार्दासम्म अमेरिका जारी खेलमा 1-0 गोल अन्तरले अगाडि छ। समूह डीमा रहेको अमेरिका विश्ववरीयताको 17 स्थानमा रहँदा पाराग्वे 41 स्थानमा छ। अहिलेसम्म दुई टोलीबीच 9 पटक भेट हुँदा अमेरिकाले 5 खेल जितेको थियो भने पाराग्वेले 2 खेल जितेको छ। 2 खेल बराबरीमा सकिएका थिए। पछिल्ला 3 भेटमा भने अमेरिका विजयी भएको छ। समूह डीमा अमेरिका र पाराग्वे सहित अस्ट्रेलिया र टर्की पनि छन्। यसअघि आज बिहानै भएको आयोजक राष्ट्रमध्ये 1 क्यानाडा र बोस्निया एन्ड हर्जगोभिनिया बीचको खेल 1-1 बराबरीमा टुङ्गिएको थियो। क्यानाडाको टोरन्टो रङ्गशालामा भएको खेल 1-1 बराबरीमा रोकिएको हो। खेलको 21 मिनटमा हर्जगोभिनीका जो भो लुकिकले गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए। त्यसपछि खेलमा फर्किन सङ्घर्ष गरेको क्यानाडाले 78 मिनटमा गोल गर्यो। क्यानाडाका साइल लरेनले बराबरी गोल फर्काएका हुन्। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन्। समूह बीमा रहेका यी दुई टोलीले 1-1 बाँड्न बाध्य भए। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी पहाडी र तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 27 र न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस मापन गरिएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सरकारी जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। काभ्रेपलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु। अमेरिका र इरान युद्धविराम सम्झौता नजिक पुगेका दुवै पक्षको संकेत। र फिफा विश्वकप अन्तर्गत आज बिहान क्यानाडा र बोस्निया बीच भएको खेल बराबरीमा टुङ्गियो। अहिले अमेरिका र पाराग्वे बीच खेल जारी। अमेरिका 1 गोलले अगाडि। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
10: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
11: नागरिक लगानी कोष।

0: गर्नुहोस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
5: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
4: सही भन्यो सिन्ताली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
6: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
5: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
7: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।

0: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा प्रतिनिधि सभाद्वारा विनियोजन विधेयक 2083 माथिको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत, बजेटको मन्त्रालयगत शीर्षकहरूमाथि असार 1 गतेदेखि 4 गतेसम्म छलफल हुने, सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, चालु आर्थिक वर्षको वैशाख महिनामा हालसम्मकै धेरै 2,57 अर्ब रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क र उपल्लो मुस्ताङको नेचुङ भन्सार कार्यालयद्वारा यही जेठ 16 गतेसम्म 6,66 करोड भन्दा बढी राजस्व सङ्कलन लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौ। प्रतिनिधि सभाको हिजोको बैठकले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। प्रतिपक्षी दलहरूले संविधानको मर्म विपरीत बजेट आएको भन्ने आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो।
1: नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट, यो सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा संगति छ। यसमा समता, इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्, समन्यायिक समुन्नति समृद्धिका कुराहरू गरेका छौँ। त्यसैले ठ्याक्कै समाजवाद भन्ने शब्द नपर्दा त्यसमा पनि हामी जोगिएर, मैले पहिला पनि व्याख्या गरेको थिएँ, समाजवादका दुई बुझाइ हुन्छन्, एउटा लोकतान्त्रिक धारबाट इक्विटीतिर नै डोरिने हो, अर्को सोसियलिज्मको डेफिनेसनले चाहिँ उत्पादन वितरण विनिमयका स्रोत साधनहरूमा सम्पूर्ण राज्य शक्तिको स्वामित्व, त्यो बुझाइ चाहिँ हामीले मानेका छैनौँ। र मलाई लाग्छ संविधानले पनि त्यता गएको छैन, तर त्यो अस्पष्टता नरहोस्, त्यो अन्योल नरहोस् भनेर हामीले समता, इक्विटीको एजेन्डालाई वर्ग, लिङ्ग, क्षेत्र, हरेक कोणबाट त्यसलाई न्याय गर्ने गरेर अगाडि बढेका छौँ। अब यति भन्दै गर्दा कतै गरिबहरू यहाँ अटेनन् कि मध्यम वर्ग भनेको, यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ।
0: अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रलाई आर्थिक वृद्धि, लगानी, उत्पादन र रोजगारीको प्रमुख इन्जिनका रूपमा अघि बढाउने उद्देश्य बजेटले लिएको अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
1: निजी लगानीमा सुस्तता छ र आर्थिक गतिविधिमा मन्दीको अवस्थाबाट गुज्रिरहेको छ, र यो अवस्थामा यो डिमान्डलाई पुनर्जीवित गर्ने कार्यक्रम ल्याउँदा त्यसलाई केवल अब मध्यम वर्ग मुखी वा सहरी भनेर व्याख्या गर्नु चाहिँ यथार्थपरक हुँदैन। मध्यम वर्गको क्रय शक्ति बढ्दा घट्दा उद्योग, व्यापार, सेवा, पर्यटन, रोजगारी सबै प्रभावित हुन्छन्। त्यसैले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन मध्यम वर्गको आत्मविश्वास, निजी क्षेत्रको त्यो भरोसा र राज्यको पनि खर्च गर्ने क्षमता पुनस्थापित गर्नु आर्थिक पुनरुत्थानको आवश्यक शर्त हो। कुनै विशेष वर्गलाई सुविधा दिने विषय यो होइन। त्यसैले यदि हामीले अहिलेको समस्याको करेक्ट डायग्नोसिस गर्यो भने त्यो करेक्ट डायग्नोसिस गरेर त्यसको सोल्युसन पनि ल्याउनु पर्ने हुन्छ। त्यसैले यो निजी क्षेत्र ओझेलमा परिएको थियो, भाषणहरूमा आइ नै राखेको थियो, त्यसैले अलिकति अपफ्रन्ट भएर हामीले प्रमोट गर्न खोजेकै हो। तर त्योभन्दा पनि पछाडि निजी क्षेत्रप्रतिकै विशेष माया भन्दा पनि अहिले डिमान्ड कोल्याप्स भएको अवस्थामा कसरी कन्फिडेन्स रिइन्स्टिल गर्ने भन्ने कोणबाट हामीले अगाडि आएका हौँ। र एउटा सत्य चाहिँ के हो भने दार्शनिक कोणबाटै पनि नीतिगत रूपमा हामीले एउटा दोहोरो चरित्र, हाम्रो डबल स्ट्यान्डर्ड त्यागेकै हो। एकातिर राज्यको नियामकीय, हिजो एकजना मान्य सदस्यले नियन्त्रण भन्नुभयो, नियन्त्रण होइन नियामकीय सामाजिक न्याय र सार्वजनिक सेवा प्रवाहको भूमिका सुदृढ गर्ने, एउटा रेगुलेटरी स्टेट बलियो, स्वच्छ, प्रतिस्पर्धात्मक, अर्कोतिर निजी क्षेत्रलाई आर्थिक वृद्धि, लगानी, उत्पादन र रोजगारीको प्रमुख इन्जिनका रूपमा अगाडि बढाउने स्पष्ट दृष्टिकोण लिएका छौँ। राज्यले सबै काम आफै गर्ने र निजी क्षेत्रलाई शङ्काको दृष्टिले हेर्ने पुरानो सोचबाट हामी बाहिर निस्केकै हो। त्यस्तै बजारले सबै समाधान गर्छ भन्ने अतिवादी सोचबाट पनि हामी टाढा छौँ। हाम्रो दृष्टिकोण सक्षम राज्य र गतिशील निजी क्षेत्रबीचको सहकार्यमा आधारित छ। बजार स्वनिर्मित हुँदैन, राज्यले नै बनाइदिनुपर्छ। मार्केट्सहरू सेल्फ मेड, सेल्फ क्रिएटिङ हुँदैनन्। बजारहरू स्वनियमित पनि हुँदैनन्, त्यसलाई नियमन गर्ने राज्यले नै हो, सेल्फ रेगुलेटिङ हुँदैन। बजारहरू आफै स्वस्थिर हुँदैनन्, स्टेबलाइजिङ हुँदैन, त्यसलाई राज्यका सबल निकायहरूले नै स्थिर बनाउने हो। सेल्फ स्टेबलाइजिङ नभएकोले त्यो इन्स्टिट्युसनहरू चाहिन्छ। र बजारका प्रतिफलहरू स्ववैध, आफै सेल्फ लेजिटिमाइजिङ हुँदैनन्, राज्यले हस्तक्षेप गरेरै गर्नुपर्छ। त्यो धारबाट यो बजेट बनेको छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सामाजिक सुरक्षाका कुनै पनि कार्यक्रम नघटाइएको प्रश्न गर्नुभयो।
1: गरिबी कसरी घटाउने भन्ने विषयमा हाम्रो दृष्टिकोण अलि उन्नत, अलि परिष्कृत छ। हामीले सामाजिक सुरक्षाका विद्यमान कार्यक्रमहरू एउटा पनि काटेका छैनौँ। त्यसैले धेरैले टिप्पणी गर्नुभयो 20% मात्र आयो कि भन्ने। यहाँहरूले 100% ल्याउँदै आएका बजेटहरूमा लोक कल्याणकारीका नाममा, गरिबका नाममा ल्याएका कार्यक्रमहरू कुनै पनि काटिएका छैनन्। बरु हामीले थपेका छौँ। देशैभरिका 3,13,000 दलित बालबालिकाको लागि पौष्टिक आहारका कुराहरू होलान्, अन्य कल्याणकारी कार्यक्रमहरूलाई थप नै बनाएका छौँ। स्वास्थ्य बिमाको प्रसङ्ग आयो, 10 अरब विनियोजन थियो पहिला, अहिले 15 छ। त्यसमा अर्को 10 अरब स्वास्थ्य मन्त्रालयकै कल्याणकारी कार्यक्रमहरू छन्। त्यसलाई गाभेर यो पुललाई युनिभर्सलाइज गरेर कसरी धान्न सकिन्छ? एउटा विशुद्ध सामाजिक सुरक्षा जस्तो कार्यक्रमबाट बिमाकै स्वरूप कसरी दिन सकिन्छ भन्नेमा पनि हामीले चिन्तन गरेका छौँ। तर केवल नगद वितरण गरेर, क्यास बाँडेर मात्रै गरिबी घट्दैन भन्ने यथार्थलाई यो बजेटले स्वीकार गरेको छ।
0: बजेटले स्थायी आमदानी र रोजगारीबाट गरिबी घटाउने लक्ष्य लिएको अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
1: हामी मान्छेलाई सधैँ सहायता लिने अवस्थामा राख्ने होइन, आमदानी आर्जन गर्ने अवस्थामा पुर्याउने पक्षमा छौँ। त्यसैले नै कृषि आधुनिकीकरण, सिँचाइ, कृषि बिमा, श्रमिक सुरक्षा, सिप विकास, उद्योग, स्टार्टअप, पर्यटन, डिजिटल अर्थतन्त्र र निजी लगानी मार्फत रोजगारी सिर्जना गर्ने रणनीति लिएका छौँ। अन्तत गरिबी घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको स्थायी आमदानी र रोजगारी हो, वेल रेमुनरेटेड डिसेन्ट जब्स। र त्यो आर्थिक वृद्धिबाट मात्रै आउँछ हो? कहिलेकाहीँ आर्थिक वृद्धिको स्वरूप त्यति श्रम मैत्री नहुन सक्छ, त्यसैले हामीले इन्क्लुसिभ इकोनोमिक ग्रोथको कुरा गर्छौँ, जब क्रिएटिङ इकोनोमिक ग्रोथको कुरा गर्छौँ। तर त्यो बिना कहिले पनि दिगो गरिबी निवारण हुँदैन। र यसको आइरनी पनि छ, विकास अर्थशास्त्रमा यी सबभन्दा सफल उदाहरण जनवादी गणतन्त्र चीन, जसले समावेशी आर्थिक वृद्धिकै जगमा 20-25 वर्षमा 80 करोड मानिसलाई गरिबीको रेखाबाट माथि उकास्यो। नेपालको पछिल्लो 2 दशकको पनि यथार्थ हेर्नुहोस्, गरिबी घटेको छ। तर गरिबी घट्नुको प्रमुख कारण रेमिटेन्सबाट सिर्जित आमदानी हो, सामाजिक हस्तान्तरण मात्र होइन। यसले के देखाउँछ भने जब परिवारको आय बढ्छ, शिक्षा, स्वास्थ्य, पोषण र जीवनस्तर स्वतः सुधार हुन्छ। त्यसैले हाम्रो प्राथमिकता गरिबलाई केवल राहत दिने होइन, उसको आमदानी बढाउने आर्थिक अवसर सिर्जना गर्नु हो। सारमा हाम्रो दृष्टिकोण गरिबीको व्यवस्थापन होइन, पोभर्टीको म्यानेजमेन्ट होइन, समृद्धि सिर्जना हो। केवल सहायता होइन अवसर, केवल वितरण होइन उत्पादन, केवल भत्ता होइन आमदानी र रोजगारी, यो दर्शनबाट यो बजेट निर्मित छ।
0: उहाँले सुशासनको निर्मम एजेन्डा लिएर सरकार अगाडि बढेको र जनताले अनुमोदन गरेको सुशासनको कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो।
2: चालु आर्थिक वर्षको वैशाख महिनामा नेपालमा हालसम्मकै सबैभन्दा धेरै रेमिटेन्स रकम भित्रिएको छ। 2083 वैशाख महिनामा मात्रै 2,57,000,000,000 रुपियाँ रेमिटेन्स रकम नेपालमा भित्रिएको नेपाल राष्ट्र बैङ्कले उल्लेख गरेको छ। राष्ट्र बैङ्कले जारी गरेको पछिल्लो प्रतिवेदनमा वैशाख महिनाको रेमिटेन्स मासिक रूपमा भित्रिने रेमिटेन्स रकमका आधारमा हालसम्मकै सबैभन्दा धेरै हो। चालु आर्थिक वर्षको 10 महिनामा रेमिटेन्सको आप्रवाह गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढेको छ। गत चैत्र महिनामा 2,09,00,000,000 रुपियाँ रेमिटेन्स नेपालमा भित्रिएको थियो। चालु आर्थिक वर्षको 10 महिनामा अर्थात् वैशाखसम्म 19,16,90,00,00 रुपियाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 13,57,00,00,00 रुपियाँ रेमिटेन्स भित्रिएको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो आर्थिक वर्षको वैशाख महिनामा रेमिटेन्सको आप्रवाह 1,65,30,00,00,00 रुपियाँ रहेको थियो। चालु आर्थिक वर्षको वैशाखसम्ममा अमेरिकी डलरमा रेमिटेन्सको आप्रवाह 33% वृद्धि भई 13,26,00,00,00 पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह 10.6% बढेको थियो। हालसम्म सबैभन्दा उच्च रेमिटेन्स चालु आर्थिक वर्षमा भित्रिएको पनि राष्ट्र बैङ्कले जनाएको छ। त्यसै गरी राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा निम्न आयस्रोत भएका परिवारहरू बढी चापमा परेका छन्। देशमा महँगी अर्थात् मुद्रास्फीति निरन्तर रूपमा बढ्दो क्रममा देखिएको छ, जसको सबैभन्दा बढी मार मध्यम तथा निम्न आयस्रोत भएका परिवारमा परेको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढी मूल्य वृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकाङ्क 18.60% बढेको छ। त्यसै गरी दैनिक भान्सामा आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% वृद्धि भएको छ। हरियो तरकारीको मूल्य 5.40% र माछा मासुको मूल्य 4.16% वृद्धि भएको छ। इन्धन र सवारी साधन मर्मत खर्च बढेसँगै यातायात क्षेत्रको महँगी 15.30% बढेको राष्ट्र बैङ्कले जनाएको छ। यसले गर्दा मध्यम र न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको छ। उपल्लो मुस्ताङको नेचुङ स्थित भन्सार कार्यालयले जेठ 16 गतेसम्म 6,66,36,00,00 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ। गत 31 भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको उत्तरी कोरोला नाकाबाट गत भदौदेखि यता निकासी र पैठारी बापत 6,66,00,00,00 बढी राजस्व संकलन भएको हो। यस अवधिमा चीनबाट नेपाल पैठारी गरिएका माल वस्तुबाट 13,87,78,00,00,00 रुपियाँ भन्सार राजस्व संकलन भएको भन्सार प्रमुख विदुर छुरालले जानकारी दिनुभयो। त्यसै गरी यस अवधिमा नेपालबाट कोरोला नाका हुँदै चीनतर्फ निकासी भएका माल वस्तुबाट 20,55,74,00,000 रुपियाँ भन्सार बापत राजस्व संकलन भएको छ। नेपालबाट हस्तकलाका सामान र नेपाली अन्य उत्पादन लगायतका सामग्री चीनतर्फ निकासी भएको छ। कोरोला नाकाबाट भदौ 16 देखि जेठसम्म 2,997 विद्युतीय सवारी साधन मुलुकमा भित्रिएको भन्सार कार्यालयले जनाएको छ। विद्युतीय सवारी साधनबाट मात्र 6,76,02,00,000 रुपियाँ भन्सार राजस्व संकलन भएको छ। नेपाली उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष 2083-84 बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको प्रतिक्रिया दिएको छ। बजेटमाथिको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटको सफलता कार्यान्वयनमा निर्भर रहने बताउनुभयो। उहाँले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरणको सुधार, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको आधारमा मूल्याङ्कन गर्ने बताउनुभयो। अध्यक्ष श्रेष्ठले अन्तशुल्क हटाइएको भने पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकाले करको वास्तविक भार भने नघटेको बताउनुभयो। औद्योगिक कच्चा पदार्थमा राहत पनि अपेक्षाकृत पर्याप्त नभएको तथा कृषि औजारको भन्सार दर वृद्धि भएकाले साना किसानहरू प्रभावित हुने अवस्था रहेको उहाँले बताउनुभयो। कर विवाद समाधानका लागि दिइएको समयसीमा विस्तार गर्न, स्टार्टअप कर्जाको पहुँच र स्पष्टता बढाउन तथा व्यवसाय दर्तादेखि बहिर्गमनसम्मका प्रक्रिया नागरिक एप मार्फत एकीकृत गर्न सरकारलाई निजी क्षेत्रले सुझाव दिएको उहाँले बताउनुभयो। नेपाल र चीनबीचको रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा 40,00,00,000,00 बढी मूल्यका सामानहरू नेपालमा आएका छन्। रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरत सिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म 40,10,00,00,000 रुपियाँ बराबरका चिनिया मालवस्तु उक्त नाका हुँदै नेपाल भित्रिएको छ। त्यस नाकाबाट तयारी पोसाक, जुत्ता चप्पल, रोल कपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, हाइड्रो पावरका उपकरण एवं विद्युतीय सवारी साधन लगायतका वस्तु आयात भइरहेको छ। भन्सार कार्यालयका अनुसार यस अवधिमा नेपालबाट 90,00,00,000 मूल्य बराबरका वस्तु निर्यात भएको छ। नेपाललाई 39,20,00,00,000 रुपियाँ बराबरको व्यापार घाटा उक्त नाकाबाट भएको देखिएको छ। उक्त नाकाबाट हुने आयात तथा निर्यातबाट चालु आर्थिक वर्षको हालसम्म 10,80,00,00,000 राजस्व संकलन भएको पनि उहाँले जानकारी दिनुभयो।
0: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। हामी सुनाउँछौ स्वदेश गान सत्यराज आचार्य र निशा देसारको स्वर, राजु अर्यालको रचना अनि संगीत हो गैरी सुरेशको।

स्वदेशका सुनाउने क्रममा अब सुनाउँछौ हरिशंकर चौधरी, सुभाष मण्डल, मुना थापा र मीना नेपालीको स्वर, भगवती जोशीको रचना अनि संगीत हो कीर्ति नेपानीको।

स्वदेशगान सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेशगान सुनाउँछौ। प्रमोद खरेलको स्वर, निरफिमको रचना अनि संगीत हो भूपेन्द्र रायमाझीको। यसपछि यहाँहरूले ठिक आठ बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला सुन्न सक्नुहुनेछ। कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। विपदबाट जोगिनका लागि के कुरामा सावधानी अपनाउनु पर्छ?
1: तपाईँ जुन समुदायमा बस्नु भएको छ, जुन समुदाय जोखिममा बस्नु भएको छ, तपाईँको घर वरिपरि रहेका कुला कुलेसा खोलाहरूका थुनिएको हुन सक्छन्, त्यो थोलेको ठाउँ हेर्नुपर्ने अवस्था हुन सक्छ। अथवा अर्को कुरा भनेको, तपाईँको समुदाय काहीँ वरिपरि पहिरो छ भने रुखहरू ढल्केका हुने कुराहरू, त्यस पछाडि गएर आफ्नो घर वरिपरि अथवा समुदायमा ठाउँमा रुखहरू ढल्केका हुन सक्छन्, त्यो कुरा हेर्ने कुराहरू।
0: सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका विपद शाखा प्रमुख चिरञ्जीवी कटेलसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: होइन हो, यतिका जमा भएर यो जङ्गलमा के गर्दै हुनुहुन्छ?
3: दाइ पनि फायर लाइन बनाउँदैछौ नि हौ। कता हो तपाईँको लहर लहर?
2: फायर लाइन रे? के हो यो फायर लाइन?
3: ह्या दाइ पनि त्यति पनि थाहा छैन है। ल सुन्नुहोस्, फायर लाइन भनेको वनमा आगो फैलिन नदिन बनाइने फराकिलो बाटो हो।
2: किन चाहियो यो फायर लाइन?
3: ल सुन्नुहोस्,
4: यसो गर्दा यतापट्टि लागेको आगो उतापट्टि सर्दैन।
3: दाइ कहाँ तपाईँ लहर लहर हिँड्नु मान्छे, आउनुहोस् बरु यहाँ फायर लाइन बनाऊ।

0: जङ्गलमा वन जङ्गलमा डडेलुको जोखिम बढी हुन्छ। समयमै फायर लाइन बनाऊ, वन जङ्गल जोगाऊ।
1: सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल।
2: नेपाल भौगोलिक बनावट, जलवायु परिवर्तन र कमजोर भौतिक संरचनाका कारण विभिन्न प्रकारका विपदको उच्च जोखिममा रहेको देश हो। देशभर बाढी पहिरो, भूकम्प, हिम पहिरो, डडेलो, खडेरी तथा चट्याङ जस्ता प्राकृतिक विपद बारम्बार हुने गर्छन्। विशेष गरी मनसुन समयमा अत्याधिक वर्षाका कारण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याउने गरेको छ भने नेपाल भूकम्पीय दृष्टिले पनि संवेदनशील क्षेत्रमा पर्ने भएकाले ठूलो भूकम्पको जोखिम सधैँ रहने गर्दछ। यसैबीच सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका विपद जोखिमको दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ। यहाँ विशेष गरी पहिरो, बाढी, भुछे र भूकम्पको जोखिम उच्च रहेको छ। मनसुन समयमा लगातार वर्षा, भिरालो भूभाग, कमजोर भूसंरचना तथा सडक विस्तारका कारण पहिरोको सम्भावना बढ्ने गर्दछ। 2072 सालको भूकम्पपछि धेरै स्थानको जमिन कमजोर भएकाले विपदको जोखिम अझ बढेको देखिन्छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका कुन कुन विपदको जोखिममा रहेको छ? स्थानीय तहले विपदको तयारी के कसरी गरिरहेका छन्? ग्रामीण क्षेत्रका स्थानीय तहमा विपदको समयमा आकस्मिक उद्धार र सूचना प्रवाहमा के कस्तो समस्या उत्पन्न हुने गरेको छ? यी र यस्तै विषयमा रहेर हामीले कुराकानी गरेका छौँ सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिकाका विपद शाखा प्रमुख चिरञ्जीवी कटेलसँग। चिरञ्जीवी सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
3: धन्यवाद सर।
2: खास गरिकन साँगाचोगढी नगरपालिकाले अहिले सबैभन्दा बढी के कस्ता खालका विपदका जोखिमहरू भोगिरहेको छ?
3: नेपाल एउटा भूकम्पीय जोखिमको हिसाबले विश्वको 11 स्थानमा पर्छ सर। त्यसको उच्च जोखिम अति संवेदनशील क्षेत्रको रूपमा सिन्धुपाल्चोक त नपर्ने कुरै भएन। त्यसकारणले सिन्धुपाल्चोक भूकम्पको हिसाबले चाहिँ हेर्दाखेरि भूकम्प उच्च जोखिममा छ भने अहिले चौतारा साँगाचोगढी नगरपालिका सिन्धुपाल्चोक रहेर विपदका कुराकानी गर्दा चौतारा साँगाचोगढी नगरपालिकामा सबभन्दा बढी जोखिमको हिसाबले हेर्नुहुन्छ भने चाहिँ पहिलो भनेको चाहिँ पहिरो छ। हिमाली जिल्ला, त्यसमा पनि पहाडी भूभाग र यहाँको भूबनोटको हिसाबले पनि यो पहिरोको जोखिम चाहिँ उच्च जोखिमको रूपमा अहिले पहिरो रहेको छ सर।
2: विशेष गरी चौतारा साँगाचोगढी नगरपालिका भित्र जोखिमको अवस्था यहाँहरूले के कसरी पहिचान गरिरहनु भएको छ?
3: चौतारा साँगाचोगढी नगरपालिका सिन्धुपाल्चोक पहिरोको जोखिमको हिसाबले गर्दाखेरि हाम्रो केही ठाउँहरू 21 ठाउँहरू चाहिँ हाम्रो उच्च जोखिममा हामीले आइडेन्टिफाई गरेका छौँ। 21 बस्तीहरू जोखिममा छ। हाम्रो चौतारा साँगाचोगढी नगरपालिकामा 14 वडा मध्ये सबभन्दा बढी जोखिमको हिसाबले 1-2-3 हामीले भन्ने गर्थ्यौँ। विगतको तथ्याङ्कलाई हेरौँ भने पछिल्लो 3 हेरौँ भने 9, 10, 11, 12, 13 र 14 हामीले पहिरोको हिसाबले कममा हेर्थ्यौँ भने अहिले पछिल्लो चरण यो 3 यो जलवायु परिवर्तन, खण्डवृष्टि र अतिवृष्टिको कारणले गर्दाखेरि चाहिँ यी क्षेत्रहरूमा पनि जोखिमको हिसाबले छ भने हाम्रो चौतारा साँगाचोगढी नगरपालिकाका 21 बस्तीहरू जोखिममा छ। र यो हामीले प्रत्येक वडाहरूमा विपद जोखिमको सर्वे गरेर ठाउँहरू चाहिँ कहाँ कहाँ जोखिम हुनसक्छ, कहाँ कहाँ त्यस्तो छ भनेर हामी जोखिमको नक्साङ्कन गरेका छौँ। त्यो नक्साङ्कन मध्ये यो देखिएको मध्ये 21 बस्ती मध्ये चाहिँ सबभन्दा बढी वडा नम्बर 1 बदलाङ भन्ने ठाउँमा छ। बदलाङ लेफ्ट डाँडासँग जोडिएको, त्यहाँ चाहिँ 43 घरधुरी छ। त्यसै गरी खाल्टे भन्ने ठाउँमा छ, त्यसमा चाहिँ 6 घरधुरी छ। अर्को सुर्के भन्ने 1 नम्बर वडाकै मैले भन्दैछु, सुर्के भन्ने बस्ती छ, त्यसमा 3 घरधुरी, बोल्दे भन्नेमा 3 घरधुरी, मुलाबारी भन्ने 1 नम्बर वडामा चाहिँ यो मुलाबारीमा 7 घरधुरी छ। त्यसै गरी 2 नम्बर वडाको चाहिँ जर्के बारी, काटाकुटी, बालुवा, सेरा, तल्लो बतासे, फलाम साँगु लगायतका ठाउँहरू पहिरोको जोखिममा छ। तल्लो बतासे र फलाम साँगु चाहिँ हाम्रो बाढीको जोखिम, जुन हाम्रो ब्रह्माणी करिडोर भन्ने छ, ब्रह्माणी नदीको कारणले त्यहाँ देखिन्छ भने वडा नम्बर 3 भूगोलको हिसाबले चाहिँ अलि बढी ठाडो जमिनहरू भएको हुँदाखेरि कात्तिके डाँडा र थाले गोरेटो भन्ने ठाउँ छ त्यहाँ चाहिँ, र माने डाँडा गर्दाखेरि त्यहाँ पहिरोको जोखिममा छ भने यो 5 नम्बर जो चौताराको सदरमुकाम छ यसको पनि हुन्द्रोङ भन्ने ठाउँ छ त्यहाँ पनि पहिरोको जोखिम छ भने भेटनरी लगायतको छेकाथोक भन्ने हाम्रो 33 घरधुरी भएको ठाउँ छ, यो सदरमुकामकै पर्छ, जो जिल्ला प्रशासन कार्यालयको तल्लापट्टि पर्छ। त्यहाँ चाहिँ हाम्रो भौगर्भी अध्ययन गर्दा, भूकम्प पछाडि भौगर्भी अध्ययन गर्दाखेरि चाहिँ यो 33 घरधुरी चाहिँ तुरन्त हटाउनु पर्ने, त्यो जुनसुकै बेला जोखिम हुनसक्छ भन्ने हाम्रो रिपोर्टमा छ। र यस्तै गरेर 21 बस्तीहरू हाम्रो जोखिममा छ र 21 मध्ये 140 घरधुरी उच्च जोखिममा रहेको प्रारम्भिक तथ्याङ्क अनुसार हामीले ओडा ओडामा गएर ओडा स्तरीय विपद व्यवस्थापन समिति र त्यहाँ गएर तथ्याङ्क लिँदाखेरि र हेर्दाखेरि त्यो देखिन्छ सर।
2: चौतारा साँगाचोगढी नगरपालिका भित्रका 21 बस्ती व्यक्तिका 140 घरधुरी उच्च जोखिममा रहेको कुरा यहाँले जुन विवरण प्रस्तुत गर्नुभयो यो भनेको वर्षातको समयमा हुने बाढी पहिरोको उच्च जोखिमको कुरा गर्नुभयो।
3: जब पानी पर्न थाल्छ ती बस्तीहरू उच्च जोखिममा छन्, वर्षात सुरु भए पछाडि उच्च जोखिममा छ भने दोस्रो ती बस्तीहरू जङ्गलसँग नजिकसँग जोडिएको हुँदाखेरि आग लागेको पनि सँगसँगै उति नै जोखिम छ सर।
2: यहाँले जुन खालको जोखिमको कुरा गर्नुभयो 21 बस्ती जोखिममा रहेका त्यसमा पनि 140 घरधुरी उच्च जोखिममा रहेको कुरा प्रस्तुत गरिरहँदाखेरि यी बस्तीहरू यी घरधुरीहरू स्थानान्तरण गर्नुपर्ने अवस्थाका हुन् कि या स्थानान्तरण नगरेरै पनि केही सचेतना अपनाएर पनि यो विपदको जोखिमबाट बचाउन सकिने खालका हुन्?
3: 140 घरधुरी मध्ये हाम्रो 85 घरधुरी चाहिँ उच्च जोखिममा भएर हामीले अघिल्लो वर्ष अस्थायी आवासका निमित्त 85 घरधुरीलाई सिफारिस गर्यौँ। 85 घरधुरीका सन्दर्भमा चाहिँ स्थायी आवास निर्माण गर्नुपर्ने 53 घरधुरीहरू हुनुहुन्छ जो उहाँहरूको चाहिँ स्थानान्तरणै गर्नुपर्ने अवस्था देखिन्छ। हाम्रो यो भौगोलिक अध्ययन भन्दा बाहेक सरसर्ती हाम्रो आँखाले अध्ययन गर्दाखेरि 53 घरधुरी उहाँहरू उच्च जोखिममा हुनुहुन्छ। त्यो ठाउँमा हाम्रो नाङ्गो आँखाले हेर्दाखेरि त्यो ठाउँमा घर बनाएर बस्न सक्ने अवस्था छैन, उहाँहरूलाई चाहिँ अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ सर।
2: चिरञ्जीवी सर, निकै लामो समयदेखि यहाँ आफै पनि विपदको क्षेत्रमा काम गरिरहनु भएको छ र विपदलाई नजिकबाट नियालिरहनु भएको पनि छ। जलवायु परिवर्तनका कारण विपदका घटना र जोखिममा परिवर्तन भएको देखिन्छ कि?
3: गणेश सर, यो जलवायु परिवर्तनको जोखिमको हिसाबले विश्वमा 10-20 भित्र चाहिँ नेपाल पर्छ, त्यस कारणले अत्यन्त संवेदनशील छ भनेर विभिन्न तथ्य तथ्याङ्कहरूले त पुष्टि गरिराखेकै छ। त्यो हिसाबले पनि सिन्धुपाल्चोक अथवा समग्र नेपाललाई हेर्नुभयो भनेदेखि यो खण्ड वृष्टि अतिवृष्टि त्यति मात्रै होइन, जस्तो हिमालका हिउँहरू पग्लने ताप चाहिँ वृद्धि हुने त्यस्तो खालको जोखिम छ। सिन्धुपाल्चोकमा 2078 सालमा मेलम्ची बाढी हामी यो विश्वभरि नै चर्चित छ। त्यो मेलम्ची बाढीको कारण पनि एउटा जलवायु परिवर्तनको कारण हो भनेर चाहिँ विभिन्न तथ्य तथ्याङ्कहरूले बताइरहेको छ भने नेपाल एउटा हिमाली देश छ, हिमालका विभिन्न ठाउँहरूमा अत्यधिक हिमताल भएको क्षेत्र हो र हिमाली भू बनोटको कारण र यो हिमतालले बनेको र यो जलवायु परिवर्तन कारण हिमतालहरू फुट्ने कारणले गर्दाखेरि प्रत्येक वर्ष जलवायु परिवर्तनकै कारणले यो जोखिम बढेको हो भनेर भन्न सकिन्छ भनेछ।
2: विपदलाई न्यूनीकरण गर्ने सन्दर्भमा यहाँले नजिकबाट जे जसरी काम गरिरहनु भएको छ, यहाँको अनुभव के छ? विपदलाई न्यूनीकरण गर्ने कुरामा हामीले के कुरामा विशेष गरी सावधानी अपनाउनु पर्छ, के कस्ता कार्य योजनाहरू बनाएर हामीले अगाडि बढेको खण्डमा विपदलाई न्यूनीकरण गर्न सकिन्छ?
3: म विपद व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि 10 भन्दा बढी समयदेखि निरन्तर विपद क्षेत्रमै काम गरिरहेको हुँदाले पहिलो कुरा यो विपद व्यवस्थापनको पाटो चाहिँ प्राथमिकता कममा पर्छ। विपद भइराखेको बेलामा तत्कालीन प्रतिकारको रूपमा चाहिँ यसलाई सेन्सिटिभ रूपमा लिइन्छ भनेदेखि यो पूर्व तयारी र पुनस्थापनाका कुराहरूमा चाहिँ यसको पछिल्लो चरणसम्म आइपुग्दाखेरि पनि अरू चरणहरूमा जसरी विकास भएको छ अरू चिजमा यो कुरामा चाहिँ प्राथमिकता अलिकति पछाडि पर्छ। यो पछाडि पर्नुको कारण के लाग्छ मलाई भन्नुहुन्छ भनेदेखि विपद त आउँछ, भूगोलको हिसाबले पनि विभिन्न खालको हिसाबले यहाँ विपद आइराखेकै छ र यसलाई पूर्व तयारीमा हामी ध्यान कम दिन्छौँ। कम दिँदाखेरि त्यसको असर थोरै लगानी गर्दाखेरि पनि पुग्थ्यो भने त्यो चाहिँ पूर्व तयारीमा ध्यान नदिँदाखेरि ठुल्ठुला क्षतिहरू बिहोरेको नेपालले ठुल्ठुला क्षति बिहोरेको र नेपालका प्राकृतिक स्रोत साधनहरूमा पनि विनाश भएको र मानवीयदेखि झन्झनको ठुलो क्षति भएको देखिन्छ। यो यसो हुनुको कारण दुईटा कुराले मैले स्थानीय तहमा बसेर काम गर्दाखेरि स्थानीय सरकार सञ्चालन ऐन 2074 पनि विपद व्यवस्थापनका क्षेत्रमा स्थानीय तहले गर्नुपर्ने काम कर्तव्य र जिम्मेवारीका बारेमा आइडेन्टिफाई गरेको छ, त्यो स्पष्ट उल्लेख गरेको छ। तर विपद जोखिम न्यूनीकरण व्यवस्थापनको योजना बनाउने कुरा, विपद पूर्व तयारी प्रतिक्रिया पुनस्थापना गर्ने कुरा, स्थानीय स्तरमा खोज उद्धार तथा राहत कार्य सञ्चालन गर्ने कुरा, प्रभावित नागरिक तत्काल राहत उपलब्ध गराउने कुरा, यस्ता कुराहरू विपद व्यवस्थापन स्थानीय तहको जिम्मेवारीभित्र छ। तर स्थानीय तहको जिम्मेवारीभित्र हुँदै गर्दा स्थानीय तह भर्खर बन्दै आएको र यो विपदलाई बुझ्ने र बुझाउने क्रममा र विपदलाई प्रतिकार गर्ने कुरा अथवा पूर्व तयारी गर्ने कुरा दक्ष जनशक्ति नेपालमा एकदमै कम छ। विपद प्राधिकरणकै कुराकानी गर्दाखेरि पनि म एउटा स्थानीय तहमा बसेर काम गर्ने विपद शाखा प्रमुख भएको हुनाले यो भन्न मिल्छ मिल्दैन त्यो एउटा ठाउँमा छ। रियालिटीमा भन्ने हो भने विपदलाई बुझेकै मान्छेहरू विपदमा कम हुनुहुन्छ, त्यो सम्बन्धी जनशक्ति नेपालमा कम छ र त्यो अनुसारको एउटा नीति नियम बन्ने कुरा एउटा ठाउँमा छ, तर कार्यान्वयन गर्ने कुरा स्थानीय तहमा छ। त्यो कार्यान्वयन गर्नुपर्ने चाहिँ स्पेस भनेको त स्थानीय तह छ, तर स्थानीय तहमा चाहिँ दक्ष जनशक्तिहरू छैन, विपदलाई बुझ्ने जनशक्ति असाध्यै कम छ। तर स्थानीय जनशक्ति कम हुँदा हुँदै पनि विपदमै काम गरेका कर्मचारीहरूलाई पनि सरुवा गर्दाखेरि विभिन्न ठाउँमा सरुवा गर्ने एउटा समस्या त छँदैछ भने यो विपद पूर्व तयारी तथा प्रतिकारकलाई यो समस्या छ। यो समस्या समाधान गर्नका निमित्त बरु संघीय सरकारले हुन सक्छ अथवा प्रदेश सरकारले हुन सक्छ, स्थानीय तहले निश्चित बजेटको विनियोजन गर्दाखेरि यति % चाहिँ विपद व्यवस्थापन आफ्नो व्यवस्थापनलाई हेरेर चाहिँ यति % विपदको पूर्व तयारीका लागि छुट्याउनु पर्ने बाध्यकारी व्यवस्था गर्न सक्यो भने अलिकति हुन सक्छ। एउटा अर्को भनेको संघीय सरकारले बनाएका विपद व्यवस्थापन ऐनदेखि प्रतिकार्य हुँदाखेरि रिसोर्सको हिसाबले पनि कति गर्ने इच्छा शक्ति हुँदा हुँदै पनि रिसोर्सको कमीको कारणले पनि यो गर्न सकिराखेको अवस्था चाहिँ छैन र जुन स्थानीय तहमा विपद प्रतिकार्य गर्ने जन जनताको प्रत्यक्ष सरोकार राख्ने र जनता पुग्न सक्ने ठाउँ भनेको स्थानीय तह हो। तर स्थानीय तहलाई विपद व्यवस्थापनको सन्दर्भमा मजबुत नबनाउँदासम्म चाहिँ यो विपद जोखिम पूर्व तयारी, प्रतिकार्य र राहत तथा पुनस्थापनामा काम गर्न समस्या हुन्छ जस्तो लाग्छ गणेश सर मलाई।
2: सिन्धुपाल्चोक जस्ता जटिल भूबनोट भएका जिल्ला र त्यसै गरी ग्रामीण गाउँहरू बस्तीहरूमा विपदको समयमा आकस्मिक उद्धार तथा सूचना प्रवाहमा कतिको समस्या उत्पन्न हुने गरेको छ?
3: पहिलो कुरा त सबभन्दा ठुलो समस्या भनेको हाम्रो विपदको बेलामा, विपद सुरु हुनुभन्दा अगाडि नै पहिलो कुरा हाम्रो यहाँ बत्ती जान्छ, विद्युत प्राधिकरणको बत्ती जान्छ, अथवा त्यो पोल ढल्दाखेरि होस् अथवा गाडाङगुडुङ गर्ने बित्तिकै बत्ती जान्छ। बत्ती जाने बित्तिकै कम्युनिकेसनको ग्याप, किनभने नेटवर्क त चल्दैन। र अर्को कुरा, हामीले पटक पटक पनि जिल्ला विपदको व्यवस्थापनको बैठक बस्दाखेरि हामीले नै त्यो इस्यु पनि उठायौँ, देशैभरि होला जस्तो लाग्छ मैले, किन अन्यत्रको समाचार सुन्दा पनि, टेलिकमहरूको पहिलो कुरा बत्ती जाने बित्तिकै टेलिकमको टावरहरूले काम गर्दैन, टेलिकमको टावरले काम नगर्ने बित्तिकै नेटवर्क टुट्दैन, किनकि दूरसञ्चार प्राधिकरणले पनि त्यो ब्याकअपको रूपमा चाहिँ त्यो अहिलेसम्म त्यस्तो गरेको अवस्था कहीँ एकाद भन्दा बाहेक त्यो अवस्था देखिँदैन। त्यस कारणले गर्दा एउटा त्यो कुरा छ भने, अर्को कुरा भनेको जब बत्ती जाने बित्तिकै सबै सञ्चारका साधनहरू अवरुद्ध हुने भएको हुनाले गर्दाखेरि यस्तो अवस्थामा एकदम चुनौतीपूर्ण छ। चौतारा छाँगाचोक गढी नगरपालिकाले पूर्व सूचना प्रणाली भन्ने एउटा खालको कार्यदल बनाएको छौँ। त्यसो गर्दाखेरि चाहिँ हामीले त्यो प्रतिकार्य गर्नको लागि अथवा खोज उद्धारको समयमा गर्नका निम्ति ऱ्यापिड रेस्पोन्स टिम भनेर हामीले चाहिँ खोज्ता उद्धारका लागि विपद शाखा प्रमुखकै संयोजकत्वमा सरकारवाला जो स्वयंसेवकका कुराहरू भए, विपदमा काम गरेकोहरू भए, त्यस पछाडि सुरक्षा निकायका अङ्गहरू सहितको टोली सहितको हामीले खोज्ता उद्धार कार्यदल भनेर जो बनाएका छौँ, र त्यस्तो अवस्थामा चाहिँ हामीलाई अहिलेसम्म त्यसरी कार्यदल बनाएर काम गर्दाखेरि त्यसको लागि चाहिँ समुदाय स्तरमा पनि विपद व्यवस्थापन समिति छ, विपद व्यवस्थापन ऐन 2074 हामीले परिकल्पना गरेको छ, त्यो परिकल्पना अनुसार हामीले स्थानीय विपद व्यवस्थापन ऐन 2075 चौतारा छाँगाचोकडी नगरपालिकामा बनाएको छौँ। त्यो अनुसार त्यो ऐन अन्तर्गत रहेर वडा स्तरीय विपद व्यवस्थापन समिति त्यो कार्यदलहरूलाई चाहिँ हामीले सक्रिय रूपमा बनाउँदाखेरि उद्धार गर्नका निमित्त पूर्व सूचना प्रणालीले केही हामीलाई काम गरेको छ, र चौतारा छाँगाचोकडी नगरपालिका सदरमुकाममा भएको र यहाँ एउटा जस्तो कहिलेकाहीँ हाम्रो चौतारालाई मात्रै कुराकानी गर्यो भने चौताराको टेलिकमको टावर नचल्दाखेरि नगरकोटको टेलिकमको टावर अथवा अन्यत्रकोले पनि अलिअलि काम गर्ने भएको हुँदा चाहिँ हामीले गर्न सकेका छौँ। र मुख्य च्यालेन्ज भनेको चाहिँ यो विद्युत प्राधिकरणको बत्ती जाने, बत्ती गइसके पछाडि टेलिकमको टावरहरू हुँदाखेरि चाहिँ पहिलो कुरा चाहिँ यो विपदलाई प्रतिकार गर्न पूर्व तयारी गर्नुपर्दाखेरि चाहिँ सञ्चार मुख्य कुरा हो। सञ्चारलाई सञ्चालित गर्नका निमित्त चाहिँ यो टेलिकमका टावरहरूमा ब्याकअपको रूपमा पनि राख्नुपर्छ जस्तो लाग्छ।
2: चिरञ्जीवी सर, विपदलाई न्यूनीकरण गर्ने सन्दर्भमा चौतारा छाँगाचोकगढी नगरपालिकाको दीर्घकालीन योजना चाहिँ के छ?
3: चौतारा छाँगाचोकगढी नगरपालिकाले नगर स्तरीय विपद व्यवस्थापन ऐन 2075 निर्माण गरेको छ। ऐनमा टेकेर चाहिँ नगर स्तरीय वा वडा स्तरीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिहरू हामीले बनाएको छौँ। अर्को विपद जोखिम न्यूनीकरण नीति तथा रणनीति कार्ययोजना 2020-30 भनेर हामीले चाहिँ 2020 बनायौँ र यो 30 कहाँ पुग्छौँ भन्दा हामीले एउटा कार्ययोजना निर्माण गरेका छौँ। यही सँगसँगै जोडेर स्थानीय विपद जलवायु उत्थानशील योजना 2081 छ, अब हामी 81 बनाएको छौँ भने प्रत्येक वर्ष हामीले यसलाई अपडेट गर्छौँ र कहाँ के कस्तो अवस्था भयो र त्यहाँ के कुरा चाहिँ गर्नु पर्यो भन्ने कुरा छ भने, अर्को चाहिँ विपद पोर्टल, हामीले विपद पोर्टल सञ्चालन गरेका छौँ, यसको सञ्चालन कार्यविधि 2080 छ, र अर्को चाहिँ विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि भनेर 2080 हामीले निर्माण गरेका छौँ गणेश सर। र यसलाई चाहिँ यो पूर्व तयारीदेखि प्रतिकार्य सबै कुराहरू गर्नका निमित्त ऐन कानुनी रूपमा हामीले सबै व्यवस्थापनहरू चौतारा छाँगाचोकडी नगरपालिकाले गरेका छौँ भने, पूर्व तयारीको लागि चाहिँ हामीले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्छौँ, रेडियोहरूबाट विपदको प्रकृति अनुसारको, सुक्खायाममा भयो भने चाहिँ डढेलोबाट बस्ने कुराहरू, अब यो वर्षा सुरु भइसके पछाडि कसरी बस्ने, घर कुलेसादेखि कसरी त्यसलाई व्यवस्थित गर्ने, आफ्नो भूगोल अनुसार सुरक्षित हुने भन्ने बारेमा चाहिँ हामीले सचेतीकरण गर्छौँ, उहाँहरूलाई चाहिँ जानकारी गराउँछौँ। र त्यति मात्रै होइन, कहीँ त्यस्तो जोखिम भयो भने हामीले दुईटा फ्याक्टरबाट चौतारा छाँगाचोकडी नगरपालिकाले तयार गरिराखेको छ। जब हामीले अहिले पूर्व तयारीको रूपमा चाहिँ कहीँ जोखिम भएका घरहरूलाई चौतारा छाँगाचोकडी नगरपालिकाको विपद व्यवस्थापन सञ्चालन कार्यविधि 2080 व्यवस्था गरे अनुसार कसैको घर जोखिममा छ भनेदेखि चौतारा छाँगाचोकडी नगरपालिकाले टोटल बजेटको 25% वा 40,000 मध्ये व्यक्तिको घर संरक्षणका निमित्त पनि त्यो हामीले व्यवस्थापन गर्छौँ। कहीँ त्यस्तो जोखिम छ भने त्यसलाई न्यूनीकरणको लागि हामीले त्यो गरिराखेका छौँ भने, साउनदेखि अहिलेसम्मलाई गऱ्यौँ भने चाहिँ हामीले त्यस्तो 85 घरधुरी मध्ये 72 घरधुरीलाई चाहिँ घर संरक्षणका निमित्त हामीले उहाँहरूलाई 40,000 बराबरको रकम उपलब्ध गराएर त्यो निर्माणको कार्य 41 घरले चाहिँ त्यो संरक्षण गरिसकेको छ, बाँकी रकम सम्झौता गरेर उहाँहरूले काम गरिराख्नु भएको छ। यो चाहिँ हामीले पूर्व तयारीका लागि गर्छौँ भने, अर्को चाहिँ हाम्रो सिन्धुपाल्चोक पहिरोको कारणले चौतारा छाँगाचोकडी नगरपालिका पहिरोको जोखिम भएको हुनाले गर्दाखेरि हामीले प्रत्येक ओडाहरूमा पहिरोबाट केही त्यस्तो समस्या भइहाल्यो भनेदेखि तालिम दिएका स्वयंसेवकहरू हुनुहुन्छ, केही सुरक्षा निकायदेखि हुँदाखेरि एक सेट हाम्रो पहिरोबाट खोज्दा उद्धार गर्नका निमित्त त्यस्तो चाहिने सामग्रीहरू अथवा बाटो अवरुद्ध भयो भने चेन स लगायतका सामग्रीहरू भिज्य रूपमा राखेका छौँ भनेदेखि चाहिँ प्रत्येक ओडामा 15 यो पहिरोबाट नियन्त्रणबाट बचाउनका निमित्त प्रत्येक ओडामा, किनभने भोलि पहिरो अथवा बाढी आइसके पछाडि हामी त्यहाँ पुग्न नसक्यौँ भने प्रत्येक ओडामै हामी 15 हाम्रो यहाँको भूगोल अनुसार आवश्यक पर्ने औजारहरू हामीले प्रत्येक ओडामा लगेर तयारी अवस्थामा राखेका छौँ भने, अर्को भनेको खोज्दा उद्धारका लागि चाहिने सामग्री बाल्टीहरू हामीले प्रत्येक ओडामा लगेर स्टोर गरेका छौँ भनेदेखि नगरपालिकामा पनि त्यो व्यवस्था गरिराखेका छौँ। र अर्को भनेको चाहिँ हाम्रो जनशक्ति अनुसार हामीले त्यो भोलि केही परिहाल्यो भने गर्न नसक्ने हुँदाखेरि हामीले अघिल्लो वर्ष यो बन्देउमा रहेको सशस्त्र प्रहरी बलको 16 नम्बर हेडक्वार्टर बन्देउ पर्छ हाम्रो चौतारा खाँचोको नगरपालिकाभित्र हुँदाखेरि खोलामा बाढी आउँदाखेरि उद्धार गर्ने पहिरोमा परेर भन्दा चाहिँ उहाँहरूलाई चाहिने एक सेट सामग्री जस्तो रोपदेखि लिएर गएर हामीले बोटदेखि नगरपालिकाको स्रोत साधनले हुने र तत्काल आवश्यक पर्ने कुराहरू चाहिँ हामीले त्यहाँ स्टोरेज गरेर सशस्त्र प्रहरी बलमा राखेका छौँ भने अहिले नेपाली सेनासँगको हामीले कोर्डिनेसनमा केही इक्विपमेन्टहरू मान्छे केही गरी फसिहाल्यो भने निकाल्नका निमित्त चाहिँ हामीलाई केही सामग्रीहरू उपलब्ध गराइदिनु पर्यो भनेर उहाँहरूले अनुरोध गरेपछि त्यो हामीले टेन्डरको प्रक्रियामा हामीले तयारी अवस्थामा गरेका छौँ। र अर्को भनेको विपद हुनुभन्दा अगाडि र विपद भइसके पछाडि पनि प्रतिकार गर्नका निमित्त संघीय सरकारसँग प्रदेश सरकारसँग र संघीय सरकारका सुरक्षा निकायका जो अङ्गहरू छ त्यो अङ्ग र जिल्ला विपद व्यवस्थापन समितिसँग चाहिँ समन्वय गरेर हामी तयारी अवस्थामा हाम्रा आधारभूत आवश्यकताहरू के कुराहरू चाहिन सक्छ जस्तो हाम्रो 140 घरधुरी जोखिममा भयो भने 75 घरधुरी एकैचोटि 140 घरधुरी हुँदैन, त्यसो हुँदा चाहिँ 50-75 घरधुरी चाहिँ त्यस्तो भइहाल्यो भनेदेखि उहाँहरूका लागि खाद्यान्नको कुराकानी गर्दाखेरि उद्योग वाणिज्य सँगसँगको समन्वयमा हामीलाई त्यस्तो पर्यो भने उहाँहरूले उपलब्ध गराउने गरी त्यस्तो आपत पर्दाखेरि गर्ने गरी हामीले त्यो समन्वय गरेका छौँ भने अर्को भनेको परिवारलाई कहाँ कहाँ हाम्रो चाहिँ खुल्ला ठाउँहरू यो विपद पोर्टलमा हामीले गरेका छौँ खुल्ला ठाउँहरू चाहिँ हाम्रो कुन कुन ठाउँमा छ त्यस्तो पर्यो भने कुन ठाउँमा लगेर राख्ने र इभ्याकुएसन रुट गर्दाखेरि कुन बाटो गर्ने भन्ने कुरा सम्बन्धको चाहिँ त्यो अवस्था चाहिँ हामीले छुट्याएका छौँ र त्यस्तो पर्यो भनेदेखि हामीले त्यस्ता सेल्टरहरूमा लगेर राख्ने त्यसको लागि पर्ने आवश्यक आधारभूत कुराहरूका लागि गर्ने र केही गरी पहाडी पहिरो गइहाल्यो भने 25 हाम्रो खोज्दा उद्धारको आरा टिम छ त्यसमा चाहिँ स्वास्थ्य सहितको टोली छ त्यो स्वास्थ्य टोलीलाई हामीले चाहिँ 5 सेट गो ब्याग सहित गो ब्यागमा हुनुपर्ने केहरू इक्विपमेन्ट हुन्छ भन्ने आधारभूत नेपाल सरकारले तोकिदिएको मापदण्ड छ त्यो अनुसारको हामी तयारी अवस्थामा अहिले उहाँहरूलाई चाहिँ क्षमता अभिवृद्धिको तालिमदेखि आधारभूत कुराहरू हाम्रो क्षमताले भ्याएसम्म हामीले गरिराखेका छौँ भने अर्को बाढी पहिरोको कुरा एउटा कुरा भने आग लागेको कुरा चाहिँ चौतारा थाङ्गाचोक गढी नगरपालिकामा हामीले चाहिँ दमकलको व्यवस्था गरेका छौँ दमकल त्यस्तो दमकल पुग्न सक्ने ठाउँमा चाहिँ आगो नियन्त्रण गर्न लागि छ भने हामीले अघिल्लो वर्ष प्रदेश आन्तरिक मामला मन्त्रालयको समन्वयमा चाहिँ एउटा भोलिन्टियर ब्युरो गठन गरेका छौँ चौतारा थाङ्गाचोक गढी नगरपालिकामा 52 भोलिन्टियर ब्युरो छ त्यो भोलिन्टियर ब्युरो र प्राथमिक उपचार गर्न सक्ने जनशक्ति पनि हामीले तयारी अवस्थामा राखेका छौँ विपद नपरोस् यदि परिहाल्यो भने पनि हामीले तत्काल हाम्रो क्षमताले भ्याउनेसम्म उद्धार गर्नका निम्ति चाहिँ पूर्व तयारी अवस्थामा गरिराखेको कुरा जानकारी गराउन चाहन्छु सर।
2: चिरञ्जीवी सर हामी कार्यक्रमको अन्तिममा छौँ, यहाँको अनुभवले के भन्छ विपदबाट जोगिनको लागि स्वयं नागरिकले के कुरामा ध्यान दिन आवश्यक छ?
3: मुख्य कुरा सुरक्षाको कुरा भनेको चाहिँ व्यक्तिको कुरा पनि हो। हजुरले भन्नुभयो जस्तै म स्वयं कुराकानी गरेँ भने म भूकम्पमा परे मलाई चाहिँ प्राकृतिक विपत्ति कुरा चट्याङको कुराकानी भयो र इलेक्ट्रिक सक विद्युतीय सर्टको कुरा पनि भयो र मैले युवाबाट हजुरले भनेको कुरा कहाँ जोड्न खोज्यो भने त्यस्ता प्राकृतिक विपत्ति आउँदाखेरि पनि हामी नहडबडाइकन युवाबाट चाहिँ यसरी बस्न सकिन्छ भन्दाखेरि म प्राकृतिक विपत्तिको बेलामा व्यक्ति नै स्वयं हो कुनै पनि दुर्घटना हुने कुरासँग अथवा विपद पर्दाखेरि पहिलो आफूले आफूलाई कन्ट्रोल गर्न सक्नुपर्छ र आफूले आफूलाई नियन्त्रण गर्न सक्यौँ भने मात्र थप अर्को दुर्घटना हुन दिँदैन भन्ने कुरा मुख्य हुन्छ भने कहीँ हिँड्नु पर्यो भने मनसुनका बुलेटिनहरू अथवा सञ्चार माध्यमले सामाजिक सञ्जालहरूमा चाहिँ प्रक्षेपणहरू जल तथा मौसम विज्ञान विभागले गरिराखेको छ त्यो कुरालाई चाहिँ हेर्नु पर्यो एउटा कुरा। अर्को कुरा तपाईँ जुन समुदायमा बस्नुभएको छ जुन समुदाय जोखिममा बस्नुभएको छ तपाईँको घर वरिपरि रहेका कुला कुलेसा खोलाहरूका थुनिएको हुन सक्छन् त्यो थुनेको ठाउँ हेर्नुपर्ने अवस्था हुन सक्छ अथवा अर्को कुरा भनेको तपाईँको समुदाय चाहिँ वरिपरि पहिरो छ भने रुखहरू ढल्केका हुने कुराहरू त्यस पछाडि गएर आफ्नो घर वरिपरि अथवा समुदायमा ठाउँमा रुखहरू ढल्केका हुन सक्छन् त्यो कुरा हेर्ने कुराहरू र अर्को चौथो नम्बरमा भन्यो भने त्यहाँ आफूले त्यो समुदाय सबैले त्यो हेर्न सक्ने अवस्था छैन भने पनि आफूले भएका कुराहरू चाहिँ अरूलाई अवेरनेस गर्ने अथवा जानकारी गराउनु नै अहिलेको मुख्य कुरा हुन सक्छ भन्ने कुरा म भन्न चाहन्छु सर।
2: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
3: धन्यवाद गणेश सर, मलाई आफूलाई लागेका कुराहरू पनि लागेका कुराहरूलाई आफै बुझेका कुराहरू यो रेडियो नेपाल जस्तो सबैले सुन्ने देशको सबै कुना काप्चा पनि एउटा लोकप्रिय रेडियो नेपालमा विपदका बारेमा आफूलाई लागेका कुराहरू राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाल परिवार तथा गणेश सरलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। धन्यवाद सर।
2: अहिले सुन्नुभयो सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका विपद शाखा प्रमुख चिरञ्जीवी कटेलसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको नियमित कार्यक्रम सी प्रसिर्जनामा यहाँलाई हार्दिक स्वागत छ। म गोमा थापा। कार्यक्रम सी प्रसिर्जना प्रत्येक शनिबार बिहान ठिक यसै समयमा प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपाल .gov.np सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com प्रत्यक्ष सुन्न सक्नुहुन्छ। हामी रेडियो कार्यक्रम सी प्रसिर्जनामा काष्ठकला, ललित कला, सिलाइ बुनाई लगायत साना तथा मौलिक सिपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गर्दै आइरहेका छौँ। आजको अङ्कमा हामी सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका साथ भोटे नामलाङको राडीपाखी बुन्ने गुरुङ समुदायमा केन्द्रित हुनेछौँ, जहाँ पुस्तौँदेखि चलिआएको राडीपाखी बुन्ने सिपले कसरी महिलाहरूको जीवनमा आर्थिक र सामाजिक परिवर्तन ल्याइरहेको छ भन्ने बारे चर्चा गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ नागरिक आवाजबाट। आज हामीले केही नागरिकलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न हामीले के गर्नु पर्ला भन्ने प्रश्न सोधेका छौँ।
1: नमस्कार, म विकास तिमल सिन्हा। युवाहरूलाई चाहिँ समृद्धिको आधारको रूपमा लिइन्छ। पछिल्लो समय नेपालमा युवाहरू चाहिँ विदेशिने क्रम पनि अत्याधिक बढिरहेको छ। युवाहरूले यो देशमा रोजगारी नपाएर मात्रै विदेशिएका छैनन् कि यहाँ काम गरिरहँदाखेरि आफ्नो व्यवसाय अगाडि बढाइरहँदा पनि आफ्नो व्यवसायलाई चटक्कै बिचमै छोडेर पनि विदेशिने युवाहरू चाहिँ धेरै छन्। यसको मुख्य कारण चाहिँ मलाई के होला जस्तो लाग्छ भने नेपालमा अनुदानका कुराहरू पनि खास गरी आफ्ना आफन्तहरूलाई मात्रै दिने परिपाटी पनि छ भनिन्छ। यो सँगसँगै अनुदान पाउनको लागि पनि प्रक्रियाहरू चाहिँ एकदमै झन्झटिलो, त्यो प्रक्रियाहरू पुरा गर्नलाई नै धेरै कठिन हुने अवस्था छ। यो सँगसँगै बल्ल बल्ल उत्पादन गर्दाखेरि पनि बजारीकरणको मुख्य समस्या देखिएको छ। यस्तै यहाँ अहिले तत्कालै टिक्ने अवस्था भए पनि भविष्यमा चाहिँ यसले मलाई समृद्धि दिन सक्दैन, मेरो परिवारलाई चलाउन सक्दैन भन्ने एउटा भविष्यबारेको चिन्ताले पनि युवाहरू आफ्नो उद्यमलाई यही मुलुकमा अगाडि बढाउन नसकिरहेको हो कि जस्तो मलाई लाग्छ। त्यसैले राज्यले चाहिँ युवाहरूले गरिरहेको व्यवसायलाई टिकाउनको लागि यी अनुदानका प्रक्रियाहरूलाई सहज बनाउने, उनीहरूले गरिरहेको व्यवसायलाई चाहिँ कसरी संरक्षण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दियो भने युवाहरूलाई यही मुलुकमा टिकाउन सकिन्छ, उनीहरूको उद्यमप्रति आकर्षण बढ्छ जस्तो मलाई लाग्छ।
2: नमस्कार, मेरो नाम सर्जन। स्थानीय तहको यो उत्पादनहरूलाई चाहिँ प्रबन्धन गर्नका लागि चाहिँ अब सबैभन्दा अब सुरुमा त उचित मूल्य चाहिँ कायम गरिदिनु पर्यो। अब आएको नयाँ सरकारले हाम्रो के अपेक्षा छ भने नयाँ सरकारले चाहिँ अब यो हुन्छ नि अब स्थानीय उत्पादनहरूलाई चाहिँ सही मूल्य दिनु पर्यो सुरुमा, अनि त्यसपछि त्यो अब उत्पादन गरेका कुराहरूलाई चाहिँ बजारमा सही ठाउँमा लैजानको लागि चाहिँ के अरे व्यवस्था गरिदिनु पर्यो। स्थानीय तहबाट नै अब एउटा हुन्छ नि अब खाद्यान्नहरू जस्तो अब तरकारीहरू जस्तो छ भने सङ्कलन केन्द्रहरूको स्थापना गरिदिने, अनि कोल्ड स्टोरको व्यवस्था गरिदिने, अनि त्यसपछि लघु उद्यमीहरूको लागि चाहिँ उनीहरूलाई अब प्रबन्धन गर्नको लागि चाहिँ लघु उद्यमीहरूले उत्पादन गरेका सामानहरूलाई चाहिँ अब विदेशी सामानभन्दा अब यो स्वदेशी सामानहरूलाई चाहिँ बढी प्रोत्साहन गरेर उत्पादनमा जोड दिएर उनीहरूलाई प्रवर्धन कार्यमा सहयोग गरिदियो भने चाहिँ राम्रो हुन्छ।
3: कृष्ण प्रसाद राउत, स्थानीय उत्पादनको विषयमा तपाईँले प्रश्न सोध्नुभयो। स्थानीय उत्पादनको लागि सरकारले विभिन्न किसिमका योजनाहरू बनाए, युवा वर्गलाई लक्षित गरी कार्यक्रमहरू गरी स्थानीय उत्पादनलाई जोड गर्नुपर्छ, जसले गर्दाखेरि देशमा युवा शक्तिहरू पनि बसी आफ्नो उत्पादन गर्न सक्ने हुन्छ। र त्यसको लागि स्थानीय उत्पादन भइसकेपछि पनि सरकारले बजारीकरणको व्यवस्था पनि गरिदिनुपर्छ, जसले गर्दाखेरि मान्छेहरूमा चाहिँ उत्पादन गर्ने चाहना वृद्धि भई स्थानीय उत्पादन गर्नलाई प्रोत्साहन मिल्छ।
0: नागरिक आवाजपछि अब कुराकानीको पालो। हामीसँग आफ्नो चार दशक लामो अनुभव बाँड्न स्थानीय उद्यमी बुद्धिमाया गुरुङ हुनुहुन्छ। उहाँका लागि यो केवल पेसा मात्रै होइन, पुर्खौली पहिचान पनि हो।
4: नमस्कार, मेरो नाम बुद्धिमाया गुरुङ, भोटे नामलाङ निवासी पाँच वरिसा। मेरो घर चाहिँ गुरुङ टोलमा पर्छ। म चाहिँ सानै जन्मे यही हुर्क्यो, अनि अब कामको सिलसिलामा चाहिँ यही हो। अब गाउँ घरमा हुने काम यो अब बच्चादेखि सिक्ने क्रममा अब आमाहरूसँग सिया भएर अलिकति राडी बुन्ने नै सिक्यो, अनि यसले पनि अलिकति आफ्नो सिप गरेर जोस् आफूलाई अलिअलि यसो आमदानीको बाटो नि भएको छ अनि अरू अलिअलि जोस् शान्ति नै अलिअलि अरू काम पनि गर्ने गरिरहेको छ। सुरुमा त यो काम गर्दा त हाम्रो बाबाहरूले ल्याउँथ्यो त्यो त्यही भेडाकै उन काटेर है त्यो माथितिरको कता कता भेटेछ भेडाको उन काटेर ल्याउने त्यो भेडाको उनमा त पुरै कुरो अनि त्यसलाई फेरि पानीमा हालेर पानीको दहमा त्यो सबै सफा गरेर फेरि सुकाएर अनि कोरेसोले कोरेर अनि चरामा बनाएर चरा भन्थे है काटेर अझै नि छ त्यो हाम्रो सामान अनि लरिया निहाल्थ्यो लरिया बर अनि फेरि त्यसलाई बाटेर अनि यो अनि यस्तै धागो निकाले नि तान लाउने अनि तान लाएर अनि अनि बुन्ने त हुने अनि बुनेर यस्तो हुने अनि मारेपछि यस्तो हुने पहिला रातभरि राडी बुने मैले यो बच्चा पढाउँदाखेरि त रातभरि बुने त्यो टुकीले त यो सबै कालो हुने भने छोरा छोरी पढ्ने बेला पछि त्यस्तो भयो यो सबै टुकीले कालो हुने के भए त्यो धेरै बत्ती थिएन नि त है त्यस्तो गरेर राडी बुने मैले बेसरी बुने पहिला त अनि अहिले नि त्यसले नि पछि त पहिला त ग्याप भएको थिएँ हामीले यो सबै ग्याप भए राडी बुन्ने अब कसैले नबुन्ने त्यस्तो भएको थियो फेरि एकपल्ट चाहिँ अनि यही हाम्रै पालिकाबाट अनि महिलाको कार्यक्रममा चाहिँ यो राडी पाही कार्यक्रम दिनुभयो कार्यक्रम के गर्ने भन्दा राडी पाही गर्ने भन्ने खालको कुरा भएर अनि पालिकाबाट चाहिँ सबैलाई अनुदान दिनुभयो राडी पाही गलैँचा सबैलाई अनुदान दिनुभयो महिलाहरूलाई सबैलाई भन्दा नि अब महिलाहरूलाई अब गर्न चाहने महिलाहरूलाई चाहिँ दिनुभएर अनि सबैले बुन्नुभयो अनि जे होस् घर व्यवहार चल्या छ अहिलेसम्म त्यहीबाट त हो नि कतिजनाको त यहीबाटै हो गुरुङहरू प्राय यही हो ए राडी पनि हो गुरुङहरू जति अनुदान कार्यक्रममा त हामीलाई धागो राडी दियो धागै दियो होइन अनि त्यही धागो दिएर अनि हामीले सुरुमा नि धागो दियो अनि त्यसपछि दोस्रो दुई लटसम्म दिनुभयो पहिला लटबाट नि बुन्यो सबै साथीहरूले फेरि त्यसपछि दोस्रो लटमा नि दिनुभयो अहिले त्यही भरै अनि भएको
0: हो। परम्परागत सिपले पनि जीवन बदल्न सक्छ भन्ने उदाहरण हुनुहुन्छ बुद्धिमाया। केही समय ओझेलमा परेको यो पेसालाई 3 वर्ष अघि गाउँपालिकाले अनुदान र संरक्षणको नीति ल्याएपछि अहिले 10 जना स्थानीय महिलाहरू व्यावसायिक रूपमा राडी पाखी बुन्न सक्रिय हुनुहुन्छ।
4: कार्यक्रम गरेको त भयो लगभग 3-4 वर्षै भयो होला 3 वर्ष जति भयो अनि यसपालि भन्दा अब जस उनीहरूले दिनुभयो सुरुमा त्यही भएर नै सबै सहयोग भयो नि त यी हाम्रो त्यही त भने पहिला त्यही भयो अलिकति राडी बेच्यो चलायो फेरि चलायो त्यही भएर धागो सागो किन्यो फेरि ल्यायो फेरि बुन्यो चल्नु त राम्रो हुन्छ नि मान्छेले दुःख गर्यो भने म नि त्यही त भने म त अन्त हिँड्यो नि यता बस्यो बुन्यो बुन्यो भने फेरि म त बुनिया बुनिया आउँछ बसेपछि बुनिया बुनिया गर्ने अनि फेरि यताउति हिँड्दाखेरि फेरि उठ्यो त्यसरी अनि धेरैले मान्छेले लानुभयो राडीहरू उहाँ कन्ट्याक्ट गर्नुहुन्छ अनि मैले तयार पारिन्छ नि लानुहुन्छ अहिले त 10 जनाले बुनिया छ यो टोलमा चाहिँ अनि माथि छ माथि तामाङ गाउँतिर पनि छ हाम्रो यहाँ चाहिँ 10 जना छ 10 जनाले चाहिँ बुन्छ कोले त बुन्नु छोड्यो कि खोइ प्राय जसोले त बुन्छ हामीसँगै काम गर्ने साथीहरूले।
0: कुनै समय गाउँमै भेडा पालिने हुँदा उन सजिलै पाइन्थ्यो तर समय बदलिएको छ अहिले उन संकलनदेखि राडी पाखी तयार पार्नेसम्मको प्रक्रिया निकै मेहनतपूर्ण छ यसबारे बुद्धिमायाको अनुभव सुनाऊ।
4: लोकल हो पहिला त्यो लेख्नेमा प्राय सरी भेडा बाख्रा पाल्यो नि त त्यो ल्याएर काटेर ल्याउँथ्यो बाबाले त्यताबाट ल्याए भन्थ्यो उन ल्याएर अनि त्यो पानीमा भिजाएर सबै धोएर सुकाएर कोरेसोले कोरे नि कोरेले यस्तो यस्तो गर्ने त्यो धनले फड्किने भन्थ्यो है त्यसरी सुकाएर अनि फेरि कोरेर अनि चरामा काटेर लरिया बनाएर लरियाबाट फेरि दुइटा बाट्ने भन्थ्यो काट्ने र बाट्ने त्यो बाटेर अनि त्यस्तै धागो निकालेर अनि तान लाएर बुन्ने त हुने तर काम प्रक्रिया त धेरै छ त्यो गाह्रो चाहिँ 6-7 प्रक्रिया र बल्ल राडी तयार हुन्छ।
0: काम गर्ने शैली र प्रविधिमा पनि हिजो र आज धेरै फरक आइसकेको छ पहिले र अहिलेको प्रक्रियामा देखिएको भिन्नता उहाँकै शब्दमा सुनौ।
4: पहिला भन्दा अहिले चाहिँ धेरै फरक छ पहिलाको नि अब सिप त त्यही हो तरिका बुन्ने त त्यही हो तान लाउने तरिका नि त्यही हो तर अहिले चाहिँ अब तयार भएकै धागोहरू आउँछ उनीहरू मिसिनबाट तयार भएको त्यो उन ल्याउने त्यो उनलाई नि फेरि मिसिनमा हालेर यस्तो बनाउने अनि फेरि त्यो ल्याएर अनि तान लाउने तान लाउँछ यस्तो बुनेर फेरि मिसिनमा हाल्ने अथवा घरमै माडेर अनि यस्तो तयार भयो नि फरक चाहिँ जो 3-4 कुरा चाहिँ फरक छ पहिलाको चाहिँ अब प्रायः जस्तो खुट्टाले माडेर तयार हुन्थ्यो हाम्रो नि यहाँ त खुट्टाले मार्छ मार्नु मैले खेताला हालेर पहिला भन्दा अलिकति फरक छ पहिलाको चाहिँ त्यो घोच्ने हुन्थ्यो क्या राडी बेसरी घोत्थ्यो त्यो बाख्राको त त्यो बाख्राकोले त भन्न घोत्ने अहिले चाहिँ घोत्दै नरम हुन्छ भेडाको मात्रै हुनु भएर।
0: बुद्धिमायालाई घरको काम भ्याएर साथीभाइसँग गफिँदै राडी पाखी बुन्नुमा छुट्टै आनन्द आउँछ। उहाँ भन्नुहुन्छ आफूले सकुन्जेल यो पुर्खौली पेसा गरिरहने हो।
4: घर काम नि गर्ने अब घर त म एउटा महिला यहाँ छु बुढा र म मात्रै हो अनि घर बजार सबै पढ्ने अनि म चाहिँ घर काम नि गर्ने, यो पनि गर्ने, घरको त यही त हो नि। अनि प्रायः जस्तो यसलाई चाहिँ म बढीमा यो काम गर्ने, यो काम गर्ने मलाई आनन्द लाग्छ। आनन्द साथीहरूसँग गफ गर्दै बुन्दै रन नै दिया हुन्छ, म चाहिँ गफ गर्ने बुन्ने, गफ गर्दा सबै नि बुनिसक्ने आनन्द हुन्छ। एक्सर्साइज जस्तो नि हुँदो रहेछ, पाहु रहेछ यस्तो यस्तो हुन्छ। अनि खुट्टा तन्काएर बस्नु पनि पायो, अनि ढाडमा चाहिँ अलिकति दुख्छ, यहाँ कस्तो दुख्छ ढाड, पल्टी मार्दा मार्दै गरेर यहाँ यत्रो बडो भा मेरो त त्यो उसले क्या माडेर यस्तो गौली गाँठामा त्यो काम जो गाह्रो त गाह्रै हुन्छ भने आफूलाई चाहिँ त्यस्तो नलाग्ने राम्रो लाग्छ। मलाई त बाउले नै एघार बाजे नै हामी नै एघार्ने सगुन ज्याल गर्ने नसकेपछि के गर्ने।
0: अरू कामको तुलनामा लगानीको प्रतिफल कस्तो छ त भन्ने प्रश्नमा बुद्धिमाया यसो भन्नुहुन्छ,
4: आमदानी त अब जस डबल चाहिँ हुन्छ। अब डुलाएर बेच्नेहरूले त बेसरी नै गर्दो रहेछ डबल टेबल, म घरबाट गर्ने जस आमदानी त डबल चाहिँ हुन्छ। जस्तै डबल भनेपछि त अब बुझिहाल्यो नि कुरा, 50,000 धागो ल्यायो भने 1.5 लाखसम्म भन्यो आमदानी त हुन्छ, यही त हो नि आमदानी भने घाटा होइन नाफै हुन्छ। काम गरिसकेपछि जस लगानी डबल चाहिँ हुन्छ, त्यो ढाडी गर्दा के दुःख चाहिँ दुःख हुन्छ, त्यो दुःखलाई अब दुःख नमानेर गर्ने हो नि। अब मैले बुन्छ तर अलिकति घर विवाह नि चल्यो, अब दुइटा ढाडी बेचेँ नि 16,000 आइहाल्छ। मैले 8-8,000 बेचेँ चार पाटी ढाडी, 16,000 भन्दा काम टर्यो नि त, 50,000 बेच्नु पाए त कति आउँछ।
0: अहिले आधुनिक मेसिनको प्रयोगले धागो काट्न सजिलो भएको छ भने उत्पादित सामग्री बिक्रीका लागि गाउँपालिकाले कोसेली घर सञ्चालनमा ल्याएपछि बजारको चिन्ता पनि हटेको छ। तर एउटा राडी पाकी बुन्न कति समय लाग्छ त?
4: त्यो त बिहानदेखि बुन्यो भने एउटा भने जो 2 दिनमा 2 तान बुन्छ, तयार हुँदा त सबै यो सुक्नु पर्यो, 3 दिन नै लाग्छ तयार हुँदा, लगातार गर्यो 4 दिन चाहिँ लाग्ला, बुन्नु पर्यो, तान लाउनु पर्यो, मार्नु पर्यो, 4 दिन चाहिँ लाग्छ लगातार गर्यो भने, त्यतिमा चाहिँ सक्छ। यो एकछिन तान लाउने होइन, एकछिन आधा घन्टा तान लायो काम गरे भन्दा हुन्छ। मैले त्यतिमा चाहिँ बेच्छ, अब त्यो बेच्ने भने त व्यापारको कुरा हो, आफूले बेच्ने हो म त जस त्यो बेच्ने त्यो आफ्नो हुन्छ नि, व्यापार गर्ने भने त आफ्नो भर पनि हो नि त। त्यही राडी 4,000 नै बेच्छ मान्छेले, मैले चाहिँ 8,000-7,000 बेच्यो चार पार्टीलाई, यो 2 पार्टी त 35-35 सयमा बेचे, 3 पार्टीलाई 45 सय-45 सयमा बेचे, यसरी बेचे कन्ट्याक्टमा। मैले साथीहरूलाई भन्ने अनि घरबाट प्रायः त मेरो सबै घरबाट लग्या हो, अनि अर्डरमा नि हुन्छ नि, अर्डरमा चाहिँ मैले घर लैदिन्छु ल्याइदिनुहोस् भन्छ अनि घरमा लैदिनु गरिहाल्छ। खासै मलाई त बेच्न चाहिँ त्यति समस्या चाहिँ भए जस्तो लागेको छैन, तयार भएपछि त लगिहाल्छ, त्यति समस्या त देखेको छैन।
0: गृहिणी महिलाहरूका लागि घरमै बसेर आमदानी गर्ने यो कतिको उपयुक्त माध्यम हो भन्ने प्रश्नमा बुद्धिमाया यसो भन्नुहुन्छ,
4: मलाई त यो फाइदा लाग्छ, आफ्नो घर बस्यो, अरू काम नि गर्नु पाउने, घरको सुरक्षित नि भयो, कोही आएर आफ्नो घर त ढोका खुलै भयो, शान्ति नै पसन्द छ, त्यही जुरुको उठेर बेच्नु नि पाए, खेती त म लगाइहाल्छ जसरी नि, यो एउटा ढाडी बेच्यो भने खेती लगाइहाल्छ आइहाल्छ, ज्यादा काम मान्छेहरूलाई दिनु पाइहाल्यो सोझो सहिलो छ। सुरुमा आफूले सिप सिक्नु पर्यो, सिप भएपछि त गरिहाल्नु सकिहाल्छ नि, त्यही भएर मैले यो कन्ट्याक्टमै बेच्छ, म डुलाउनु जान्दैन जाँदैन, त्यो चले चाहिँ अहिलेसम्म त अब चाहिँ कति चल्ला के थाहा होइन, अहिलेसम्म चाहिँ जे होस् घरबार चाहिँ धाने छ।
0: समयको फेरबदल सँगै मूल्यमा पनि ठूलो अन्तर आएको छ। कुनै बेला 300 बिक्री हुने राडी पाकी अहिले 8,000 रुपैयाँसम्ममा बिक्री हुन थालेका छन्। बजार व्यवस्थापन र मूल्य बारे उहाँ यसो भन्नुहुन्छ,
4: बाउले बेच्दा त बिचरा त्यो बुढाले त 500 बेच्थ्यो राडी त बाउले, अनि राडीमा बाह्र साठी ल्याउँथ्यो बेलामा 500-300 बेच्थ्यो, मैले सम्झाएँ 400 बेच्थ्यो भने, अहिले हेर्नु अब त्यो 400 माला धानले त 8,000 बेच्छ, अनि त्यो त निकै फरक त भयो नि, त्यति बेच्छ हजुर, अरूले त धेरै धेरैमा नि बेच्छ होला, मैले त घरबाट भएर त्यति बेच्छ, मान्छेले यही भएर चलाएर कथा कथा गरेछ, त्यो त मलाई त राम्रो लाग्छ, म त यो राडी त नछोड्ने, पानीमा नि बन्नु पायो है, माने बस्यो आनन्दरी बुन्यो, यो बुढाले मार्नु छैन भने मिसिन लगाएर माडे ल्याइहाल्छु म, बेच्नु म आफै कन्ट्याक्टले बेचिहाल्छु के, तर म त सबै कन्ट्याक्ट भएर बेच्छु, सबै सरहरूले लान्छ कसले, अनि सबै कुरो सस्तो 8,000-7,000 तोला सुन्थ्यो, 5,000 तोला सुन्थ्यो त्यतिखेर, अनि अहिले 3 लाख पुगेको छ, त्यही भएर यो नै सबै परिवर्तन भएको, मैले सम्झ त 5,000 तोला सुन्ने हामीले देख्यो है, अब अहिले 3 लाख हेर्नु त 3 लाख पनि कहाँ पुग्यो, अनि हामीले चाहनु उनीहरूले 400 बेच्ने हामीले 8,000 बेच्यो त्यही त हो नि।
0: यद्यपि कच्चा पदार्थ अर्थात् उनको उपलब्धतामा कहिलेकाहीँ देखिने समस्याले उद्यमीहरूलाई केही चिन्तित पनि बनाउने गरेको छ।
4: धेरै अप्ठ्यारो भन्दा त कहिले काहीँ फेरि धागो पाउँदैन महँगो भयो, यो धागोको भाउ त 1,000-1,200 किलो भएको छ सेतो, पहिला हामीलाई 500 ल्याएको थियो डबल भएको छ भाउ बढेर, अनि त्यो चाहिँ एउटा समस्या भयो, लगानी बढी कम गर्ने आमदानी त अब ठिकै भयो पाउँदैन, अब मान्छेले पाल्नै छोड्या होला नि, त्यही भएर नि अहिले पाउँदैन उन क्या, त्यो बेच्नेमा आउँछ मान्छे उन किनेर उनलाई फेरि त्यही क्या त्यही सुकाउने के गरेर अनि त्यहाँ मेसिनमा हालेर एक धागो बनाउँछ, धागो बनाएर हामीले ल्याएर गर्ने तयार गर्ने।
0: स्थानीय उद्यमीहरूको यो उत्साहलाई दिगो बनाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहन्छ। व्यावसायिक प्रभावकारिताका लागि सरकारले के गरिदियोस् भन्ने चाहनुहुन्छ त?
4: व्यावसायिक रूपमा चाहिँ अब सबैजनाले समूहले राम्रोसँग गर्यो भने, राम्रोसँग लगातारसम्म यो काम गर्यो भने पालिकाले अनि ऊ त्यो ऊ नि गरिदिने भने खरिद गर्ने। अहिले कसैले घरमा लगाएको छ नि त, अब विदेशीले त यो खोज्छ भनेर अब पाँच परिमा उत्पादन भने लगिरहेको छ त्यहाँ नि। अनि पालिकाले मेसिन दिने भने छ, राम्रोसँग चलायो भने मार्ने मेसिन हामी उपलब्ध गराउँछौँ भन्ने भन्ने खालको कुरा नि भएको छ। अब कतिको बिक्री हुन्छ कोसेली घरमा, त्यही अनुसार खरिद गर्ने सहिलो हुन्छ कि भन्ने चाहिँ हामीलाई आशा छ।
0: स्थानीय उत्पादनको प्रवर्धन र गाउँपालिकाको पहिचानलाई विश्वमाज पुर्याउन स्थापना गरिएको कोसेली घरका विषयमा गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख दिपेन्द्र पौडेल यसो भन्नुहुन्छ।
5: सबैभन्दा पहिला हामीले स्थानीय स्तरमा रहिरहेको स्रोत साधनलाई खेर नजाने हिसाबले स्थानीय स्तरमा परिचालन गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले हाम्रो पाँचपरी थापल गाउँपालिकामा उत्पादन भएका विभिन्न प्रकारका खाद्य तथा अखाद्य अर्ग्यानिक वस्तुहरूलाई चाहिँ बजारीकरणसम्म पहुँच पुर्याउनको लागि चाहिँ हामीले चाहिँ यहाँका जनताहरूलाई चाहिँ आफूले उत्पादन गरेका बिक्री वितरण पनि होस् र हाम्रो यो पाँच पोखरी एकदम पाँच पोखरीमा आउने विभिन्न प्रकारका पर्यटकहरूले पनि लान्छन् र हाम्रो एउटा चाहिँ पाँचपरी थापल गाउँपालिकाका विभिन्न प्रकारका महिला लघु उद्यमीहरू कृषकहरूको लागि राम्रो हुन्छ भन्ने हिसाबले हामीले स्थानीय उत्पादनलाई विशेष जोड गर्दै हामीले चाहिँ यो कोसेली घर स्थापना गर्न आँटेका हौँ। हामीले चाहिँ यो कोसेली घरबाट चाहिँ हामीले धेरै धेरै प्रकारका कुराहरूलाई चाहिँ हामीले जोड्ने प्रयास गरेका छौँ। अहिले पनि हजुरले यहाँ भित्र गएर हेर्न सक्नुहुन्छ, हामीले 55-60 आइटमहरू चाहिँ हामीले अहिले नै प्रमोट गरिसकेका छौँ र अझै आगामी दिनमा अझै हामीले थप विस्तार गर्दै लानेछौँ। र अब सबैभन्दा पहिला हामीले चाहिँ अखाद्य वस्तु अन्तर्गत चाहिँ बाँस सामग्री, बाँसका सामग्री, बाँस निगालाका सामग्रीहरू, घडीका कुराहरू, ट्रेका कुराहरू, विभिन्न प्रकारका 22-23 आइटम चाहिँ बाँसको सामग्रीहरू हुन्छ। त्यसपछि हामीले मकैको खोस्टाको चकटेका कुराहरू, राडी पाखीका कुराहरू, गलैँचाका कुराहरू, श्यामाका कुराहरू र विभिन्न प्रकारका यहाँको उत्पादन भएको लोकल बेसारका कुराहरू, हाम्रो बाँसकर्कमा उत्पादन भएको चियाका कुराहरू र हाम्रो थाङ्कलकोटमा उत्पादन भएको तरकारीका कुराहरू र बेसार, अदुवा, लसुन होइन विभिन्न प्रकारका छुर्पीका कुराहरू, चौरीका घिउका कुराहरू, एकदम अर्ग्यानिक घिउका कुराहरू, अर्ग्यानिक आलुको कुराहरू, हामीले धेरै कुराहरूले पाँचपरी गाउँपालिकामा उत्पादन भएका वस्तुहरूलाई बजार समक्ष पुर्याउने र हाम्रो अर्को उद्देश्य, अर्को प्रमुख उद्देश्य भनेको यहाँ उत्पादन भएको वस्तुलाई यहाँ मात्रै बिक्री वितरण गर्ने लक्ष्य छैन कि हामीले चाहिँ विभिन्न प्रकारका चाहिँ हामी बाहिर काठमाडौँमा रहेका विभिन्न प्रकारका चाहिँ आउटडोरका चाहिँ यस्तै खालका संस्थाहरूलाई पनि बेच्ने र त्यहाँबाट चाहिँ हाम्रो पाँचपरीका जनताहरूलाई चाहिँ एउटा चाहिँ लाभान्वित बनाउने उद्देश्यका साथ हामीले यो कार्यक्रम चाहिँ आयोजना गर्न आँटेको चाहिँ पालिकाबाट प्रवेश गर्ने र पालिकाबाट चाहिँ हामी निक्लिने क्रममा चाहिँ एकदम यो चाहिँ एकदम सेन्टर पोइन्ट मानिन्छ। यसमा चाहिँ हाम्रो चाहिँ यो पाँचपरी थापल गाउँपालिकाको एकदम गौरवको हाम्रो चाहिँ भनेको चाहिँ एउटा हाम्रो मन्दिर छ, पाँचपोखरी मन्दिर छ, पाँचपोखरी महादेव हुनुहुन्छ, त्यहाँ जाने 12 महिना चाहिँ सबैजना चाहिँ उहाँहरू चाहिँ एकदम त्यहाँ चाहिँ तीर्थयात्रीको रूपमा पनि जानुहुन्छ र विभिन्न प्रकारका पर्यटकहरू पनि आउनुहुन्छ र यहाँ उत्पादन भएका चाहिँ हाम्रो चाहिँ अर्ग्यानिक कुराहरू यहाँको चाहिँ एउटा ब्रान्डिङ गरेर चाहिँ हामीले चाहिँ देश विदेशसम्म चाहिँ पुर्याउन सक्यौँ भनेदेखि चाहिँ पक्कै पनि यहाँको जनताहरूले आर्थिक रूपमा सम्मानित हुन्छन् र 2 पैसा कमाउन सक्छन् भन्ने अभिप्रायका साथ हामीले यो कार्यक्रम चाहिँ आयोजना गरिरहेका छौँ। किसानहरू असाध्यै खुसी हुनुहुन्छ, उहाँहरू चाहिँ योभन्दा अगाडि चाहिँ उत्पादन गरेको वस्तुहरू चाहिँ बजार कहाँ खोज्ने होला, कसरी गर्ने होला भन्नुहुन्थ्यो, अहिले चाहिँ अब यहाँ हामीले चाहिँ यो चाहिँ कसैले घर सञ्चालन गरेपछि हामीले उत्पादन गरेका वस्तुहरू चाहिँ खेर जाने छैनन् र बजारीकरणको लागि पनि गाउँपालिकाले, उद्यम विकास शाखाले र सम्पूर्ण समन्वय गरी
0: सिपलाई आमदानीसँग जोड्ने यो अभियानमा गाउँपालिकाका नेतृत्व निकै सकारात्मक देखिन्छ। यस विषयमा पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रतिबद्धता यस्तो छ।
6: पाँचपोखरी थाङपाल गाउँपालिका विशेष गरी आदिवासी जनजातिहरूको बाहुल्य क्षेत्र पनि हो, अन्य जाति समुदायहरू यो चाहिँ एकदमै मिलेर बस्ने समुदाय, मिलेर बस्ने गाउँपालिका, विशिष्ट पहिचान भइसकेको गाउँपालिका हो र आदिवासी जनजाति र अथवा यहाँ बसोबास गर्ने जाति जनजातिहरूको ऐतिहासिक परम्परागत शिवहरू छ, कलाहरू छ, त्यो शिव कलाहरूलाई चाहिँ संरक्षण गर्नुपर्छ, जगेर्ना गर्नुपर्छ। आजको आधुनिक युगमा जो ऐतिहासिक शिव कलाहरू चाहिँ हराउँदै गयो, त्यो हराउँदै गइसके, त्यसको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो भन्ने दृष्टिकोणबाट हामीले कम्तीमा त्यहाँको समुदायहरूले अगाडि सारेको चिजलाई गाउँपालिकाले त्यसलाई ट्रेनिङ मार्फत, केही अनुदान मार्फत होइन केही सचेतन कार्यक्रम मार्फत हामीले कार्यक्रम अगाडि बढायौँ। जस्तै राडी पाखी गुरुङ समुदायले, विशेष गरी गुरुङ समुदायले यो राडी पाखीको कुरो छ, तामाङ समुदायहरू, हेल्मो समुदायले अर्को बक्खु जो श्यामा पनि भन्छ, श्यामा बुनाइ चिजहरू छ, यी चिजहरूलाई हामीले संरक्षणको कार्य अगाडि बढिरहेका छ। तर मलाई जहाँसम्म लाग्छ पूर्णत त होइन, तर पनि कम्तीमा त्यो संरक्षणको निमित्त गाउँपालिकाले अगाडि सारेको कुरामा स्थानीयवासीहरूले सकारात्मक रूपमै लिएको छ जस्तो मलाई लाग्छ। यो बहुआयामिक बहुउद्देश्यका साथ निर्माण गरेको यो चाहिँ हाम्रो सेन्टर पोइन्ट हो, हाम्रो सिमानामा बनाएका छौँ। सूचना केन्द्र, कोसेली घर, प्रहरी चौकी, अखाद्य वस्तु चेक पोइन्ट, स्वास्थ्यलाई खेलबाड नहोस् भन्ने हिसाबले बहुआयामिक तरिकाको यो छ। हाम्रो किसानहरूले उत्पादन गरेका विषयवस्तुहरू, उहाँले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरण गराउनको निमित्त, अनि त्यस पछाडि पर्यटनहरू जति पाँच पोखरी जान्छन्, जति माथि पेमाछल जान्छन्, जति मास्त्र पर्यटनहरू जान्छन्, हिमालयहरू जान्छन्, त्यो फर्केर जाँदा हाम्रो किसानहरूको उत्पादन बिक्री एउटा रह्यो, अर्को कुरा अन्तर्राष्ट्रिय तहसम्म बजारीकरण गर्ने हाम्रो ब्रान्डिङहरू चाहिँ विभिन्न तहमा पुगोस् भन्ने बहुआयामिक उद्देश्यका साथ यो निर्माण गरेका हौँ।
0: आज हामीले सिन्धुपाल्चोकको पाँच पोखरीमा परम्परागत राडीपाखी बुन्ने, सिप, महिला उद्यमशीलता र स्थानीय सरकारको पहलका विषयमा कुराकानी गर्यौँ। उहाँहरूको यो कुराकानी सँगसँगै आजको कार्यक्रम सिप र सिर्जनाबाट बिदा हुने समय भएको छ। तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? आफ्ना सुझाव र प्रतिक्रिया हामीलाई पठाउन सक्नुहुन्छ। त्यसका लागि हामीलाई रेडियो नेपाल प्रोग्राम @gmail.com इमेल गर्न सक्नुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 01-42-11-58-2 फोन गरेर पनि आफ्ना सुझाव टिपाउन सक्नुहुनेछ। अर्को साताको शनिबार सिप र सिर्जनासँग सम्बन्धित विषयवस्तुसहित फेरि उपस्थित हुनेछौँ। आजलाई भने कार्यक्रम सिप र सिर्जनाबाट म गोमा थापा बिदा हुन्छु। तपाईँको यो साता शुभ रहोस्। रेडियो नेपाल सुन्दै गर्नुहोस्। नमस्कार।

0: भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारी जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित। अमेरिका र इरान युद्धविराम सम्झौता नजिक पुगेका दुवै पक्षको संकेत। र फिफा विश्वकप अन्तर्गत भर्खरै सकिएको खेलमा पाराग्वे विरुद्ध अमेरिका 4-1 गोल अन्तरले विजयी। समाचार विस्तारमा। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपिएको हो। यसै गरी हिजो बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083माथि विचार गरियोस् भनी गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको, ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको लगायतका विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए। सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानून निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले मानवाधिकारको गम्भीर उल्लङ्घनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको देखिएकाले समेट्ने गरी कानून निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको हो। काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बिपी राजमार्ग सडक खण्डमा हिजो बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। दुर्घटनामा 16 जना घाइते भएका छन्। उनीहरूको धोलीखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उता कैलालीको गोदावरीमा बाढीमा परी 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 की 55 वर्ष

0: वर्षीया महेश्वरी धमला र 40 वर्षीया कल्पना साउथको च्याउ खोज्न जङ्गल गएका बेला बाढीमा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते अर्थात् भोलि बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सफल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिम मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई हिजो सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेशको पहिलो अधिवेशनबाट बहालवाला सभापति राजन गौतमलाई 52 मत अन्तरले पराजित गर्दै नवीन त्रिपाठी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको छ। त्रिपाठीले 234 मत प्राप्त गर्दा निवर्तमान सभापति गौतमले भने 182 मत पाउनुभयो। यस्तै सभापतिका अर्का उम्मेद्वार माधव प्रसाद कणेलले 11 र हरिबहादुर कार्कीले 2 मत प्राप्त गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा हिजो छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीतिअनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढाउनु पर्नेमा जोड दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच दीर्घकालीन विवादको विषय रहेको इरानको आणविक कार्यक्रम सम्बन्धी सम्झौता नजिक पुगेको दुवै पक्षले संकेत गरेका छन्। यद्यपि प्रस्तावित सहमतिका विषयवस्तुमा दुवै पक्षले फरक फरक विवरण सार्वजनिक गरेकाले वार्ताको अन्तिम स्वरूपबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी नेतृत्व र इजरायलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्झौताप्रति आशावादी रहेको जनाएको छ। पछिल्ला केही सातादेखि इरानको आणविक कार्यक्रमको भविष्य लगायत जटिल विषयमा वार्ता भइरहेको छ। तर इरानी सञ्चार माध्यमहरूले सार्वजनिक गरेका विवरण अमेरिकी पक्षको व्याख्यासँग नमिलेपछि राष्ट्रपति ट्रम्पले हिजो असन्तुष्टि जनाउनु भएको थियो। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले प्रस्तावित रूपरेखालाई अन्तिम स्वीकृति दिएको वा नदिएको विषय स्पष्ट भइसकेको छैन। अब खेल समाचार। फिफा विश्वकप अन्तर्गत केही बेर अघि सकिएको खेलमा पाराग्वेलाई पराजित गर्दै अमेरिका विजयी भएको छ। अमेरिका 4-1 गोल अन्तरले विजयी हुँदै महत्त्वपूर्ण 3 अङ्क जोड्न सफल भएको हो। यसअघि आजै बिहान क्यानाडा र बोस्निया एन्ड हर्ज गोभिना बीचको खेल 1-1 बराबरीमा टुङ्गिएको थियो। मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी पहाडी र तराई भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 र न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सरकारी जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावलायकको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित। अमेरिका र इरान युद्ध विराम सम्झौता नजिक पुगेका दुवै पक्षको संकेत। र फिफा विश्वकप अन्तर्गत केही बेर अघि सकिएको खेलमा पाराग्वे विरुद्ध अमेरिका 4-1 गोल अन्तरले विजयी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: जोजोलपाथा नेपाल सम्बत चिन्छसौ पी खुद तृतीय थो रेडियो नेपाल ख आने नादिसा जिरु विपाखे नेपाल भाषा या समाचार। सरकार संविधान संशोधन बहस पत्र देखिएको कार्यदलीय म्याद असार मसन्त तङ्ग तक्क तङ्गुदु। प्रधानमन्त्री वरेन्द्र शाह र राजनैतिक सल्लाहकार असीम शाह नेतृत्व दुगु संविधान संशोधन बहस पत्र देखिएको कार्यदल असार मसन्त तक्क न्यायगु थागु ख। प्रधानमन्त्री तथा मन्त्री परिषदीय कार्यालय सिंहदरबारे मिगचङको मन्त्री परिषद बैठक सरकारी तथा सार्वजनिक जग्गा छानबिन नापा संरक्षण नापा उच्चस्तरीय रावल आयोग या प्रतिवेदन 2052 छेलाबुला याता भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय याता उजम्बीगु कोचिगुदु अध्ययन बैठक लेखा मान बोर्ड या अध्यक्ष पद सिन्धुपाल्चोक या रमेश कुमार थिताल याता मनोनयन यायगु कोचिगु बैठक लिपा नेपाल सरकारी प्रवक्ता नापा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई जानकारी बियादिगु ख। सुस्ता भारतीय SSB दुहावोगु विशेष संचार कर्मी एनएसिसे प्रवक्ता पोखरेल सीमा लागा नेपाली मनु त स्वयं दे द निसे सुरक्षा याना सङ्घ कना दिसे थो विशेष परराष्ट्र मन्त्रालय पाखे माग उपला न्याकीको कना दिल नेपाल भारत सीमा कचौँ या विशेष सरकार कूटनीतिक कचौँ सहल पाखे हाठ्या नहङ्के गु बचन प्रवक्ता पोखरेल बियादिगु। प्रतिनिधि सभा बैठक विनियोजन विधेयक 2083 हो अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 दति विचार या मधेको प्रस्ताव सर्वसम्मति स्वीकृति आगुदु। बैठकै अर्थमन्त्री डाक्टर स्वर्णिम वागले विनियोजन विधेयक 2083 हो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौचेल अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 दति विचार या मधका न्योबया दिगु सभा स्वीकृति आगु ख। विनियोजन विधेयक दत्तीय सैद्धान्तिक सल्लाह सङ्घको विशेष लिसबिया दिसे अर्थमन्त्री डाक्टर वागले पुँजीगत खर्च याख्न छेले फेमाधका अर्थ मन्त्रालय थगु तथङ्गु अधिकार स्वपुदुगु मन्त्रालय याता ललहानागु कना दिल। अर्थमन्त्री डाक्टर वागले हेनाचङ्गु खर्च या लिया तथङ्गु मजुईमा व विनियोजित पुँजीगत खर्च यको जुई फेमा धैगु पाखे सरकार सचिव जुयागु कना दिल। थैयान्य सलसन संसद हेनाचङ्गु खर्च पुँजीगत खर्च हे अपेक्षाकृत सन्तुलन कायम जुई मफुगु व हेनाचङ्गु खर्च या प्रभावकारी छेलाबुल्या ध्यान बी मफुगु धयादिगु खस संसद त्यसै स्थानीय तह स्रोत अनुदान मोजुगु सङ्घ सरकार प्राथमिकता ते माग विशेष प्राथमिकता बी मफुगु लजगा बुलङ्के मफुगु धागु खस शिक्षा स्वास्थ्य माको ढिबा विनियोजन जुइ मफुगु देशे सेनलागु विकास या ताउ लजगा बुलङ्केगु याना जाया मफुगु ऋण उपयोगीगु पाखे बजेट केन्द्रित जुगु व बजेट या तथङ्गु हिस्सा तलब भत्ता व मेगु खर्च खे जुइगु याना वगु ध्यादिगुदु। राष्ट्रिय सभा मिगा बैठकै आर्थिक दन 2083-84 राजस्व व्यय या दक्ष अनुमान दति सामान्य सहलचुगुदु सहलस संसद त्यसै स्थानीय तह याता माको स्रोत अधिकार बी मफुगु नि पलाछी मफैगु बजेट अनुगु ज्याज हे मफुगु ज्याझोले स्रोतो सुनिश्चितता मजुगु लब दुगु नेपाल टेलिकम या स्यार मिगु ख मामदुगु जुगु बजेट ल्यामते त लजका बिगु ज्याचो दुत्याके मफुगु शिक्षा न मह बजेट फ्यामागु धा सेन सरकार हगु बजेट मध्यम वर्गयाता जक क खागु कना दिगु दु अथेना संसद पिसा सरकार हगु बजेट गरिबिया अथियाना संसद सरकार हगु बजेट गरिब मनु ते त कघा मफुगु सरकार कर्णाली प्रदेश या त उपेक्षा यागु संविधान हे मौलिक हक या कथन दुगु शिक्षा औ स्वास्थ्य लागा महामदुगु कर दोचिना बिगु ल्यामतेगु लजगा या हाछ्या ढङ्केगु नीति बल्लागु ज्या धल महगु धया दिगु दुस थ्यान्य बैठके संसदेस आन्हना चङ्गु थिति विशेष सरकारी अध्ययन कोसला दिगु ख। बैठके प्रधानमन्त्री वरेन्द्र शाह यथास महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यकको सामाजिक सुरक्षा मन्त्री सीता बहादुर राष्ट्रिय समावेशी आयोग आर्थिक दन 2081-82 अध्यक्ष प्रतिवेदन सभा नपान्दुता बिया दिगु ख। राष्ट्रिय सभा मेगु बैठक असार 1 गते हिनेस छता इजुया झिङ्या गुमिनेटे चोनिगु गोसादु। सर्वोच्च अदालत सत्य निरूपण तथा मेलमिलाप आयोग एनए बाल सैनिक छोगुलिता क खाना कानून देखेता निर्देशनात्मक आदेश स्यागुदु न्यायाधीश पी सपना प्रधान मल्ल सुनिल कुमार पोखरेल व शान्ति सिंह थापा या पुनै जलासन सत्य निरूपण तथा मेलमिलाप आयोग एन या शोकगु संशोधन मानवाधिकार या गम्भीर उल्लङ्घन या परिभाषा स बाल सैनिक या त तोफी कगु खने दुगुने क घाइगु या न कानून देखे त सरकार या नामे निर्देशनात्मक आदेश बिगुख बाल लडाकु लेनिन विष्टान्धार या यागु रिट निवेदन दथुया सुनु अहिले पास सशस्त्र द्वन्द्व या झोले बाल सैनिक भर्ना याना छगु मुद्दा तत्कालीन नेकपा माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व वरिष्ठ नेता बाबुराम भट्टराई या त युद्ध अपराध अभियोजन या त संविधान हे सत्य निरूपण तथा मेलमिलाप आयोग निसङ्गु नेथना दिगुदु बाल लडाकु त्यता सेना समायोजने अयोग्य ठहर या से महापतिकन छितो ढेबा बिया विदा यागु वयाल्यु महापतिकन निगुलाख गु धासा न सकसिन कया मखङ्गु न आदेश नेथना तगुदु नापा आदेश स्वैच्छिक अवकाशे वपि ल्याम लडाकु ते सन्धासा न्यागुलाख निसे च्यागुलाख तक कागु नेथना तगुदु अदालत निवेदक व निवेदक नापा स्वागु मनुतेता हना कथम हसिका बिता न्यायचित जुई गुली अव निसी राज्य निकाय सन् द्वन्द्व सन् लिचो लापिन्त सेनासँग समाजन जुई मफुपी मनुतेता राज्य स न्यायगु दस्तावेज व अभिलेख अयोग्य बहिर्गर्मित थे जाको अपमान जागु मसिका बिया चुनिगु कथया शब्द त मछिले त नापा परमादेश यागुदु काभ्रे पलाञ्चोक्या नमबुद्ध नगरपालिका या बुच्चा कोटे बिपी राजमार्ग सडक खण्डसँग बस चाका जुब्ले च्यामा मनुषी गुदु जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोक्या कथा सीमा च्यामा मध्यपेमा सिया सना खचुगुदु रोसी गाउँपालिका औडा नम्बर सात या स्विपे दुमा फुलमाया तामाङ ओहे पालिका या ओडा नम्बर छ या नेङ या दुमा इन्द्र बहादुर झाँक्री ओडा नम्बर छ या खुइद दुमा प्यारी माया तामाङ व दैलेख छेन्दुमा सुइद दुमा बमबहादुर भण्डारी या त सनाखतिया नागु जिल्ला प्रहरी कार्यालय डिएसपी रविन विष्ट जानकारी बियादी गुख बनेपासा काभ्रे पलाञ्चोक्या रोसी गाउँपालिका ओडा नम्बर आठ सुङ्गुरे पाखे सोयाज ओना चङ्गु यात्रु बाहक बस अनियन्त्रित जुया मिगन हिने सडकसँग 600 मिटर कुहेँ कुतुङ्गुख उगु झाँकासँग झिङ्खुमा मनु घापा जुगु अमिता धुलिखेल अस्पताल वासायाका तगुदु बसे पेमा मनु चुनावना चुङ्गु प्रहरिया थापुदु कैलालिया गोदावरीसँग खुसी बाखेला नानीमा मनु सिगुदु गोदावरी नगरपालिका चार या ङे या त दुमा महेश्वरी धमला ओ पी त दुमा कल्पना साउथ मेको सुते च्याउ मालेता जङ्गल पाखे वङ्गुइले उपी खुसीसँग चुई क गु जिल्ला प्रहरी कार्यालय या प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल सिन्हा जानकारी ब्यादी गुख परराष्ट्र मन्त्री शिशिर खनाला चिनिया विदेश मन्त्री वाङ इ या भोन्या चिनिया पेन्युङ्क या भ्रमण थोए जेठ 31 गते याइगु अथुक्या नीति बेजिङ पाखे वनिगु गोसादुगु जानकारी ब्यादिगु दु परराष्ट्र मन्त्रालय कथा चिने दुब्ले मन्त्री खनाल थमा समकक्षी वाङ नापा नेपाल चिन स्वप या त अञ्च धिसिलाकेगु व थया ग्वाली अञ्च सेलाकेगु विशेषण सल जुइगु थागु कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम सरकार कायगु नुगु नीति नापा स्वापुदुगु कानुन देखे त न्योजाता मन्त्री तेता इनापेना दिगुदु संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी नापा वैगु आर्थिक देश संसदीय दूत बिगु विधेयक तेगु तयारी विशेष मिग सल व्याका दिशा मन्त्री गौतम नुगु सरकार हगु बजेट लिपा वगु नुगु नीति कथ स्वापुदुगु मन्त्रालय तेसा कानुन देखे गु ज्यान हिज्याके मागुली ब ब्यादि गुख मन्त्री गौतम जनता या त मागु कानुन देखे त इलेहे ध्यान बि मागु लिपातक लेना चुनेगु कानुन देखेता ब ब्यादि गुख संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेल कानुन देखेगु विशेष कानुन मन्त्रालय यागु थुजागु सलसँग सरकार कार्य क्षमता पोकेगु बलसा पङ्का दिशे मन्त्रालयसँग प्रतिस्थापन हुनुगु कानुन मागु थया दिगु खस कृषि वन तथा पर्यावरण मन्त्री चौधरी कृषि व वन लागा नापा स्वापुदुगु नुगु विधेयक या माग उपया चुङ्गु जानकारी याका दिल मन्त्री गौतम कानुन देखेगु प्रक्रिया त लिचो लैगु कथ ई या त लोइगु व गुणस्तरीय देखे त मन्त्रालय दथी समन्वय व पूर्व तयारी मागुली ब ब्यादिगु ख राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा या गण्डकी प्रदेश हापाङको अधिवेशनसँग बहाल वाला सभापति राजन गौतम यता ङे निगु महतम बुकुसे नवीन त्रिपाठी प्रदेश सभापतिसँग निर्वाचित जुया दिगुदु त्रिपाठी निसो स्विपेकु मत हबले नि वर्तमान सभापति गौतम थासा सचिव चेनीको मत हया दिगु ख अथ्याना सभापति मेमा उम्मेद्वार माधव प्रसाद कण्डेला छिन्छकु मत व हरिबहादुर कार्की निकु मत कया दिगुदु ट्रेड युनियन खारेजी आयोगको कोचिना विरुद्ध लागु रिट निवेदन सर्वोच्च अदालत अन्तरिम आदेश ठ्याके मफै गुधागुदु प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा न्यायाधीश पनि डाक्टर हकुल सुवेदी विनोद प्रसाद अब्दुल अजिज मुसलमान व महेश शर्मा पौडेललाई संवैधानिक जलसँग थोए जेठ 20 गते यहाँको सुनवाई मिग सिधे धुङका थोया ह ब्युगु अन्तरिम आदेश या त पङ्गु ख अदालत या थो आदेश नापान ट्रेड युनियन खारेज या गु सरकार या कोचिना या नीति लचागुदु शिक्षा तथा खेलकुद मन्त्रालय अध्ययन भिसा सिफारिस प्रक्रिया जुगु दोङ्गु विदोङ्गु या त कारवाही या त गृह मन्त्रालय या त इनाप्यागुदु शिक्षा मन्त्रालय गृह मन्त्रालय या त छोगु पौपाखे विदेशी विद्यार्थी या नीति पिथङको अध्ययन भिसा सिफारिस स्वागु भे शङ्का बोलङ्गु धासे अनुसन्धान व मा कथया कानुनी प्रक्रिया न्ह्याने न्याकेता इनाप्यागु ख नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापा नेतृत्व या क्षमता फुक्क कथया विषय या त दुगेङका छेले फैगु धया दिगुदु कङ्ग्रेसका केन्द्रीय नीति अनुसन्धान व प्रशिक्षण प्रतिष्ठान मिगैले गोसागोको जहाजोसँग वैक्रम विपद या त जेङ्केता नेपामी पिसा थिथि जहाजो हेमा धैदिल थगु 9,00,000 दुजपिन्ता विपद व्यवस्थापन पूर्व तयारी विशेष वा चाकेता नापा वेक्लम बिया दिगुदु आदेश पनि बुख अमेरिका व इरान दि इरान आणविक ज्याजो नापाया सम्झौता जुइत लिक ठ्याङ्गु निगुले पछ धागुदु प्रस्तावित सहमति निगुले पछ हगु धल सार्वजनिक जुगु व बिस्कम बिस्कम जुगुले गेयना सहमति जुइ धका या फुगु मधु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान व इजरायल या समर्थन दैगु भलसा पङ्का दिगुदु थुके इरान सहमति या यता लिपाङ्गु धल को छित तयारी जुया सङ्गु धागुदु आकाशया जानकारी फिफा विश्वकप कासा नकतिने कोचागु डी पुचया कासा अमेरिका ट्याक ट्याना सोङ्गु अङ्क कागु दुसा अमेरिका परागुए या तापेङ्गु गोल बुकागु ख लिसले परागुए अमेरिका या त छगु जक्क गोल या त तालागु ख आ मौसमीय जानकारी थौ कोसिनापा बागमती व गण्डकीय हिमालय पहाडी लागा मो थासे व ल्यौ दुगु पहाडी व तराई लागा या छगुनिगु थासे न न्याइगु मलकुत वैगु वा वैगु धागुदु जल तथा मौसम विज्ञान विभाग या कथा मिग सोनी गले निन हेगु डिग्री सेल्सियस दथि क्वाज लुगु ख थौ न थोए जुइगु धागुदु सुथे न्याता इजु या निगु मिनेट लुगु सूर्य शनिले नेता इजु या नेगु मिनेटे सोनी गलम्बी रेडियो नेपाल नेपाल भाषा या समाचारको चाल चिताईले नेपाली भाषा या समाचार नेना दिशा शुभ
1: नमस्ते झाँक्री दाई
2: नमस्ते के भएर ल्याउनु पो बाबुलाई
1: हेर्नुहोस् न झाँक्री दाई दुई दिनदेखि ज्वरो आइरहेको छ घटेकै छैन केही लागु भागु जस्तो छ हजुरले राम्ररी हेरिदिनु पर्यो
2: यो बाबुको मैले नारी पनि हेर्यो आखिर पनि हेर्यो यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त तुरुन्तै अस्पताल लागिहाल्नुहोस्
1: हो र डाक्टर साहब नमस्कार लौ न मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ जसरी हुन्छ ठिक गरिदिनु पर्यो
3: नहातिनुहोस् आमा उपचार गर्छौ ढुक्क हुनुहोस्
1: हस् डाक्टर साहब
3: धन्न समयमै ल्याउनु भएछ जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ खोप निशुल्क छ सुरक्षित छ र यसले जीवन रक्षा गर्छ नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ
5: नागरिक लगानी कोष
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
6: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
7: फोन नम्बर 5423159।
8: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
7: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
8: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
7: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
1: हाम्रो भूगोल र भूगोलभित्रका विषयवस्तु लगायत संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य हो। त्यसैले हामी तपाईँहरूकै गाउँ ठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्दछौँ। यसमा तपाईँहरूको साथ पनि अवश्य चाहिन्छ हामीलाई।
0: हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण भेगमा बसोबास गर्नुहुने तपाईँ माझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौँ आउने कोसिस गर्नेछौ।
1: आज हामी तपाईँहरूलाई चन्द्रगिरी नगरपालिका स्थित मत्स्य नारायण मन्दिर लिएर जाँदैछौ।
0: चन्द्रगिरी नगरपालिका नौ साबिकको मत्स्य गाउँ अवस्थित मत्स्य नारायण भगवान विष्णुको प्रथम अवतारसँग सम्बन्धित एक पवित्र र ऐतिहासिक धार्मिक स्थल हो। काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम कुनामा रहेको उक्त स्थान शान्त र रमणीय प्राकृतिक वातावरणले भरिपूर्ण छ। मत्स्य नारायण मेला भर्न पुग्नेको रौनक नै बेग्लै छ। हरेक पुरुषोत्तम मास यानि कि मल मासमा महिनाभरि मत्स्य गाउँमा मत्स्य गाउँ यानि कि मत्स्य नारायण मन्दिरमा मेला लाग्ने गर्छ। यही ज्येष्ठ तीन गतेबाट शुरू भएको पुरुषोत्तम मास यानि कि मल मासमा मत्स्य नारायण मन्दिरमा भक्तजनहरूको घुइँचो लागिरहेको छ। चन्द्रगिरी नगरपालिका नौमा पर्ने उक्त स्थान पुग्नका लागि कलंकी सतुङ्गल हुँदै यसै गरी किर्तिपुर हुँदै पनि पुग्न सकिन्छ। आजको कार्यक्रममा मत्स्य नारायण व्यवस्थापन समितिका प्रचार प्रसार संयोजक सुरेन्द्र महर्जनसँग गरिएको छोटो कुराकानी, मन्दिरका पुजारी मेलामा व्यवसाय सञ्चालन गर्न आउनु भएका व्यवसायी र दान दिनुको अर्थ प्रस्ट्याउनु हुने भक्तजनको आवाज समेटेर तयार पारेको एक रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनु होला। कार्यक्रमको शुभारम्भमा जनधारणा।
2: म शर्मिला शर्मा, मछिगाउँ स्वास्थ्य चौकी प्रमुख। हामी चाहिँ मछिगाउँ स्वास्थ्य चौकीबाट हामीले यो मलमास मेलामा एक महिनासम्म चाहिँ स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ। यसमा चाहिँ यहाँ आउने सरदार भक्तजनहरूको नसर्ने रोग सम्बन्धी स्क्रिनिङ कार्यक्रमहरू गरेका छौँ। जस्तै फर्स्ट एडहरू छ होइन, औषधि वितरणहरू, उहाँहरूले खाने गरेको कुनै सुगर प्रेसरको बिरामीहरू हुनुहुन्छ भने अब औषधि कसैले बिर्सेको हुन्छ त्यसको लागि चाहिँ मेला व्यवस्थापन समितिले हामीलाई चाहिँ खरिद गरेर दिनुभएको छ थोरै औषधिहरू। भने कोही चाहिँ हामी नगरपालिकाबाट मछिगाउँ स्वास्थ्य चौकीलाई जुन सप्लाईको औषधिहरू हुन्छ त्यो औषधिहरू ल्याएर चाहिँ हामीले चाहिँ यो एक महिनासम्म बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म चाहिँ यहाँ आउने श्रद्धाल भक्तजनहरूको चाहिँ सेवा दिने काम चाहिँ भइरहेछ होइन।
3: मेरो नाम कृष्ण प्रसाद पन्त, मेरो यो चन्द्रगिरी नौ मत्स्य गाउँ। यहाँको चाहिँ मेलामा मैले यहाँको मेष व्यवस्थापनमा चाहिँ सम्पूर्ण जिम्मेवारी लिएको छु। यहाँको सुरक्षाकर्मी, यहाँका स्वयंसेवक र यहाँ चाहिँ काममा खटिने कामदारहरूलाई बिहान बेलुका खाजा खाना खुवाउने जिम्मा चाहिँ मैले लिएको छु। सम्पूर्ण खर्च चाहिँ यहीँ व्यवस्थापन समितिबाट हुन्छ। त्यहाँ पकाउने खुवाउनेदेखि कामहरू चाहिँ हामी 2-4 मिलेर गरेका छौँ। दिनको 100-150 खुवाउनु पर्छ। गाह्रो त्यस्तो गाह्रो छैन, हामी यसलाई सहज रूपमा ल्याएको छौँ। अनि जुनसुकै काम पनि, अब कुनै पनि काम असजिलो भनेर लियो भने त असजिलो नै हुन्छ, असहज रूपमा स्वीकार गरियो भने भगवान्ले गर्नु नै हो, त्यो हामी चाहिँ पात्र मात्रै हो। त्यसमा कुनै चाहिँ असहज छैन, सन्तुष्ट लाग्छ। एउटा चाहिँ यो भगवान नारायणको मत्स्य अवतार, पहिलो अवतार धारण गरेको ठाउँमा यो चाहिँ एउटा जिम्मेवारी लिएर काम गर्न पाउँदा यो मेरो पनि अब पुण्यको काम हो। कुनै मेरो पूर्वजन्ममा केही भएदेखि अहिले त्यो चुकाउन आएको छु जस्तो लाग्छ मलाई। सेवा नै धर्म हो।
4: मेरो नाम तिरगर्ती मगर, म न्यू राजधानी क्याटरिङको सञ्चालिका। हामी मत्स्य गाउँमा आएको छौँ यो मलमास मेलाको लागि, एक महिनाको लागि आएको हामी भाडामा। अरू सबैको महँगो छ, हाम्रो भन्दा नि महँगै छ। हाम्रो चाहिँ यहाँ 1,00,000 ठिकै ठिकै भइरहेछ। जे होस् गुनासो गर्ने ठाउँ चाहिँ छैन।
5: मेरो विशाल अधिकारी, ठेगाना रनपाचार, देवौली, चितवन। म एउटा सानो व्यवसाय सुरु गरेका छु जुन चाहिँ ग्लोबल्ली छ हेर्दाखेरि। भोलिको दिनमा देशलाई राम्रो कर तिर्नको लागि मैले व्यवसाय सुरु गरेका छु, चियाको, चियापत्तीको। 77 सालबाट हो स्टार्ट, अहिलेसम्म स्ट्रगल फेसमा छु। तपाईँ देखिहाल्नु भयो हजुरले पनि, सो अब गर्न खोज्दैछु। म दुबई 6 वर्ष बसेँ। अब यसरी चल्दैन ताकि मेरो छोरो चाहिँ नजाओस् भन्ने सोचेर, किनभने मैले एउटा प्लेटफर्म चाहिँ यही नेपालमा बनाइदिएँ भने ऊ विदेशिनु पर्दैन क्या। भोलिको दिनमा मेरो सन्ततिले दुःख नपाउन् भन्ने हिसाबले।
6: मेरो नाम चाहिँ इन्द्रवती खड्का हो, चाहिँ यहाँ थानकोटमा बस्छु। अहिले यहाँ म काम गरेको चाहिँ 3 वर्ष भयो। एकदम रमाइलो लाग्छ, राम्रो लाग्छ काम गर्नलाई, जाँगा लाग्छ, केही सिप सिक्छु भन्ने पनि हो, केही सामान बनाएर केही आफूले पछि केही गर्न नि सकिन्छ, त्यतिकै बस्नुभन्दा।
0: मत्स्यनारायण मन्दिरका पुजारी मेलामा व्यवसाय गर्न आउनुभएका व्यवसायी र दान दिनेको अर्थ प्रस्ताउनु हुने भक्तजनको आवाज समेटेर तयार पारेको रिपोर्ट प्रस्तुत गर्दैछौ। अबको पालोमा
1: पौराणिक कथन अनुसार भगवान विष्णुको 10 अवतार मध्ये पहिलो अवतार मत्स्य अवतारको रूपमा धारण गरिएको विश्वास गरिन्छ, जुन हाल काठमाडौँको चन्द्रगिरी नगरपालिका 9 स्थित मत्स्य गाउँको मत्स्यनारायण मन्दिरका रूपमा अवस्थित छ, जसलाई उपत्यकाको पहिलो तीर्थस्थलको रूपमा मानिँदै आएको कुरा मत्स्य नारायण मन्दिरका पुजारी शैलेश आचार्य बताउनुहुन्छ।
7: मत्स्य नारायणको चाहिँ हाम्रो काठमाडौँ तल हुँदाखेरि नै पहिलो तीर्थस्थलको रूपमा चाहिँ रहेको, द्वापर युगमा चाहिँ भगवान कृष्णले ग्वालाहरूलाई उद्धार गर्दाखेरि यहाँ लिएर आउनु भएको र आफू स्वयं पनि एउटा मोक्ष हुने बाटो चाहिँ यहाँबाट पत्ता लाउनु भएको भन्ने कुरा चाहिँ प्रमाणहरू, द्वादशीको दिनमा आएर अनि पुरै मेला भरेर दर्शन गरेर जानुभएको भन्ने भेटिन्छ। त्यसै गरी अब स्थानीयहरू अनि त्यसपछि हाम्रो पुर्खाहरूले पनि 10 पुस्ता मध्येमा 10 पुजारी म त्योभन्दा चाहिँ 40 पुस्तामा नै आचार्यहरू कृष्णसँग आएको भन्ने कुरा पनि रहेछ, त्यस्ता कुराहरू पनि छ। अनि अर्को कुरा के हो भन्दाखेरि यो घण्टा आकारमा प्याकडी शैलीमा मन्दिर बनेको छ, अनि यहाँ विशेष गरेर 3 कुण्ड छ। नागकुण्डमा चाहिँ मूल पलाउने सुरुमा, अनि सुवर्ण कुण्डमा चाहिँ सुनौलो माछाहरू देखिने, मन्दिरभन्दा अगाडि चाहिँ मत्स्य कुण्ड छ, त्यहाँ चाहिँ मत्स्य अवतार भएको भन्ने कुरा चाहिँ सत्यव्रत राजाले माछालाई संरक्षण गर्दाखेरि कुवा खन्नुभएको रे, त्यही कुवामा चाहिँ भगवान मत्स्य नारायणले आदि माछा आदि चाहिँ शङ्कर चक्र गदा पद्म लिनुभएको, चतुर्भाव नारायणको प्रदुभाव गराउनु भएको ठाउँ नै पहिलो यो भन्ने कुरा चाहिँ यो कुण्डबाट थाहा हुन्छ।
1: पुरुषोत्तम मासमा मात्रै भक्तजनले दर्शन गर्नुको अर्थ बुझ्न खोज्दा पुनः एकपटक पुजारी आचार्य यसो भन्नुहुन्छ।
7: मत्स्य नारायण मल मासमा मात्रै मेला लाग्यो, पार पाउनको लागि चाहिँ यो मत्स्य नारायण भगवान विष्णुको पहिलो अवतार मत्स्य रूपको आराधना गर्न पनि स्वयं भगवान पनि सबै तीर्थको स्थलका देवता पनि यो महिनामा चाहिँ यहाँ आउनुहुन्छ, त्यही भएर अन्त चाहिँ मेला लाग्दैन, सिर्फ मत्स्य नारायणमा मात्र मेला लाग्ने कारण चाहिँ त्यो। पुरुषोत्तम महिनामा चाहिँ मत्स्य नारायणमा आएर दर्शन गर्दाखेरि चाहिँ स्नान गरिकन मेला भरेर पूजा गर्नाले सम्पूर्ण पापहरू नाश हुने, अनि त्यसपछि यसमिर यज्ञ गरेको फल प्राप्त हुने, अनि त्यसपछि विभिन्न रोगहरू पनि निवारण हुने, पुरानो कुष्ठरोगहरू पनि निको हुन्छ भन्ने, यहाँको जलले चाहिँ त्यस्तो छ। पहिला चाहिँ अब मल्लकालमा चाहिँ राजाहरूले पनि यहाँको जल लगेर औषधिको रूपमा बनाएको भन्ने पनि प्रमाणहरू छ। अनि यो मन्दिर चाहिँ पृथ्वीकालको हो भनेर पुरातत्व विभागले पनि पटक पटक आएर अनुसन्धान गरेर यहाँको मूर्ति वस्तुस्थिति अनि वरिपरि पानी बिचमा कसरी मन्दिर बन्यो त्यो हिसाबले पनि यो कुण्डमै मन्दिर बनाएको छ क्या, अनि त्यो हिसाबले पनि यो चाहिँ धेरै पुरानो हो भनेको छ। त्यसै गरी मल्लकालमा विभिन्न जीर्णोद्धार भएको अनि श्री तिन सरकारबाट विशेष निगरानीमा संरक्षण गरेको कुरा पनि शिलापत्रहरू यहाँ छ।
1: मानव भएर जन्म लिएपछि लिनु भन्दा दिनु उत्तम मानिन्छ। आफ्नो धर्म संस्कार संस्कृति बचाउनका लागि दानले ठूलो मद्दत त हुन्छ नै, यो मासमा दान गर्नु त झन् अति उत्तम मानिने बताउनुहुन्छ काठमाडौँ 16 निवासी लक्ष्मी पौडेल।
8: हामी सामाजिक प्राणी हो, समाजमा भए गरेका चलिआएका हाम्रा संस्कार संस्कृतिहरूलाई यसरी हामीले निरन्तर रूपमा लग्नको निम्ति केही न केही कसै न कसैको साथ सहयोग चाहिन्छ र यो एक धार्मिक स्थल भएको हुनाले समस्त मानवहरूको एउटा आस्थाको केन्द्र पनि भयो। यो पुरुषोत्तम महिनामा दान गर्नु दान पुण्य गर्नु एकदमै राम्रो कुरा हो, त्यो कारणले गर्दा हाम्रो चलन चल्ती हाम्रो पुर्खाहरूले दिनुभएको संस्कार पनि हामी सिकेका छौँ। धार्मिक स्थलहरूमा दान गर्नुपर्छ, दान गरेको राम्रो, हामीले दान गरेनौँ भने यो फेरि कसरी चल्छ भन्ने कुरा पनि हो, त्यो कारणले मलाई दान चाहिँ गर्न मन लाग्छ।
1: ससाना व्यवसाय गरी बस्नु भएकी र 2-4 महिलालाई रोजगार समेत दिनुभएकी चन्द्रगिरी नगरपालिका वडा नम्बर 5 निवासी पार्वती कार्की आफ्नो अनुभव यसरी बताउनुहुन्छ।
9: मलाई दिदी बहिनीहरूले चाहिँ होइन अब यो घरमा बसी बसी थोरै भए पनि आय आर्जन गर्नुभयो भने जे होस् हामीलाई चाहिँ महिलाहरूले 100 रुपियाँ किन्नुहोस् त्यो नै आफ्नो कमाई त एकदम आफ्नो गर्वका साथ खर्च गर्न पाइयो। मलाई पहिलादेखि नै केही गरौँ भन्ने चाहना थियो अनि मैले यो सिलसिलामा चाहिँ 56 नै मैले यो हस्तकला यो ह्यान्डिक्राफ्ट सामानहरू पोतेका डिजाइनका गरगहनाहरू बनाउने सो गर्ने अवसर पाएँ, सिकेँ सिकेँ, कालीमाटी गएर सिक्या हो, अनि अहिले चाहिँ म आफैले खोल्छु भन्ने एउटा पछि पछि चाहिँ त्यस्तो आयो के भित्रबाट, अनि खोले। दिदी बहिनीहरूले सिकेर एक घर एक उद्यमी बनाउन भन्ने चाहना थियो मलाई, म आफू पनि उद्यमी भएको नाताले एकदम खुसी हुनुभएको छ। यो व्यवसाय चाहिँ राम्रो छ, यो कहिले पनि न जाडो न गर्मी, जहिले सुकै पनि महिलाहरूलाई आकर्षित के देख्ने बित्तिकै लिउँ लिउँ लागिहाल्ने है, अनि गिफ्टको उसमा पनि जान्छ यो धेरै त। खुसी छु म यसमा, आत्मसन्तुष्टि छ यसलाई। अब कतैबाट यसो हामीलाई अब यो महिला दिदी बहिनीहरूले केही गर्छु भन्नेलाई चाहिँ काहीँ न काहीँबाट होइन यसो एउटा सहयोगको आशा, कसैले अब सहयोग गर्छु भनेर आउनुभयो भने हामी अब अझ थप हौसला पनि मिल्छ। अहिलेसम्म चाहिँ खासै धेरै त्यति काहीँबाट भन्न त मिल्दैन, नगरपालिकाले चाहिँ हामीलाई हाट बजार राखिदिएको छ, यस्तै अब महिलाहरूलाई केही प्रोत्साहनको लागि भनेर थप यो अब कच्चा पदार्थ किन्नको लागि त पहिला त पैसा नै चाहियो, हामीसँग पैसा हुँदैन, उहाँले सहयोग गर्नुभएको थियो दुईचोटि, अब अझै पनि उहाँले गर्नुहोस् हामी सहयोग गर्छौँ भनिराख्नु भएको छ। त्यस्तै अब अझ थप ऊर्जा मिलोस् भन्ने चाहना छ।
1: ज्ञान धर्म कर्म र योगदान हुन्छ जीवन मूल्यवान, होइन र कि कसो। कार्यक्रमको अन्तमा प्रस्तुत गर्दैछौ मत्स्य नारायण मन्दिर व्यवस्थापन समितिका प्रचार प्रसार संयोजक सुरेन्द्र महर्जनसँग गरिएको छोटो कुराकानी।
10: हजुर, एउटा प्रचार प्रसारक संयोजकको रूपमा हुनुहुन्छ, मत्स्य नारायण मेला व्यवस्थापन समितिमा चाहिँ कसरी प्रचार प्रसार गरिरहनु भएको छ?
11: जुन हामीले अब यो दर्शनार्थीलाई पूर्ण रूपमा चाहिँ कसरी चाहिँ मेसेज पुर्याउने, जस्तो भनौँ न यसो मन्दिरको बारे, मन्दिरमा के छ, कस्तो चढाउँदा ठिक होला, के नचढाउँदा ठिक होला, भगवान्प्रति के चाहिँ आस्था बढी हुन्छ भनेर हामीले प्रचार प्रसार गर्ने हो। मत्स्य भगवान्लाई विशेष रूपमा चाहिँ माल्पा नै चढाउने हो, माल्पा र चाहिँ घिउ तेल तिल पहिलो कपडा राखेर चढाउनु भयो भने सबभन्दा राम्रो पुण्य कमाइ नै त्यही हुन्छ, अरू चाहिँ नचढाउँदा पनि राम्रो हुन्छ।
10: भक्तजनहरू आउने क्रम जारी नै छ, भिड पनि निकै देखिरहेछौँ हामीले, भिडभाडमा भक्तजनहरूलाई समस्या पर्यो भने त्यसको समाधानका लागि चाहिँ के गरिरहनु भएको छ त यहाँहरूले?
11: मेन त हाम्रो दर्शनार्थीलाई केही समस्या पर्छ भनेर समस्यालाई नै कसरी सुल्झाउने भन्ने पनि हामी लागि परेका छौँ। जस्तै कि शौचालयदेखि लिएर अब खानेपानीदेखि लिएर स्वास्थ्यमा ध्यान दिएर हामीले चाहिँ निशुल्क स्वास्थ्य सेवा, हाम्रो वेस्ट सिटी हस्पिटल हरेक दिन आइरहनु भएको छ, हामीले चाहिँ हरेक बिरामीहरूलाई चाहिँ ठाउँमा पुर्याउन सकोस् भनेर ती व्यवस्थापनहरू गर्दैछु। हामीले नै गएर चाहिँ मैले आफैले नै खुद दुईवटा केस छ मैले नै सटाइसकेँ। एकजना चाहिँ हाम्रो अहिले चाहिँ विशेष रूपमा चाहिँ अहिले हामीले यो चाहिँ भिडभाडमा फोन नलाग्ने भएको हुनाले अहिले हामीले चाहिँ मेला व्यवस्थापनलाई भनेर चाहिँ सिडिओबाट नै अनुमति लिएर चाहिँ आठवटा चाहिँ ओकेटोकी चाहिँ व्यवस्था गरेका छौँ। कुनै पनि जहाँ पनि समस्या पर्दाखेरि त्यहाँ पर्दाखेरि हामी सबैजना त्यही नै हुन्छौँ। मलाई समस्या आउने बित्तिकै अस्ति पनि हाम्रो एकजना चाहिँ आमा लड्नुभयो खुट्टा भाँच्नु भन्ने पनि म आफै स्टेजर लिएर गएर जस हस्पिटलसम्म पुऱ्याइदिएँ। कुनै पनि ठाउँमा समस्या पर्दाखेरि हाम्रो वकिटकीले सर्कुलेसन हुन्छ, हामी त्यहाँ पुगिहाल्छौँ। श्रद्धालु भक्तजनलाई हामी जसरी सुविधा दिन सक्छौँ त्यो अनुसार हामी दिइरहेका छौँ।
10: जुन हामीले अर्थ सङ्कलन गरेको पनि देख्यौँ यहाँ होइन, यो अर्थ सङ्कलन गरेको चाहिँ के को लागि?
11: यो मेला व्यवस्थापनको लागि हो। जुन अब मेला व्यवस्थापनको लागि धेरै खर्च हुन्छ, नगरपालिकालाई हामीले 10 लाख रुपियाँ दिन्छ, त्यो बाहेक नै हामीलाई नपुग हिसाबमा चाहिँ व्यवस्थापनको लागि अलिकति चाहिँ खर्च व्यवस्थापन गरेको हो। अहिले स्वयंसेवकदेखि लिएर हाम्रो दैनिक स्वयंसेवकलाई 100-150 जनालाई खाना नास्ता खुवाइरहेको छौँ, अनि शनिबार र अरू चाहिँ जुन पर्व जस्तै भनौँ न एकादशीका दिन परेपछि हामीसँग केही नभए पनि 350-300 जना चाहिँ खाना खाने हाम्रो स्वयंसेवकहरू हुन्छ। त्यसमा नेपाल प्रहरी, नगर प्रहरी, स्काउट, रेड क्रस, वेस्ट सिटी हस्पिटल, हामी व्यवस्थापन समिति अनि हाम्रो स्वयंसेवक दाजुभाइहरू गर्दाखेरि 350 जनासम्म चाहिँ हामी शनिबार र अरू बिदाको दिनमा चाहिँ हामीले चाहिँ यसरी व्यवस्थापन गरेका छौँ। ती सबै व्यवस्थापनको लागि केही रकम चाहिँ त्यहाँबाट चाहिँ हामीले लिएका छौँ।
10: बिहान कति बजीदेखि सुरु हुन्छ?
11: बिहान ठ्याक्कै हाम्रो मन्दिर 3 बजे खुल्छ। श्रद्धालु भक्तजनहरू त कुनै दिन 2 बजे आएर पनि लाइन बसेको रेकर्ड छ। त्यहाँ अगाडि बसेर म त्यो पहिला दर्शन गर्नु भनेर मन्दिरको छेउमा चाहिँ 2 बजे आएर नै लाइन बसेको रेकर्ड छ हामीसँग।
10: यो व्यवस्थापन समितिले चाहिँ 1 महिनाको पुरुषोत्तम मासमा मात्रै बढी फोकस दिएर काम गर्ने हो कि अरू बेला पनि गर्छ?
11: मेला व्यवस्थापनको लागि मात्रै हो, 1 महिना मेला लाग्छ त्यो बेला मात्रै हो। अरू विशेषमा चाहिँ हामीले चाहिँ अब यो प्रचार प्रसार नपुगे पनि होइन कि यस मन्दिरमा चाहिँ अरू बेला चाहिँ दर्शनार्थी आउन चाहिँ अलि कमै छ, श्रद्धा त छँदैछ, त्यही पनि मान्छेले यो मेलामा चाहिँ विशेष फोकस गर्छ, अरू बेला चाहिँ विशेष मान्छे चाहिँ आउँदैन, स्थानीयहरू पूजा गर्ने, त्यति बाहेक अरू चाहिँ हामीसँग बाहिरबाट आउँदैन। यो चाहिँ 5 वर्षमा 2 चोटि लाग्छ, यो अधिक मास भनेको 5 वर्षमा 2 महिना चाहिँ एक्स्ट्रा हुन्छ, त्यसलाई चाहिँ हामी अधिक मास भन्छौँ क्या, त्यही दिनमा लाग्ने हो।
10: आजका दिनसम्म कतिजना भक्तजनहरू यहाँ आई स्नान र पूजा अर्चना गरिसक्नु भएको? भएको कुनै रेकर्ड राख्नु भएको छ हजुरहरूले?
11: अहिले ठ्याक्कै भन्दाखेरि लगभग 10-12 लाख क्रस भइसक्यो।
10: यो वर्ष कति भक्तजनहरूले यहाँ दर्शन गर्न आउनुहुन्छ भन्ने अनुमान गर्नुभएको छ?
11: हामीले यो वर्ष 25 लाख जति दर्शनार्थीहरूले दर्शन गर्न लागि भन्ने हाम्रो अनुमानित छ। पहिला चाहिँ 20 लाख क्रस भएको थियो, यसपालि पनि त्योभन्दा अझ बेटर होला भन्ने चाहिँ किन लाग्यो भन्दाखेरि अहिले सरकारले जुन 2 दिन बिदा दिएको हुनाले दर्शनार्थीहरूले चाहिँ अलिक बिदा दिन परेको हुनाले अरू आउने हामी अनुमान गरेका हो। 4-5 लाख चाहिँ अरू एक्स्ट्रा चाहिँ हामीले चाहिँ मानेको।
10: मन्दिरको यो तलाउको त्यहाँ नजिकै हामीले ढुङ्गे धाराहरू पनि देख्यौँ कि त्यो ढुङ्गे धारामा पानी आउँदैन?
11: यो अहिले मूल पलाएको छैन, मूल पलाएपछि हुन्छ। मूल पलाउँदाखेरि हजुरहरूले तल जुन अहिले नुहाउने पानी छ नि, एक धारा एक धर व्यवस्था नहुन्जेलसम्म हामीले त्यहीँको चाहिँ लहर चाहिँ पानी खाएर चाहिँ हामी हुर्केका हौँ।
10: जुन एउटा यो 3 वटा पोखरी छ भन्ने कुरा हामीले सुन्यौँ, यो अगाडिको पोखरी त मत्स्यनारायण मन्दिर भइहाल्यो, त्यो परको पोखरी चाहिँ
11: काठमाडौँको पहिला तलाउ थियो नि त, तलाउ हुँदाखेरि विष्णुनारायण कहाँ बस्ने भन्दाखेरि यहाँ एउटा सानो पोखरी देखेर यहाँ बसेदाखेरि माछा ठुलो हुँदै जाँदाखेरि यो ठुलो बनाउनुपर्छ भनेर स्थानीयले गर्दाखेरि भने यो ठुलो बनाएको थियो। विष्णु भगवान् नै बसेको मेन पोखरी यही हो।
10: के भन्न चाहनुहुन्छ अन्तमा? हामीले त हाम्रो भूगोल कार्यक्रमको लागि यहाँसँग कुराकानी गरेका हौँ, अन्तमा केही भन्न चाहनुहुन्छ?
11: अब यो विशेष रूपमा चाहिँ पुरुषोत्तम मास मेला लाग्दाखेरि हजुरहरू चाहिँ यो मन्दिर मत्स्यनारायणको दर्शन गर्न आउनुहोला। यहाँको दर्शन गर्दाखेरि र यहाँको जलले चाहिँ अलि गर्दाखेरि जुन भित्रीदेखि आएको खतिरादेखि लिएर बाहिरको खतिराहरू सबै चाहिँ नष्ट हुने हाम्रो किंवदन्ती हुन्छ। सबैजना आउनुहोला, दर्शन गर्न आउनुहोला, त्यही भन्न चाहन्छु।
10: हजुर, हस्त, धन्यवाद। यिनै कुराकानी सँगसँगै आजको लागि कार्यक्रम हाम्रो भूगोलको समय सकिन लागेको छ। आज हामीले तपाईँहरूलाई मत्स्य गाउँ स्थित मत्स्य नारायण मन्दिर लिएर आयौँ। अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौँ। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नुहोला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना फेरि एक पटक दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी सुलोचना बज्राचार्य र हामी द्वय
1: म विनिता चौधरी
10: अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई सुनाउँछौँ चलचित्रका गीतहरू। सुरुवातमा सुनाउँछौँ अन्जु पन्त र दीपक लिम्बुको स्वर, कृष्ण हरि बरालको रचना अनि सङ्गीत हो महेश खड्काको, र यस गीतलाई लिएका हौँ हामीले नेपाली चलचित्र अचानकबाट।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र चकलेटबाट मिलन अमात्याको सुर, आनन्द अधिकारीको रचना अनि सङ्गीत हो शिखर सन्तोषको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: खुसीका कुरा,
4: कस्तो खुसीका कुरा?
3: मासु, अन्डा, दुध।

0: केन्द्र हरियर भवन।
1: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
0: अब सुन्नुहुनेछ बिहान 10 बजेको समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय एसएसबीको प्रवेश सम्बन्धमा संचारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो। नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। त्यस्तै सांसदहरूले सरकारले ल्याएको बजेटले गरिबीको रेखामुनिका नागरिकलाई सम्बोधन नगरेको, सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको, संविधानमै मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा अनावश्यक कर थोपरेको र युवाहरूको बेरोजगारी समस्या समाधानका लागि ठोस योजना नल्याएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 1 गते दिउँसो 1:15 बजे बस्नेछ। सर्वोच्च अदालतले सत्यनिरूपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानून निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको देखिएकाले समेट्ने गरी कानून निर्माण गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको हो। कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत हिजो 47 कच्ची तथा पक्की संरचना भत्काइएको छ। करिब 35 वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवक्ष यादवको नेतृत्वमा खटिएको टोलीले जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त

0: राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घरटहरा र अन्य संरचना भत्काइएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना, नेपाल क्लीन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8.71 अर्ब रूपियाँ बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो। विश्व ब्याङ्कको 52 मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकृत भएपछि परियोजना कार्यान्वयनको बाटो खुलेको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच दीर्घकालीन विवादको विषय रहेको इरानको आणविक कार्यक्रम सम्बन्धी सम्झौता नजिक पुगेको दुवै पक्षले संकेत गरेका छन्। यद्यपि प्रस्तावित सहमतिका विषयवस्तुमा दुवै देशले फरक फरक विवरण सार्वजनिक गरेकाले वार्ताको अन्तिम स्वरूपबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी नेतृत्व र इजरायलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्झौताप्रति आशावादी रहेको जनाएको छ। पछिल्ला केही सातादेखि इरानको आणविक कार्यक्रमको भविष्य लगायत जटिल विषयमा वार्ता भइरहेको छ, तर इरानी सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका विवरण अमेरिकी पक्षको व्याख्यासँग नमिलेपछि राष्ट्रपति ट्रम्पले हिजो असन्तुष्टि जनाउनु भएको थियो। र अब खेल समाचार। फिफा विश्वकप 2026 को समूह डी को आफ्नो पहिलो खेलमा सह आयोजक अमेरिकाले पाराग्वेलाई 4-1 फराकिलो अन्तरले पराजित गर्दै शानदार शुरूआत गरेको छ। खेलको 7 मिनटमा पाराग्वेका डामियान बोबाडिलाको आत्मघाती गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि स्टार स्ट्राइकर फुलारिन बालोगनले खेलको 30 र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अमेरिकालाई पहिलो हाफमै 3-0 बलियो स्थितिमा पुर्याए। दोस्रो हाफको 72 मिनटमा पाराग्वेका माउरिसियोले 1 फर्काए पनि खेलको अन्तिम समय 97 मिनटमा अमेरिकाका जियो रेयनाले उत्कृष्ट गोल गर्दै टोलीको 4-1 जित निश्चित गरे। खेलका दौरान अमेरिकी कप्तान क्रिस्टियन प्युलुसिक सामान्य घाइते भएपछि उनलाई दोस्रो हाफमा मैदान बाहिर राखिएको थियो, जुन टोलीका लागि केही चिन्ताको विषय बनेको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस
5: हरेक शनिबार बिहान 10 बजेको समाचार पछि प्रसारण हुँदैछ।
4: तपाईँहरूकै घर आँगनमा गरिने छलफलमा आधारित कार्यक्रम हो स्थलगत रेडियो बहस। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मिडियम एफका साथै देशभर रहेका FM रिले स्टेशनबाट 98, 100 र 103 MHz एकैसाथ सुन्न सकिन्छ।
5: PSB nepal.gov.np, radionepal.gov.np र radionepalonline.com मा पनि संसारभर सुन्न सकिन्छ। स्थलगत रेडियो बहस।
6: उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको विशेष प्रस्तुति स्थलगत रेडियो बहस कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। सहकर्मी रीता तिमेल्सिना र म मनुका कुँवर। सातै प्रदेशका विभिन्न पालिकामा पुगेर स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आइरहेको छ। रेडियो नेपालबाट हरेक शनिबार बिहान 10 बजेको समाचारपछि अनि बुधबार राति 9 बजेको समाचारपछि यहाँहरूले रेडियो नेपालको एफएम ब्यान्ड 98, 100 र 103 MHz, त्यस्तै मिडियम वेबका विभिन्न किलोहर्जबाट www.radionepal.gov.np यो कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपालको युट्युब च्यानल रेडियो नेपाल प्रोग्राममा पनि यो कार्यक्रम यहाँहरूले आफूलाई पाएक परेको समयमा सुन्न सक्नुहुनेछ। मेलुङ गाउँपालिकामा गरिने स्थलगत बहस दुई भागमा प्रसारण गरिनेछ। पहिलो भागमा कृषि र व्यावसायिक कृषिबाट भएको आत्मनिर्भरतालाई विशेष गरी समेट्ने प्रयास गर्नेछौँ भने दोस्रो भागमा शिक्षा, स्वास्थ्य लगायत अन्य योजना र कार्यक्रमहरूको बहस हुनेछ। यो जानकारी सँगै अबलाई भने हामी कार्यक्रम अगाडि बढाउँदैछौँ।
7: सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको स्थलगत बहस गर्ने क्रममै आज हामी दोलखा जिल्लामा रहेको मेलुङ गाउँपालिकामा आइपुगेका छौँ र यो कार्यक्रम हामीले मेलुङ गाउँपालिकाकै कार्यपालिका हलबाट सञ्चालन गरिरहेका छौँ। बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको दक्षिणी भेगमा पर्ने जिल्लाकै ठुलो फाँट भएको मनोरम गाउँपालिका मेलुङ गाउँपालिका हो। यो गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले पनि एक महत्त्वपूर्ण स्थान मानिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गाउँपालिकामा प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जात जाति धार्मिक एकताको धरोहरका रूपमा समेत परिचित छ र मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो भन्ने भनाइ पनि रहेको छ।
6: अहिले तपाईँ रेडियो नेपालको स्थलगत बहसमा हुनुहुन्छ र आजको यो बहसको लागि हामी दोलखा जिल्लाको यो विशेष गरेर मनोरम फाँटै फाँटको पालिकामा आइपुगेका छौँ, मेलुङ गाउँपालिका। मेलुङ गाउँपालिका भन्ने बित्तिकै यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको सङ्गम स्थलका रूपमा केही चर्चित कुराहरू भन्नुपर्छ। सैलुङ डाँडा करिब 5 घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिन्छ। साविकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुका ठोकर र पौटी गाविसहरू मिलाएर बनाइएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोशी गाउँपालिका, पश्चिममा सैलुङ गाउँपालिका र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गाउँपालिका तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ। यस गाउँपालिकालाई 7 वडाहरूमा विभाजन गरिएको छ। प्राविधिक शिक्षाका लागि कृषि पकेट क्षेत्रका सम्भावनादेखि नेपालकै पहिलो पटक पाहा पालनका अभियान पनि पालिकामा अघि सारिएका थिए। तर के नागरिक मैत्री नीति तथा कार्यक्रम मार्फत वार्षिक बजेट खर्च भइरहेको छ? के भन्छन् त मेलुङ गाउँपालिका वासीहरू? के कस्ता गतिविधि र सुधार मार्फत मेलुङ समृद्ध हुँदैछ? आजको बहसमा हामी केन्द्रित गर्दैछौँ। आजको यो बहसमा सहभागी हुनुहुने सबै सहभागी महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै सक्रिय सहभागिताको अपेक्षा सहित कार्यक्रमको सुरुवात गर्दैछौँ। आजको बहसमा हामीसँग हुनुहुन्छ मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार तामाङज्यू। हजुर, त्यसै गरी हुनुहुन्छ उपाध्यक्ष गायत्री आचार्यज्यू। त्यसै गरेर वडा नम्बर 6 अध्यक्ष कुसुम लामा हुनुहुन्छ। त्यसै गरेर मेलुङ गाउँपालिका वडा नम्बर 2 अध्यक्ष रामकृष्ण भण्डारी हुनुहुन्छ हामीसँग। त्यसै गरेर वडा नम्बर 5 अध्यक्ष ललित बहादुर थापा मगर हुनुहुन्छ। यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै अबको लागि भने कार्यक्रमको बहस यो सुरुवात गरौँ। सुरुवातमा दोलखा जिल्लाको एक ग्रामीण पहाडी गाउँपालिका हो मेलुङ गाउँपालिका। समग्रमा दोलखा जिल्लाभित्रका नगरपालिका र गाउँपालिकामा यो पालिकाको महत्त्व के छ? यो पालिकाको पहिचान छुट्टै कसरी हुन सक्छ? के छ यसलाई चिनाउने आधारहरू? पालिका अध्यक्ष हीरा कुमार तामाङज्यूबाट यो पालिकाको पहिचानको महत्त्व के छ यसबाट आजको यो बहसको सुरुवात गर्दैछौँ।
8: रेड नेपालको टिम दुवैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमले मेलुङ गाउँपालिकाभित्र भइरहेको विकास निर्माणका कामहरू, विशेष त मेलुङ गाउँपालिकाले सम्पादन गरेका कामहरूको प्रचार प्रसार हुँदै पालिकालाई नेपालमा मात्र नभई विश्वव्यापी रूपमा चिनाउन एउटा सफल हुनेछ भन्ने आशा मैले हामीले लिएको छौँ। मेलुङ अघि पृष्ठभूमि पनि यहाँले भनिसक्नु भयो। मे भनेको आगो तामाङ भाषामा र लुङ भनेको ज्वाला। साविक मेलुङ गाविस, त्यसपछि डाँडाखर्क, भेटपु, घ्याङसुको ठाउँ र पौटी, पाँचवटा गाविस मिलेर बनेको मेलुङ गाउँपालिका, यसको छुट्टै विशेषता छुट्टै पहिचान छ। एउटा यो किम्बदन्तीको आधारमा अघि पृष्ठभूमि नै आए, हामीले त्यही भन्यो एउटा तामाङ भाषाबाट। अर्को कुरा भनेको यो सैलुङ पनि यहाँ मेलुङ गाउँपालिकाको सिमाना हो, दोलखा र रामिछापको सिमाना, र तिनवटा गाउँपालिकाहरू अहिले विशेष त मेलुङ गाउँपालिका, सैलुङ गाउँपालिका र दोरम्बा गाउँपालिकाको बिचमा रहेको सैलुङ, 3100 मिटर हाइटमा रहेको सैलुङ, र यो नेपालमा मात्र नभए विश्वव्यापी रूपमा परिचित सैलुङ जसलाई मेलुङको पनि सिमाना भएको हुनाले मेलुङको मान्छेहरूले यसलाई ऐतिहासिक रूपमा लिने र त्यहाँ धार्मिक रूपमा पूजापाठ पनि गर्ने सैलुङ, र अहिले नेपालीहरू मात्र नभए बाहिर विदेशी पर्यटकहरूको पनि आकर्षकको केन्द्रबिन्दु भएको सैलुङ, सैलुङ र मेलुङ यो दुईवटा शब्दहरूले पनि स भनेको भूमि हो, लुङ भनेको त्यो पनि ज्वाला हो, त्यो माला जस्तो हो, माला पनि मालालाई पनि हामी लुङ भन्छौँ, त्यसैले भूमिहरूको माला भनेर सयथुमको छन् त्यहाँ, त्यो सन्दर्भमा त्यसैको आधारले बनेको यो गाउँपालिका। यहाँ मिश्रित बसोबास गर्छन्, मिश्रित जात जातिहरू छन्, सांस्कृतिक रूपमा बहुसांस्कृतिक छ, यहाँ बहुभाषिक छ, बहुधार्मिक छ, र यहाँ परपूर्व कालदेखि बसोबास गर्दै आएका जात जातिहरू छन्, समुदायहरू छन्, वर्गहरू छन्, र यहाँको आफ्नै खालको पेसाहरू छ, कृषि प्रणाली, यहाँ यसको मुख्य आधार चाहिँ कृषि नै हो, यसको दक्षिणमा पूर्वमा तामाकोशी, पश्चिममा सैलुङ, दक्षिणमा मिल्दी खोला, र उत्तरमा हामीसँग अदिरी खोला छन्। विशेष त यहाँको गाईखोरा महादेव भयो होइन, त्यसपछि विभिन्न गुम्बाहरू लगायतका भ्याकुरे महादेव भयो, यी सबै कारणले परिचित छौँ, र 2074 सालमा स्थानीय तह निर्माण भइसकेपछि यहाँ विकासको चरणहरू सुरु भएको छ, अहिले हामी प्रारम्भिक चरणमा छौँ, र हामीले संस्थागत रूपमा अहिले यो पालिकालाई विकास गर्दै जनताको माग अनुसार अगाडि बढ्ने प्रयत्न गरेका छौँ, र यसको थप अरू थप कुराहरू हामी फेरि अहिले छलफलकै क्रममा अगाडि बढाउनेछौँ।
7: अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद छ। अब अध्यक्षज्यूले समग्र यो मेलुङ गाउँपालिकाको परिस्थितिका बारेमा जानकारी गराउनु भयो र भन्नुभयो कृषि नै मुख्य आधार हो भनेर। अब यहाँ हामीले बहसमा सहभागी हुनुहुन्छ, यहाँहरू मध्ये पनि थुप्रै कृषिमा लागेको छु भनेर भन्नुभएको थियो, कृषिमा यहाँहरूले पालिकाबाट चाहिँ के कस्ता सर सुविधाहरू पाउनु भएको छ, उहाँहरूको सहयोग कस्तो पाउनु भएको छ, सहभागी मध्येबाट नै केही कुराहरू सुन्न पाइयो भने, अनि अध्यक्षज्यू उपाध्यक्षज्यूबाट यहाँहरूको समस्याहरू केही छन् कि समाधानको पाटोहरू पनि निस्किन्छन्, त्यसको लागि चाहिँ सहभागीहरूबाट नै केही लिन चाहे मैले।
9: नमस्कार, मेरो नाम सम्झना खड्का हो, म गाईखुरा महिला सहकारीको सदस्य प्लस सेतीदेवी महिला समूहको चाहिँ सचिव हो। अहिले मैले जम्मा 19 महिना भयो, 19 महिना अगाडिदेखि मैले अखबारी खोर्सानी सुरुवात गरेको, पोहोरको हिसाबमा मैले समूहको कुरा नगरी म व्यक्ति आफूले गर्दाखेरि चाहिँ मैले जम्मा 2600 बोटमा 6 लाखको खोर्सानीको फल बेचेँ, त्यसपछि मैले 2 लाखको बिउ सिड निकालेर बेचेँ, अनि पोहोरको उसमा चाहिँ मैले 1,20,000को अकबारी खोर्सानीको बिरुवा बेचेको थिएँ, अनि अब हाम्रो अहिले सेतीदेवी महिला समूहमा जम्मा 41 जना समूहका सदस्यमा 200 रोपनी जग्गामा चाहिँ अकबारी खोर्सानी लगाएको छ। पोहोर मैले अकबारी खोर्सानी धेरै मेरो आफ्नो व्यक्तिको नभइकन मैले मेरो समूहको नभइकन मैले 4 नम्बरको अन्तको पनि मैले खोर्सानी उठाएर बेचेको, खोर्सानीको माग एकदम राम्रो आएको, यसपालि पनि धेरै छ खोर्सानीको माग, अब कतिको फल छ भने।
10: दिदी बहिनीहरूको समूह रहेछ होइन, समूह मार्फत यहाँहरूले अकबरी खोर्सानीको व्यावसायिक रूपमा उत्पादन गरिरहनु भएको छ, कसरी सुरुवात गर्नुभयो, त्यो समूह कसरी बन्यो?
9: सुरुमा चाहिँ हामी गाईखुरा महिला सहकारी पहिला सुरुमा स्थापना गऱ्यौँ, त्यसपछि हेफर प्रोजेक्टको सरोर आएर उहाँहरूले सल्लाह दिएर अब केही गर्नुपर्छ हामी महिला दिदी बहिनी भनेर उहाँहरूले सल्लाह दिएको कारणले अर्कबारे खोर्सानी लगाउँछ हाम्रो समूहमा, त्यसको लागि म आफै अगुवा भएर म कृषि प्राविधिक पनि हो, अनि मैले यो अर्कबारे खोर्सानी म जसरी नै फलाउन सक्छु भन्ने हिसाबले म अघि बढेको।
10: पालिकाबाट तपाईँहरूले यसरी अर्कबारी खोर्सानी व्यावसायिक रूपमा उत्पादन गरिरहँदा यो चाहिँ मेलुङको खोर्सानीको बिरुवा है भनेर चिन्ने पनि भइसकेको छ, पालिकाबाट चाहिँ के कस्तो सहयोग पाउनु भयो नि?
9: पालिकाबाट मैले प्राविधिक सहयोग धेरै पाएको छु, अनि विषादी पनि मैले पालिकाबाट लिएर गइरहेको छु, अनि सबै भन्दाखेरि पालिकाबाट मैले पाएको सहयोग भनेको प्रचार प्रसार भएको कारणले गर्दाखेरि मैले जुनसुकै ठाउँमा पनि मैले उत्पादन गरेको अर्कबारे खोर्सानीको बिरुवा मसँग अरू एभोकाडो बडाल घाँसहरू कफीहरू टन्नैको बिरुवा छ, यो सबै प्रचार प्रसारको कारणले मैले बिकिरहेको छु।
10: भनेपछि अब चाहिँ पालिकाले के गर्दै हुन्थ्यो, यहाँको अब अपेक्षा पनि होला, आफैले नि गरिरहनु भएको होला, पालिकाले पनि केही सहयोग गरेको छ कि छैन, तपाईँले जस्तो अझै बिक्री गर्नको लागि प्रचार भएन भन्नुभयो नि, के गर्दै हुन्थ्यो होला?
9: पालिकाले सबै प्रचार प्रसार गरेको कारणले गर्दाखेरि अहिले मसँग जति भए पनि लोकल चिजहरू जति पनि बिक्री भइरहेको छ, अहिले जङ्गलमा फल्ने अमलादेखि लिएर खोर्सानी सकेर उत्पादन भएको सबै कुरा बिक्री भइरहेको छ।
10: बिक्री चाहिँ कहाँ गएर गर्नुहुन्छ नि?
9: सबैभन्दा धेरै जस्तो काठमाडौँमा गइरहेको छ।
10: यहीँ बाटो जान्छ?
9: सबै यहीँबाट जान्छ, गाडीमा यहाँबाट मैले पठाइदिने, उहाँ काठमाडौँमा सबै उतै जान्छ।
10: अब यति धेरै अब सबैजना माझ यसरी कार्यक्रम सञ्चालन गरिरहँदा पालिकालाई केही धन्यवाद दिन अथवा के गरिदियोस् भन्ने केही भन्नु छ?
9: पालिकाले अब यो अकबारे खोर्सानीको लागि चाहिँ ब्यान्डिङ गरेर कुनै ठाउँमा पठाउन पाए, कुनै देश विदेशमा अब यहीँ पालिकाबाट एउटा लोगो बनाएर पठाउन पाएको भए चाहिँ एकदम राम्रो हुन्थ्यो। खोर्सानी नभइकन अब यसलाई अचार बनाएर कसरी पठाउने भनेर अरू अरू ठाउँमा धेरै ठाउँमा भएको छ। हाम्रो मेलुङ गाउँपालिकाबाट पनि कुनै यो खोर्सानीको अरू केहीको अचार बनाएर हामीले बाहिर पठाउन सक्यो भनेदेखि अलिक केही हुन्थ्यो कि यहाँको महिला दिदीबहिनीले केही गर्न सक्नुहुन्थ्यो कि भनी छ।
10: उहाँले अकबारे खोर्सानी लगाइरहनु भएको छ, यसलाई अब ब्रान्डिङ गर्न पायो भने अझै राम्रो भनेर भन्नु भयो। यसको लागि मैले फेरि पनि हाम्रो गाउँपालिका अध्यक्षज्यूले केही भन्न खोजिरहनु भएको छ, यसमा स्पष्ट पारिदिनुहोस्।
8: पालिका र विशेष त हेपर इन्टरनेसनल अन्तर्गत हेपाल नेपाल भन्ने उहाँहरूको एउटा संस्था छ, त्यससँग हामीले साझेदारीमा यो कार्यक्रम सञ्चालनमा छ। अहिले विशेष त मेलुङ साना किसान तथा पशुपालन भन्ने एउटा युवा लक्षित र महिला लक्षित कार्यक्रम हो यो, र यसमा चाहिँ पालिकाको 70% र 30% त हेपरको भनेर गरेको छौँ, तर कहिलेकाहीँ हेपरको 40-40 पनि पुग्छ यसमा। अहिले हामीले हेपर मार्फत सञ्चालन गरेको सबै कृषिको अनुदानहरू पालिकाकै अनुदान हुन्। प्राविधिक पाटो अथवा त्यसको विशेष त मेन पावरको पाटो प्रशासनिक खर्च धेरै हेपर अन्तर्गत हुने र सिधै कृषकमा जाने अथवा उपभोक्तामा जाने चाहिँ पालिकाको अनुदान हो। हामीले दुई नम्बरमा नै अर्को डेरी पनि सञ्चालनमा ल्याएको छ, त्यहाँ शोभाजी हुनुहुन्छ, डेरी सञ्चालनमा ल्याएर अहिले हामीले 34 त्यहाँ गाईहरू वितरण गरिसक्यो त्यसै अन्तर्गत, र दुई नम्बरमा हामीले खुर्सानीको जाने नर्सरी सञ्चालन भएको छ र पालिका साथै एउटा यो कार्यक्रमहरू सञ्चालन छ। र अर्को ब्रान्डिङ गर्ने कुरा र लोगो बनाउने कुरामा चाहिँ हामीले यसपालि कार्यक्रममा यसको राख्ने कुरा छ र यसलाई पालिकाकै लोगो अन्तर्गत लानुपर्छ भन्ने कुरा छ। बजारको त्यति धेरै समस्या, पहिले हामी अहिले बजार पाइँदैन भनेर जति हल्ला गरे पनि बजारको त्यति धेरै समस्या छैन, किनकि यहाँका आलु सुन्तला खोर्सानी अरूहरू गइरहेछ, तर हामीले यसलाई अलिकति विशेष त स्वास्थ्यको मापदण्डले अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनको मापदण्डले पुर्याउने गरी त्यसको परीक्षणहरू गर्ने, क्वारेन्टाइनहरू राख्ने, अझ राम्रोसँग गर्न सक्यो भने ऊ हो। हामी सुरुवाती चरणमा भएको हुनाले यो सुरुवाती चरण हो, यसलाई अझ राम्रो बनाएर जान्छौँ हामी।
7: हामी स्थलगत बहसकै क्रममा मेलुङ गाउँपालिकामा आइपुग्दाखेरि सहभागी मध्ये लगभग 80% त महिला जस्तै लाग्यो मलाई। महिलाहरू यसरी सक्रिय भएर लाग्नु भएकोमा उपाध्यक्षज्यूको पनि केही न केही त अवश्य पनि भूमिका छ होला। उपाध्यक्षज्यूसँगै सोध्न चाहे मैले, महिलाहरूलाई यसरी सक्रिय बनाउनमा यहाँको भूमिका अनि महिलाहरू यसरी कसरी चाहिँ अग्रसर भइराख्नु भएको छ, उहाँहरू के केमा लाग्नु भएको छ, यसका बारेमा केही जानकारी गराइदिनुहोस् न।
11: धन्यवाद। सबैभन्दा पहिला त म रेडियो नेपाल धेरै धेरै धन्यवाद दिन चाहन्छु, सँगसँगै रेडियो नेपालबाट स्थलगत बहसको लागि दोलखा जिल्ला छनौट गरेर दोलखा जिल्लाको पनि मेलुङ गाउँपालिकालाई छनौट गरेर कार्यक्रम प्रस्तुताको रूपमा मनुका कुँवर र रिता तिमल सिन्हाजी हाम्रो पालिकाको यो हलसम्म उपस्थित हुनुभएको छ, तपाईँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। रह्यो अब प्रश्नको कुरा, पक्कै पनि पछिल्लो समयमा के छ भने हाम्रो देशमा भनौँ, दोलखा जिल्लामा भनौँ, मेलुङ गाउँपालिकामा भनौँ, पुरुषहरूको संख्या अलिकति तुलनात्मक रूपमा बसोबासको हिसाबले, गाउँपालिकाभित्र बसोबासको हिसाबले अलि कम रहेको छ महिलाहरूभन्दा। पुरुषहरू विदेशी कामको सिलसिलामा अथवा भनौँ अध्ययनको सिलसिलामा, जबको सिलसिलामा देशभन्दा बाहिर धेरैजना रहनुभएको, देशको पनि खास गरी काठमाडौँ उपत्यकामा कामको सन्दर्भमा रहनुभएको र जिल्लामा अलिकति कम रहनुभएको अवस्था हुन्छ, र गाउँपालिकाभित्र ओडाभित्र रहने अधिकांश महिलाहरू भएको अवस्था छ पछिल्लो समय, एउटा कुरा। र सक्रियताको कुरा गर्दा जसको गाउँमा बसोबास छ अभियसली उहाँहरू सक्रिय हुनुपर्ने भइ नै हाल्छ, र हाम्रो गाउँपालिका कृषि र पशुपालनमा यहाँको जीविकोपार्जन भनेको नै कृषि र पशुपालन रहेको छ, त्यसो हुँदा कृषि र पशुपालनमा मेलुङ गाउँपालिकाका महिलाहरू पुरुषभन्दा अलि बढी सक्रिय रहनु भएको छ। र हामीले के गरेका छौँ भने विगत लामो समयलाई अध्ययन गरेर यदि हामी पछाडि फर्केर हेर्ने हो भने धेरै तालिम गोष्ठीहरू हुने गर्ने गाउँमा, ओडामा, तत्कालीन गाविसहरूमा विभिन्न किसिमका तालिम गोष्ठीहरू हुने गर्ने, तर व्यावसायिक रूपमा अथवा भनौँ उद्यमीको रूपमा चाहिँ त्यति धेरै महिलाहरू या पुरुषहरू जो कोही पनि त्यति धेरै उपस्थित नहुने भनेको मतलब चाहिँ तालिम लिने, गोष्ठी लिने, सर्टिफिकेट लिने, तर उहाँहरू चाहिँ फेरि तालिममा मात्रै सीमित हुनुपर्ने भइरहेको अवस्था चाहिँ विगतलाई हामीले हेऱ्यौँ र हाम्रो कार्यकाल भएपछि हामीले के गर्यौँ भने जसलाई जे काम गर्न रुचि छ उहाँहरूलाई त्यो विषयको तालिम दिने, तर उहाँहरू व्यवसायमा लाग्नुपर्ने, महिलाहरू उद्यमी नै हुनुपर्ने, तालिमका लागि मात्रै तालिम गरेर चाहिँ अब गाउँपालिका समृद्ध बन्दैन, महिलाहरूको पनि आर्थिक रूपान्तरण हुँदैन, जीविकोपार्जनमा सुधार पनि हुन सक्दैन भन्ने हिसाबले हामीले तालिम सँगसँगै चाहिँ यो पशुपालन र कृषिका तालिमहरू सँगसँगै महिलाहरूलाई आय आर्जनमा जोड्नुपर्छ भनेर विभिन्न ओडाहरूमा विभिन्न क्षेत्रमा कुनै ओडामा चाहिँ आलुको खेती गर्नुभएको छ, कुनै ओडाका केही कृषकहरूले चाहिँ माछाको व्यवसाय गर्नुभएको छ, त्यहाँ पनि महिलाहरूका समूहहरू हुनुहुन्छ, कुनै ठाउँमा तरकारीको व्यवसाय गर्नुभएको हुन्छ, कुनैमा डेरीको व्यवसाय गर्नुभएको हुन्छ भने जसको लागि गाई पालेर चाहिँ दुध उत्पादन गर्नुभएको छ धेरै महिलाहरूले, काहीँ केराको व्यावसायिक रूपले चाहिँ केरा खेती गर्नुभएको छ, र यही ओडाको ओडा नम्बर एक पौटी भन्ने ठाउँमा चाहिँ सुन्तलाको व्यवसाय छ, जहाँ चाहिँ वार्षिक रूपमा चाहिँ 13-14 करोड भन्दा बढीको सुन्तला चाहिँ उहाँहरूले काठमाडौँमा निर्यात गर्नुहुन्छ, चरिकोट र तामाकोसी जस्ता बजारहरूमा चाहिँ पठाउनुहुन्छ, यसरी चाहिँ महिलाहरूको आय आर्जनमा चाहिँ केही हदसम्म सुधार हुँदैछ। आजको अवस्थामा पनि मेलुङ गाउँपालिकालाई फर्केर हेऱ्यो भने अझै पनि महिलाहरू आर्थिक रूपले जति चाहिँ ढुक्क भएर आर्थिक रूपले चाहिँ आत्मविश्वासका साथ चाहिँ अब मसँगै जति पनि पैसा छ है म कसैको भर पर्नु पर्दैन भनेर आज पनि सन्तोषजनक हिसाबले उपस्थित भइसक्नु भएको अवस्था चाहिँ छैन। यद्यपि सुधार भने चाहिँ मेलुङ गाउँपालिकामा हाम्रो कार्यकाल पछाडि हुँदै गएको अवस्था छ, महिलाहरूको व्यावसायिक रूपले महिलाहरू उद्यमी रूपले अगाडि बढ्ने हिसाबले चाहिँ अलिकति क्रियाशीलै हुँदै हुनुहुन्छ भन्ने मलाई लागेको छ। त्यो मेरो केही सहजीकरण भयो होला, मेरो काहीँ न काहीँ उपस्थिति भयो होला, पालिकाको कुनै न कुनै हिसाबले तालिमको हिसाबले बिउ पुँजीको हिसाबले अनि त्यसपछि उहाँहरूलाई चाहिँ प्रेरणाको हिसाबले कुनै न कुनै हिसाबले हाम्रो सहभागिता भयो होला, तर अमूल्य क्रियाशीलता चाहिँ उहाँहरूकै रहेको छ, अर्थपूर्ण सहभागिता चाहिँ उहाँहरूकै रहेको छ, जसको कारणले आज महिलाहरू चाहिँ तुलनात्मक रूपले अलिकति अग्रसर हुनुभएको हामीले पनि महसुस गरेका छौँ, तर यति मात्रै ढुक्क हुने अवस्था चाहिँ छैन।
12: उहाँले घचघच्याउनु भएर उहाँले लहै आउनुपर्छ लहै गर्नुपर्छ भनेर परिवर्तन भएको जीवन परिवर्तन भएको पहिला कस्तो थिएँ अहिले पालिकाले गर्दा यस्तो भयो भन्ने कोही हुनुहुन्छ?
13: मेरो नाम शोभा बस्ने, मेलुङ गाउँपालिका वार्ड नम्बर 2, श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थाको अध्यक्ष। हाम्रो यहाँ पालिका ओडाकै मातहत सल्लाहले नै हाम्रो त्यहाँ डेरी सञ्चालन भएको हो। हामी महिलाहरूले चाहिँ जति नै घरमा काम गरे पनि अब जीविकोपार्जन त अब पुरुषहरूले कमाएर लिएर गरेका छौँ, तर आफूले चाहिँ आफ्नो कमाइ आफ्नो भनेको आफ्नै हुन्छ भने जस्तै गरी पालिकाको सोच, ओडाको सोच र सबैजनाको सोचले गर्दाखेरि चाहिँ कृषि खेती अगाडि बढाउँ भनेर हाम्रो उपाध्यक्षज्यूले भनिसक्नुभयो। जुन जुन ओडामा जुन जुन तरिकाको बाली कृषि हुन्छ त्यही हामीले सुरुवात गरेका छौँ भन्नुभयो, गरेको पनि छौँ। त्यही भेगको हिसाबले गर्दाखेरि हाम्रो मेलुङ वार्ड नम्बर 2 श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थामा चाहिँ एउटा डेरी स्थापना गर्ने सहकारीको चाहिँ स्थापना गर्ने सुरु भएर हामीले त्यहाँ सहकारी स्थापना गऱ्यौँ 2080 माघ 5 गते। अनि त्यही सहकारी गरेपछि अब त्यहाँ अब उनीहरूलाई जीविकोपार्जन गर्नलाई के गर्ने त भन्नेले एउटा अब त्यहाँ चाहिँ दुग्ध व्यवसाय गरौँ भनेर चाहिँ हामीले त्यहाँ डेरी स्थापना गर्नुभयो। पालिका ओडा सबै मिलेर अब हेफर प्रोजेक्ट पनि त्यतिखेर हुनुहुन्थ्यो, अनि हामीले सुरुमा त 25 लिटर दुधबाट सुरु गऱ्यौँ। 2081 भदौ 1 गतेबाट डेरी सञ्चालन गरेको त्यो हुँदाखेरि पालिकाबाट 50% चाहिँ अनुदान, त्यसको साथसाथै सहयोग साथ एउटा हुँदै 34 गाई चाहिँ हामीले चाहिँ चितवन पुगेर ल्याएर चाहिँ दिनको प्रति लिटर 500 लिटर दुध उत्पादन गरेर हामीले चरीको डिडिसीमा चाहिँ दुध बेचिराखेका छौँ, बेचेका छौँ। र त्यहाँ अलि अब व्यापार व्यवसायले अलि बजेट चाहिँ त्यस्तै नभएको कारणले गर्दाखेरि अलि समयमै कृषकले अलि भुक्तानी नभएकोले चाहिँ अलि चिन्तित हुनुहुन्थ्यो, र अहिले फेरि हामीले चाहिँ गौरी शङ्करतिर चाहिँ मासिक नै रूपमा चाहिँ अब कृषकहरूलाई नै गाह्रो परो दाना खुवाउनलाई गाईको पाल्नलाई भनेर चाहिँ अनि महिनै पछि भुक्तानी हुने ठाउँमा चाहिँ गौरी शङ्कर डेरीमा चाहिँ हामीले अहिले दुध दिन लगाइरहेका छौँ। र अब त्यहाँ पनि बिहान बेलुका त हामीले घाँस काट्छौँ गर्नु त योभन्दा पहिला हामी कृषि नै गरिरहेथ्यौँ, वस्तुहरू नि पालिरहेथ्यौँ, तर 1-2 रुपियाँ पैसा हातमा पर्ने ओर्नी हुँदैन थियो भने अहिले चाहिँ अब त्यहाँका दिदीबहिनीहरूले चाहिँ घाँस काटे पनि महिना मरेपछि भए पनि आफूले चाहिँ यति कमाइ यति आयो मेरो भन्न सक्नुभएको छ, नत्र पुरुषसँगै केही निर्भरमा चाहिँ यो दिनुहोस् न हामीलाई यति पैसा यता जानु पर्यो, चुरा लाउनु पर्यो, धागा लाउनु पर्यो, कपडा किन्न पर्यो भनेर भन्न पर्थ्यो भने नि अहिले त त्यहाँ अब हाम्रो समूह समूह पनि छ, बचत पनि गरिराखेका छौँ सहकारीमा पनि। अब अहिले हाम्रो यहाँ सम्झनाले भन्नुभयो, पहिला सुरुमा त्यही सहकारीबाटै समूह बन्यो, उहाँ पनि अहिले संसारै प्रचार प्रसार हुनुभयो। त्यही समूह सहकारीबाटै त मैला गर्नुपर्छ भनी त जानेको हो नि, नत्र त हामीलाई त थाहा हुने थिएन। अनि अहिले अब त्यहाँको हामीलाई चाहिँ जीविकोपार्जन गर्न त्यहाँको महिलाहरूलाई चाहिँ सहज र सजिलै तरिका भइराखेको छ। अब खोर्सानी बेच्ने खोर्सानी गर्नुभएको छ, केरा खेती गर्नुभएको छ, केरा गर्नु बिक्री हुन्छ, बेसार पनि त्यहाँ उत्पादन हुँदैछ, बेसार बिक्री हुन्छ, अब त्यहाँ हाम्रो अब दुध बेचेर पनि हुन्छ।
7: आर्थिक रूपमा महिलाहरू सक्षम भएपछि घर परिवारमा इज्जत चाहिँ कतिको हुने रहेछ त्यो पनि अनुभव छ होला नि, त्यसको बारेमा पनि केही भनिदिनुहोस् न।
13: धेरै हुन्छ, इज्जत हुन्छ, नत्र त म पाउँछ नि यति सक्षम छु उसै छ भन्ने कुरा चाहिँ मान हुन्छ। त्यो भन्दा पहिला अब घाँस काट्या भ्याका फालो छैन, योभन्दा पहिला पनि अब घाँस दाउरा खेतीपाती त गरेका थियौँ, पैसा छैन, घाँस त हामीले काटिरहेथ्यौँ, मै खान्थ्यौँ, अब भएको ओलार पलार बाँड्थ्यौँ। अहिले त छ डेरीमा चाहिँ दुध दियो, पैसा आउँछ, पैसा भएपछि जे चिज भने त्यसैमा सहज हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझ्नुभएको छ हाम्रो महिला दिदीबहिनीहरूले पनि। त्यही भएर हामी पनि लगाइरहेका छौँ, हामी साथसाथै वडा पालिका सम्पूर्णले अहिले हामी चाहिँ अब त्यो सुरुमा खोल्दा त हामीलाई त कत्रो कत्रो पाहाडै जस्तो भयो, हामीलाई केही अझै पनि अब पढ्न त पढियो, प्लस टूटा गरे हो, तर त्यस्तो ऊ छैन कि अब के पढ्यो पढ्यो भने जस्तो, अहिले नयाँ युग नयाँ जमाना आए अनुसारले गर्दाखेरि अलिक गाह्रै हुन्छ। अनि सानो चिज पनि हामी अब पालिकाको सरहरू वडाहरू सबैजनाको मातहतमा सहयोग साथमै मात्रै हाम्रो सहकारी चलिरहेकै छ, सिक्दैछौँ हामी पनि, त्यसको साथसाथै जाँदैछौँ, सहयोग छ हामीलाई।
14: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट स्थलगत बहस कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम स्थलगत रूपमै गएर हामी सञ्चालन गर्ने गर्छौँ। यसै क्रममा दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा स्थलगत बहस सञ्चालन भइरहेको छ र यो स्थलगत बहस सञ्चालनको रेकर्ड प्रसारण शनिबार बिहान 10 बजेको समाचारपछि अनि पुनः प्रसारण बुधबार राति 9 बजेको समाचारपछि कार्यक्रमको तालिका अनुसार प्रसारण हुनेछ। स्थलगत बहसको लागि हामीसँग गाउँपालिका अध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, त्यस्तै प्रशासकीय अधिकृत हुनुहुन्छ, पालिकाका विभिन्न शाखाका प्रतिनिधिहरू हुनुहुन्छ, त्यसै गरेर विभिन्न ओडाका अध्यक्ष जनप्रतिनिधि सदस्यहरू हुनुहुन्छ, त्यसै गरेर विभिन्न समूहमा रहनुहुने महिला दिदीबहिनीहरू हुनुहुन्छ जो गाउँपालिकाबाट प्रत्यक्ष लाभान्वित भई आफ्नो जीवनस्तर उकासिरहनु भएको छ, त्यसै गरेर विभिन्न पेसा व्यवसायमा रहनुभएका व्यक्तित्वहरू पनि हुनुहुन्छ स्थलगत बहसको लागि। स्थलगत बहस अन्तर्गत मेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको बहसको पहिलो भाग हामी यति बेला सुनिरहेका छौँ, दोस्रो भाग भने अर्को हप्ता प्रसारण हुनेछ। अब फेरि पनि कार्यक्रमलाई अगाडि बढाउँ।
7: दुध डेरी मेलुङ गाउँपालिकाको वडा नम्बर 2 रहेको छ भनिरहँदा दुध डेरी सँगसँगै अन्य के कामहरू भइरहेको छ त वडाध्यक्ष रामकृष्ण भण्डारीज्यूलाई मैले सोध्न चाहेँ।
15: नमस्कार, म रामकृष्ण भण्डारी, मेलुङ 2 वडा अध्यक्ष। हामीले गाउँपालिका अघि अध्यक्षज्यूले भनिसक्नुभयो, गाउँपालिका 70%, हेपर प्रोजेक्ट नेपाल 30%, जोइन्ट प्रोजेक्ट हामीले सञ्चालन गरिरहेका छौँ र हेपर प्रोजेक्ट विशेष गरी महिलामुखी भएको कारणले हामीले मन पराएको प्रोजेक्ट हो त्यो। त्यसो भएको हुँदा हाम्रो 7 वार्डमा महिलाहरूको समूह छ, लगभग एउटा समूहमा 25-30 बेसीमा 35 हाम्रो टोल टोलमा समूह छ र यो समूह मार्फत प्रोजेक्ट मार्फत हामी काम गरिरहेका छौँ। र मैले विशेष गरेर 2 वडा अध्यक्ष भएको नाताले हामीले 3 हामी निर्वाचित भएको 3 हामीले वडा समितिमा निर्णय गरेका छौँ। हामी डेरी स्थापना भएको 5 वर्षभित्र हामी प्रत्येक घर परिवार आम्दानी 10,000 पुर्याउँछौँ र 10 वर्षभित्र हामी 20,000 पुर्याउँछौँ भनेर हामीले निर्णय गरेका छौँ। यो सँगसँगै पालिका प्रोजेक्ट मार्फत चाहिँ यो डेरी त हामी पालिका मार्फतै अनुदानमा सञ्चालन गरेका हौँ। हामीले समूह हुँदै गर्दाखेरि हामीले 21 लाख बजेट त छुट्यायौँ पालिका मार्फत डेरी स्थापना गर्नको लागि र हामी कसरी सञ्चालन गर्ने भन्ने हामीसँग बहस चलिरहेका थियौँ र हामीले सल्लाह गऱ्यौँ यही समूहबाट चाहिँ हामी सहकारी बनाऊँ, त्यो मार्फत चाहिँ हामी डेरी सञ्चालन गरौँ भन्ने हामी निर्णयमा पुग्यौँ। हामीले 2 सहकारी स्थापना गऱ्यौँ। यो सहकारी 2 महिला सहकारी 2 मात्रै नभएर यो मेलुङ गाउँपालिकाभरिको हामी 2 उठाउँदै 3, 4, 5, 6, 7 वार्डमा चाहिँ हामी यो महिला सहकारीले चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्छ विशेष कृषिमा। र अघि सहकारीको अध्यक्षले भने जस्तै हामीले 500-550 लिटर दुध सङ्कलन गऱ्यौँ। पालिकाको तर्फबाट हामीले 34 गाई खरिद गरेर अघिल्लो साल खरिद गरेर ल्याइसकेका छौँ र कोही अहिले दुहाउने छन् कोही ब्याउने छन्। अहिले पनि 300 हारिमा दुध छ दैनिक। त्यसो भएको हुँदा हामी गाउँपालिकाले यी चिजहरू गरिरहँदा कृषकहरू पनि त्यतिकै चासो हुनुपर्छ, दुइटैको बराबर हुनुपर्छ। हाम्रो चासो र कृषकहरूको चासो मिल्नुपर्छ, मिलेन भनेदेखि त्यो ग्याप हुन्छ। र हामीले यो वर्ष पनि गाई खरिद दाना बनाउने के भन्ने फ्याक्ट्री सहकारी आफैले दाना बनाउने गरी कारखाना स्थापना गर्दैछौँ, हामीसँग बजेट छ। त्यो सँगसँगै हामीले पालिकाको तर्फबाट कच्चा पदार्थ पनि हामी केही किन्छौँ र हामी दुधलाई दुध व्यवसायलाई चाहिँ हामीले स्तरीय रूपमा विस्तार गर्दै जाने पालिकाको लक्ष्य छ, हाम्रो वार्डको पनि त्यही हो। यो सँगसँगै हामीले अघि उपाध्यक्षले कुरा उठाइसक्नु भयो, हामी फलफुल खेतीमा लागिरहेका छौँ। हो, एक नम्बर वार्डले 13-14 करोडको सुन्तला बेच्छ, दुई नम्बर वार्डमा आलु र केरा गर्दा 2-3 करोडको बेच्छ, तिन नम्बरमा आलु खेती नै छ सबै र 2-3 करोडै लिन्छ होला सरदर, र 4 नम्बरको यो माथिल्लो बेल्ट आलु खेती, तल्लो बेल्ट केरा खेती छ, 5 नम्बरमा आलु खेती, 6 नम्बरमा तरकारी खेती, 7 नम्बर अहिले व्यावसायिक रूपमा माछा पालन र कुखुरा लोकल कुखुरा पालन छ। त्यसो भएको हुँदा यी चिजहरूलाई आर्थिक जनताको आर्थिक जीवन स्तर उठाउनको लागि एकैचोटि हुँदो रहेछ, बिस्तार बिस्तार बिस्तार पिकअप हुँदै जाँदो रहेछ। मैले अघि सम्झनाले भनिसकिन् उनले 7 लाख जतिको अघिल्लो वर्ष खर्च नि बेचिन होला, यो वर्ष पनि बेर्नाहरू बेचिरहेको छ। त्यो सपोर्ट भनेको हामी गाउँपालिकाको वार्डको प्रोजेक्ट मार्फत पनि हो। यो बिउ हामीले अगर खोर्सानीको बिउ सन्दसरले लगभग चितलाङबाट ल्याउनु भएको जस्तो लाग्छ, उहाँबाट ल्याउनु भएको छ, त्यही विस्तार हुँदैछ अहिले हाम्रोमा बिरुवा। त्यो सँगसँगै हामी फलफुल खेतीलाई प्रोत्साहन गरिरहेका छौँ र फलफुल दुध अकबरे खोर्सानी गर्दै हामी अरू बालीहरू पनि विस्तार गर्दै जाँदाखेरि हामी मेलुङ गाउँपालिकाका सबै जनताहरूको आर्थिक जीवन स्तर उठाउन सक्छौँ भन्ने हामीलाई लागेको छ। धन्यवाद
12: हजुर। यसो भनिरहँदाखेरि विशेष गरेर यो पालिकामा कृषि, त्यस्तै पशुपालन अनि कृषिमा पनि विशेष तरकारी बाली, फलफुल बालीको उर्वर सम्भावना देखियो। अब कृषि भन्ने बित्तिकै अहिलेको यो जलवायु परिवर्तनले गर्दा सिँचाइको पनि आवश्यकता पर्छ। सिँचाइ पानी कसरी लगाउने त? पानी लगाउनको लागि पनि त व्यवस्था गर्नुपर्ने हुन्छ। जस्तो यहाँहरूले व्यावसायिक रूपमा खेती गरिरहँदा कसरी सिँचाइ गर्नुहुन्छ? सिँचाइको लागि पनि पालिकाले केही सहयोग गरेको छ अथवा पालिकाको कुनै कार्यक्रम सञ्चालन भइरहेको छ? यहाँहरूलाई केही थाहा छ भने जानकारी गराइदिन सक्नुहुन्छ।
16: रामेश्वर अधिकारी, मेलुङ गाउँपालिका वार्ड नम्बर 4 कार्यभार अध्यक्ष। किन भनेदेखि अब हाम्रो गाउँपालिकाले जति पनि साथ र सहयोग गरेर अगाडि बढाउनु भएको छ त्यसमा उहाँहरूलाई अति नै धन्यवाद। एउटा संस्था थियो हेफर भन्ने, त्यसले चाहिँ हाम्रै दिदीबहिनीहरू दाजुभाइहरूले पनि गर्नलाई अलिकति हिचकिचाएर मेरो वडामा चाहिँ अलिक कम गर्नुभयो। अनि एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्ष मिलेर एउटा फ्रन्सेट भन्ने संस्था ल्याउनु भएको छ, त्यसले चाहिँ अत्याधिकै राम्रो गर्यो। तर साबिक हाम्रो 2-3-4 नम्बर चाहिँ छुटेछ, त्यसले गर्दा हामी पछुताउनु पर्छ। त्यसले चाहिँ के दिँदो रहेछ भनेदेखि ड्रम चाहिने ड्रम, पाइप चाहिने ठाउँमा पाइप, हजारी चाहिने ठाउँमा हजारी, सम्पूर्ण किसानको हितको लागि काम गर्नको लागि चाहिने सामग्री सम्पूर्ण दिँदो रहेछ। त्यो छुटेर चाहिँ अलिकति चित्त दुखाइ छ। साबिक 2-3-4 मेलुङ गाउँपालिका वार्ड नम्बर 4 चाहिँ फेरि त्यो अरू वडा होइन फेरि। अनि योभन्दा अगाडि उहाँहरूले प्रोत्साहन दिएर सबै कुरो गराएको छ, तर हाम्रो भेटबुट 4 चाहिँ माथिर लेखा चाहिँ आलु खेती प्रशस्त हुन्छ, तर यसपालि चाहिँ मजाले रोग लगाएर नष्ट भएको छ। अनि अरू कामको लागि चाहिँ सकेको ठाउँमा भेटेको ठाउँमा अलिकति टाठा बाठाले सबै कुरो राम्रैसँग गरेर लानुहुन्छ। किसानको हितको लागि गाउँपालिकाले अगाडि नै बढाएको छ। अब सिँचाइ गर्नको लागि त कतिपय ठाउँमा कुलो छ, कुलो खन्नलाई वडाले नै पैसा हालिदिएको हुन्छ, गाउँपालिकाले नै हालिदिया हुन्छ, वडाले नहाले ठाउँ गाउँपालिका हालिदिया हुन्छ। त्यो कुलो राम्रोसँग व्यवस्थित गरेर खनेको हुँदैन। सिँचाइ भएन भने एकचोटि बनाएको कुलोले त कमसेकम 4-5 वर्ष थ्याओस्, 6 महिना नि थ्याक्दैन। त्यसलाई चाहिँ अलिकति मध्यनजर लगाएर गाउँपालिकाले र प्राविधिकले अलिकति टाइट गर्नु पर्यो। 7 नि गरेकै छ, 4 पनि तल्लो इलाकामा केरा खेती, माथिल्लोमा आलु, नस्पाती, सबै स्याउ, यहाँको अवस्था अनुसार सबै फल्छ फुल्छ। अनि सबभन्दा अन्तिममा खाने बेलामा चाहिँ एउटा जङ्गली जनावरले नष्ट पार्छ, अब के गर्नु, गर रित्तो यो चाहिँ निराकरण हुँदैन। यो बाँदर भन्ने जन्तुलाई चाहिँ जोगायो एकै घन्टामा नष्ट पार्छ। अब 3 महिना लगाएर उत्पादन बनाएको हुन्छ, अहिले अब गहुँको सिजन हुन्छ, गहुँ जोगा जोगा एकै दिन आएर एक घन्टामा नष्ट पारिदिन्छ, भोलि पर्सि मकै लगाए मकै भाँदा मात्रै सिद्धिदिन्छ, यसलाई पनि हजुरहरू मार्फत सम्बन्ध निकाय पुगेर त्यसलाई पनि निराकरण गर्नुहोस् मेरो भन्नु यति छ, धन्यवाद।
12: उहाँले जसरी जो यो कृषिकै कुरा गर्नुभयो, यो बाँदरको व्यवस्थापन भनेको यो अहिले राष्ट्रिय समस्या जस्तै भएको छ कृषिको लागि, यो त संसदमै उठेको पनि यहाँहरूलाई नि थाहा छँदैछ, कति सांसदहरूले बाँदर व्यवस्थापन कसरी गर्ने भनेर भनिरहनु हुन्छ, नयाँ सरकारले पक्कै पनि बाँदर व्यवस्थापनको लागि केही न केही राष्ट्रिय कदम नै चाल्ला भन्ने हाम्रो अपेक्षा हो। अब यसो भनिरहँदा यहाँ अहिले स्थलगत बसमा हामीसँग अब कार्यवाहक वडाध्यक्षज्यूहरू, त्यसै गरेर कार्यपालिका सदस्यज्यूहरू, शाखा प्रमुखहरू, त्यसै गरेर स्थानीय पत्रकार शिव भुजेल पनि हामीसँगै हुनुहुन्छ। अहिले म विशेष गरेर स्थानीय पत्रकार उहाँले लेखिरहँदा, उहाँले अनुगमनको पाठबाट हेरिरहँदाखेरि के पाउनुहुन्छ गाउँपालिकामा, जसरी सिँचाइको कुरा पनि आयो, कृषिको सम्भावनाको कुरा आयो, केही व्यवस्थापनका कुराहरू पनि आए, यहाँको तर्फबाट गाउँपालिकाले गरेका कामहरू र गाउँपालिकाले गर्न सक्ने सुधारहरू के हुन सक्लान्?
17: सर्वप्रथम त यो सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालद्वारा स्थलगत बहस हाम्रो मेलुङ गाउँपालिकामा आयोजन गरिदिनु भएकोमा म रेडियो नेपालप्रति हार्दिक आभार प्रकट गर्दछु। र यहाँको प्रश्न, म स्थानीय पत्रकारको हैसियतले हेर्दाखेरि मेलुङ गाउँपालिकाले पछिल्लो सम अवस्थामा आउँदाखेरि कृषि लगायत जनताका हरेक आर्थिक आय आर्जनमा ठुलो योगदान दिँदै आएको छ। हुनसक्छ सयमा सय निपुण त काहीँ पनि हुँदैन, तर पनि पालिकाको सहयोग गर्दाखेरि यथेष्ट सहयोग देखिन्छ। पालिकाले चाहिँ एफर प्रोजेक्ट नेपाल, त्यस्तै खाद्य सुरक्षा तथा सुधार एउटा आयोजना भनिन्छ, त्यो आयोजना सहकारी गरेर धेरैवटा कृषिका कार्यक्रमहरू आयोजना गरेको छ, कृषि कार्यक्रमहरू लागू गरेको छ, पशुपालनदेखि लिएर त्यतिखेर फलफुल खेतीदेखि लिएर तरकारी बालीदेखि लिएर थुप्रै कुराहरूमा चाहिँ पालिकाको साथ सहयोग रहेको मैले पाएको छु। र यतिले मात्र अझै पुग्दैन, म मेरो घर पौटी यस पालिका वडामा एकमा पर्छ, हाम्रो पालिकामा लगभग वार्षिक रूपमा सुन्तला मात्रै 13-14 फल्छ, अघि भर्खर हाम्रो पाचिमिटी भनिसक्नु भएको छ। त्यस्तै त्यो मात्रै नभएर मेरो पालिका वडामा एकमा नै एउटा गोलभेडा खेती वा हाइब्रिड खेती गर्नुहुन्छ त्यहाँ किसानहरूले, वार्षिक 10-12 करोडको चाहिँ बिउ उत्पादन गर्नुहुन्छ, त्यसै गरी गोलभेडाको दाना बिक्री वितरण गर्नुहुन्छ, अनि यस्तै अन्य केरा एउटा मेरो गाउँमै एकजना छिमेकी भाइ हुनुहुन्छ रामप्रसाद पाठक भन्ने, उहाँले वार्षिक 5 लाखको केरा उत्पादन गरेर बेच्नुहुन्छ। र यो बजारको कुरा आउँदाखेरि बजारको जति पनि छ मात्र उत्पादन गर्नु पर्यो, उत्पादन राम्रो हुनु पर्यो, क्वालिटी हुनु, गुणस्तरीय हुनु पर्यो, गुणस्तरीय उत्पादन भयो भनेदेखि जति पनि बजार पाइन्छ। मात्रै हामी किसानहरूले के गर्नु पर्यो भने किसानले आफूले उत्पादन गरेका कुराहरू जुन छ नि, हामीले गरेका फलफुलहरू भयो, तरकारीहरू भयो, ती कुरा गुणस्तरीय हुनु पर्यो होइन, सबैले त्यसलाई चाहिँ मनपर्ने खालको हुनु पर्यो। त्यति भयो भनेदेखि किसानको आम्दानी घर घरमै छ, तर यति हुँदा हुँदै पनि पालिकाले गरेको सहयोग उल्लेखनीय छ। र अझै पनि पालिकाले, म के भन्छु भने मेरो वडामा वार्षिक 13 करोड सुन्तला फल्छ, त्यहाँ एउटा कोल्ड स्टोर भइदियो भने त्यति जुन बेला सुन्तला फल्छ त्यो सुन्तला हामीले बिक्री गर्दाखेरि हामी कहाँ बगैँचामा आएर व्यापारीहरूले किलोको 50-55 रुपियाँ 60 रुपियाँ हाल्नुहुन्छ, त्यही सुन्तला अहिले कोल्ड स्टोरमा स्टोर गरेर राखेर हिजो आज बजारमा लाने भनेदेखि किलोको 3-4 सयसम्म बिक्री हुन्थ्यो। र यसले गर्दा मैले पालिकालाई के अनुरोध गर्न चाहेँ भने पौटीमा उत्पादन सुन्तलाको लागि एउटा पालिकाबाट सम्भव हुन्छ, पालिकाबाट हुँदैन भने मातृ निकाय जहाँ हुन्छ त्यहाँबाट पहल गरेर एउटा कोल्ड स्टोर निर्माण गरिदिनु भयो भनेदेखि पौटीको लागि त्यहाँ किसानको लागि अत्यन्तै आम्दानीको बाटो एकदम धेरै डबल त्यो भरि हुने मैले देखेको छु। यस्तै गरी त्यहाँ उत्पादन हुने कुराहरू र यो पालिकामा भएका जुन छन् आलु उत्पादन छन् होइन, विभिन्न खालको फलफुल उत्पादन भइरहेको छ, दुध उत्पादन भइरहेको छ, त्यो दुध उत्पादन पनि त्यो हामीले अरूलाई दिनुभन्दा पनि यहीँ त्यहाँका दुधबाट बन्ने छ नि, दुध पदार्थबाट बन्ने कुराहरूलाई त्यही उत्पादन गरेर चाहिँ खुवा बन्न सक्छ, हामी कहाँ चिज बनाउन सकेला, हामीले थुप्रै बनाउन सक्छौँ हामी होइन, ती कुराहरू यहीँ उत्पादन गरेर बजारी गर्ने गर्यो भने र मेलुङ गाउँपालिकालाई नामबाट ब्रान्डिङ गर्न सक्यो भने यो चाहिँ जब मेलुङको सुन्तला हो, यो मेलुङको खुवा हो, यो मेलुङको खुर्सानी हो भनेर अघि सुन्दर मैले भन्नुभएको थियो, यसैले ब्रान्डिङ गर्न सक्यो भने एउटा मेलुङको पहिचान पनि भयो र मेलुङ समग्र मेलुङमा विश्वभरि नै अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मेलुङलाई चिन्न सकिने एउटा बाटो पनि बन्यो। र अर्को कुरा, मेलुङका मराएका सबै आम जनताहरूको आम कृषकहरूको आय आम्दानी पनि वृद्धि हुनसक्छ। र मैले समग्रमा मैले यहाँबाट स्थानीय रूपमा कलम चलाइरहँदाखेरि मैले मेलुङमा गरेका धेरै कार्यक्रमहरू छन्, मेलुङ पालिकाले जुन हाम्रो अध्यक्ष उपाध्यक्षहरू आफै खट्नुभयो लाग्नु भएको छ, उडाछि लाग्नु भएको छ, सबैले आफ्नो ठाउँबाट उल्लेखनीय सहयोग गरिरहनु भएको छ, त्यो सहयोगलाई किसानले पनि यो सहयोग मेरो लागि गरेको भनेर बुझिदिनु पर्यो। पालिकाले उहाँले बाटो देखाइदिने हो, उहाँले अनुदानको व्यवस्था गरिदिने हो, तर त्यो किसानहरू जुन हामी जसले गर्छौँ नि, हामीले सिँचाइ कुरा गरिरहेको छौँ, हामी कुलो बनाउँछौँ, त्यो कुलो बनाउँदाखेरि त्यहाँको उभा छौँ, त्यहीहरूले यो कुलो मैले बनाएको हुँ, यो कुलो मलाई चाहिन्छ भनेर बनाउनु पर्यो, यो अर्काले बनाएको होइन भनेर ठान्नु पर्यो। र कतिपय अहिले अवस्थामा विकास निर्माण काम के भइरहेको छ भने हामीले हामी गर्छौँ, हामी आफै गर्छौँ गर्नु चाहिँ, तर त्यो हामी मेरोलाई भने गर्दैनौँ हामी, यो हामी अर्कालाई भने गरिदिन्छौँ। त्यसले गर्दाखेरि भएका आयोजना कतिपय बिग्रेका पनि छन्, कति सुधार अनुभव पनि छन्। त्यसले गर्दाखेरि त्यो पालिकाले पनि यसमा चाहिँ अलिक कडा खालको अनुगमन गरिदिनुपर्छ र भएका विकासमा काम गर्नु पनि स्थानीय तवरमा भएका जुन विकास हुन्छ नि, सिँचाइ लगायत, खानेपानी लगायत, सबै कुराहरू छन्। यी कुराहरूमा पालिकाले के गर्नु पऱ्यो भने अलिक राम्रो अनुगमन गरेर जहाँ कुलोको आउने ठाउँमा खोला नाला छन् त्यहाँ सिँचाइको कुलाकै व्यवस्था गर्नु पऱ्यो, र भएन भने पनि जहाँ चाहिँ अब थोरै थोपा सिँचाइबाट एउटा ड्रम राखेर भए पनि सानो पाइपको व्यवस्था गरेर भए पनि होइन हामीले सिँचाइ व्यवस्था गर्न सक्यौँ भने अझ यो मेलुङ्गा पानीलाई उर्वर भूमि बनाउन सकिन्छ र यहाँ भएको उत्पादनहरूलाई बजारीकरण गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हामीले पुर्याउन सक्यौँ भनेदेखि एउटा मेलुङको पहिचान पनि हुन्छ। मेलुङको पहिचान हुनु भनेकै मेलुङको समृद्धि हुनु भनेकै एउटा आम जनताको समृद्धि हो भन्ने लाग्छ। धन्यवाद।
12: उहाँले सम्भावनाका कुराहरू गर्नुभयो, सँगै यो प्राविधिक पक्षको अपेक्षा गर्नुभयो कि कोल्ड स्टोर भयो भने साँच्चै यहाँको उत्पादनलाई लामो समयसँग भण्डारण पनि गर्न सकिने भयो र बिक्री वितरणको लागि त्यो ठाउँसम्म पनि पुर्याउन सकिने भन्नुभयो। के यो सम्भावना छ आगामी दिनमा कोल्ड स्टोर राख्न? अध्यक्षज्यूबाट जवाब चाहिँ।
8: धन्यवाद। विशेष त धेरै सान्दर्भिक कुराहरू उठेका छन् र पालिकाले पनि जनताकै चाहनालाई मध्यनजर गर्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ हामीले। विशेष त यहाँ अहिले दुई तिनवटा कुरा थप उठेको छ, अहिले पालिकाले सम्पादन गरेको कामहरू र पालिकाले फेरि गर्नुपर्ने कार्यक्रमहरू कामहरूको सन्दर्भमै हामी छौँ आज। कोल्ड स्टोरको सन्दर्भमा मैले योभन्दा अघिल्लो लगातार हामी आइसकेपछि पहल गरेका छौँ तर अहिलेसम्म सफल हुन सकेको छैन। यो वर्ष पनि हामीले कोल्ड स्टोर राज्यलेखेर प्रदेश सरकारले र सङ्घीय सरकारमा लेखेर पठाएछौँ र अर्को कुरा गत वर्ष अलि समय पुगेन, यो वर्ष चाहिँ भारतीय राजदूतवास मार्फत भारतीय सरकारलाई करिब 20 करोडको अनुदान दिने गर्छन् उहाँहरूले यो पहाडी जिल्लाहरूमा, त्यतातिर जानुपर्ला भन्ने कुरो छ। त्यसको लागि चाहिँ हामीले जग्गा प्राप्ति गर्नुपर्छ, करिब करिब 10 रुपियाँभन्दा बढी जग्गा प्राप्ति गर्नुपर्छ। त्यो सन्दर्भमा पनि मैले वडाजीसँग त्यहाँ छलफल गरेका छौँ। त्यसो भयो भने जग्गा प्राप्ति भयो भने त्यसलाई हामी अगाडि बढाउन सक्छौँ। यसले पक्कै पनि त्यहाँको सुन्तलालाई बेमौसमी अर्थात् चाहिँ त्यो सिजनभन्दा अरू बेलामा पनि प्रयोग गर्न सकिन्छ र त्यसमा किसानहरूको आय आर्जन बढ्छ भन्ने कुरा यसले पक्कै पनि फाइदा लिनेछ। र अन्य कुराहरू पनि छ, पौडीमा सँगसँगै धेरै कुराहरू छन्, खुवाहरू छन् सबै छन्, दुई नम्बरमा केराहरू छन्, यी सबै कुराहरू छन्। तर जति पनि उत्पादनहरू छ यो उत्पादनहरूलाई स्थानीय रूपमै हामीले त्यसलाई ग्रेडिङ गर्न अहिले त्यति धेरै सम्भव छैन, किनकि त्यसलाई जुन ग्रेडिङ गरेर अथवा त्यसको जुन लेबलिङ गर्न सकेको भए अझ राम्रो हुन्थ्यो भन्ने कुराहरू। आलु धेरै करिब 16 करोडभन्दा बढीको आलु 3 नम्बरबाट निकास हुन्छ, त जान्छन् त्यो बाहिर निर्यात हुन्छ, 3, 4, 5 विशेष त 3 नम्बर धेरै। त्यसपछि सुन्तलाको कुराहरू भयो, अन्य कुराहरू धेरै कुराहरू छन्, तर यसलाई चाहिँ हामी क्रमशः प्राथमिकताको आधारमा गर्दै जाने कुराहरू हामीसँग अर्को नेपाल सरकार अन्तर्गतै आयोजना एउटा छ, वर्ल्ड ब्याङ्कको फान्सेप खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम, त्यो मार्फत पनि कार्यक्रमहरू सञ्चालनमा छ, धेरै कार्यक्रमहरू छन्। धेरै चाहिँ आज यहाँ हाम्रो लाभग्राहीहरू र त्यो कार्यक्रममा समावेश दिदीबहिनीहरू यहाँ हुनुहुन्छ अथवा किसानहरू हुनुहुन्छ त्यो सन्दर्भमा, र हेफरसँगको साझेदारी कार्यक्रमहरू पनि त्यस्तै छ, हामीले सबै वडाहरूमा सञ्चालनमा ल्याएको छौँ त्यसलाई। त्यसैसँग सबै कुरा, अर्को कुरा के हो भने स्थानीय सरकारले मात्रै सबै कुरा अहिले नै सबै कुरा गर्न सम्भव छैन, किनकि हामीसँग भएको सीमित स्रोत साधन र विशेष त सङ्घीय सरकारबाट पनि अनुदान, त्यसको लागि हामीले पालिका भवन पनि खर्च गरिराख्नुपर्नेछ, पालिकाको प्रशासनिक भवन पनि बन्दैछ, वडा कार्यालयहरू पनि क्रमशः बन्दै गर्दा एउटा वडा कार्यालय बन्न बाँकी छ र त्यसको पनि इभिडिङ भइसकेको छ। यो सन्दर्भमा हामीले सबै कुरालाई विशेष त विकास निर्माणलाई समदूरीमा समान तरिकाले अगाडि बढाउनुपर्छ। हामीले एउटा मात्रै पाटोलाई प्राथमिकतामा राख्यो अथवा सडकले मात्रै प्राथमिकतामा राख्न थाल्यो अथवा एउटा मात्रै पाटोले प्राथमिकतामा राख र भौतिक निर्माणहरू भइराख्दाखेरि हामीले मानवीय विकासलाई पनि ध्यान दिएन भने, चेतना स्तरलाई पनि माथि ल्याउनका लागि ध्यान दिएन भने र सैकडौँदेखि पछाडि पर्दै आएका समुदायले पनि हामीले ध्यान दिएन भने, विशेष त दलित महिला अपाङ्गता भएको व्यक्तिहरू यिनीहरूले पनि ध्यान दिएन भने राज्य एकाङ्की हुन्छ। त्यसैले हामीले सबै क्षेत्रलाई सबै पाटोलाई सँगसँगै ल्याइरहेछौँ। त्यसको कतिपय नतिजाहरू अहिले देखिन थालेको छ भने कतिपय नतिजाहरू देखिन अझै टाइम लाग्न सक्छन् अथवा हाम्रो कार्यकालभन्दा पछाडि पनि त्यो नतिजाहरू आउन सक्छन्। त्यो सन्दर्भमा हामीले ब्रान्डिङ गर्ने कुराहरू भयो, लेबलिङ गर्ने कुराहरू, प्रचार प्रसार गर्ने कुराहरू त्यसलाई क्रमशः गर्दै जानेछौँ र यो सुझावको लागि मलाई शिवाजी हाम्रो स्थानीय पत्रकार हुनुहुन्छ अथवा पत्रकार जिल्लाकै पत्रकार हुनुहुन्छ, विशेष त यहाँ स्थानीय रूपमा लेख्नुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद छ। र अन्य कुराहरू सडकको सन्दर्भमा पनि भने अहिले बागमती प्रदेश सरकारले मेलुङको मोडे मेलुङ सित्तरी सडक अन्तर्गत सित्तरी मेलुङ बुत्तुजो खण्डमा 9 करोड पहिले विनियोजन भएको मैले करिब 36 करोडको बहुवर्षीय भएको छ 7 किलोमिटर कालपत्रे हुन्छ। गत आर्थिक वर्षमा प्रदेश सरकारकै बजेटबाट हामीले सैलुङको वार्ड नम्बर 8 भैँसीबाट मेलुङको वार्ड नम्बर 3 को ढाडीगलसम्म 3 किलोमिटर 16 करोड काम भइरहेको छ। अर्को आरसिआइपी मार्फत एडिबी एसियाली विकास ब्याङ्कको अनुदानमा सिम्टे नयाँपुल सिम्टे सडक पनि कालपत्रे हुँदैछौँ जुन जहाँ आज हामी त्यतैबाट यहाँ आउनु भएको छ। र विशेष त सङ्घीय सरकारको ठुलो अनुदान हाम्रो पालिकामा छैन, हामी बजेट माग गरेर पठाउँछौँ तर सङ्घीय सरकारले पनि हामीलाई समान तरिकाले यो बजेटहरू उपलब्ध गरायो भने हाम्रो आयोजनहरू अगाडि बढ्छन्। सुझावको लागि सबैले धन्यवाद छ र फेरि यहाँहरूको थप सुझाव आउनेछ भन्ने आशासम्म छु। धन्यवाद।
14: हजुर, आजलाई भने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस कार्यक्रमको यो पहिलो भागलाई हामी टुङ्ग्याउँदैछौँ। पहिलो भागमा हामीले विशेष गरी कृषिका कुरा, व्यावसायिक कृषिका कुरा, यसबाट भएको आत्मनिर्भरता, त्यस्तै महिला दिदीबहिनीहरूमा भएको परिवर्तन, सशक्तिकरणका कुरालाई विशेष जोड दिने प्रयास गर्यौँ। अर्को हप्ताको बाँकी भाग दोस्रो भागमा भने मेलुङ गाउँपालिकाभित्रको शिक्षाका कुरा, स्वास्थ्यका कुरा र अन्य योजना कार्यक्रमहरूका कुराहरू समेट्ने प्रयास गर्नेछौँ। आजको यो बहसमा सहभागी हुने मेलुङ गाउँपालिकाका स्थानीय त्यस्तै जनप्रतिनिधिज्यू त्यस्तै विभिन्न पेसा व्यवसाय अँगालेर बस्नुभएका सबैलाई हार्दिक आभार व्यक्त गर्दछौँ। अर्को हप्ता मेलुङ गाउँपालिकाकै बहस सुन्न सक्नुहुनेछ। त्यो बहसमा शिक्षा, स्वास्थ्य त्यस्तै विशेष समूहलाई गरिएको संरक्षण लगायत गाउँपालिकाका योजना र कार्यक्रमहरूको बारेमा हामी बुझ्ने प्रयास गर्नेछौँ। यो पहिलो भाग टुङ्ग्याउँदै सहकर्मी रिता तिमिल सिन्हा र म मनुका कुँवर बिदा हुँदैछौँ। अर्को हप्ताको शनिबार बिहान 10 बजेको समाचारपछि र पुनः प्रसारणमा बुधबार राति 9 बजेको समाचारपछि स्थलगत बहस सुन्न नबिर्सनुहोला भन्दै यो पहिलो भागबाट बिदा हुन्छौँ। नमस्कार।
18: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र इच्छाबाट मनिषा पोखरेल, शारदा अधिकारी र साथीहरूको स्वर, रचना लोकराज अधिकारीको अनि सङ्गीत हो विपिन घिमिरेको।

नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ अन्तिम गीत। चलचित्र रहेको छ बाँच्न चाहनेहरूबाट। विमला सेन्चुरीको सुर, नुरदिन रुम्बाको रचना अनि सङ्गीत हो शान्ति ठटालको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: नमस्ते झाँक्री दाई।
3: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
2: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
3: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
2: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
4: नहातिनुहोस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
2: हस् डाक्टर साहब।
4: धन्न समयमै ल्याउनु भएछ।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धितारलाई मनोनयन गर्ने निर्णय गरेको। बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संस्थामा भारतीय एसएसबीको प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो। नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भोलि छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। जनवादी गणतन्त्र चीनका विदेश मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक ब्युरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि असार 3 गतेसम्म 4 दिनका लागि औपचारिक भ्रमणमा जाने गरी मिति तय भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले बेइजिङमा चीनका विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ। नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई थप प्रगाढ बनाउने उद्देश्य सहित पारस्परिक हितका विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियान अन्तर्गत हिजो 47 कच्ची तथा पक्की संरचना भत्काइएको छ। करिब 35 हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम बिचारी ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवच्छ यादवको नेतृत्वमा खटिएको टोलीले जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर टहरा र अन्य संरचना भत्काइएको हो। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना नेपाल क्लियर एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8.71 अर्ब रुपियाँ बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो। विश्व ब्याङ्कको 52 मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकृत भएपछि परियोजना कार्यान्वयनको बाटो खुलेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच दीर्घकालीन विवादको विषय रहेको इरानको आणविक कार्यक्रम सम्बन्धी सम्झौता नजिक पुगेको दुवै पक्षले संकेत गरेका छन्। यद्यपि प्रस्ताव

0: प्रभावित सहमतिका विषयवस्तुमा दुवै देशले फरक फरक विवरण सार्वजनिक गरेकाले वार्ताको अन्तिम स्वरूपबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी नेतृत्व र इजरायलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्झौताप्रति आशावादी रहेको जनाएको छ। र अब खेल समाचार। फिफा विश्वकप 2026 समूह डीको आफ्नो पहिलो खेलमा सह आयोजक अमेरिकाले पाराग्वेलाई 4-1 फराकिलो अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ। खेलको 7 मिनटमा पाराग्वेका डामियान बोबाडिलाको आत्मघाती गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि स्टार स्ट्राइकर फोलारिन बालोगनले खेलको 30 र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अमेरिकालाई पहिलो हाफमै 3-0 बलियो स्थितिमा पुर्याए। दोस्रो हाफको 72 मिनटमा पाराग्वेका माउरिसियोले 1 गोल फर्काए पनि खेलको अन्तिम समय 97 मिनटमा अमेरिकाका जियो रेयनाले उत्कृष्ट गोल गर्दै टोलीको 4-1 जित निश्चित गरे। खेलका दौरान अमेरिकी कप्तान क्रिस्टियन प्युलिसिक सामान्य घाइते भएपछि उनलाई दोस्रो हाफमा मैदान बाहिर राखिएको थियो, जुन टोलीका लागि केही चिन्ताको विषय बनेको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गरिने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम जीवनयात्रा उषा लोहनीको साथमा। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ रुक्मिणी पोखरेलको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले सुन्नुहुनेछ कृषि कार्यक्रमको पुनः प्रसारण। 1:30 नाटक कुरौटे शीर्षकमा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम जीवनयात्रा।

0: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्रामा प्राविधिक मित्र मिनर्वा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको। कार्यक्रम जीवन यात्रामा हामी व्यक्तिका सङ्घर्ष, भोगाई, चुनौती र सफलताको यात्रा समेटेर श्रोताहरूसँग साट्ने गर्छौँ। यो कार्यक्रमले व्यक्तिको बाल्यकालदेखि वर्तमानसम्मको जीवनको उतार चढाव, समर्पण र उपलब्धिलाई उजागर गर्दछ। आजको यो विशेष अङ्क उनीहरूकै लागि हो जो रेडियो सुन्ने भावनासँग जोडिने र प्रेरणा खोज्ने श्रोताहरू हुनुहुन्छ। आज हाम्रा अतिथि हुनुहुन्छ रेडियो नेपालकी लिभिङ लेजेन्ड प्रसिद्ध सञ्चारकर्मी धन लामा। उहाँले रेडियो नेपालमा 35 वर्षसम्म सेवा गर्नुभयो। सुन्दर सुशील लगायत अनेकौँ लोकप्रिय कार्यक्रम सञ्चालन गर्नुभयो, जसले उहाँलाई नेपालभरि लोकप्रियता दिलाएको थियो। उहाँलाई नेपाली रेडियो प्रसारणको क्षेत्रमा आइकनको रूपमा लिइन्छ। धन लामा रेडियो नेपालको स्वर्ण युगकी एक अग्रणी सञ्चालिका हुनुहुन्छ। उहाँको मधुर स्वर, भावनात्मक प्रस्तुति र श्रोतासँगको प्रत्यक्ष सम्बन्धले लाखौँ श्रोताको मन जितेको थियो। सुन्दर सुशील जस्ता कार्यक्रम मार्फत उहाँले नेपाली समाजको भावनात्मक पक्षलाई रेडियोमा जीवन्त बनाउनुभयो। उहाँको योगदानको कारण रेडियो नेपालले सुनौलो कालखण्ड देख्यो। अवकाशपछि पनि उहाँ विभिन्न सङ्घ संस्थामा आबद्ध हुनुभयो। अझै उहाँ सक्रिय जीवन बिताइरहनु भएको छ। अब हामी उहाँसँग उहाँका व्यक्तिगत जीवनयात्रा, सङ्घर्ष, सफलता र अनुभव बारे कुराकानी गर्नेछौँ। सर्वप्रथम कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद उषाजी।
0: कस्तो खुसी लागेको छ आज मैले यहाँको कार्यक्रम सुन्दै म हुर्किँदै गरेको मान्छे होइन, आज मैले नै रेडियो नेपालमा यहाँको अन्तर्वार्ता लिन पाउनु, यहाँसँग कुरा गर्नु पाउँदा म त असाध्यै खुसी भएको छु है। कुराकानीको सुरुवात चाहिँ म यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो, कहिले भएको थियो, यसबारे बताइदिनुहोस् न।
1: मेरो जन्मको कुरा गर्दाखेरि त म काठमाडौँमै जन्मेको, काठमाडौँको महाराजगञ्जमा जन्मेँ हुँ र म 2002 सालको काठमाडौँमै जन्मेको, काठमाडौँमै हुर्केको भन्नु पर्यो। अब म अहिलेसम्म काठमाडौँमै छु, अब त्यहाँभन्दा कतै यताउति गएको छैन, म यहीँ जन्मेको यहीँ छु।
0: हजुर, कस्तो वातावरणमा हुर्काउनुभयो, यहाँको घरको वातावरण चाहिँ कस्तो थियो त?
1: मेरो घरको वातावरण भन्नाले अब मेरो बुवामाहरू त यहीँको होइन, उहाँहरू त गाउँबाट पहाडबाट आउनुभएका। मेरो बुवा पनि आमा पनि उहाँहरू यहाँ आउनु भएर यहाँ बसेर मेरो बुवाले यहीँ राणाहरूकोमा जागिर खानुभयो, त्यही कारणले उहाँ काठमाडौँ बस्नुभयो। मेरो आमा त्यसै सिलसिलामा आउनुभयो, त्यहाँदेखि उहाँहरू एक महाराजगञ्जमा बस्न थाल्नुभयो अनि म पनि महाराजगञ्जमै जन्मेँ।
0: बाल्यकाल कस्तो रह्यो यहाँको?
1: बाल्यकाल चाहिँ म सबभन्दा जेठी छोरी, मेरो 3 दिदीबहिनी अनि 2 भाइहरू छ, अनि म सबभन्दा जेठी, अनि म चाहिँ पहिलो छोरी भएकोमा म एकदम प्याम्पर्ड थिएँ, बुलबुलाएर मेरो बाउआमाले अति नै माया गर्नुहुन्थ्यो। अब जसको पनि पहिलो सन्तान साह्रै नै प्यारो हुन्छ, त्यसमाथि म अति नै प्यारो थिएँ बुवाको खास गरेर।
0: हजुर हजुर।
1: अनि म बाल्यकालमा चाहिँ मेरो अब पठन पाठन शिक्षा दीक्षा चाहिँ मेरो आमाले सिकाउनु भएको, फेरि मेरो आमा यति ट्यालेन्ट कि उषाजी, अब पढेर आउनु भएको होइन, उहाँहरू पढ्नु भएको कुनै शिक्षित त्यस्तो होइन, उहाँहरू हाम्रो टिबेटियन बुद्ध धर्मको अब त्यो टिबेटियन अक्षरहरू त्यस्तोहरू चाहिँ पढ्नुहुन्थ्यो पुस्तकहरू, अनि मेरो बुवाले पनि त्यस्तै पढ्नु भएको अनि अलिअलि नेपाली जान्नुभएको, मेरो आमाले त त्यो पनि नजानेको। अनि मेरो बुवा चाहिँ अब राणाको दरबारमा काम गर्ने भएपछि त पढ्नु पर्यो त्यहाँनेरि होइन, सिक्नु पर्यो। अनि के भयो भने त्यति बेला चाहिँ मास्टर भन्थे ट्युसनलाई होइन, मास्टर राखेर घरमा मास्टर राखेर उहाँहरूले सिक्नु भयो पढ्ने। त्यति बेला बुवालाई सिकाउने, त्यति बेलाको अलिकति समाज सङ्कुचित थियो नि त, हाम्रो जस्तो थिएन खुला। अनि त्यसपछि बुवा भित्र कोठामा त्यो मास्टरजीसँग सिक्ने रे होइन, मेरो आमा चाहिँ ढोकामा बसेर बुवालाई पढाएको, मम्मीले सिक्ने रे। अनि त्यही सुनी सुनिकन सिकी सिकिकन हाम्रो आमा चाहिँ बाहिर अरूले फालेको कागजहरू, त्यो बुवाले फ्याँकेको कागजहरू टिपेर सिसा कलमले त्यहाँ लेख्दै त्यसरी सिक्नु भएको। र पछि उहाँले मलाई सिकाउनु भएको बाह्रखरी क ख गर्ने उहाँ मेरो आमाले सिकाउनु भएको, मम्मीले त्यसरी सिकी पढेको।
0: हजुर हजुर। रेडियो नेपालमा चाहिँ नि प्रवेश गर्नुभन्दा पहिले तपाईँको जीवन कस्तो थियो, के गर्नुहुन्थ्यो त?
1: रेडियो नेपालमा प्रवेश गर्नुभन्दा पहिले त त्यति बेला 2 जन्मेर पनि 18 मेरो बिहा भयो, 15 उमेरमा भनौँ, त्यति बेला जस्ट मैले एसएलसी मात्रै दिएको थिएँ, मेरो रिजल्ट आएको थिएन। अनि बिहा गरेँ, बिहा गरेपछि त्यही हो, यता हाम्रो घर चाहिने अब एकदम सम्पन्न भनौँ न, उहाँहरू पनि अब आफ्नै जातको होइन, तामाङै हो, तर भए पनि उहाँहरू चाहिँ पहिल्यैदेखि आएर बस्नु भएको, त्यही कारणले उहाँहरू चाहिँ एकदम नाम चलेका, फेरि त्यति बेला यो गोर्खा परिषदको उहाँ एमपी पनि हुनुभएको ससुरा होइन, उहाँहरू चाहिँ सम्पन्न भनौँ न, सब थोक सम्पन्न, डेली बजार, अनि अब मेरो बिहा उहाँहरूको कान्छो छोरो, तिनवटा छोरोमा कान्छो छोरो चाहिँ मेरो श्रीमान,
0: मध्येमा सबभन्दा हिरो राम्रो दार्जिलिङ पढेको भन्ने सुन्छु,
1: किनभने होइन
0: सुन्छु
1: होइन उषा, किनभने तपाईँ त त्यहीँ नै बस्नु भएको, दिल्ली बजारमै हुर्केको, हरेक
0: तपाईँलाई
1: भनिरहनु पर्दैन, तर श्रोताको लागि सुनाएको है, तपाईँ त मेरो घरमा हरेक कुरा तपाईँलाई थाहा छ, बच्चैदेखि त्यहाँ बसेको मान्छे हो होइन, अनि त्यस कारणले भन्नुपर्ने थिएन, तर अरू श्रोताको लागि सुनाउँदाखेरि चाहिँ रिजल्ट नभइकन मेरो बिहा भयो है, अनि बिहा भएपछि पहाडमा गएँ, मधेसमा गएँ, सबै यता रौती गर्दा गर्दै मेरो पढाइ छुट्यो, उहाँहरूले पहिला चाहिँ कमिटमेन्ट गर्नुभएको थियो, ठिकै छ हामी नै पढाउँछौँ, हामी नै गर्छौँ, सबै थोक गर्छु भने अब बिहा गरेपछि त्यो कुरा सबै बिर्सिँदो रहेछ, अनि त्यस कारणले गर्दा मलाई पढाउनु भएन, पछि म त्यति बसिरहेको थिएँ, चार वर्षपछि अनि भएन भए यो त साह्रै अति नै भयो, म त सधैँ दिनभरि यसो घरमा बसेर, फेरि त्यस बेला चाहिँ घरमा एकदम काम गर्नु पर्थ्यो, वास्तवमा भन्यो भने त्यत्रो अब वेल अप भनौँ न त्यस्तो हुनुहुन्थ्यो, तर पनि एकदम बुहारीहरूलाई एकदम उसमा राख्ने, जे होस् विचारहरू चाहिँ खुल्ला थिएन, मलाई कस्तो कस्तो लाग्थ्यो कि डेली बजारमा चाहिँ एकदम नराम्रो वातावरण भनौँ न, नराम्रो भन्नाले अलि उहाँहरू चाहिँ सङ्कुचित विचार,
0: कन्जर्भेटिभ
1: कन्जर्भेटिभ टाइपको परे होइन, फेरि एक त सासु ससुराहरू मान्नुपर्ने, सब त गर्नुपर्ने, तर मैले जे भए पनि एक वचन नबोलेकर मनमा रिस उठ्थ्यो होइन, अल्छी लाग्थ्यो, तर पनि मैले देखाइनँ, तर उहाँहरू
0: पनि फेरि दरबारी यही हुनुहुन्थ्यो, दरबारसँग सम्बन्धित
1: उहाँहरूलाई चाहिँ दरबारिया छाप परेको थियो,
0: अब खानै नै उहाँहरू त यहाँको चाहिँ सासु ससुराले त मैले देखेको छु, चाँदीको थालमा, चाँदीको चम्चाले, चाँदीको गिलासमा,
1: यस्तो
0: सबै त्यस्तो खानपिने
1: बहिनी, यस्तो के अब जे राजाले गरे नि मन समसरले
0: होइन,
1: मन सम्झेले जे जे गर्नुभयो उहाँहरूले पनि आफ्नो घरमा आएर सब पैसा छँदैछ जति भने दिइहाल्ने, त्यो बेलामा त राणाहरूले होइन मन पर्यो भने दिइहाल्ने, त्यही गर्दाखेरि मौजा सौजा दुनियाँभर जमिनदार सबै थोक सम्पन्न उहाँहरू त गाडीहरू सबैहरू भएको मान्छेहरू होइन, अब त्यस कारणले गर्दाखेरि उहाँहरूले त्यही सिको गर्नुभयो, अनि बुहारीहरूलाई पनि त्यही पर्दा सिस्टममा राख्ने, तर घरमा चाहिँ काम गर्नुपर्ने, फेरि बुहारीहरूले चाहिँ पकाउनु पर्ने, काम गर्ने मान्छेहरू भए पनि उनीहरूले भाँडा मान्ने, यस्ता यस्ता काम गर्ने, पकाउनु नहुने भान्सामा, हामी चारजना बुहारी थियौँ, चारैजना बुहारी चाहिँ गज्जिने, गजब गज्जिने, अनि झ्यालबाट हेर्न नहुने त्यति बेला, यसो झ्यालबाट हेरेर हेरेको उहाँहरूले देख्नुभयो भनेदेखि, अनि मेरो साँचोलाई भनिहाल्ने, के हो फलाना त आज यसरी झ्यालबाट हेरिरहेको थिएँ, होस् गर, कसलाई हेरे के हो, कसलाई मान्छेलाई हेर्छन्, त्यहाँ हेरेपछि हेर्छ नि बाटोमा के के देखिन्छ, को आउँछ होइन, देखिहाल्छ नि, आँखा छ हेर्नको लागि, तर अनि त म मनमा रिस उठ्थ्यो, तर भन्दिनँ थिएँ केही पनि होइन, फेरि आफू त कान्छी बुहारी पऱ्यो, बच्चै त्यति बेला 15 वर्ष भने, अहिले त 15 वर्षको मान्छेहरू बच्चा हुन्छन् होइन, अब 16-17 वर्ष भए पनि बच्चै हो कि, अहिले 22-20 वर्ष 21 वर्षको मेरो नातिनी छ, बच्चा घर
0: बच्चा हो त
1: होइन, त्यस्तो हुन्छ, मैले घरमा बिहा गरेको दिन साडी जिउमा हालेको, अनि त्यो दिनदेखि घरमा साडी लाउनु पर्यो, कस्तो होला त, कसरी लायो होला है,
0: त्यही त
1: खाना पकाउँदाखेरि त कसौडी उचालेर भात पकाउने, त्यति बेला त फेरि हाम्रो प्रेसर कुकर सिकर भन्ने छैन होइन, आगोमा बालेर फुफु गरेर रिङ्गटा लाग्ने गरेर दाउरा बालेर कसौडीमा भुजा अनि फलामको ताप्केमा दाल त्यसरी पकाउनु पर्थ्यो, त्यो कसरी गरे होला भने, अहिले म सोचेँ भने म आफै म छक्क पर्छु के,
0: तर खाना चाहिँ सधैँ मिठो खाने, फेरि
1: खाना चाहिँ भेराइटी
0: एकदमै,
1: खाजा पनि खानुपर्ने, भुजा पनि खानुपर्ने, सबै टाइम फेरि इन टाइम के टाइम टाइम टाइममा ल खाजा खाने खायो गरी खाना खाने, त्यस्तो थियो, गाह्रो थियो, साह्रै गाह्रो, सङ्घर्ष त यति गरेँ भने उसा मलाई थाहा छैन, अनि जागिर खाने बेलासम्म पनि सुन म भन्दैछु मेरो कुरा, अनि पछि मैले भएन म पढ्नु पर्यो भनेर अनि मैले पढेँ आफैले प्राइभेट, अब म जात दिन्छु पढ्छु भनेर अनि मैले त्यसै गरेर प्राइभेट पढेर आइए पास गरेँ, प्राइभेटै त नभनौँ फेरि उसमा पद्मकन्या कलेज गएँ दिउँसो, मेरो श्रीमान चाहिँ अब उतै पढेको उतै ब्रटअप भएको भएर उहाँ चाहिँ अलिक खुल्ला हृदयको अब सङ्कुचित विचार थिएनन्, अनि त्यस कारणले गर्दाखेरि हुन्छ हुन्छ पढे हुन्छ भने अनि दिउँसो कलेज जान्थे, त्यसो गरेर मैले आइए पास गरेँ, अनि आइए पास गरेपछि त फेरि मलाई अलिक पढ्ने जाँगर भयो नि होइन, अनि होइन आइए पास त भयो अब फेरि पढ्नु त पऱ्यो मैले बा भनेर विचार गरेँ, अनि होइन बिए पनि दिन्छु अब बरु प्राइभेटै दिन्छु भनेर अनि सोचेर मैले बिए पनि पछि पास गरेँ, त्यो बिए चाहिँ रत्न राज्य त्यहाँबाट आरआर क्याम्पसबाट दिएँ होइन, त्यो पनि पास गरेँ, त्यो त पछि बिए त यहाँ मैले रेडियोमा जोइन गरिसकेर अनि विश्ववल्लभ दाई म अनि सँगसँगै पढ्थेँ हामी ट्युसन इङ्ग्लिसको ऊ त्यहाँ जमलमा गएर युवराज सरसँग, अनि त्यो पढेर पछि दिएको यहाँ रेडियोमा जागिर खाइसकेपछि अनि आइए पास गरेर रिजल्ट भएको थिएन त्यतिकै म बसिरहेको सुन्थेँ रेडियो सुनिरहेको अनि ठ्याक्क रेडियोबाट विज्ञापन निक्ल्यो त्यो उद्घोषकको समाचारवाचकको है कार्यक्रम चलाउनेहरूको निकै 10-12 कतिवटा पदहरूको विज्ञापन निस्क्यो निस्केपछि यसो मनमा विचार आयो हो यहाँ गएर बोलेर जागिर खानु पायो भने त झनै राम्रो हुन्थ्यो बा त्यसै बसिरहेको छु जागिर खानु पऱ्यो क्या अरे भने मनमा आयो अनि मैले श्रीमानसँग भने रेडियो नेपालमा यस्तो यस्तो विज्ञापनहरू मागेको रहेछ त्यो विज्ञापन म जानु पऱ्यो जागिर खानलाई के गर्न जाने भने बोल्न जाने नि बोल्न जाने सबैले अरूले कसरी बोलिरहेको छ नि त्यसैले सक्छन् कि नसक्नु त्यो बोल्न त सकिहाल्छु नि तर जानु पऱ्यो अब कसरी जाने भने गए भइहाल्यो नि त जान इच्छा छ भनेर उसले त्यति भन्यो है अनि त्यसपछि अब के गर्ने घरमा त कसरी भन्ने अब भन्नै सक्ने स्थिति थिएन कि किनभने हामी एउटा मुभी हेर्न एउटा सिनेमा हेर्न जानलाई मैले 3 दिन अगाडिदेखि खुसी बनाउँथेँ कि रिसाउलान् सासु ससुरा केही भन्लान् भनेर 3 दिनदेखि अगाडि एकदम उहाँहरूलाई खुसी पारेर जे जे भने त्यही त्यही गरेर अनि बल्ल बल्ल पर्मिसन लिएर म सिनेमा हेर्न जान्थेँ भने अब म जागिरै खान जान्छु भने त के भन्ने हो झ्यालबाट जब हेर्न दिँदैन भने जागिर खान जानु त्यसलाई नि त
2: है
1: त्यस्तो बेलामा अनि होइन अब म जागिर खान चाहिँ जाने गए हुन्छ भने अँ हुन्छ हुन्छ गए हुन्छ जाऊ अनि आमालाई कसरी भन्ने त भनेको त त्यो बिस्तारै भन्दै गरे भइहाल्यो नि आफ्नो मन लाग्छ भने जाऊ न पहिला कहाँ तुरुन्तै जागिर दिन्छ भन्नु भने के उसले पनि मलाई जागिर दिँदैन होला भन्नु जाने होला कि अनि त्यसपछि ल भनेर भने अनि मैले एउटा एप्लिकेसन हालिदिएँ थाहा नपाइकन घरमा भनेको थिएन त्यति बेला अब के हुन्छ होइन भरे नभयो भने त किन भन्नु भनेर अनि मैले एप्लिकेसन हालेँ रेडियोमा त्यतिकै भयो अनि अब जवाब सवाब आएन अनि केही गर्दैन होला भनेको 10-15 दिनपछि हाम्रो निरोध भाइ छ नि निरोध राज पाण्डे अब त उहाँ ज्ञानेश्वरमा नजिकै है उसले चाहिँ चिनिरहेको तर बोलचाल थिएन हाम्रो त्यस्तो देख्न अनि निरोध भाइ आउनुभएछ साँझ 4-5 बजीतिर अनि त्यहाँबाट दिदी दिदी भनेर तलबाट कराउनु भयो क्या धन दिदी भनेपछि अनि को रहेछ भने यसरी नि त भाइ रहेछ अनि भाइ किन भनेको त दिदी म तपाईँसँग कुरा गर्नु छ तपाईँको नाम निस्केको छ रेडियो नेपालमा अब तपाईँलाई अन्तर्वार्तामा बोलाउँछ पर्सि कुनै कति कति अन्तर्वार्ता छ तपाईँ अन्तर्वार्तामा जानुहोस् दिदी भनेर भने क्या अब मुटु ढुगुडु अब कसरी भन्ने अब नाम निस्के त भन्नु पऱ्यो अब रेडियो जान्छु भन्नु भन्दा कसरी जाने जाने बेला त थाहा पाइहाल्छ है लुगाएर जाने कुरा भएन के गर्ने अब अनि तिलकलाई लो भन अब आमालाई बाउलाई कसरी भन्ने हो भनिदेऊ म त अन्तर्वार्तामा बोलाएको छ अरे अन्तर्वार्तामा जान पऱ्यो अब त्यहाँ जाँदा त थाहा पाइहाल्छ त्यस कारण भनिदेऊ भन्नु भने तिलकले हुन्छ हुन्छ भनेर भन्यो अनि ल भनेर आमालाई के भनेको थियो त्यहाँदेखि त मेरो सासूले त जो आए पनि बुझ्यो ऊ हाम्रो बुहारी त रेडियो नेपालमा जागिर खान जाने भयो नि जागिर सागिर भएकै छैन
2: कत्रो महत्त्व थियो नि
1: त्यो जागिर सागिर केही भएको छैन अनि जसलाई पनि जो आए पनि घरमा अब भेट्न आउनेहरू अथवा के आफ्नो नातेदार जो आए पनि फलान त मेरो बुहारी त अब जागिर खाने भए रेडियो नेपालमा भन्यो अनि पछि एक दिन मलाई सबैले होइन किन जानु पऱ्यो रेडियो नेपालमा जागिर जेठाजुहरूले चाहिँ भन्नुभयो रेडियो नेपाल किन जानु पऱ्यो जागिरै खाने मन छ भने त अब त कतै स्कुल स्कुलमा पढाउन गयो भने त्यस्तो भयो भइहाल्यो नि भन्नुभने थियो अनि मैले मलाई पढाउन आउँदैन म पढाउन सक्दिनँ पढाउने काम सजिलो छैन म त जान्न म त रेडियोमा बोल्न जाने भनेर भने हो त्यस कारणले जान्छु भनेको अब तिलकले जा भन्यो अनि त्यही कारण मैले एप्लिकेसन हालिदिएको थिएँ भन्नु भन्यो अनि अब के त तुरुन्तै छैन के अरे हुन्छ अन्तर्वार्ता दिन त अब गयो भइहाल्यो नि त पठाइदिनुहोस् आमा पठाइदिनुहोस् भने है जेठाजुहरूले पनि अनि लौ भनेर अन्तर्वार्ता दिन गएँ प्रचण्ड सरले लिनुभएको थियो त्यति बेला प्रचण्ड मान्छे हुनुहुन्थ्यो नि त भर्ता कर्ता डाइरेक्टर भन्नु न भोगेमा त सा हुनुहुन्थ्यो डाइरेक्टर त तर प्रचण्ड दाई पनि एकदम हुनुहुन्थ्यो सक्रिय होइन एसएचएन जस्तै अनि लक्ष्मण लोहनी हुनुहुन्थ्यो अनि उहाँले माथि न्युज रुममा इन्टरभ्यू लिनुभयो म मात्रै होइन त्यो एप्लाई गर्नेहरू कतिजना थिए सबैजनाको लिनुभयो समाचार बाचाको त्यो दिन सबैको अन्तर्वार्ता रहेछ अब के हुन्छ जानुहोस् तपाईँ भनेर भने पछि यहाँ के तपाईँलाई सूचना आउँछ भने अब के हुन्छ कि हुँदैन कि त अनि गएँ घर अनि पछि एक हप्तापछि बोलायो किन भने त भोइस टेस्ट दिनलाई अरे त्यति बेला फोन सोन भन्ने नै छैन बिचरा निरोधले मलाई मद्दत गरेको चिन्नु जान्नु पहिला त चिन्दैन थियो भाइले अनि निरोधले नै ल दिदी तपाईँको स्वर परीक्षा छ स्वर परीक्षामा आउनुहोस् भनेर भन्यो ल हुन्छ भनेर स्वर परीक्षामा आएँ घरमा चाहिँ त सधैँभरि त्यो सुन्नु त पर्थ्यो कि तर म एउटा पनि वचन नआउँदिन्थेँ त्यो बेलामा रहेछ कि हामीलाई ह्युमिलेसन भएको चाहिँ त्यति बेलादेखि रहेछ त्यो हामीले बुझेनौँ कि यो हामीलाई ह्युमिलेसन भइरहेछ आफ्नै सिनियरहरूबाट होइन सासु ससुराले यस्तो गरेर उसले त हामीलाई उडाएको रहेछ होइन वास्तवमा भन्यो भने जसलाई पनि भनेर गिज्याएर त्यस्तो हिसाबले भन्नुभएको रहेछ अब मलाई के थाहा अनि म त होस् भन्नु भने अनि सबैलाई चाहिँ सुनाउनुहुन्थ्यो। उहाँहरू त्यति बेला के भन्थ्यो, सांस्कृतिक संस्थान, रेडियो नेपाल, क्रिया नाचघर अनि एकाडेमी यस्तोहरूमा चाहिँ जागिर खान जाने महिलाहरूको काम छैन भन्नुहुन्थ्यो क्या।
2: त्यो बेला त्यस्तै थियो,
1: त्यो बेलामा त्यस्तै थियो। अनि महिलाहरूलाई त्यति ऊ थिएन, फ्री थिएन, स्वतन्त्रै थिएन होइन। अब माइत जाँदाखेरि सुन्यौ, बिहान गाडीले ड्राइभरले टक्क पुऱ्याइदिने, बेलुका ल 6 बजे आउँछ है ड्राइभर भनेपछि 6 बजे म तयार भएर ठ्याक्क आउनुपर्ने अनि ठ्याक्क घरमा लिएर आउने। अब सोझो त्यो घोडालाई पट्टि ला जस्तरी टक्क आफ्नो घरमा गयो अनि फेरि टक्क लाएर आयो। कस्तो गाह्रो थियो भने
2: गाह्रो थियो नि, हामी स्कुल जाँदाखेरि पनि हामीलाई त्यो बिजी मेमोरियलमा हाल्दै, किनभने सिधै घरबाट स्कुल, स्कुलबाट सिधै बाटो पनि क्रस गर्न नपरोस् भनेर।
1: मेरो घरमा मेरो बाउ आमा त्यस्तो थिएन,
2: थिएन हो नि
1: होइन, मेरो फ्री थियो कि त्यस्तो गरेर जेठी छोरी हुन्छ जाऊ हामी हिँडेर लैन्छौँ, म लैन्छौँ स्कुलमा पढेको शान्ति विद्यागृहमा है, त्यहाँ हिँडेरै जान्थे, हिँडेरै खेलेर आउँथे, आनन्दले एकदम फ्री त्यो ढङ्गले स्वतन्त्र भएर के उडिरहेको भनौँ न अब खेलिरहेको मान्छेलाई, यहाँ त यस्तो बन्देजमा परियो। अनि त्यसरी मेरो बाल्यकाल हुर्केको, रेडियो नेपालको प्रवेश चाहिँ त्यसरी हो मेरो।
2: धेरै बेर हामीले कुराकानी गऱ्यौँ होइन, एउटा मिठो गीत अब हजुरको अनुरोधमा कसको स्वरमा बजाउँ त होला?
1: मलाई त सबैको स्वर मनपर्छ होइन,
2: सबैभन्दा मनपर्ने त्यो पनि एउटा आफ्नो हुन्छ नि एउटा मनपर्ने स्वर
1: गीत त यो मनपर्छ ऊ मनपर्छ भन्ने होइन, अलि मलाई सिरियस खालको गीतहरू सबै मनपर्छ। तारा दिदी गीत त्यस्तै मनपर्छ, पछि मेरो तारा दिदीसँग राम्रो दोस्ती भयो, अब मिरा दिदी हुनुहुन्छ, मिरा दिदीसँग राम्रो दोस्ती छ, अब अरुणा दिदी हुनुहुन्छ, उहाँहरूको स्वर मात्रै मनपर्ने, उहाँहरूसँग म त्यति क्लोज छैन, मेरो जति पनि क्लोज भने तारा दिदी मिरा दिदी नै हो।
2: ल अब एउटा हामी तारा देवीले गाउनुभएको एउटा मिठो गीत रेडियो नेपालबाट
1: बजाइदिउँ तिम्रो चोइसमा।

0: रेडियो नेपालबाट अहिले यहाँहरू कार्यक्रम जीवन यात्रा सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु प्रसिद्ध संचारकर्मी धन लामासँग। हाम्रो प्रसारण एफएम 98.1 र 103 MHz पनि सुन्न सक्नुहुनेछ, साथै www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। फेरि कुराकानीलाई निरन्तरता दिन्छौँ। अब यहाँको अलि पारिवारिक कुराकानीहरू अलि गरौँ न है। पारिवारिक अवस्था अहिले चाहिँ कस्तो छ, को को हुनुहुन्छ त अहिले परिवारमा यहाँहरू?
1: अहिले अब मेरो श्रीमान बितिसक्नुभयो,
0: हजुर,
1: बितेको धेरै भइसक्यो, 15-20 वर्ष भनौँ। मेरो 2 छोरा छ, 3 छोरा थियो, एउटा बित्यो, मैले चाहिँ छोरा, अनि 2 छोरा छ, जेठो र कान्छो। एउटा कान्छो छोराको परिवारै 4 छन्, उनीहरू जापानमा छ, ठुलो नाति अहिले मसँग छ। जेठो छोराको 4 छन्, 2 नातिनी छोरा बुहारी, अहिले उनीहरू हाम्रो सबै मैसँग छ, सबैजना हामी सँगै बस्छौँ, हामी कुनै सेपरेट छैन, जोइन्ट फ्यामिली छ।
0: हजुर, अनि यहाँको छोरी पनि छ?
1: छोरी एउटा छ, उसको बिहासिया भइसक्यो, एउटा नातिनी छ, ऊ बानेश्वरमा उसको घर यता त्यो 32 पुतली त्यहाँ बस्छ, टिचिङ गर्छ। ठुलो छोरो आर्मीमा, सानो छोरो आफ्नो
0: आर्मीमा कर्नेल भएर
1: स्वेच्छित।
0: हजुर, अनि परिवारबाट यहाँलाई सहयोग चाहिँ के कतिको छ?
1: परिवारबाट अब सहयोग के गर्नुपर्छ र छोरा बुहारी छन् हेरिहाल्छ,
0: त्यति बेला चाहिँ परिवारबाट सहयोग भनेको चाहिँ कि विशेष गरी चाहिँ नि श्रीमानले नै गर्नुहुन्थ्यो त है? त
1: श्रीमान त्यस्तो बिना मलाई सहयोग गर्ने खालको हुनुहुन्न। त्यो पछि मैले यहाँ रेडियो नेपालमा जागिर खाइसकेपछि झनै श्रीमानलाई फ्री भयो, अनि उहाँ आफ्नै दुनियाँमा लाग्नु भयो। अब अलिकति उहाँ भिन्दै खालको स्वभावको हुनुहुन्थ्यो होइन, अब पहिलादेखि उहाँ फ्री गरेर एक्लै त्यो गरेर बसिरहेको होइन, बेङ्गलोरमा पढेको त्यस्तो गरेर बसिरहेको मान्छे, यहाँ आएर पनि उहाँ फ्री नै हुनुभयो, मैले पनि त्यति केयर गरेन। उहाँको सपोर्ट चाहिँ घरमा मलाई पटक्कै थिएन, छोराछोरी पढाउने ऊ गर्ने सबै मैले आफैले नै स्ट्यान्ड गरेर मैले गरे।
0: धेरै जसो चाहिँ नि यहाँ साँझको सेवामा काम गर्नुहुन्थ्यो,
1: यस्तो बेलुकीको साँझमा काम गर्नुको नै कारण छ, बेलुकीको साँझमा काम गर्नलाई। अब जब म आफैले नै स्ट्यान्ड गरेर मैले मेरो छोराछोरी सबै आफ्नो घर व्यवहार आफैले चलाउन थालेपछि अब अलिकति आर्थिकको पनि त अलिकति ठुलो भूमिका छ नि त होइन, अनि त्यसले गर्दाखेरि अनि भएन भए अब पैसा भने पुगेन, अब म एकतिर मात्र होइन, फेरि एउटा रेडियो नेपालको के त कन्ट्र्याक्टको जागिर,
0: त्यति बेला
1: कन्ट्र्याक्टर आयो भने पैसा पाक्ने, नआयो भने पैसा नपाक्ने, जाँदाखेरि त हात त लाने फर्के रितो जानुपर्ने, अनि त्यस कारणले भएन भए एउटा अलिकति दिगो जागिर त खोज्नु पर्यो, छोराछोरीलाई त पढाउनु पर्यो, ऊ गर्नु पर्यो भनेर अनि मैले जागिर खोजेँ। जागिर खोज्दाखेरि पहिला मैले जागिर 32 सालमा ब्याङ्कमा खाएँ होइन, 4 मैले ब्याङ्कमा गएँ,
0: नेपाल ब्याङ्कमा
1: रेडियोमा 3 चल्थ्यो होइन, बिहान बेलुका दिउँसो 3 चल्ने भएको भएर अनि मैले यहाँ डाइरेक्टर साहबसँग कुरा गरेँ, त्यति बेला डाइरेक्टर रामराज पौडेल हुनुहुन्थ्यो क्यारे, अनि कुरा गरेर अनि मलाई होइन हजुर मलाई त अब अलिकति अप्ठ्यारो छ, त्यस कारणले म दिउँसोबाट बेलुका सर्न पाएँ भने हुन्थ्यो, बेलुका सार्दैछ न कसरी हुन्छ भनेको डान्सरले के गर्नु सोध, अब बेलुका त कसरी त्यो गर्ने ऊ छैन, अनि के उद्घोषणपट्टि सर्ने त भने बरु हुन्छ, म प्रोग्राम पनि गर्छु उद्घोषण पनि गर्छु, मलाई उद्घोषणमा राख्दै हुन्छ, 5 बजेदेखि 9 बजेसम्म उद्घोषण गर्नु पर्यो भने हुन्छ भने, त्यो कारणले गर्दाखेरि मैले दिउँसो अन्त जागिर खाएँ, त्यहाँ थाहै जागिर फेरि होइन 6 महिनामा थाहै भए।
0: फेरि हजुरको त कस्तो भाग्यले साथ दिया भन्नु पर्यो, जागिर खाएको नेपाल ब्याङ्क पनि फेरि दिल्ली बजारमै थियो कस्तो त, दिल्ली बजारको जागिर, दिल्ली बजारमै घर, सिंहदरबारमा फेरि बेलुकाको सेवा भनेपछि।
1: तर सिंहदरबारमा गाह्रो थियो नि त बहिनी,
0: गाह्रो थियो,
1: सिंहदरबारमा हिँडेर आउनु पर्थ्यो राति, अनि हिँडेर जानु पर्थ्यो,
0: 11 राति जानु पर्थ्यो,
1: 11 राति त पछि गरेको विज्ञापनमा काम गरेपछि, फेरि विज्ञापनमा काम गरे बापत एक्स्ट्रा पैसा पाऊँ, अनि त्यो कारणले चाहिँ विज्ञापनमा काम गरेँ 9 बजेदेखि 11 बजेसम्म, 9 बजेसम्म रेडियो नेपालको ड्युटी, त्यो विज्ञापन चाहिँ एक्स्ट्रा हो, त्यस कारण त्यसको चाहिँ छुट्टै पैसा दिन्थ्यो घरमा, जोइन्ट फ्यामिलीबाट सेपरेट भयौँ, सेपरेट भएपछि आफैले स्ट्यान्ड गर्नु, अब श्रीमानले त्यो घर व्यवहारपट्टि चलाउनु हेर्नपट्टि लाग्नु भएन, जति पनि अब पैसा असैसा आउने ऊ गर्ने उहाँ आफै लिनुहुन्थ्यो, खासै पैसा चाहिँ त्यस्तो बिना मेरो हातमा परेन, त्यो कारणले गर्दाखेरि अब छोराछोरी पढाउनु पर्यो, उनीहरूको फ्युचर त बनाइदिनु पर्यो भन्ने त्यता सोचेर मैले त्यो चाहिँ
0: ठुलो सङ्घर्ष गरेँ। बुहारीहरूलाई प्राय समस्या यस्तै आउँदो रहेछ, मलाई पनि हेर्दा सबै चिज मेरो आफ्नै खर्चले चलाउँछ आफ्नो जीवन,
1: मान्छेले बाहिरबाट हेर्दाखेरि त एकदम हामी वेल अफ फ्यामिली, कति छ पहाडमा मधेसमा घर त्यत्रो त्यत्रो जग्गा जमिन जिमिन्दार साहब गाडी चढिने तर के आफ्नो घरको परिस्थिति आफूलाई त्यो कारणले गर्दाखेरि म गएको 4 वर्ष मैले ब्याङ्कमा गरेपछि थाहै गरेपछि अनि मैले फेरि साई नेपाल चलचित्र संस्थानमा गएँ त्यहाँ चाहिँ अधिकृतको जागिर खाएँ गरेँ 12-13 वर्ष अनि त्यसपछि यहाँ रेडियोले जो जो थाहै हुने हो अब त्यो एकैतिर हुनुपर्छ भनेर निवेदन देऊ भनेर भने अनि पछि यसो विचार्ने कता जाउँ भने तर मलाई संस्थानमा पनि एकदम राम्रो थियो कि त्यो बाहिर बम्बे ब्याङ्कक दिल्ली त्यस्तोहरू चाहिँ काम परिरहन्थ्यो 6 महिना 2 चोटि जस्तो जानुपर्छ त्यति बेला थाहा छ तिमीलाई वृत्तचित्रहरू न्युज रिलहरू डकुमेन्ट्रीहरू भन्थ्यो होइन हो न्युज रिल र डकुमेन्ट्रीमा बोल्ने चाहिँ किरण दाई र म मात्रै थिएँ फिमेल भोइसमा म मेल भोइसमा किरण दाई कलर फिल्महरू यहाँ बन्दैन थियो वर्षको 6 वटा कलर बन्थ्यो अरू वर्षको 12 वटा चाहिँ न्युज रिल बन्थ्यो ब्ल्याक एन्ड व्हाइटमा ब्ल्याक एन्ड व्हाइट कलकत्तामा बन्थ्यो अनि कलर चाहिँ नै बम्बेमा र ब्याङ्ककमा बन्थ्यो त्यसले गर्दा उतार यता पानी पन्ध्र जस्तै थियो हाम्रो लागि राम्रो थियो त्यहाँको जागिर अधिकृत पदमा थियो अनि पछि यहाँ पद मिलान गरेर अब रेडियोमा यत्रो गरिसकेँ रेडियोबाट म प्रवेश गरेको रेडियो नेपालबाट धनलामा भनेको त्यस कारण म रेडियो नेपालमै जान्छु भएको चलचित्र संस्थान गर्दिनँ भने म रेडियो नेपालमा आएको
0: परिवारले अथवा यो छरछिमेकीले चाहिँ नि यसो अलिकति दुःख दिने काम हुन्थ्यो कि हुँदैन थियो आमाले
1: खासै दुःख त दिँदैन थियो अब राति 11 बजे त यस्तो हुन्थ्यो कि त्यति बेला त सुनसान नि अब हाम्रो बेलामा त भन न गाडीहरू कम चल्थे गाडीहरू थिएन होइन त्यस कारणले गर्दाखेरि राति जाँदाखेरि त आधा रातमा 1-2 बजे हिँडे जस्तो हुन्थ्यो घरमा अब को मान्छे छ त्यसलाई ल आज मेरो ड्युटी छ लिन आऊ भनेर भनिराख्नु पर्थ्यो अनि उनीहरू लिन आउँथे नभए कतिपय यहाँ बेलुका टेक्निसियन भाइहरू सधैँ जाँदाखेरि त्यहाँसम्म पुर्याइदिन्थे ढोकासम्म अनि आफू गयो मस्त सब सुनसान सुतिर हुन्छ ढोका खोल्यो दायाँ बायाँ कसैले यसो च्याल खोलेर हेर्छन् तर केही भन्न सक्दैन भन्न त मनमा भन्छ होला है ओ यति राति यसरी आउँछ यो स्वास्नी मान्छे भन्दो होला कहाँ गएर आयो के गर्यो सबैलाई त थाहा हुँदैन नि भन्यो होला जेसुकै भन्नुहोस् जोसुकैले जे भने तापनि आफू सोध्छ भयो भने
0: होइन
1: बहिनी सुन न मलाई त्यो कसैसँग लिफ्ट माग्नु पर्थ्यो ऊ गर्नु पर्थ्यो त्यो बेला पनि लिफ्ट माग्ने भन्ने कुरा एकदम गाह्रो जोसँग मोटरसाइकल चढे ऊ गयो कसैले देखेपछि त्यो कुरा भोलि काटिहाल्थ्यो ऊ फलानासँग गएको छ हेर खै फलाना बुहारी त फलानासँग हिँड्छ फलानासँग हिँड्छ रेडियो साथीहरूसँग कतिजना हिँड्दा कति रेडियोको साथीहरूलाई नि मान्छेले कति दोष लाउँथे दुःख धेरै काट्या
0: अहिले त
1: कसैले कसैलाई वास्तै गर्दैन भन्दै भन्दैन किनभने सब थाहा पाइसक्यो नि त
0: त्यस्तो कुरा गर्ने मान्छेलाई त समाजले बहिष्कारै गर्छ
1: कुरा गर्ने बहिनी अरू मान्छे हुँदैन फेरि स्वास्नी मान्छेको कुरा काट्ने स्वास्नी मान्छे
0: नजिकै आफ्नै
1: लोग्ने मान्छेलाई खासै इन्ट्रेस्ट हुँदैन त्यस्तो अर्का
0: अनि सुन्नु न अवकाश पछि पनि यहाँ चाहिँ भनौँ न उमेर पनि यहाँको कति 80 त नागिसक्यो
1: 81 वर्षमा
0: पनि अहिले पनि यस्तो फिट हो नि त न त जिउ मोटाएको छ जिउ पनि ठिक्क न त सुकेको छ न त धेरै फुकेकै छ एकदम राम्रो चिटिक्क परेको जिउ अनुहार पनि फेरि मेन्टेन त्यतिकै गर्ने शरीरलाई एकदम राम्रोसँग चट्ट बनाएर राख्ने होइन फेरि सक्रिय हुनुहुन्छ एकदमै अहिले पनि है कसरी सम्भव छ
1: त्यस्तो केही होइन भन्दाखेरि
0: विभिन्न संस्था जस्तो भनौँ न यहाँ एबिसी नेपालमा पनि सल्लाहकार भएर दुर्गा दिदीहरूसँग बसेर काम गर्नुभयो
1: गर्नुभयो
0: है अनि त्यसै गरेर संचारिकाको यहाँ सल्लाहकार पनि हुनुभयो 2 कार्यकाल त यहाँले बोर्डमै बसेर काम गर्नुभयो त्यसै गरी आदिवासी जनजातिहरूको पनि विभिन्न संघ संस्थाहरूमा पनि गर्नुभयो
1: तर अब मैले बिस्तारै छोड्दैछु बहिनी रेडियो नेपाल छोड्नुभन्दा पहिले नै म एउटा एनजिओतिर थिएँ त्यसपछि अलि आउने जाने कसले उनीहरूको मिटिङमा उनीहरूको कार्यक्रममा म यहाँको फुर्सद हेरेर आफ्नो फुर्सद हेरेर जान्थे हुँदा हुँदा पछि म रेडियोबाट अवकाश भएपछि 1 वर्ष केही पनि गरिनँ 1 वर्ष केही पनि नगरे भने मतलब अनि उता विदेशतिर गएँ उता घुमघाम मोटी लाग्यो कि म अमेरिकातिर गएँ
0: तपाईँको सोख चाहिँ के छ त मेन
1: मलाई त घुम्ने टुल्ने
0: हजुरको चाहिँ म प्रेरणाको स्रोत हुँ है मलाई लाग्छ
1: खाना भन्दा पनि मलाई लाउनेमा सोख छ धेरै
0: म पनि अवकाश हुने समय आउँदैछ होइन अब अर्को महिनाबाट त म पनि अवकाशमा जाँदैछु म सिक्दैछु कसरी जीवन बिताउँ भनेको फेरि काममा बोलाइहाल्दो रहेछ नि काम गरिरहेको
1: मलाई नि बोलाएको थिएँ
0: पत्रकारिताबाट त अवकाश कहिले नहुने रहेछ
1: आफ्नो इच्छाधीन विषय भयो नि त
0: लेखेर पनि
1: त्यो त बसी बसी
0: काहीँ न काहीँ त जोडिन्छ नि अवश्य जोडिन्छु नै भने जस्तो अब एउटा फेरि गीत सुनौ त रेडियो नेपालबाट कसको स्वरमा बजाउँ त अब बज्ने
1: मिरा दिदीको स्वरमा बजाइदिनु एउटा
0: मिठो गीत हामी रेडियो नेपालबाट बजाउँछौँ मिरा राणाको स्वरमा

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु प्रसिद्ध संचारकर्मी धन लामासँग। फेरि कुराकानीलाई निरन्तरता दिउँ है। तपाईँ समाजसेवामा पनि हुनुहुन्छ, समाजसेवाको क्षेत्रमा चाहिँ नि काम गर्दा चाहिँ नि सबैभन्दा सन्तोष मिलेको अनुभव चाहिँ कुन हो त?
1: उषाजी, वास्तवमा भन्दाखेरि त सन्तोषै चाहिँ त खासै मिल्यो भनेर भन्न त मिलेन, तर भए पनि नमिल्यो भन्न नै मिलेन। पहिलाको हाम्रो अनुपातमा, अब अहिले सबै हामी महिला सशक्तिकरण सशक्तिकरण भन्ने करानेट छौँ होइन, पहिला अब कस्तो थियो त, महिला कतिको सशक्त थियो भन्ने कुरा त भनिरहनु पर्दैन, सबैलाई थाहा भएकै कुरा हो। अब हाम्रो त्यति बेला शिक्षाको खुल्ला छुट थिएन, राजनीतिमा नगण्य नै थियो, थिँदै थिएन, कानुनी अधिकारहरू त खासै केही महिलालाई थिएन भनेदेखि अब अहिले चाहिँ आएर अब धेरै महिलाहरूलाई त साह्रै छुट पाएको छ होइन। उनीहरूलाई अब आफ्नो स्वेच्छाले जे पढे पनि राम्रो शिक्षा हासिल गर्ने अवसरहरू छ, राम्रो उच्च शिक्षा हासिल गरेपछि विदेशमा गएर छात्रवृत्तिहरू लिएर एउटा कुनै पनि विषयमा निपुण भएर उनीहरूले काम गर्न पाउँछन् खुला रूपले। अब अहिले त खासैमा अशिक्षितहरू त धेरै छैन भन्नु पनि हुन्छ, सबैलाई थाहा भइसक्यो कि मेरो छोराछोरी पढाउनु पर्छ, पढायो भने यिनीहरू भोलि पर्सि आफै असफल हुन्छन्, आत्मनिर्भर हुन्छन्, यिनीहरूलाई जसरी हुन्छ आर्थिक आफै स्वावलम्बन बनाउनु पर्छ भन्ने कुरा हरेक बाउआमाले पनि थाहा पाइसक्यो र हामी महिलाहरूले पनि बुझिसक्यौँ। कतिपय महिलाहरू अर्काको घर धन्दा गरेर दुःख गरेर आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुल पढाउँछन्, ज्यालादारी गरेर आएर पनि त्यति भन्छौँ, चेतना आइसकेको छ। तर पनि अब यो अहिले ग्रामीण क्षेत्रतिर चाहिँ लैङ्गिक विभेदता अझै छ, त्यति कानुनी अधिकारहरू जति हामीले यहाँ प्राप्त गरेका छौँ उनीहरूले प्राप्त गर्न सकेका छैनन्, राजनैतिक चेतना त्यस्तो धेरै आइसकेको छैन, त्यो त हामीले भोगिरहेकै कुरा हो नि होइन। सहरमा काठमाडौँमा मात्रै यो महिलाहरू सबै सचेत भइसकेको छ भनेर भएन नि त, सबै ठाउँमा सबै नेपालभरि नै चाहियो नि त। अझ पनि अब पिछडिएका उता टाढा टाढाको सुदूरपश्चिमतिर हेर्नुहोस् त कस्ता छन्।
0: मलाई त फेरि यहाँसँग रेडियोकै कुराहरू सुन्नु मन लाग्यो, यहाँले रेडियो नेपालको सुन्दर सुशील कार्यक्रम चाहिँ निकै लोकप्रिय थियो है।
1: हजुर हजुर,
0: प्रायः धेरैले छुटाउँदै छुटाउँदैन थियो त्यतिखेर, र विकल्प पनि थिएन कि अर्को कार्यक्रम सुन्नु भने, जस्तो अरू टेलिभिजनहरूमा पनि थिएन, रेडियो पनि थिएन, यही रेडियो नेपाल थियो होइन। सुन्दर सुशील कार्यक्रम निकै लोकप्रिय थियो, यसको सुरुवात चाहिँ कसरी भयो यसबारे बताइदिनुहोस् न।
1: यसको सुरुवात चाहिँ यो चाहिँ रेडियो नेपालको सबभन्दा पहिलो प्रायोजक र साङ्गीतिक कार्यक्रम हो। त्यति बेलासम्म कुनै पनि प्रायोजित कार्यक्रम चाहिँ रेडियो नेपालबाट चल्दैन थियो, साङ्गीतिक कार्यक्रम पनि थिएन, मनोरञ्जनात्मक कार्यक्रम त्यस्तो चलेकै थिएन। अनि त्यस कारणले सुन्दरजीहरू भने उहाँहरू सुन्दर सुशील भने चाहिँ दाजुभाइ हुनुहुँदो रहेछ, मारवाडीहरू होइन, उहाँहरूको व्यवसाय थियो, दावत दाई चाहिँ ठुलो उहाँको विज्ञापन एजेन्सी थियो, अनि उहाँले विज्ञापनहरू खोज्ने विज्ञापन ल्याउने गर्नुहुँदाखेरि चाहिँ उहाँसँग कन्ट्याक्ट भएछ। धेरै प्रोडक्ट रहेछ कि उहाँहरूको, सुन्दर स्टिलहरू, सुन्दर फर्निचरहरू, सबै प्रोडक्ट रहेछ, हाम्रो पनि एउटा विज्ञापन गर्नु पर्यो भनेर दामदाजीसँग सल्लाह गरेछन् होइन। अनि गरेपछि हुन्छ नि त एउटा कार्यक्रम चलाउँ न त, रेडियोबाट कार्यक्रम चलाउँ, अनि त्यो कार्यक्रम एउटा विज्ञापन पनि हुन्छ, कार्यक्रममै हामीले कार्यक्रमै गरेर चलाउँ भनेर सल्लाह भयो। किरण दाई, दामोदर दाई, सबै उहाँहरूको सल्लाह भएपछि सुन्दरजीहरू, सुशीलजीहरू, अनि उहाँहरूले सब बसेर सल्लाह गर्दाखेरि उहाँहरूले हुन्छ भनेर भन्नुभयो, अनि ल कार्यक्रम चलाउने भनेर कन्फर्म भयो। कति पछि हाम्रो महँगो थियो कि रेडियो नेपालमा फेरि विज्ञापनको रेट, अनि पहिलो कार्यक्रम 42 सालदेखिमा अनि सुरु गरे हो कार्यक्रम चाहिँ, अनि उहाँहरूले भन्नुभयो कि अब हाम्रो फर्निचरहरू पनि अब जेसुकै विज्ञापनहरू सुन्दर स्टिल, सुन्दर फर्निचर, सुन्दर उ छ, अनि नाम पनि सुन्दरबाटै राखौँ भन्दाखेरि उहाँहरूको तिनजना दाजुभाइ हुनुहुँदो रहेछ, तिनजना दाजुभाइको सुन्दर सुशील सङ्गीत भनेर, अनि तिनैजना दाजुभाइको नाउँबाट विज्ञापनको नाम राखेर त्यो प्रोग्राम चलाएको। अनि प्रोग्राम कसरी चलाउने त भन्दाखेरि यो चाहिँ शुद्ध मनोरञ्जनात्मक हिसाबले साङ्गीतिक प्रोग्राम चलाउने भनेर भएपछि, अनि किरण दाईले हुन्छ साङ्गीतिकै राम्रो चलायो भने बेटर हुन्छ, छैन अहिलेसम्म यस्तो कार्यक्रम कतै पनि, त्यस कारण साङ्गीतिक कार्यक्रम चलाउँ भनेर, अनि किरण दाई लेख्नुहुन्थ्यो त्यो स्क्रिप्ट, अनि दामोदर दाईले प्रोग्राम ल्याउनु भएको, अनि त्यसपछि किरण दाई र म भएर कार्यक्रम गरेको
0: सुरुमा यहाँहरू
1: हामी दुईजनाले गरेको कार्यक्रम होइन, सुरुदेखि लास्टसम्म म थिएँ, किरण दाईले पछि 3 वर्ष कति चलाउनु भएर किरण दाईले अनि म चलाउँदिनँ भन्नुभयो, अनि म बरु गरिदिन्छु, म चाहिँ चलाउँदिनँ भनेपछि दामोदर दाई आफैले नै कार्यक्रम अनि म गर्छु भनेर
0: निरोज दाईले नि गर्नुभयो,
1: निरोज दाईले गर्नुभयो, दामोदर दाई र मैले गरेँ।
0: त्यो कार्यक्रम गर्दा सबैभन्दा सम्झना लायक क्षण चाहिँ कुन थियो?
1: त्यो बेलामा त हरेक क्षण थियो कि हामी अलि राम्रैसँग रोमान्टिक तौरले नै कार्यक्रम चलाउँथे, अनि त्यो कार्यक्रम सुनेपछि सबैले छ ल ए किरण र धनको त कुरा गरेर स्वादै छैन, पक्कै यिनीहरूको चाहिँ छ भनेर त्यतिसम्म भन्थे मान्छेले,
0: कार्यक्रम नसकियोस्
1: सबजना कार्यक्रम सुन्नै बस्थे।
0: अनि सुन्नु न, श्रोताहरूबाट चाहिँ नि प्राप्त माया र प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्थ्यो यहाँले?
1: त्यति बेला मोबाइल सिस्टम छैन, केही पनि थिएन हाम्रो पालामा, त उहाँहरूले चिठी पठाउनुहुन्थ्यो। पहिला यो सुन्दर सुशील कार्यक्रम चलाउनुभन्दा पहिला पनि म रेडियोबाट बोल्दाखेरि उहाँहरूले चाहिँ मलाई कसरी कल्पना गर्नुहुन्थ्यो भनेदेखि, ओ यो त दार्जिलिङतिरको होला, लामा भनेपछि धन लामा भनेछ, दार्जिलिङतिरको होला, रातो टिका, ठुलो निधारमा गोलो टिका लगाउने, एउटा चुल्ठो बाट्ने, ठुलो अनुहार भएको यस्तो होला है तपाईँको अनुहार भनेर त्यो फरमाइस चिठीहरू हुन्थ्यो नि, त्यो फरमाइसहरू म पठाउँथे क्या चिठीहरूमा खाममा। त्यति बेला अन्तर्देशीय खाम भन्ने एउटा हुन्थ्यो क्या चिठी पठाउने, अनि हो त्यसैमा लेखेर पठाउँथे। यति चिठी आउँथ्यो उषा, यति चिठी आउँथ्यो बहिन, बोराका बोरा चिठी हुन्थ्यो माथि स्टोरमा, बिचार भाग्यजोग्य त्यहाँबाट दुई मुठे झिकेर ल्याउने, अनि कसकसो पर्यो पर्यो त्यस्तो नि,
0: त्यस्तो पनि गर्नुपर्ने हो थियो। त्यो एकदमै साह्रै नै चर्चित, साह्रै नै लोकप्रिय कार्यक्रम थियो त्यो है
1: कार्यक्रम,
0: अनि यहाँको आवाजले गर्दा नि हो कि साह्रै मिठो। यहाँलाई अर्को प्रश्न पनि गर्छु, कार्यक्रम सञ्चालन गर्दा चाहिँ नि आवाज, भाषा र प्रस्तुतिकरणमा चाहिँ कतिको ध्यान पुर्याउनु पर्छ जस्तो लाग्छ यहाँलाई?
1: हामी त्यति बेलामा कार्यक्रम उत्पादन गर्नलाई पनि त्यतिकै ध्यान गर्थे, ध्यान दिनु पर्थ्यो, र बोल्नको शुद्धतामा पनि अति नै ध्यान दिनु पर्थ्यो। किनभनेदेखि त्यो शुद्ध नहुँदैझेल चाहिँ सिकाउँथ्यो, अब सिकाउने भनेर बाहिरबाट कसै आएर हामी कहाँ ट्रेनिङ स्रेनिङ केही दिएको होइन, हाम्रो सिनियरहरूले जे सिकायो। त्यति बेला ध्रुव कुमार देउजा हुनुहुन्थ्यो, नारायण भक्त श्रेष्ठ हुनुहुन्थ्यो, किरण दाई हुनुहुन्थ्यो, याद दाई हुनुहुन्थ्यो, यिनीहरू सबैजना बसेर ल खै के छ तिम्रो भोलिको स्क्रिप्ट के हो, के जाँदैछ, कसरी के गर्दैछ भनेर हामी चाहिँ चिया खाने चौरो बस्थ्यो क्यान्टिनमा, अनि बसेपछि उहाँहरूलाई देखाएपछि उहाँहरूले यसो हेर्नुहुन्थ्यो, सबै हेरेपछि ठिक छ ठिक छ, अब यो भएन यो भएन, यहाँनिर यसो गर यसरी गर भने, अब कोही अप्ठ्यारो त्यस्तो छ भनेदेखि ल बोल त यो कसरी बोल्छौ भनेर सिकाएर त्यसै बोल्थ्यो। होइन हामीलाई हामीले सिनियरले जे भने पनि हामी डराउँथ्यौँ उहाँहरूसँग, उहाँहरूको कुरा सुन्थ्यौँ मान्थ्यौँ, तर अहिले त्यस्तो छ र।
0: हजुर हजुर, 35 वर्षको रेडियो यात्रामा चाहिँ नेपाली सञ्चार क्षेत्रमा कस्ता कस्ता परिवर्तन चाहिँ यहाँले देख्नुभयो त?
1: अहिलेलाई कुनै भाषा शुद्ध त चाहिँदैन, केही चाहिँदैन, मैले देखाएँ है, समाचारै पढ्ने मान्छेहरूले पनि भाषामा शुद्धता पटक्कै छैन। त्यति बेला शुद्धता पढ्ने एउटा कृष्णा दिदी हुनुहुन्थ्यो, स्वर मात्रै होइन उहाँको शुद्धता स्पष्टता, अनि हामी पनि कृष्णा दिदीले जस्तै बढ्नु पाए हुन्थ्यो, त्यसरी शुद्ध बोल्नु पाए हुन्थ्यो, उहाँको त अब लेजेन्डै हो उहाँ त, होइन त्यस्तो राम्रो एउटा नेवार भइकन उहाँको त्यस्तो शुद्धता निस्किनु भनेको त अचम्मै हो नि। त्यस कारण हामी चाहिँ जसरी हुन्छ शुद्ध पढ्न सके हुन्थ्यो भने जस्तो लाग्ने, तर अहिले चाहिँ त्यस्तो छैन बहिनी, अहिले त के मतलबै छैन, पढ्न जाने बोल्न जाने हुन्छ, त्यो देख्दाखेरि दिक्क लाग्छ।
0: हजुर, अहिलेका युवा पुस्तालाई यहाँको सन्देश के छ र यहाँको आगामी योजना र चाहना चाहिँ के छ त?
1: मैले त रेडियोमा बोल्ने भन्दैमा खालि बोल्नको लागि जाने होइन, आफूले राम्रोसँग त्यसलाई कसरी शुद्ध बोल्न सकिन्छ, कमसेकम मैले शुद्ध बोलेको छु है भने आफूलाई आत्मसन्तोष होस् क्या। मैले बोल्न जाने छ, आ मैले बोलेँ आज यस्तो स्क्रिप्ट बोल्ने यस्तो गरेर दिएँ क्या दिएँ नि मैले भव्य भनेर, त्यस्तो भनेर भएन। रेडियोमा बोल्ने भनेको त राम्रोसँग सुन्नु पऱ्यो नि, बाहिर श्रोताले सुन्दाखेरि आहा फलानाले शुद्ध बोल्छ है भने पछिसम्म फ्युचरसम्म उहाँले बोलेको तारिफ भइरहोस्, उहाँको शुद्धतालाई मान्छेले भनोस्, फलानाले जस्तै शुद्ध बोल्ने मान्छे होस् भनेर भनोस्, त्यस्तो चाहिने बोल्ने होस्। त्यस कारण कुनै पनि भाइ बहिनीहरू अब अहिलेका न्यू जेनेरेसन जो जसले छ त्यसमा भाषामा एकदम ध्यान दिए, रेडियोमा बोल्नको लागि भाषा अति चाहिँ आवश्यक छ, चाहिन्छ नै, तर भए पनि मान्छेले हेलचेक्लाइ गरेर भाषालाई दिँदैन, बोल्न जाने हुन्छ मैले जाने छु भने, अब अहिले त हाम्रो कुरै पनि सुन्दैनन्, त्यो कारणले गर्दाखेरि भाइ बहिनीहरू जो जसो छ अलिकति भाषामा शुद्धता ल्याएर बोल्न सकोस्, बोल्नुहोस् राम्रो हुन्छ, हेलचेक्लाइ नगर्नुहोस् त्यही भन्न चाहन्छु।
0: यहाँलाई हार्दिक धन्यवाद, तपाईँको अनुभव सम्झना र प्रेरणाले हाम्रा श्रोतालाई नयाँ ऊर्जा मिल्नेछ। व्यस्तताको बावजुद पनि रेडियो नेपालमा आउनुभयो, कार्यक्रममा सहभागी भइदिनु भयो, आफ्ना जीवनका भोगाईहरू बताइदिनु भयो, यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
1: उषा बहिनी धन्यवाद, होइन मलाई यहाँसम्म आउने मौका र रेडियोबाट फेरि बोल्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। समय यस्तो छिटो सक्ने रहेछ, अहिले आउनु पाएको छैन, कति कुरा त भन्नै बाँकी थियो तर भन्नै पाएन, भन्दा भन्दै उषा बहिनीसँग कुरा गर्दा गर्दै हाम्रो समय त त्यसै बितिसकेछ। फेरि एकपटक मिनर्वा बहिनी, रमा बहिनी र उषाजीलाई धेरै धेरै धन्यवाद, तपाईँहरूको सेवामा हरदम तयार छु धनलामा।
0: आदरणीय श्रोताहरू, कार्यक्रम जीवनयात्राको यो अन्तिम श्रृङ्खला हो। आगामी असारदेखि म अनिवार्य अवकाशमा जाँदैछु। यति लामो समयसम्म जीवनयात्रा सुन्ने, मन पराउने, प्रोत्साहन दिने सबै श्रोताहरूमा हार्दिक आभार र गहिरो शुभेच्छा व्यक्त गर्दछु। तपाईँहरूको माया र साथ नै मेरो सबैभन्दा ठुलो सम्पत्ति हो। रेडियो नेपालमा बिताएका यी क्षणहरू म कहिल्यै बिर्सने छैन। जीवनयात्रा जस्तै हाम्रो जीवन पनि एउटा यात्रा हो, सङ्घर्षपूर्ण तर अर्थपूर्ण। सबैलाई स्वास्थ्य, सफलता र खुसीको कामना गर्दछु। मेरो अन्तिम कार्यक्रमलाई सम्भव बनाउनु भएकोमा प्राविधिक मित्र मिनर्वा बचुराचार्य, वरिष्ठ सञ्चारकर्मी धन लामा र सम्पूर्ण श्रोतालाई पुनः एकपटक धन्यवाद। नमस्कार। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: र सांस्कृतिक संस्थानहरू आर्थिक रूपमा कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो। गोर्खापत्र संस्थानलाई अझ ओजपूर्ण व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सञ्चार माध्यमलाई उपलब्ध गराइँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिएको स्पष्ट पार्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल भोलि छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चीनका विदेश मन्त्री तथा चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ 31 गतेदेखि असार 3 गतेसम्म 4 दिनका लागि औपचारिक भ्रमणमा जाने गरी मिति तय भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले बेजिङमा चीनका विदेश मन्त्री याङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ। सो क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय प्रतिष्ठित व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ। साथै नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुनुहुने उहाँको कार्यसूची रहेको छ। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना नेपाल क्लिन एन्ड एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एन्ड क्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा आउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रबन्धनका लागि करिब 8.71 अर्ब बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना एनक्यापले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। पिपी राजमार्ग अन्तर्गतको हिजो काभ्रे प्लान्चोकको नवबुद्ध नगरपालिका बुच्चाकोट क्षेत्रमा भएको बस दुर्घटनाका सबै मृतकको शनाखत भएको छ। मृतक सबैको शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लान्चोकले पुष्टि गरेको छ। मृतकहरूमा काभ्रे प्लान्चोकको रोसी गाउँपालिका वडा नम्बर 6 मेघबहादुर तामाङ, फुलमाया तामाङ र इन्द्रबहादुर तामाङ, रोसी गाउँपालिका 8 प्यारी माया तामाङ रहेका छन्। त्यसै गरी दुर्घटनामा दैलेख निवासी बमबहादुर भण्डारीको पनि ज्यान गएको छ। उनी नेपाली सेनाको त्रिनेत्र दल गण भकुण्डेबेसीमा अमलदार पदमा कार्यरत रहेका थिए। यस्तै सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर 4 सुमी तामाङ, रोसी गाउँपालिका 6 राजु तामाङ र माया तामाङको मृत्यु भएको छ। घाइतेहरूको धोलीखेल अस्पतालमा उपचार भइरहेको छ। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक आयोजना प्रभावित भएका छन्। सडक डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालु आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष 2082-83 मुसेपानी खोला पुल र दोदा खेत भोली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सडक कालोपत्र सम्बन्धी धेरै आयोजना प्रभावित भएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार अवेकेशन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिका र इरान बीच दीर्घकालीन विवादको विषय रहेको इरानको आणविक कार्यक्रम सम्बन्धी सम्झौता नजिक पुगेको दुवै पक्षले सङ्केत गरेका छन्। यद्यपि प्रस्तावित सहमतिका विषयवस्तुमा दुवै देशले फरक फरक विवरण सार्वजनिक गरेकाले वार्ताको अन्तिम स्वरूपबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी नेतृत्व र इजरायलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्झौताप्रति आशावादी रहेको जनाएको छ। पछिल्ला केही सातादेखि इरानको आणविक कार्यक्रमको भविष्य लगायत जटिल विषयमा वार्ता भइरहेको छ, तर इरानी सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका विवरण अमेरिकी पक्षको व्याख्यासँग नमिलेपछि राष्ट्रपति ट्रम्पले हिजो असन्तुष्टि जनाउनु भएको थियो। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन

0: दिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा।
2: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
3: ओहो, के हो बलराम बाबु, आज त बडा राम्रो भएर आउनुभएछ। माला साला पनि लाएर, गाला भरि मुख भरि सिन्दुर लाएर, होइन कतै जितेर त आउनु भएन।
4: नमस्ते नमस्ते नमस्ते आमा, नमस्ते। ल यता बसौ त आमा।
3: आइया बाबा, घोडा दुखेर मर्न आँटे बाबु।
4: अब यो उमेर अवस्था अनुसार त्यस्तै त्यस्तै आमा। अब तपाईँ त धेरै निरोगी हुनुहुन्छ, हेर्नु यो उमेरमा पनि यसो गर्दै हिँड्नु भएको छ। मैले गाउँ घरमा धेरै अन्य कृषक बुवा आमाहरूलाई देख्छु, हजुरभन्दा कम उमेरको पनि अझै कमजोर देखिनुहुन्छ।
3: रोग लागेपछि उमेर भन्दैन, त्यही त भन्ने।
4: रोगी हुनुहुन्न हजुर, एकदम निरोगी हुनुहुन्छ। ल यता बसौँ बसौँ, ल बिस्तारै। अनि के कति कामले आउनु? पक्कै पनि हजुर त त्यतिकै आउनुहुन्न, के छ
3: बाबु? कामै लिएर आएको, दुःख दिन आएको, अरू के हुन्थ्यो? अब यही त हो नि, 12 महिना पशु पक्षी पालिन्छ, यता हुन्छ। कहिले हिउँदा भन्यो, कहिले बर्खा भन्यो, मौसम अनुसारको रोग पनि पशु पक्षीमा लाग्दो रहेछ। के केले दुःख दिन्छ पशु पक्षीलाई जानी राख्न पाए फाटफुट सार्न आफैले पनि उपचार गर्न सकिन्छ भनेर बुझ्न आके।
4: ए ठिक छ, अब यो हजुरले अब अहिलेको यो बर्खाको समयको कुरा गर्नुभयो होइन? ए अब यो खास के हुन्छ भने आमा, यो बर्खाको समय भनेको झरी पनि लागिरहने अनि गर्मी पनि हुन्छ। यो झरी पनि लाग्ने गर्मी पनि हुने हुनाले चाहिँ यति बेला बाह्य परजीवीले धेरै सताउँछ। जस्तै अब लामखुट्टेहरू बढी लाग्ने अनि झिङ्गाहरू बढी लाग्ने, यो डाँस भन्ने अलिक ठुलो ठुलो त्यो झिङ्गा जस्तै त्यो जङ्गली किरा, त्यो आएर पनि चुस्ने, रगत चुस्ने पशुहरूलाई। अनि जुकाहरू, जुन त्यो जङ्गलमा पाइने जुकाहरू, लिचेज भन्नु, त्यो बाहिर शरीरमा रगत चुस्ने ती जुकाहरू लाग्ने, अनि नाकभित्र पसेर असर गर्ने जुकाहरू लाग्ने, यी चाहिँ बाह्य परजीवीहरूले पनि असर गर्छन् आमा। अब त्यसको अलावा चाहिँ यति बेला गर्मी पनि हुने अनि वर्षा पनि हुने हुनाले अन्य रोगहरू पनि तुलनात्मक रूपमा बढी फैलिन्छन् आमा।
3: यो हजुर,
4: अब 2 महिना पहिले यहाँ तपाईँहरूसँगै सल्लाह गरेर हामीले सारा गाउँभरि खोप लगाएको थियौँ नि आमा। हो, त्यो चाहिँ हामी सायद चैतमा लगाएको थियौँ कि वैशाखमा, हजुरले चाहिँ त्यही चैतमा लगाएको थियौँ। अब त्यो खोप लगाएको पनि यति बेला रोग नलागोस् भनेर, जस्तै भ्यागुतेको खोप भनेर लगाएको थियौँ नि आमा। हो, अब यति बेला भ्यागुते रोग पनि फैलिने समय हो। हामीले यो गाउँमा धेरै पशुहरूलाई त भ्यागुतेको खोप लगाइसकेका छौँ, त्यही पनि कुनै पशुहरू छुटेको भए भ्यागुते रोग लाग्ने सम्भावना हुन्छ। त्यसै गरी हामीले खोरेत रोगको पनि हामीले खोप लगाएको थियौँ नि आमा। त्यति बेला त अझ माइकिङ गरेर सबै होइन पशु नछुटुन् भनेर, अहिले हामीले यो हाम्रो जुन यो गाउँपालिकामा चाहिँ खोरेत रोग मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम छ क्या आमा। त्यसले गर्दा अब सरकार, सङ्घीय सरकारले पनि हामीलाई सहयोग गरेको छ, अनि प्रदेश सरकारले पनि सहयोग गरेको छ। त्यो जुन त्यो खोरेत रोग हो, त्यो रोग पनि बढी मात्रामा यो बर्खाको समयमा फैलिएको पाइन्छ। हुन त अब त्यो रोग चाहिँ जाडो समयमा पनि फैलिन्छ। मैले अहिले प्रसङ्ग अस्ति भर्खरै चाहिँ हामीले यो खोप लगाएको हुनाले ताजा तपाईँहरूलाई सम्झाएको मात्र
3: भन्छ नि।
4: अब हामीले अर्को एउटा पिपिआर भन्ने रोग छ, त्यो बाख्रा भेडाले छेर्ने रोग, त्यो रोग पनि तुलनात्मक रूपमा यो बर्खाकै समयमा प्राय गरेर गर्मी, यो सुक्खा मौसम सुरु भएपछिबाट सुरु गर्छ। चैतबाट यो रोग लाग्ने अलि डर हुन्छ, तर अहिले विगत 10-12 वर्षदेखि हामीले यसको खोप लगाइरहेको हुनाले त्यो रोग खासै देखिया छैन यो गाउँमा आमा।
3: म
4: छैन, म आएपछि देखिया छैन। त्यो चाहिँ छेरेर धेरै ज्वरो आउने, भेडा बाख्राहरू धेरै मर्ने त्यो रोग हो। अहिले चाहिँ हाम्रो यो रोग चाहिँ नेपालमा नियन्त्रित अवस्थामा छ, र हाम्रो गाउँपालिकामा त मैले धेरै अभिलेख पनि हेरेँ, सम्भवतः यहाँ चाहिँ 2060-61 सालदेखि नै त्यो रोग देखिएको छैन भन्ने कुरो मैले बुझेको छु। अब अन्य समस्यामा, अब थुप्रै समस्या किराहरू हुन्छ, बर्खाको समयमा घर चुहिएर त्यो गोठहरू चुहिने समस्या हुन्छ, त्यसबाट पनि पशुलाई असर गर्छ। चिप लिएर कहिले काहीँ हेर्नु न, अब त्यो गोठको बाहिरपट्टि अलिक चिप्लो ठाउँ छ भने लडेर खुट्टा भाँचिने समस्या पनि हुन सक्छ बर्खाको समयमा। र अर्को महत्त्वपूर्ण कुरा आमा, यो अहिले त धेरै किसिमका हरिया घाँसहरू पाइन्छन्, कोही हामीले लगाएका उन्नत जातका घाँसहरू हुन्छन्, कुनै चाहिँ यहाँ पहिलेदेखि उम्रिएर हुर्किएर
3: होइन
4: हो आफै उत्पादन भएका घाँसहरू पनि हुन्छन्। अब यी घाँसहरूबाट हुने केही समस्याहरू, जस्तै कुनै कुनै घाँसहरू धेरै कलिलो अवस्थामा दियो भने विष लाग्छ क्या आमा, धेरै खुवाउँदा। जस्तै अब यो जुनेलो भन्ने हुन्छ नि, त्यो जुनेलो एकदमै भर्खरको पेउले अवस्थामा भन्नाले एकदम कलकलाउँदो अवस्थाको जुनेलो धेरै काटेर दियो भने पनि पशुहरूको चाहिँ पेट फुल्लिनेदेखि लिएर पशु मर्ने हुन सक्छ, त्यही किसिमको विषादी पाइन्छ। त्यसै गरी मकै बारीमा जताततै अब मकै हुर्किँदै जान्छ नि आमा, यति बेला ती मकै पनि पशु फुकेर खायो भने अथवा हामीले धेरै अल्छी गरेर नेपियर टियो सेन्ट्रीहरू काटेर ताततै त्यो नअहिलाइकन दियो भने पनि विभिन्न किसिमको यो विष लाग्ने गर्छ। हामीले चराउने पशुहरूलाई जङ्गलमा चराउँदाखेरि पशुले अब झुक्किएर होस् वा नचिनेर पेउले घाँस एकदम कलकलाउँदो घाँस देखेर खाने र त्यसपछि विष लाग्ने हुन सक्छ। अब यस्तो आमा, त्यस्ता घाँस दिने भन्दा नि अब दिनुपर्ने घाँसको पनि निश्चित अवस्थामा विषादीपना बढी हुन सक्छ, ती घाँसलाई व्यवस्थित गऱ्यौँ भने फेरि दिन सकिन्छ। जस्तै अब त्यो मकै टियो सेन्टी जुनेलो लगायतका घाँसहरू हामीले दिने हो भने काटेर लिएर ओइलाएपछि दिने, छिप्पिएको काट्ने, काटेर लिएर तात्तातै नदिने, त्यसलाई ओइलाएर दिने हो। अनि डाले घाँसको सन्दर्भमा चाहिँ अलि छिप्पिएको डाले घाँस काट्ने, कलकलाउँदो डाले घाँस नकाट्ने, अब काटिहाल्यो भने पनि हल्का ओइलाएर दिने गर्यो भने एकदम राम्रो हुन्छ यो घाँसको समस्याको लागि। अब अन्य परजीवीहरूको त अब धेरै चाहिँ समस्या अनुसार फरक फरक हुन्छ, जस्तै अब यो झिङ्गाहरू बढी लाग्ने अनि लामखुट्टेहरू बढी लाग्ने, यो समस्याहरू समाधान गर्नको लागि वरिपरि अलि पहाडिलो बनाइदिनु पर्यो, धेरै अब नजिक नजिक पानी जम्मा हुने जस्तो समस्याहरू छ भने त्यो पानी जम्मा हुन दिनु भएन, सकिन्छ भने अब तार जाली लाइदिनु पर्यो गोठमा साँझ होइन, बाहिरबाट जाली लगाइदिने, अनि समय समयमा पशुहरू बाहिर सारेको बेलामा भित्र विषादीहरू विभिन्न किसिमका औषधिहरू पनि छर्नु पर्यो, बेला बेलामा त्यो फिनेल पानीहरू पनि छरिदिनु पर्यो। अब बर्खामा चाहिँ कहिले काहीँ बर्खामा हुने समस्या अर्को चाहिँ सर्पहरूको बिगबिगी हुन्छ क्या
3: आमा,
4: हो बाहिरतिर झरी लगाइरहेको हुन्छ, चिसो हुन्छ, अनि सर्पहरू न्यानो ओभानो ठाउँको खोजीमा चाहिँ हिँड्दै गर्दा पशुहरूको गोठभित्र नि गएर गुडुल्की परेर बसिया हुन सक्छ, उनीहरूले टोक्छु भनेर गएका त होइनन्, दुर्घटना बस उनीहरूले आफूलाई खतरा महसुस गरेर आफ्नो त्यो हामीले बाँधेका पशुहरूलाई टोक्न सक्छन्, टोकेर पनि धेरै दुख दिएन उनीहरू, त्यस कारणले हल्का तर्सिन्छन्, तर चाहिँ कराउने त्यस्तो हुँदैन, हामीले थाहा हुँदैन, जब विष लागि फैलिसक्छ हामीले थाहा पाएर बचाउन सक्दैनौँ, त्यस कारणले हो समय समयमा अब सकिन्छ भने फिनेल पानीहरू छिड्दै गऱ्यौँ भने यो झिङ्गा लाग्ने समस्या त्यो अनि सर्प आउने समस्या पनि कम हुन्छ क्या आमा। अब अन्य रोगहरूको लागि त अब पशु सामान्य अवस्थामा भन्दा फरक देखियो भने झोक्रायो भने ज्वरो आयो भने छेरेको छ भने पशुलाई अरुचि हुन थाल्यो भने तपाईँले यो सामान्य रूप हो कि भन्ने नसम्झेर कुनै खतरा रोग पो लाग्न थाल्यो कि भनेर हामीलाई सूचना गर्नुपर्छ। अनि हजुरले सूचना गर्नुभयो भने अहिले यो रोग लाग्छ ऊ रोग लाग्छ भनेर हजुरलाई भन्दा सबै चिज सम्झिन्न आमा, जति बेला जे पर्छ त्यो कुरा भन्ने भने बरु सम्झिन्छ। अब बर्खामा लाग्ने रोगहरू समस्याको बारेमा हजुरले भन्नुभएको हुनाले मैले यो वा त्यो रोग भनिनँ कि अहिले यस्तो यस्तो रोग लाग्न सक्छ, यस्ता यस्ता परजीवीहरू हुन सक्छन् र यस्ता यस्ता आहारजन्य समस्याहरू हुन सक्छन् भनेर मैले समग्रमा भने आमा। अब अर्को एउटा समस्या के छ भने बर्खामा ढुसीको समस्या। अब हजुरहरूले चाहिँ बजारबाट दाना किनेर ल्याउनु भएको हुन्छ, बजारबाट दाना किनेर लिएर चाहिँ बोरो लिएर त्यो अब गोठमा खोरको नजिकै हजुरले राख्नु भएको हुन्छ ओभानै ठाउँमा, तर बाहिर झरी लगाइरहँदाखेरि भित्र पनि ओसिन्छ के, ओसिलो हुने भन्ने त बुझ्नुहुन्छ नि आमा, बिस्तारै त्यो चाहिँ सुक्खा चिज हो, चिसोपना बढ्छ, चिसोपना बढ्ने उता तापक्रम पनि हुँदा चाहिँ त्यो दानामा ढुसी लगाएको हुनसक्छ। हामीले फेरि हेर्दाखेरि ढुसी देखियो भने मात्र ढुसी हो कि भन्ने बुझ्छौँ, तर आन्तरिक रूपमा ढुसी लगाइरहेको पनि हुनसक्छ हाम्रो आँखाले देख्न नसकिने गरी। त्यो हुनाले अब यसको समाधानको लागि धेरै दाना एकैपटक नकिन्ने बर्खाको समयमा, किन सुकाउन सकिँदैन, ओसिलो हुनसक्छ, अनि छिटो छिटो ताजा ताजा दाना लिएर खुवाउने, दाना लिएर चाहिँ सकेसम्म ओभानो ठाउँमा सुक्खा ठाउँमा राख्यो भने त्यो समस्या समाधान हुन्छ। अब यहाँ पशुको पन्छीको माछाको समस्या त आफ्ना किसिमका हुन्छन् आमा। अब आफ्ना किसिमका समस्या हुँदा यति बेरसम्म मैले छलफल गरेँ यो पशुहरूको समस्यालाई बढी केन्द्रित भएर, अब अर्को चाहिँ पन्छीको, अब जस्तै कुखुरा पालन व्यवसायमा छुट्टै समस्या छ। अब हामीले गाउँघरमा त अब व्यवसायको रूपमा नपाले पनि आफूले खानको लागि कुखुराहरू पाल्नु भएको हुन्छ, अलिअलि एक दुईवटा कुखुरा भाले बेच्ने समय समयमा अलिअलि अन्डा खाने त्यो उद्देश्यले पालिन्छ। यसरी पालिएका कुखुराहरूमा बर्खामा समस्या भनेको अब यो असार महिनामा प्राय त्यो सिउर लगायतको विभिन्न ठाउँहरूमा बिबिरो हुने सानसानो घाउ खटिरा जस्तो उठ्ने समस्या हुन्छ, त्यसलाई चाहिँ फाउल पक्स अथवा कुखुराको बिफर भन्छ क्या आमा। हजुरहरूले देख्नुहुन्छ होला हरेक वर्ष प्राय फाटफुट रूपमा देखिन्छ। अब यसले ठुला ठुला कुखुराहरूलाई मरणासन्न हुने गरी त असर गर्दैन, तर साना साना चल्लाहरूलाई आँखाको ढकनीहरूमा घाउ हुने, फोकाहरू उठ्ने, अनि त्यो मुखको चाहिँ भित्रपट्टि जिब्रोको साइडतिर त्यहाँ खटिरा उठ्ने, मुखमा खटिरा उठ्दा खान मिल्दैन, अनि आँखाको वरिपरि आँखाको डिलको वरिपरि खटिरा उठ्दा आँखा देख्न मिल्दैन, त्यस्तो हुँदा उनीहरू खाना खान नसकेर देख्न नसकेर पनि मर्न सक्छन् क्या आमा। त्यो हुनाले अब यो त्यो समस्या चाहिँ व्यक्तिगत रूपमा हजुरकोमा 10 कुखुरा छन्, अर्कोकोमा 10 कुखुरा छन्, त्यही पनि विभिन्न उमेर आकारका कुखुरा छन्। यो थोरै थोरै कुखुरा पाल्ने व्यवसायमा यस्ता समस्याको खोप लगाउन धेरै गाह्रो पर्छ क्या आमा। अब त्यो खोप अब जस्तै कमर्सियल रूपमा धेरै कुखुरा पाल्नु भएको छ, 100, 150, 200, 500, 10,000 आदि इत्यादि कुखुरा पाल्नु भएको छ भने यसको खोप लगाउनु पर्छ आमा, सजिलो हुन्छ। यो भाइरस बाट लाग्ने रोग हो। अब घरमा पालेको एउटा बासेको भाले छ, 2 माउ पोथी छन्, अनि 35-40 चाहिँ 2 महिनाका कुखुरा छन्। यसो गर्दाखेरि हामीले चाहिँ कुखुरालाई खोप लगाउने त्यति सजिलो चाहिँ छैन। अब अन्य रोगहरू पनि कुखुराका थुप्रै आउन सक्छन्, उही गाई भैँसीकै रोग जस्तै अब असामान्य रूपमा देखियो भने हामीले तुरुन्तै के भयो होला भनेर हजुरले हामीलाई बोलाउनु पर्यो। तर कुखुराहरू पाल्दाखेरि ध्यान दिनुपर्ने कुरा, चिसोबाट एकदम डराउँछ कुखुरा, होइन, त्यो हुनाले यो बर्खाको बेलामा बाछिटोभित्र पस्ने, पानीभित्र पस्ने, चिसो हुने, अब त्यो छततिरबाट पनि पानी आउने, चुहिने, अनि डुबान हुने, यस्तो यस्तो चाहिँ भयो भने त्यति राम्रो हुँदैन। हामीले यी विषयमा ध्यान दिनुपर्छ। अब कसैले चाहिँ अब हाँस पाल्नु भएको छ भने फेरि हाँसको लागि पानी चाहिन्छ, अब पानी चाहिने भन्दैमा फेरि त्यो हिलो चाहिने भन्ने त होइन, गोठ त सफाइ हुनु पर्यो, खोर त सफाइ हुनु पर्यो। अब हजुरले अब हाँस पनि पाल्नु भएको छैन, त्यही भएर अहिले हाँसतिर नजाउँ, होइन, हाँस पालेको अब कोही किसानहरू आउनुभयो भने मैले हाँसको बारेमा उहाँलाई भन्छु। अब मैले सरसर्ती यही भने आमा, अब हजुरमा मनमा लागेको कुरा पनि अरू पनि थियो कि, म फेरि हजुरले भन्न बित्तिकै एकोरो बोलेको बोले गरेँ हजुरले, के
3: बाबुले जे भने नि आफूलाई सही लाग्छ सुनिराख्न मन लाग्छ। पाल्न त पशु पन्छी कुखुरो पनि पालेकै छु, गाई पनि छ, भैँसी पनि छ, अब अर्को पाल्यो अन्यथा केही नभन्नु सुँगुर पनि पाल्छु म त, बँदेल पनि पाल्छु, पैसा चाहिएछ बाबु
4: आमा, काम सानो ठुलो भन्ने हुन्न, काम चाहिँ यदि राम्रो देखिन्छ भने व्यवस्थित किसिमले उत्पादन गर्न सकिन्छ, नाफामूलक हुन्छ भने हामी किसानहरूले सकेसम्म धेरैभन्दा धेरै उत्पादन गर्ने, धेरैभन्दा धेरै बिक्री गर्ने र धेरैभन्दा धेरै आमदानी गर्न सक्यौँ भने नै हाम्रो समुन्नति हुन्छ आमा, हाम्रो प्रगति हुन्छ। अन्य व्यवसाय गर्ने मान्छेहरू जस्तै हामी पनि चाहिँ कृषि कर्मबाट चाहिँ एकदम राम्रो हुन्छ, त्यही भएर नाफामूलक पेसा गर्नुपर्छ आमा। अरू केही अब जस्तै अब यो सामान्यतया यो किर्नाहरू उपियाहरूको समस्यातिर पनि अलिकन छलफल गरौँ
3: त, त्यो त लाग्छ नि बाबु।
4: मलाई यस्तो भयो क्या आमा, हजुर आउनु भएको छ, हतार हतार म गएँ गएँ बाबु भन्नुहुन्छ, आउनु बित्तिकै हजुरले मलाई जिज्ञासा राख्नुहुन्छ ठुलो, म भन्दा पनि हजुर पनि व्यस्त हुनुहुन्छ अहिले, मलाई भन्नुभयो
3: बिहान उठेदेखि बेलुकासम्म बस्नु भयो, आफै हेर घाँस पानी गर्नु पर्यो, कुरो दिनु पर्यो,
4: अब यो मैले उडुस त मान्छेलाई लाग्छ, यो किर्ना उपियाँ र जुम्राको चाहिँ रोकथामको लागि मैले हजुरलाई छोटकरीमा भन्छु। अब यो जुम्रा र किर्ना लाग्न नदिनको लागि सरसफाइमा पनि ध्यान दिनु पर्यो, लागिहाल्यो भने अलि चर्को नुन पानीको झोल बनाएर सलक्क चाहिँ लाइदियो भने खस्छ आफै किर्ना
3: हो,
4: शरीरमा लाइदिएपछि अलि चाहिँ नुनिलो नुनिलो नुन पानीको चाहिँ झोल बनाएर सर्लक्क शरीर भिजाइदिने भने त्यसले जाति मान्दैन र खस्छ, किर्नाहरू खस्छन्, खसेर अब मर्छन् होइन। अनि अब अर्को उपाय चाहिँ हाम्रो बजारमा विभिन्न किसिमका किर्ना जुम्रा उपिए मार्ने औषधि विषादीहरू पनि पाइन्छ आमा, तर त्यसरी लगाइदिँदा अलिक ख्याल गर्नुपर्छ, त्यो कसरी लगाउन भनेको छ राम्ररी किन्ने बेलामा पनि सोध्नुपर्छ, कहिलेकाहीँ हामीले त्यो लगाइदिने मात्रा मिलाउन नजानेर औषधिले काम गर्दैन, त्यसलाई एकदम ध्यान दिनुपर्छ। त्यो किर्ना मार्ने जुम्रा मार्ने विषादीले त मान्छे पनि मार्न सक्छ नि, त्यही भएर सकेसम्म यो जडीबुटी जन्ने विषादीहरूलाई जोड दिनुपर्छ, सकेसम्म प्राङ्गारिक विषादीलाई जोड दिनुपर्छ। मैले अघि नुन पानीको सल्युसन भने जस्तो
3: हो,
4: सजिलो पनि सुरक्षित पनि। अनि अर्को यो उपियाँलाई चाहिँ नियन्त्रण गर्न एकदम गाह्रो छ आमा, किनभने त्यो चाहिँ चर्न शरीरमा आउँछ, रगत चुस्न, अनि बासा बस्न, फेरि त्यो धुलो मैलोमा जान्छ, त्यो उनीहरूले त्यो धुलो मैलोको चाहिँ लाई सरसफाई गरेर सफा सुग्घर राख्ने र म हप्ताको एकपटक दुई तिन हप्तासम्म लगातार रूपमा त्यसरी चाहिँ हामीले सरसफाई गर्दै अनि विषादी छिट्ने के खोर गोठमा नै विषादी छिट्दै गऱ्यौँ भने चाहिँ त्यसलाई नियन्त्रण गर्न सकिन्छ। समय समयमा अन्य पशुहरूबाट जस्तै बिरालो मुसाहरूबाट पनि त्यो उपियाँहरू आउँछ, तिनीहरूलाई पनि अलिक नियन्त्रण गर्न पर्यो, बिरालो मुसा धेरै आउन नदिने होइन, त्यो व्यवस्था गऱ्यौँ भने सजिलो हुन्छ आमा।
3: ल आज भने मना लागेको कुरा सबै सोध्न नि पाएँ, पशु पन्छीलाई अब रोगबाट बचाउन पनि उपाय धेरै जाने,
4: हजुर
3: अब बाबुलाई पनि हतार जस्तो छ, म पनि जान्छु बाबु।
4: ए हुन्छ आमा, हुन्छ ल, फेरि फेरि पनि आउनु होला आमा। नमस्ते आमा, नमस्ते
3: साँच्ची बाबु।
4: हजुर आमा, हजुर
3: बस है भाइ, राम्रो
4: ल ल ल, हुन्छ आमा, हुन्छ ल, राम्रोसँग जानु।
3: हरि शरण।
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ, नमस्ते।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
5: फोन नम्बर 5-42-13-59।

0: रेडियो नेपाल प्रस्तुत गर्दछ नाटक कुरौटे।
1: गरिब हुनु पनि एउटा पाप रहेछ। म जस्ता गरिब, असहाय, अशिक्षित यो देशमा कति होलान्? तिनीहरूको हालत पनि मेरै जस्तो त होला नि।
0: यी हुन् कुरौटे, घरमा काम गर्ने व्यक्ति। कुरौटेको भूमिकामा पूर्ण थापा।
2: मैले त्यसो भन्न खोजेको होइन सीमा। एक मानवताको नाता, दोस्रो आफ्नो घरमा बसेको नाताले कमसेकम विचार त गर्नुपर्छ त्यसको। के त्यो भोक र रोगले यही मरोस्?
0: यी हुन् कर्ण। कर्णको भूमिकामा प्रदीप खनाल।
3: अघि भरत बाबुले भनिहाल्नु भने तँ नबसे अर्को आउँछ।
0: यी हुन् सीमा, कर्णकी श्रीमती। सीमाको भूमिकामा शोभा थपलिया।
4: हामी दुवैजना अफिस गएपछि यी नानी बाबुलाई राम्रोसँग स्कुल पुर्याउने अनि ल्याउने गर्नु।
0: यी हुन् भरत, कर्णका भाइ। भरतको भूमिकामा राम अविरल।
5: मेरो बारेमा चाहिने नचाहिने कुरा गर्दै हिँड्छ रे त्यो दिदी बनाउँदिने। म त्यसलाई एक छाड्दिन, दुई छाड्दिन, तिन छाड्दिन।
0: यी हुन् मीना, भरतकी श्रीमती अर्थात् कर्णकी बुहारी। मीनाको भूमिकामा रीता तिमल सिन्हा। लेखक शिव प्रसाद गौतम। नाटक कुरौटे।
2: सीमा, त्यो कुरौटे बिरामी भएको निकै दिन भयो। यसो औषधि खुवाउनु पर्ने। खाना के दिएकी छौ?
3: दुई दिन काम गर्यो भने तिन दिन सन्चो भएन भन्छ। त्यो मुरालाई त नराखे पनि हुने।
2: लहरा बिचरा अय्या अय्या भन्छ। सीमा, तिमीले त्यो कुरौटेको कुनै वास्ता गरेकी छैनौ? के खाना पनि दिएको छैन?
3: ए, यो घरमा म मात्र छु र, मैले मात्र हेर्नु पर्ने? अरूले हेरे पनि त हुन्छ नि। मैले त भनिदिएको छु, कुरौटेलाई यो घरबाट निकालिदिनुहोस्।
2: सीमा, त्यो कप्ती बोली नबोल त। अस्ति नै तिमी बिरामी हुँदा त्यस कुरौटेले कति सेवा गरेका थियो तिम्रो?
3: ऊ त यो घरको नोकर हो। उसको कामै यो घरको सेवा गर्नु हो, काम गर्नु हो। के म उसकै सेवा गरौँ अब? मलाई नै यस घरको नोकर बनाउन खोज्नु भएको तपाईँले?
2: मैले त्यसो भन्न खोजेको होइन सीमा। एक मानवताको नाता, दोस्रो आफ्नो घरमा बसेको नाताले कमसेकम विचार त गर्नुपर्छ त्यसको। के त्यो भोक र रोगले यही मरोस्? यही भन्न खोजे कि तिमीले?
3: त्यस्तो माया भए आफै गर्नु नि, किन मलाई हपार्नुहुन्छ? तपाईँका भाइ बुहारीलाई कुनै वास्तै छैन, तपाईँलाई मात्रै यसको के को पिर? मोरो गजेङ्ग्रो जस्तो छ, भने कुनै कुरा बुझेर राम्रोसँग गर्दैन।
6: हैन, दाई भाउज बीचमा के को विवाद हुँदैछ?
2: ए भरत, त आइपुगिस्? त्यो कान्छो बिरामी भएको कति दिन भइसक्यो, तिमीहरू कसैलाई त्यसको वास्तै छैन।
6: दाई पनि यति सानो कुरामा पनि भाउजूलाई हपारिराख्या? आखिर कुरौटीलाई ल्याएको तपाईँले नै हो, त्यो नभए अर्को आउँछ यो घरमा काम गर्ने मान्छे।
2: आखिर जसले ल्याए पनि कुरौटे यो घरको सबैको काम गर्ने मान्छे हो। भोलि त्यसैले पनि छोडेर गयो भने?
3: अघि भरत बाबुले भनिहाल्नु भने तँ नबसे अर्को आउँछ।
6: ठिक भन्नुभयो भाउजूले।
2: के भन्दैछौ तिमीहरू? आजकल यस्तो काम गर्ने मान्छे पाउन कति गाह्रो छ, बुझ्यौ तिमीहरूले? त्यसमा पनि कुरौटे जस्तो सोझो, इमानदार।
6: हेर्नुहोस् दाई, राम्रो दाम र माम पाएपछि जति पनि आउँछन् दाई, यसमा तपाईँले चिन्ता लिनै पर्दैन।
2: तिमीहरूले बिर्स्यौ होइन, यस घरमा कति काम गर्ने मान्छेहरू आए तर कोही पनि स्थिर भएर बसेनन्। यति मात्र होइन, कति काम गर्ने मान्छेहरूले त यस घरको सरसामान नगद चोरेर भागे।
3: यो कुरा चाहिँ ठिक भन्नुभयो हजुरले।
2: बल्ल होस आयो होइन तिम्रो। ल भरत, म एकैछिन बाहिर गएर आउँछु है।
6: हुन्छ दाई, हुन्छ।

0: गरिब हुनु पनि एउटा पाप रहेछ। म जस्ता गरिब, असहाय, अशिक्षित यो देशमा कति होलान्? तिनीहरूको हालत पनि मेरै जस्तो त होला नि। हे भगवान्, यो एउटै रगत मासुको जिन्दगी किन यस्तो फरक, किन यस्तो अन्तर? सोझो हुनु पनि केही रहेन छ। यो ठुलो घरको खानदान, धनी परिवारको नोकर हुन पाउँदा कति खुसी थियो यो मन। तर मैले यो ठुलो घरबाट कुनै सहयोग, माया, ममता पाउन सकिनँ। मेरो गल्ती, कमजोरी केही छ भनौँ भने केही बिराए जस्तो त लाग्दैन। अरे, कसको अर्डर मान्ने, कसको नमान्ने? यही चालाले मेरो खैरात छैन यस घरमा। मैले बुद्धि लगाउनै पर्छ। अब मैले दुवै साहेबनीलाई जसरी भए पनि रिझाउने उपाय गर्नै पर्छ। यसको लागि एकको कुरो अर्कोलाई लगाएर हुन्छ वा बनावटी तरिकाले एकले अर्कोलाई रिस पैदा गरेर हुन्छ? गर्नै पर्छ। यसैमा मेरो कल्याण छ। यसै गर कुरोटे, यसै गर। आखिर बाँच्नु त पर्यो नि। भन्नासाथ यो घरको जस्तो दाम र माम अन्त गएर पाउनु पनि गाह्रो छ।
1: ए कुरौटे, कुरौटे, कहाँ मरेको छ से मोरा?
2: आए हजुर, आए, आए हजुर।
1: गोज्याङ्रो मोरो, तँलाई अब यो घरमा एक राख्दिन, दुई राख्दिन, तिन राख्दिन। भनेको नमानेपछि यो घरमा तेरो के काम?
0: साहेबनी, मलाई दोष नदिनुहोस् न है, म भर्खर मिना साहेबनीकाबाट आउँदैछु।
1: मिना कामाबाट रे?
0: हजुर।
1: तँलाई पहिले कसले बोलाएको थियो भन त?
0: हुन त हजुरले नै हो, तर
1: तर के, छिटो भन।
0: तर के भने नि हजुर, मिना साहेबनीले महिका आएर पहिले यो फुल किनेर लिएर भन्नुभयो। के गर्ने मलाई त?
1: अनि ल्याइस् त?
0: लिएर आएर पकाएर अनि कोठामा पुर्याएर हजुर कहाँ आएको?
1: तैँले पनि खाइस् कि?
0: साँच्ची
1: किन, के भयो?
0: खै खै के भन्नु, उहाँले यो कुरो नभन्नु है भन्नुभएको थियो हजुर।
1: ए, त्यसैले डराएको त? डराउनु पर्दैन तैँले कुरौटे, तँलाई यो घरमा मेरो मालिकले ल्याउनु भएको, बुझिस्? अहिले मेरो श्रीमान बाहिर जानुभएको छ, केही दिनपछि उहाँ आउनुहुन्छ अनि तँलाई नयाँ कपडा हालिदिउँला है।
0: हुन्छ हजुर, हुन्छ हुन्छ हुन्छ साहेब नि, हुन्छ।
1: जा, अहिले चिया पकाएर ले।
0: हस् हजुर, म ल्याइहाल्छु हजुर, हस् हस्।

हे भगवान्, मलाई क्षमा गर, यो दुखीलाई दया गर भगवान्। मैले सीमा साहेबनीसँग झुठा कुरा गरेको कसैले पनि थाहा नपाउन्। मीना र सीमा दिदीबहिनीको कस्तो मिल्ती छ कि मेरो झुठा कुराको पछि लाग्लान् र यो मेरो व्यवस्थालाई बुझिदेऊ भगवान्, बुझिदेऊ।

काले चुप, म भगवान्को थानमा गएर आएको हो, तँलाई थाहा छ। अब चिया कोठा कोठामा पुर्याउनु पऱ्यो नि, के गर्नु, आफ्नो त कर्मै यस्तो रहेछ, कान्छा भएर

0: मिना ए मिना उठ उठ ढोका खोला चिया ल्यायो क्यारे
1: कुरौटे चिया ल्याएको
2: हजुर
1: यहाँ राख अनि कुरौटे तँलाई हिजो सीमा दिदीले किन गाली गरे हँ
2: हजुरको नानी अनि बाबुलाई हेर्न खेलाउनु पर्दैन भन्नुहुन्थ्यो मैले भनेको मात्र मान भनेर गाली गर्नुभएको
1: देख्नुभयो तपाईँको भाउजूको नियत कस्ती पापी नि आफ्नो बच्चालाई चाहिँ टोकेर खै
0: मिना चुप लाग एकैचोटि रिसाउनुहुन्न कुरौटे
2: हजुर
0: हामी दुवैजना अफिस गएपछि यी नानी बाबुलाई राम्रोसँग स्कुल पुर्याउने अनि ल्याउने गर्नु अनि भोक लागेको बेलामा जे जे माग्छन् त्यही त्यही खुवाउनु है
2: हुन्छ हजुर हुन्छ म हजुरकै सेवक त हुँ
1: कुरौटे तँ त दिनभरि घरमै हुन्छस् मेरो बारेमा सीमाले के कुरा गर्छिन् हँ
2: के भन्नु नि हजुर उहाँ त भन्नुहुन्थ्यो मिना त मेरो देवरसँग आए कि लोग्नेभन्दा बढी जान्ने हुन्छे त्यो छोटाकी छोरी अनि हजुर उहाँको श्रीमान बाहिरबाट आएपछि नयाँ कपडा मलाई ल्याइदिन्छु भन्नुभएको छ
1: आफ्नो मानो खानु छ त्यसलाई हाम्रो के को रिस मैले जानेको छु त्यसलाई
0: मिना सहनुपर्छ हेर आवेशमा आउनु ठिक हुन्न दाजु बाहिर गएको बेला बेकारमा किन झगडा गर्नु दाजु आएपछि जे गर्नुपर्छ म गर्छु त्यसले हामीलाई हेप्ने
2: हजुर चिया ल्याए
3: ए कुरौटे आऊ आऊ भित्रै आऊ
2: मिना साहेबनीको बाबु र नानीलाई स्कुलमा लिन जाने बेला भयो हजुर
3: के गर्छस् कुरौटे आफ्नो त एउटा जन्मेको पनि कालले लुछेर लगिहाल्यो
2: बितेको कुरालाई सम्झेर हुँदैन हजुर भगवान्को इच्छा भइहाल्यो भने फेरि होला नि त मिना साहेबनीले भन्नुहुन्थ्यो
3: के भन्थे भन्न मिनाले
2: के भन्नु नि हजुर हाम्रो बाबु नानीको त एकदम डाह गर्थे आफ्नो बच्चालाई टोकेर खाए दुई नम्बरी गर्ने कि छोरीले हाम्रो अगाडि के धाक लगाउनु यस्तै यस्तै के भन्नुहुन्छ हजुर
3: त्यस नखरमौलीले मलाई त्यसो भने कि नकचरी हो त नकचरी बुझिस् कुरौटे काहीँ पै नपाएर मेरो देउरसँग टाँसिन आए कि अझ उसैको यत्रो धाक
2: त्यति मात्र कहाँ हो र हजुर भरत साहेबले समेत तपाईँलाई अलच्छिनी हो त्यो अलच्छिनी भन्नुहुन्थ्यो
3: ए ती जोई पहिले त्यसो भन्थे कुरौटे मेरो खिल्ली उडाउने तिनीहरूले मेरो लोग्नेले कति गरेर पढाएर त्यसलाई घुस खुवाई खुवाई काममा लगाइदिएको जागिरमा लगाइदिएको अस्तिसम्म जाँड भाङ खानेको सङ्गत गर्दै हिँड्थ्यो त्यस्ता पापीको मुख हेरेर के बस्नु यो घरमा
2: साहेबनी शत्रु खोज्न टाढा जान पर्दैन भन्थे
3: ठिक भनिस् कुरौटे तैले आफन्त नै शत्रु बन्दा रहेछन्
2: त्यही त भने हजुर ए हजुर नानीहरूलाई लिन जान ढिलो भयो अहिले म गएँ है
3: ल कुरौटे यता सुन त मेरा बारेमा तिनीहरूले के भन्छन् त्यो सबै साँचो साँचो ल्याएर मलाई सुना है
2: हस् हजुर हस् हुन्छ अहिले गएँ है त हजुर
3: ल ल जा
2: होइन आज भरत साहेबको अनुहार किन उदास छ मैले बिहान गेटनिर पैसाको ब्याग पाएको थिएँ उहाँकै हो कि के हो खै के गर्ने दिउँ कि नदिउँ आ जाबो 5,000 मलाई के हुन्छ र पैसा भन्दा त इमान ठुलो हो म यो पैसाको ब्याग उहाँलाई नै दिन जान्छु ए हजुर हजुर साहेब यता हेर्नुहोस् त तपाईँको पैसाको ब्याग हराएको हो
0: ए हो कुरौटे त्यसमा पैसाको साथसाथै महत्त्वपूर्ण कागज पनि छन् असाच्ची तैँले कहाँ पाएको
2: बिहान ऊ त्यो पर गेटनिर पाएको हजुरकै होला भनेर मैले राखिदिएको छु
0: धन्यको रहेछस् त देख्यौ मिना कति इमान्दार छ यो कुरौटे यस्तो पो मान्छे बिचरा गरिबको कारण यो घरको नोकर बनेर बसेको छ
1: हुन पनि हो यो घरमा बसेको 4-5 वर्ष भइसक्यो आजसम्म यसले केही बिगार गरेको छैन कुनै छल कपट गरेको पनि थाहा छैन मलाई
0: समाजसेवी खालको छ यो कुरौटे ल आजदेखि तलाई महिनामा 100 रुपियाँ थप भयो, बुझिस्?
2: हस् हजुर, मेरो श्रम अनुसारको ज्याला हजुरहरूले दिइराख्नु भएकै छ।
0: ल ठिक छ ठिक छ, मिना हामी एकछिन बाहिर डुल्न जाउँ।
1: हुन्छ, जाउँ न त जाउँ।
2: कतिन्जेल बस्न पाइने हो यो घरमा? गर्न नहुने काम गरिरहेछु, एक दिन त अवश्य पोल खुल्छ। के गर्नु खै, नाम पनि कुरौटे, काम पनि त्यस्तै भइरहेछ।
4: ए कुरौटे कुरौटे, अन कहाँ छस् हौ त? एक कप चिया लिएर आइज भन्या।
2: हजुर, हस् हस्।
3: कुरौटे, आज तेरो अनुहार हँसिलो छ नि, किन? आइज न एकछिन बस।
2: ए भइहाल्छ नि हजुर, तल अलिकति काम पनि छ।
3: आ एकछिन त बस। ए कुरौटे, होइन तेरो बिहा भएको छ कि छैन?
2: ए हजुर पनि, आफ्नो ज्यान पाल्न त कस्तो गाह्रो छ, अब अर्काकी छोरी ल्याएर कसरी पाल्न सकिन्छ र हजुर?
3: ऐ कुरौटे, त्यो ढोकाको छेस्किन लगाइदे न चाचा।
2: छेस्किन छेस्किन लगाउने किन र हजुर?
3: किन डराएको, यहाँ त आइज। मैले भनेपछि के भयो र कुरौटे? त कति राम्रो छस् है, तँलाई एउटा कुरा सोध्छु, नढाँटी भन है। तँलाई कसले बढी माया गर्छ कुरौटे, मैले कि मिनाले, भन् त।
2: हजुर दुबैले, बढी चाहिँ हजुरले।
3: त्यसैले त कुरौटे, यहाँ बस्न आइज, आइज न भनेको, किन डराएर भागिराख्या?
2: साहेब नि, तल अलिकति काम छ, म जान्छु है।
3: आ काम अहिले गर्लास्, के भयो र, आइज न एकछिन।
2: होइन होइन हजुर होइन, साहेब नि, यो घरबाट आजदेखि म निस्कँदैछु।
3: हँ, के भन्छ यो कुरौटे, तँ जान पाउँदैनस्, कसले निकाल्न सक्छ तँलाई, त्यही पनि यो घरबाट?
2: के भने नि हजुर, मलाई आफ्नो हैसियत थाहा छ, म आफै निस्कँदैछु। हजुर म तल काम गर्न गएँ है।
0: तिमी चुप लागेर बस मिना, दाजुभाउसँग म झगडा गर्छु, दाजु पनि बाहिरबाट आइहालेछन् क्यारे।
1: समाजमा मेरो बारेमा चाहिने नचाहिने कुरा गर्दै हिँड्छ रे त्यो दिदी बनाउँदिने, म त्यसलाई एक छाड्दिन, दुई छाड्दिन, तिन छाड्दिन।
5: भरत मिना आओ, तिमीहरू पनि यतै आएर बस।
1: तपाईँ नै बस्नुहोस्, डाके हुन्छ नि आफ्नै श्रीमतीलाई।
5: भरत मिना के भन्दैछिन् यस्तो?
0: जे भन्दैछिन् त्यो ठिक भन्दैछिन् मिनाले, तपाईँकी श्रीमतीले हाम्रो गर्नु नगर्नु बेइज्जत गरिन्, म यो घरमा बस्दिनँ, कि तपाईँ निक्लाउनुहोस् यो घरबाट कि म निक्लन्छु।
5: यो के भन्दैछस् त, यो घरमा के हुँदैछ यस्तो? हँ भरत भाइ, गल्ती कसको हो? त्यसले माफी मागे त भइहाल्यो नि, सानोतिनो कुरामा पनि घरमा यस्तो रणाको मचाउनुहुन्छ?
0: मैले सब बुझिसकेँ दाई, यो सब तपाईँकी श्रीमतीको कारणले हो।
5: यो हुन सक्दैन भरत, यो हुन सक्दैन, मेरी श्रीमतीको मात्र दोष
0: के हुन सक्छ दाई? अब मैले निर्णय गरिसके, यो घरमा भाउजूको मुख हेरेर बस्न सक्दैनौ हामी।
5: सीमा, तिमीले भरत मिनाको बारेमा चाहिने नचाहिँदो के कुरा गर्यौ भन।
3: वाह, अझ उल्टै मलाई दोष, यी पापी अधर्मीहरूले तपाईँ नहुँदा मलाई भन्नु नभन्नु भनेर मेरो बेइज्जत गरे, म यो घरमा एक बस्दिन, दुई बस्दिन, यिनै पापीहरू बस्छु, यिनै पापीहरू।
1: मलाई नाना थरी भनेर वरपर हल्ला फिजाउने के तिमी होइनौ र? पापी अधर्मी त तिमी हौ तिमी।
3: तैँले चाहिँ मलाई सन्तान टोकेर खाने राक्षस नि, दुई नम्बर धन्दा गर्नेको छोरी बनेकी हो कि होइनस्? अझ बढ्ता हुन्छ त।
5: यसले उसलाई दोष, उसले यसलाई दोष, वास्तविकता के हो? पहिले आमा छोरी जस्ता थिए, आज के हुँदैछ यस्तो?
2: यसको वास्तविकता म हुँ सायद।
0: हँ कुरौटे, त
2: हजुर म यो घरबाट तपाईँहरू कोही पनि निस्कनु पर्दैन, यो सब मैले गरेको हुँ, यसैले यो घरबाट म निस्कन्छु।
1: कुरौटे के भन्दैछस् त?
2: म जे भन्दैछु ठिक भन्दैछु, यो घर परिवारको फाटो गराउने म नै हुँ साहेब, साहेब नि म नै हुँ।
3: हाँ? कुरौटे तरे कसरी नि?
2: हो साहेब नि, मैबाट भएको हो। म त्यतिखेर बिरामी परेको थिएँ। यस घरमा जुन बेला मेरो बारेमा सीमा साहेबनीले र भरत साहेबले भन्नुभएको थियो,
3: यस कुरौटेलाई यस घरबाट निकालिदिनुहोस्। मोरो मेरो कुरा बुझेर कुनै काम गर्दैन, लाटो जस्तो छ गोजिङ्रो।
0: कुरौटे जस्ता कान्छा धेरै आउँछन् यस घरमा।
2: मेरो सोझोपनले यस घरमा टिक्न नसक्ने देखेर मैले यो बाटो अप्नाएको हुँ। जुन बाटो हो मैले दुवै साहेबनीलाई रिझाउन र दुवैको नजिक र प्यारो हुनको निमित्त मैले मनगणन्ते झुठा कुरा लगाउन थाले र मेरो कुरालाई दुवै साहेबनीले पत्याएर एक आपसमा शत्रुता बढाउन थाल्नुभयो। यो मैले आफू यसै घरमा बसी बाँच्नुको लागि विवश भएर गरेको थिएँ। यसमा मेरो अरू कुनै स्वार्थ थिएन साहेब साहेबनी, अरू कुनै स्वार्थ थिएन।
5: देख्यौ भरत भाइ, वास्तविकता के हो, यथार्थ के हो?
0: माफ पाउँदै हामीले वास्तविकता बुझ्ने कोसिसै गरेनछौँ।
1: सीमा दिज्यू, मलाई माफ गर्नुहोस् है।
3: मिना बहिनी, यसमा कुरौटेलाई पनि दोष नदिऊ, हामी नै बुद्धू रहेछौँ बुद्धू। वास्तविकता बुझ्ने कोसिसै गरेनौँ हामीले। घरमा भलो चिताउने नोकरको इमान्दारी त बुझ्ने कोसिस पनि गरेनौँ र यो नै घटनाको मुख्य आधार बन्यो।
5: कुरौटे यता आइज।
2: अब मेरो कुनै आवश्यकता छैन साहेब, म यो घरमा बस्न योग्य छैन। अब तपाईँहरूको भलो होस्, म हिँडे।
1: कुरौटे त कहीँ जाँदैनस्, यही घरमा बस्नुपर्छ तैँले।
5: यहाँ तेरो मात्र होइन सबैको गल्ती छ, त्यसैले सबैले आआफ्नो गल्ती स्वीकारेर आइन्दा यस्तो नदोहोऱ्याउन अठोट गर्नुपर्छ, सब ठिक हुन्छ।
6: सुन्दै हुनुहुन्थ्यो नाटक कुरौटे। पात्रहरू पूर्ण थापा, प्रदीप खनाल, शोभा थपलिया, राम अविरल र रीता तिमल सिन्हा। ध्वनि सम्पादन तथा रेकर्डिस्ट प्रदीप खनाल। निर्देशन सहयोगी रीता तिमल सिन्हा। निर्देशन पूर्ण थापा। लेखक शिव प्रसाद गौतम।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
6: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
5: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
6: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जको साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारानी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। तपाईँ यति बेला हामीलाई एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा राधिका ओझा, मिनर्वा वज्राचार्य अनि म उद्घोषणतर्फ विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज शनिबार साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौ स्वदेशगानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका नेपाली चलचित्रका गीतहरू सुनाउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:45 सुनाउनेछौँ दोहोरी गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 यहाँहरूले सुन्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। सेवाको आरम्भ गर्दैछौँ स्वदेशगानबाट, जसमा स्वर दिनुभएको छ कमल सौराग। मनमाया पङ्गेनीले भने गीत रचना रहेको छ शक्तिको धुन, सङ्गीत रहेको छ मनमाया पङ्गेनीको, गीत रचना रहेको छ मनमाया पङ्गेनीकै। यो गीतपछि यहाँहरूले करिब 3 बजेसम्म विभिन्न कलाकारहरूको नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

अहिले सुनायौँ चलचित्र निशानीबाट प्रशान्त तामाङ, दीपक लिम्बू र साथीहरूको स्वरमा रहेको नेपाली चलचित्रको गीत भने गीत रचना रहेको थियो विनोद सेरेङको, सङ्गीत रहेको छ बिबी अनुरागीको। अब अर्को गीत राख्दैछौँ चलचित्र ठुलीबाट, बसन्त सापकोटाको गीत रचना अनि सङ्गीतमा रहेको छ भने अन्जु पन्त, राजेश पायल राईको स्वरमा रहेको यो गीत राख्दैछौँ।

अहिले सुनायौँ चलचित्र परिचयबाट शेखर सन्तोषको सङ्गीतमा रहेको गीत भने आनन्द अधिकारीको रचना रहेको थियो। उदित नारायण झा साधना सरगमको स्वरमा रहेको चलचित्रको गीत राख्यौँ भने अब अर्को गीत राख्दैछौँ। चलचित्र सिसाबाट राख्दैछौँ यो गीत भने स्वरूप राज आचार्यको स्वरमा रहेको छ, लक्की सिटौलाको रचना अनि सङ्गीतमा।

अहिले सुनायौं चलचित्र राजभाइबाट सरोज प्याकुरेलको गीत रचना अनि संगीतमा रहेको नेपाली चलचित्रका गीत राख्यौं भने दीपक लिम्बू रीता केसीको स्वरमा रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ यहाँ माझमा चलचित्र फर्खिराख हैबाट राख्दैछौँ। सञ्जीविनीको स्वरमा रहेको छ भने सुरेश अधिकारीको रचना रहेको छ। ज्ञानु सुरेशको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: लाइटको सदैव पालना गरौ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नमस्ते झाँक्री दाई।
6: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
5: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
6: यो बाबुको मैले नारी पनि हेर्यो, आगे पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
5: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
7: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
5: हस् डाक्टर साहब।
7: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
9: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षभित्र मुलुकको विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने सरकारको लक्ष्य। भाषा साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूरा नहुने सूचना तथा संचार प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सेनाको भनाई र शर्तहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी। अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाहरूलाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य रहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाले कला साहित्य भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपुरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा आज काठमाडौँमा आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा साहित्य र संस्कृतिको

0: सञ्चार माध्यमलाई उपलब्ध गराइँदै आएको लोक कल्याणकारी विज्ञापन नरोकेको प्रश्न पार्नुभयो। कार्यक्रममा मधुपर्क सम्मान 2083 अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा मधुपर्क प्रतिभा सम्मानबाट डाक्टर गीता त्रिपाठीलाई सम्मान गरिएको थियो। उहाँहरूलाई सम्मान पत्र सहित 50,000 रुपियाँ नगद प्रदान गरिएको गोर्खापत्र संस्थानले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल भोलि छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चीनका विदेश मन्त्री तथा चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ 31 गतेदेखि असार 3 गते जुन 14 सत्रसम्म 4 दिनका लागि औपचारिक भ्रमणमा जाने गरी मिति तय भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले बेजिङमा चीनका विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ। सो क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय प्रतिष्ठित व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुनेछ। साथै नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुनुहुने पनि उहाँको कार्यसूची रहेको छ। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना नेपाल क्लिन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8,71,57,000,000 अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना एनक्यापले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। बिपी राजमार्ग अन्तर्गत हिजो काभ्रेपलाञ्चोकको नवबुद्ध नगरपालिका बुच्चाकोट क्षेत्रमा भएको बस दुर्घटनाका सबै मृतकको शनाखत भएको छ। मृतक सबैको शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पुष्टि गरेको छ। मृतकहरूमा काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर 6 मेघ बहादुर तामाङ, फुलमाया तामाङ र इन्द्रबहादुर तामाङ, रोसी गाउँपालिका 8 प्यारी तामाङ रहेका छन्। त्यसै गरी दुर्घटनामा दैलेख निवासी बम बहादुर भण्डारीको पनि ज्यान गएको छ। उनी नेपाली सेनाको त्रिनेत्र दलगण पकुण्डे बेसीमा अमलदार पदमा कार्यरत थिए। यस्तै तीन सिन्धुलीको घ्याङ लेख गाउँपालिका वडा नम्बर 4 सुमी तामाङ, रोसी गाउँपालिका 6 राजु तामाङ र माया तामाङको पनि मृत्यु भएको छ। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। भारतमा नेटवर्किङ व्यवसायमा संलग्न गिरोहबाट थुप्रै नेपाली ठगिने गरेको भेटिएपछि भारत स्थित नेपाली दूतावास र सीमावर्ती प्रहरी प्रशासन त्यस्ता गलत कामको नियन्त्रणका लागि लागेका छन्। त्यस्ता प्रलोभनमा नपर्न समेत सरकारवाला सबैमा आग्रह गरेका छन्। धनगढीबाट संवाददाता जगत साउथको यो रिपोर्ट।
1: ठगीमा परेकाहरूले भारत स्थित नेपाली राजदूतावासमा जानकारी दिएपछि रोजगारीको प्रलोभनमा भारत पुर्याइएका कैयौं नेपालीहरू ठगी गिरोहको शिकार बन्ने गरेको तथ्य खुलेको हो। सिप अनुसारको रोजगारी र आकर्षक तलब दिने प्रलोभनमा थुप्रै नेपाली युवा युवतीलाई भारत लैजाने ठगी गिरोहले प्रत्येक नेपालीबाट 2,00,000 बढी रकम असुली गरेको देखिन्छ। सुरुवातीमा तालिम दिने गरेको ठगी गिरोहले साताभित्रै रकम जम्मा गर्न लगाउने र त्यसपछि अलपत्र पार्ने गरेको पीडित युवाहरूको भनाइ छ।
2: एक हप्ता सकिसकेपछि 2,00,000 रुपियाँ लगाउनु, महिनाको 20,860 रुपियाँ तपाईँलाई पर महिना आउँछ सेलरी भन्ने भएर मैले त्यो 2,00,000 रुपियाँ बुझाएको।
3: तुलाराम साउँ पैदाली घोडाउडी, मैले 2,16,000 दिएँ, पछि त्यो थाहा भइसकेपछि घरै आउँदैन।
4: नेपाली गुल्मी त्यहाँ एक हप्ता ट्रेडिङ सिकाउँछन्, यसो भाषाहरू सिकाउँछन्, कम्पनीको भाषाहरू अनि फोन गरेर आइदिन्छन्।
1: रोजगारीको प्रलोभन दिएर भारत पुर्याइएका सयौँ नेपाली ठगीमा परेको जानकारी पछि भारत स्थित नेपाली राजदूतावासले पीडित नेपालीहरूको उद्धार कार्य थालेको छ। भारतीय प्रहरीको समन्वयमा पीडितहरूलाई उद्धार गरी नेपाल फर्काउने गरिएको भारत स्थित नेपाली राजदूतावासका काउन्सिलर एसएसपी प्रकाश मल्ल बताउनुहुन्छ।
5: बसेका होस्टेलहरूबाट घरहरूबाट ल्याएर मानिसहरूलाई चाहिँ गाडीमा राखिन्छ, भारतीय प्रहरीको स्कटमा नेपाल बोर्डरसम्म ल्याइन्छ, त्यसपछि यतापट्टिका प्रहरीले त्यहाँबाट चाहिँ टेक ओभर गरेर जिल्ला प्रहरी कार्यालयमा लाग्नु पर्छ। नेटवर्किङ स्क्यामको मात्रै कुरा गर्ने हो भने दुर्पुरमा भएको छ, त्यहाँ 58 उद्धार भएका छन्। त्यसपछि कुशीनगरमा 16 453 भएका छन्।
1: भारत पुगेका नेपालीहरूमाथि कुटपिट गर्ने, बन्धक बनाउने, मानसिक तथा शारीरिक यातना दिने र रकम असुली गर्ने खुलेपछि नेपाल प्रहरीले नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहको खोजीमा सक्रियता बढाएको देखिन्छ। सीमावर्ती क्षेत्रको भारतीय सहरबाट नेटवर्किङ व्यवसायमा संलग्न ठगी गिरोहका

0: 13 जनालाई पक्राउ गरिएको र उनीहरूलाई कैलाली प्रहरीको हिरासतमा राखेर कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओम बहादुर राणा:
1: भारतसँग नजिक भएका जिल्लाहरूमा जागिरको प्रलोभनमा र राम्रो कमाईको प्रलोभन दिएर नेपालीहरूलाई बन्धक बनाएर पनि यिनीहरूले राखेर चाहिँ टर्चर दिने बोल्न दिने देखिएको छ भने अब अहिले 13 जना पक्राउ परिसकेका छन् र यिनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली गरेर अनुसन्धान प्रक्रिया अगाडि बढेको छ।
0: ठगी गिरोहलाई कानुनी दायरामा ल्याउन र पीडित नेपालीहरूको रकम फिर्ताका लागि सरकारवाला निकायबीच हातेमालो आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: विज्ञापनपछि अब बाँकी समाचार। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालो पत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालू आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिप्रसाद जोशीका अनुसार चालू आर्थिक वर्ष 2082-83 मुसे पानी खोला पुल र दोदा देखत भुली पुल निर्माण सम्पन्न भए हस्तान्तरण भए पनि सड़क कालोपत्र सम्बन्धी धेरै योजना प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका छन्। यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 सड़क योजनाको कालोपत्र निर्माण रोकिएको छ। हुम्ला सीमा विवादका कारण 3 दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। रानी सैना पीडित सङ्घर्ष समितिले मानवीय संवेदनशीलता र यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै सड़क अवरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो। धुलाचौरमा जनप्रतिनिधि प्रशासन र सरोकारवालाको उपस्थितिमा बसेको सङ्घर्ष समितिको बैठकले राजमार्ग बन्द हुँदा हुम्ला सहित कर्णाली क्षेत्रका नागरिकको दैनिक जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै सड़क खुल्ला गर्ने निर्णय गरेको छ। जेठ 3 र 5 गते बाजुराको हिमाली गाउँपालिका 3 स्थित लामपाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर उत्पन्न विवादका क्रममा हुम्लाका स्थानीय जनप्रतिनिधि कर्मचारी प्रहरी तथा पर्यटकमाथि कुटपिट दुर्व्यवहार र आक्रमण भएको भन्दै दोषीमाथि कारवाहीको माग गर्दै आन्दोलन सुरु गरिएको थियो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष शाहलाई पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौँको अनुमतिमा शाहलाई गैराती महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। उहाँले शाहमाथि गैरी धारास्थित एक रेस्टुरा खरिद गर्दा चेक अनादर ठगी कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमतिले पक्राउ गरी काठमाडौँ ल्याइएको जानकारी दिनुभयो। पर्वतको महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालय शिक्षालाई सिप उत्पादन र आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सफल हुनुका साथै आर्थिक रूपले पनि सहयोगी देखिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
6: विद्यार्थीलाई अध्ययनसँगै सिप र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रमले महाशिला गाउँपालिकाका विद्यालयहरूमा सकारात्मक परिणाम दिन थालेको छ। विद्यालय तहमा कार्यक्रम प्रति उत्साह बढ्दो रहेको छ। विद्यार्थीले कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै यो कार्यक्रम व्यवहारिक भएको बताउनुहुन्छ। महाशिला एक गोर्ल्याम धाम आधारभूत विद्यालयका प्रधान अध्यापक चेत राणा:
7: बच्चाहरूलाई आफैलाई लगाएर प्र्याक्टिकलमा लगाइयो, यो विशेष गरेर हाम्रो ठाउँमा 60-70 दिनमा फलिसक्दो रहेछ। अहिलेसम्म त हाम्रो स्थानीय स्तरमा नै खपत भएको छ, अभिभावकहरू विद्यार्थीहरू धेरै हुनुहुन्छ।
6: विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उत्पादन र स्वरोजगारसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी देखिएको छ। यसले विद्यार्थीमा आत्मनिर्भरता र सिप विकासमा ठूलो योगदान पुर्याएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहले समेत आवश्यक समन्वय र सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले विद्यालय र समुदाय बीचको सम्बन्ध समेत बलियो बनाएको मासिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको बुझाइ छ। शिक्षालाई उत्पादन र आय आर्जनसँग जोड्ने सरकारी अवधारणालाई स्थानीय तहले पनि प्राथमिकताका साथ अगाडि बढाएको छ। शिक्षा प्रणालीलाई व्यावहारिक र उत्पादनमुखी साथै विद्यार्थीले पढाइ सकेर निस्किँदा उनीहरूलाई आर्थिक सहायता समेत पुग्ने गरी यस्तो कार्यक्रमको थालनी गरिएको बताउनुहुन्छ महासिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
7: यसबाट भएको आम्दानी विद्यार्थीकै खातामा राख्ने र त्यो खाताबाट त्यो विद्यार्थी त्यहाँबाट पढेर जाने बेलामा एकैचोटि बिचमा झिक्न नदिएर सर्टिफिकेट सहित पैसा दिएर पठाउने भन्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरेका छौँ। हामीले सुरु गरेको यो तेस्रो वर्ष हो। यो वर्ष एउटा विद्यार्थी एउटा विद्यालयबाट 10 कक्षा पास गरेर निस्कँदाखेरि 3-4 कक्षादेखि उसको खातामा जम्मा हुँदै गएको पैसा 11 कक्षा पढ्ने बेलामा 12 कक्षा पढ्ने बेलामा टाढा गएर पढ्नु पर्यो भने उसलाई बाटे खर्च होस् अथवा 50-60 हजार पैसा जम्मा भयो भने उसलाई अलिकति पढाइमा सपोर्ट होस्।
6: यस कार्यक्रमबाट विद्यार्थीले कृषि तथा अन्य व्यावहारिक सिप सिक्दै अध्ययन सँगै काम गर्ने बानीको विकास हुनुका साथै आत्मविश्वास पनि बढेको छ। कतिपय विद्यालयले यस्तै कार्यक्रमको अभ्यास गरे पनि सबै विद्यालयमा यो कार्यक्रम लागू गरिएको छैन। शिक्षा सिप र उत्पादनलाई एकैसाथ जोड्ने यस्तो कार्यक्रम नेपालभर लागू गर्न सक्ने हो भने विद्यार्थीको भविष्य अझ उज्जवल बन्ने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
5: पर्वतबाट राजन पौडेलको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अन्तरिम सम्झौता कार्यान्वयन नभएसम्म अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिँदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पूर्व निर्धारित प्रावधानहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताउनु भएको छ। इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङसँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौतापछि अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न 60 दिनको समय दिइने र दायित्व पूरा भएपछि मात्र स्थिति सहज हुने बताउनु भएको छ। समझदारी तथा ज्ञापन पत्रका प्रावधानहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आईआरबीले जनाएको छ। अराघचीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदभित्र सामूहिक रूपमा निर्णय गरिने र सम्झौता स्वीकृत भएमा हस्ताक्षर गरिने बताउनु भएको छ। उहाँले अमेरिकी अधिकारीहरूले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै इरानले कार्यान्वयनको चुनौतीहरूको अपेक्षा गरेको पनि चेतावनी दिनुभएको छ। यस्ता प्रतिबद्धताहरू तोड्नु अमेरिकी राजनीतिज्ञहरूको स्वभाव भएको बताउँदै उहाँले सम्झौता कार्यान्वयन नगरी अवरोधहरू सिर्जना गरेमा अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्। अब मौसम। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षभित्र मुलुकको विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने सरकारको लक्ष्य। भाषा साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूरा नहुने सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सेनाको भनाई र शर्तहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। दनुवारी भाषा समाचार भेषबहादुर दनुवारबाट सुन। सूचना अंश संचार मंत्री डाक्टर विक्रम तिमलेसना कला साहित्य भाषा तथा सुसंस्कृति कुन राष्ट्र शक्ति तसु पहचानक आधार अक्ल तीन टेक जोग्याला तसु प्रबंधन विनय समृद्ध अपुरा अक्ल बाजलर छट गोर्खा पत्र संस्थानबाट आज काठमाडौँमा आयोजन गर्ल मधुपर्क सम्मान 2083 कार्यक्रममा औक्रिक मुलुक भौतिक पूर्वाधार तसु आर्थिक सूचाङ्क सङ्घी भाषा साहित्य तसु सांस्कृतिक सुदृढ विकास पनि बरोबरिक रूपमा चाहिला रहला बाजला छट। मन्त्री पासलो समय सामाजिक सञ्जाल साहित्यिक बोल्लार महत्त्वपूर्ण रूपमा विकास हकीको जयला उल्लेखटी फेरन्जेला प्रविधि सङ्गीत साहित्य सङ्घी साहित्यिक प्रस्तुति तसु पहुँचक नयाँ आयाम खोलेको जयला बाजला छट। ओक्रिक लामो इतिहास बोक्ला सरकारी अंश सार्वजनिक सञ्चार संस्था अंश साहित्यिक तसु सांस्कृतिक संस्था लगायत आर्थिक रूपमा कमजोर बनेको जयला उप चिन्ता व्यक्त गर्न चाहन्छ। गोर्खा पत्र संस्थान लागि अझ ओजपूर्ण व्यावसायिक तसु प्रतिस्पर्धी संस्थाको रूपमा विकास गरे सरकार प्रतिबद्ध रहला उल्लेख गर्दै ओक्रिक सञ्चार माध्यम लागि उपलब्ध कराटी आयला लोक कल्याणकारी विज्ञापन नै रोक्ला स्पष्ट पार्लर छ। परराष्ट्र मन्त्री शिशिर खनाललाई आइलाका अनु छिमेकी मुलुक चिनक औपचारिक घुमेला लागि जैट रहला रछट। चिनक विदेश मन्त्री अंशु चिनिया कम्युनिस्ट पार्टी केन्द्रीय समितिक राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निम्तामा यी जेठ 31 गते आइलाका अनुदेखि असार 3 गतेसम्म 4 दिनको लागि औपचारिक भ्रमणमा जयलागि मिति तय हो। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले बेजिङमा चिनक विदेश मन्त्री वाङ यीसँगै कुराकानी गर्नलाई कार्यसूची रहला रछट। उही क्रममा मन्त्री खनाललाई चिनक उपस्तरक प्रतिष्ठान व्यक्तिसँगै पनि भेटवार्ता हकेलाई कार्यसूची रहला रछट। साथै नेपालमा विदेशी लगानी बढाइलाई गर्न बेजिङ ठाउँ नेपाली दूतावासक आयोजना कार्यालय लगानी सम्मेलनमा सहभागी हकेलागलाई ओक्रिक कार्यसूची रहला रछट। कृषि वन अंश पर्यावरण मन्त्रालयका मुख्य खाद्यान्न बालिक मनेक तोक्लार मूल्य MSP अंश मनेक किन्नार मूल्य निकोल्क लागि निर्देशन जारी कटी बाली लगाएलाई आगु नै तोक्ला मूल्य व्यवस्था लागि लागू गर्ला जनाला छ। मन्त्रालयका अनुसार सरकारक सय बुझे शासकीय सुधार कार्यक्रम अन्तर्गत मुख्य खाद्यान्न बालिक MPSP निकोल सम्बन्धी काम सम्पन्न अख्ला हो। एकका लागि मनेक तोक्ला मूल्य तसु मनेक किन्नार मूल्य निकोल सम्बन्धी निर्देशिका 2083 जारी कलर चट। उयो निर्देशका जयल बैशाख 16 गते मन्त्री स्तरक निकोलबाटै स्वीकृत हकीको कानुन न्याय अंश संसदीय मामिला मन्त्रालयबाट दर्ता गर्ल अंश मन्त्रालयको वेबसाइटबाट सार्वजनिक गर्ल मन्त्रालय जनाएर छट। सरकारक प्रदूषित हावा हटाएको स्वच्छ वातावरण कायम गरेला योजना आगु सार्लर छट। नेपाली स्वच्छ हावा अंश समृद्धि परियोजना नेपाल क्लिन एन्ड एयर एन्ड प्रोस्पेक्टिक प्रोजेक्ट एन क्याप आइले आर्थिक वर्ष 83-84 कार्यान्वयनमा ल्यायलाई तयारी रहला चट। नेपालमा वायु प्रदूषण रोक्यालाई औद्योगिक क्षेत्र खरिद रूपान्तरण अंश स्वच्छ हावा प्रबन्धनको लागि करिब 8,71,57,000,000 अमेरिकी डलर बर्बेट योजना चलाइलाई कार्यालय तयारी थाल हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदी नेपाल स्वच्छ हावा अंश समृद्धि परियोजना एन क्यापक देशक वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक फेरीलाई ल्याएला विश्वास व्यक्त कलर छ। बिपी राजमार्ग अन्तर्गत जैलाकानु काभ्रे पलाञ्चोक जिल्लाको नवबुद्ध नगरपालिका बुचाकोट क्षेत्रमा अखलत बस दुर्घटनाको 8 जना ठाउँको ठाउँ मर्ला रछट। मर्लामा सेवेक सनाखात भइसितालाई जिल्ला पुलिस कार्यालय काभ्रे पलाञ्चोक पुष्टि गरिसिताला रछट। मर्ला लखकमा काभ्रे पलाञ्चोक रोसी गाउँपालिका नम्बर 6 मेघबहादुर तामाङ फुलमाया तामाङ तसु इन्द्रबहादुर तामाङ रोसी गाउँपालिका 8 प्यारीमाया तामाङ रहला छट। उस निकै दुर्घटनामा दैलेख बस्ला बमबहादुर भण्डारी पनि ज्यान जलेर छट। ओक्रिक नेपाली सेना त्रिनेत्र दल गण पक्कुण्डेबेसीमा अमलदार पदमा काम गरेर रहला छट। यस निकै सिन्धुली तिनक याङलेक गाउँपालिका वडा नम्बर 4 सुमी तामाङ रोसी गाउँपालिका 6 राजु तामाङ तसु माया तामाङ पनि मर्ल अक्लर छट। खजाला लगक सेब्बेक धुलीखेल अस्पतालमा उपचार भइरहला छट। मुलुकक नै मुख्य प्रशासनिक केन्द्र रहला सिंहदरबार ठाउँ केन्द्रीय क्यान्टिन घुन लाग्ला चनाक दाल ओसाला बदाम तसु फुटला डिमा फेला पार्ला पाछु पाणिज्य आनला अन्छ उपभोक्ता जोग्याला विभागका रु 2,01,000 जरिवाना कर्ला छट। उही क्यान्टिनक GNB क्याफे ग्रुपक चलाइला कटी आइला छट। विभागक आज नै भक्तपुरक चागुनायन नगरपालिका 3 ठाउँ जय छुमा गणेश शुद्ध प्याला पानी प्रालिकलाई किन्ला बिल नैधरला पाइला पाछु रु 10,000 जरिवाना कर्ला छट। काठमाडौँ महानगरपालिका कक्षा 11 तसु 12 छात्रवृत्ति छानलर परीक्षा पहिलो म्याचिङ लिस्टबाट 3,051 विद्यार्थी भर्ना अख्लर छट। पहिलो सूचीमा पर्ला 3,735 विद्यार्थी एकतर्फी 1,901
व्यवस्थापनतर्फी 1111 कानुनमा 34 दशमलव मानविकीमा 5 भर्ना अख्लौ, बाँकी खाली सिटक आधारमा परीक्षा समिति तेस्रा दोस्रा म्याचिङ लिस्ट 486 विद्यार्थीको नाम प्रकाशन गर्नर छ। दोस्रा सूचीमा विज्ञान 323, व्यवस्थापनक 145, कानुनक 15, मानविकी तसु शिक्षक 2 विद्यार्थी सिफारिस अख्लौ। मनोनयनमा पर्ल विद्यार्थी असार 3 गतेभित्र टोक्ल शिक्षण संस्थामा भर्ना अघि पर्छ। टोक्ल समयभित्र भर्ना नअख्ल छात्रवृत्ति दाबी स्वत रद्द अख्लार महानगर जनालर छ। यी वर्ष 145 शिक्षण संस्थालाई 4857 छात्रवृत्ति कोटा निकल कलर छ। काठमाडौँ उपत्यकाको भिन्न भिन्न ठाउँमा बनाएलाई सम्पन्न अख्ल फोहोर पानी प्रशोधन केन्द्र लखक चाँडुने चालालामा ल्यालर अख्लर चट। पूर्वाधार विकास मन्त्रालयको आयोजना कार्यान्वयन निर्देशनालय पिआइडी तसु एसियाई ब्याङ्क एडिबी प्रतिनिधि गुजेश्वरी तसु धोबी लरिक ठाउँ प्रशोधन केन्द्र लखक उडाला कर्लर चट। गुजेश्वरी फोहोर सफा कर्ला केन्द्र दिन दिनै 3.25 करोड लिटर फोहोर पानी सफा गरिसक्ला क्षमता रहल जनाल चट। लिठाला क्रममा पूर्वाधार विकास सचिव विश्वबाबु प्रशासनिक बनाएला सम्पन्न केन्द्र लखक चाँडसोको चालनामा ल्याला निर्देशन दिलर चट। पिआइडी मुख्य इन्जिनियर रामकुमार श्रेष्ठको अनुसार धोबीघाट लरी तसु गुजेश्वर केन्द्र चालनामा अन्तिम तयारी भइरहन रहेछ। यी केन्द्र चालनामा आइला पाछु बागमती अनुसु सहायक लरी लखक मिसिल फोहोर पानीको मात्रा घट्ल, पानी गुणस्तर सुधार रहल अख्ल, तसु वातावरण जोगेलामा टेवा पुग्लर अपेक्षा कलर छ। जिल्ला सहकारी सङ्घक चिन्तनक भरतपुरक 10 ठाउँ आफ्नै परिसरमा साझा कर्नाटक सवारी चार्ज कर्लार इभी चार्जिङ स्टेसन चालनामा ल्याएर छट। ₹1.50 करोड लागत पैसामा स्थापना कर्ला स्टेसनमा 4 चार्जिङ उपकरणबाट एकैपल्टमा 8 सवारी साधन चार्ज गरिसक्ला व्यवस्था कर्लर छट। सङ्घको अनुसार 120 किलोवाट क्षमताको उपकरण जोड्ला कर्ला सवारी साधन चाँडु सोको चार्ज गरिसक्ला। सेवाग्राही लागि थप सुविधा दिएलाई उद्देश्य पेट्रोल पम्प तसु अन्य व्यवसायसँगै चार्जिङ सेवा सुरु गर्ल हो। करन्टक सवारी साधन प्रयोग बढ्लासँगै चितवनमा चार्जिङ स्टेसन विस्तार भएर छन्। नेपाल करन्टक प्राधिकरण 2 सहित निजी क्षेत्रबाट 31 व्यावसायिक चार्जिङ स्टेसन चालनामा ल्याएर रहेछ। बाँदर खाएला खाना बाली अन्छ फलफुल नष्ट गरेको किसानलाई बर्केनाश पुर्याएर बाजेको ओखलढुङ्गा गाउँपालिका किसान लोके शुक्रबार गाउँपालिका कार्यालय केलर चट। किसान लोके प्ले कार्डसँगै नाराबाजी कटे बाँदर आतंक सन्तुलाई टिक्ला तर्केसो समाधान खोजेलाई गाउँपालिका आगु माग तर्ला छट। किसान लोकेक माग सम्बोधन नयाँक्लासम्म चरणबद्ध आन्दोलन गरेर चेतावनी दिलर छट। उयो लखक बाँदर रोकाइलाई लागि प्रभावकारी उपाय अप्नाएलाई अन्छु खाएला खानाको लागि बाली जोगाइलाई चाल कदम चालेलाई आग्रह समेत कर्लर छट। गाउँपालिका मुख्य अरुणा देवी राई तसु उपप्रमुख खेम बहादुर खड्का बाँदर रोकाइलाई लागि बजेट विनियोजन गरिसिताला तसु वैकल्पिक उपाय खोजेर काम भइरहला बाजेर छट। तसु चलन चल्ती कानुन अनुसार बाँदर मारेलाई अनुमति नएक्ला कारण समस्या बर्के चुनौती रहला जनालर छट। पेट्रोलियम पदार्थ सङ्घिक बान्याल सामग्री मूल्यमा हक्ल सौदुक बढ्ल कारण सुदूरपश्चिम बाट योजना प्रभावित हक्ल छट। बाट डिभिजन कार्यालय मन्दिर नगर अन्तर्गत चालालयमा रहल काडोपत्र सम्बन्धी अधिकांश आयोजना कामक आगु नै बढाला चल्ला आर्थिक वर्ष पुँजीगत खर्च समेत प्रभावित हक्लाई डिटालर छट। बाट डिभिजन कार्यालय मन्दिर नगर सूचना अधिकारी इन्जिनियर हरिप्रसाद जोशीको अनुसार चल्ला आर्थिक वर्ष 2082-83 मुसेपानी लरिक पुल तसु दोदा देखत भुली पुल बानेलाई सम्पन्न अखिको हस्तान्तर अख्ल पनि बाट काडोपत्र सम्बन्धी धेरै आयोजना प्रभावित अख्ल चट। ठेक्का सम्झौतामा मूल्य बढ्ला समायोजन व्यवस्था नैकल गरेको 70% आयोजना ठप्प अवस्थामा पुग्ल रहेछ। यसनिकै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली तसु कञ्चनपुरक 9 योजना काडोपत्र बनाएलाई रोक्ल रहेछ। काठमाडौँ उपत्यका अनुसन्धान कार्यालय टोलक चेक अनाधार अन्छु ठगी कसुरमा सेफ सन्तोष शाहलागि पक्राउ गर्ला छ। जिल्ला अदालत काठमाडौँको अनुमतिमा शाहलागि जेल राति महोत्तरीबाटी पक्राउ गरेको आज काठमाडौँ ल्याएला काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुलिस उपरीक्षक शरद कुमार थापा क्षेत्र जानकारी दिलर छट। ओकिक शाह उप्र गैरी धारक ठङ्क 1 रेस्टुरा किन्ला चेक अनाधार ठगी कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमति पक्राउ गरेको काठमाडौँ ल्याएला जानकारी दिलर छ। जेएनजी आन्दोलनका क्रममा ललितपुरक नक्कु कारागारबाट फरार अख्ल दोलखाक सैलुङ गाउँपालिकाको आठक 44 वर्षक सुनिल श्रेष्ठ पक्राउ पर्लर छट। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खट्ट पुलिसक टुल लागि ओक्रिक लागि सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका 9 मुडेबाट पक्राउ खर्ला हो। डाँका चोरी मुद्दामा 5 वर्ष कैद सजाय भुक्तान गरेर ओक्रिक जेएनजी आन्दोलन क्रममा कारागारबाट फरार अख्ल हो। बित्ला 24 घन्टामा 2000 सवारी चलाक चालक सवारी नियम मिचलामा कारवाही पर्ला छट। यी राज्यबाट राज्यकोषमा रु 17 लाख
86,501 राजस्व दाखिला अकलगर चट काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड प्याकु सेवन कर्ल 179, नियमिचीको राइट सेयरिङ कर्ल 167, सङ्केत बत्ती उल्लङ्घन कर्ल 120 तसु देशको गतिमा सवारी साधन हुकाल 168 जनालाई कारवाही कर्ल चट यस निकेल लेन अनुशासन पालन नायकरलाई 120, निषेधित क्षेत्रमा हर्न बजारलाई 126, बाट पेटीमा सवारी साधन पार्किङ कर्ल 156, एक पाखा बाटमा सवारी चलालाई 186 तसु अन्य सवारी नियम पालन नायकरलाई 1,356 जनालाई कारवाही कर छ। विश्वकप फुटबल 2026 खेल्नमा सह आयोजक अमेरिका पाराग्वेलाई 4-1 हराएको प्रक्रियामा आगु बढ्न छ। अर्कै खेलमा क्यानाडा तसु बोस्ने हजगोबिया बिच खेलमा 1-1 बराबरीमा सक्लर छ। आज खेल तालिका नेपाली समयअनुसार रात 12:45 ब्राजिल तसु मोरक्को, बिहानी 3:45 हैटी तसु स्कटल्यान्ड, बिहानी 6:45 अस्ट्रेलिया तसु टर्की बिच खेल, तसु बिहानी 9:45 जर्मनी तसु दक्षिण कोरिया, रात 10:45 खेल तालिका रहेछ। अहिले कानुक मुख्य खेलमा सबैभन्दा बर्खै चर्चामा रहला ब्राजिल तसु मोरक्को बिच रहेछ। शक्तिशाली ब्राजिल उपाधि यात्रा लागि मजबुत बनाएको मैदानमा उत्र रहेछ भने मोरक्को बर्खे टोली लागि स्तब्ध पारेर लक्ष्यमा रहेछ। ओस्निके 24 वर्ष पाछु विश्वकपमा फर्कला टर्की आज अस्ट्रेलियासँगै आफ्नै खेल खेल्ला जुनकेमा थप उत्साह थप्ल रहेछ। सधु खेलसँगै दिनदिनै रोमाञ्चक खेल बन्टी जयरालिक तसु आज खेल लखक समूह चरणक समूह अझ रोमाञ्चक बनाएलाई अपेक्षा गर्छ। आजलाई धनवारी भाषा चम्चा सिद्धेले हस्त शिवा ढोकरिनु।

नमस्ते नमस्ते। कार्यक्रम संगीत मालाको पर्खाइमा रहनुभएका सम्पूर्ण मित्रमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्टसँगै म कार्यक्रम सञ्चालक रमेश भट्ट। आज पनि कार्यक्रम संगीत मालामा विभिन्न गीत संगीतहरू सुन्न सक्नुहुनेछ, जस अन्तर्गत आज हामी राष्ट्रिय गीत, आधुनिक गीत, गजल, लोकगीत, लोकदोहोरी लगायत अन्य गीत संगीतहरू सुनाउनेछौ। कार्यक्रम संगीतमालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीतबाट। प्रकाश श्रेष्ठ र लोचन भट्टराईको स्वर, भूपी शेरचनको रचना, नातिकाजीको संगीतबाट।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। हाम्रा एफएम ब्यान्डहरू 98 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइनका माध्यमबाट पनि सुन्न सक्नुहुन्छ, जसका लागि www.onlineradionepal.gov.np लगन गरी विश्वको जुनसुकै ठाउँबाट सुन्न सक्नुहुन्छ र सुनिरहनु भएको पनि होला। कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। अब राख्दैछौ निकै चर्चामा रहेको गीत, अनु चौधरी र सुरेश लामाको सुर, विकुल राम दानको रचना, टेकराज उजाको संगीत हो।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। कार्यक्रम संगीतमालामा हामी आधुनिक गीत, लोकदोरी, गजल लगायत विभिन्न गीत संगीतहरू समेटेर उपस्थित हुने गर्दछौ। यसै क्रममा अब राख्दैछौ तामाङ सेलो राख्दैछौ प्रतीक मुक्तान र काजल तामाङको सुर, कमल घलानको रचना, प्रताप जिम्बाको संगीत।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 MHz पनि सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। अबको क्रममा राख्दैछौ लोक पप गीत राख्दैछौ। शिव परियारको स्वर, निरज कुमार सुनारको रचना र संगीत हो।

कार्यक्रम संगीत मालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। अब राख्दैछौ पूर्वेली भाका सुनिता थेगिमको सुर, सञ्जीव परदेशीको रचना हो, डीआर अटुको संगीत।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अबको क्रममा राख्दैछौ डेउडा भाका चक्र बम र रेखा जोशीको सुर, चक्र बमको रचना र संगीत हो।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। नेपाल प्रहरीले काभ्रे प्लान्टचोक जिल्लाको नवबुद्ध नगरपालिका दुई बुच्छाकोटमा हिजो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले आज उक्त घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो। बनेपाबाट रोसी खारपा चोकतर्फ जाँदै गरेको बातिनख 8398 नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब 300 मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार 8 यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपुरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा आज काठमाडौँमा आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। मन्त्री तिमल सिन्हाले भाषा, साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन नसक्ने बताउनुभयो। उहाँले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमको रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित

0: तीनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानैदेखि सञ्चालनमा आएको छ। रानी सैन पीडित सङ्घर्ष समितिले मानवीय संवेदनशीलता र यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै सडक अवरोधको कार्यक्रम तत्कालको लागि स्थगित गरेको हो। धुलाचोरमा जनप्रतिनिधि प्रशासन र सरकारवालाको उपस्थितिमा बसेको सङ्घर्ष समितिको बैठकले राजमार्ग बन्द हुँदा हुम्ला सहित कर्णाली क्षेत्रका नागरिकको दैनिक जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै सडक खुल्ला गर्ने गरेको जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल भोलि छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चीनका विदेश मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ 31 गतेदेखि असार 3 गतेसम्म 4 दिनको लागि औपचारिक भ्रमणमा जाने गरी मिति तय भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले बेजिङमा चीनका विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्य सोचिरहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच दीर्घकालीन विवादको बसिरहेको इरानको आणविक कार्यक्रम सम्बन्धी सम्झौता नजिक पुगेको दुवै पक्षले संकेत गरेका छन्। यद्यपि प्रस्तावित सहमतिका विषयवस्तुमा दुवै देशले फरक फरक विवरण सार्वजनिक गरेकाले वार्ताको अन्तिम स्वरूपबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी नेतृत्व र इजरायलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्झौताप्रति आशावादी रहेको जनाएको छ। पछिल्ला केही सातादेखि इरानको आणविक कार्यक्रमको भविष्य लगायत जटिल विषयमा वार्ता भइरहेको छ, तर इरानी सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका विवरण अमेरिकी पक्षको व्याख्यासँग नमिलेपछि राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाउनु भएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह 4 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ श्रिङ लामा शेर्पा ने शेरिकेकी साङ्गुर सेन्डोनाङ ग्याङसिङ तेजिन दलेन लक्सेलोनबो डाक्टर विक्रम तिमिलसिनाकी कला साहित्य के तङ रिक्सुङ दियो ग्यालखापकी सुक तङ मोटोकी सी हिन्दुप्तपकी सुङ्क्योप तङ यर्गे तोङथोप सिङग्राङ ग्यालखाप यर्गे डप सुङवाए गोर्खापत्र संस्थानकी आरिङ काठमाडौँला कोडिक्याउ मधुपर्क सिकोर नितोङ गेचुग्या सुम ल्यारिमला खोङकी ग्यालखापकी भौतिक पूर्वाधार तङ पल्जोर यर्गे तङ ज्ञान के साहित्य तङ रिक्सुङ यर्गे लोनपो तिमिल सिनाकी लोग्यु रिङबु तुप सुङ ताङ सार्वजनिक संसार सकपा तेजिन साहित्यिक ताङ रिक्सुङ सकपा त्यो पल्जोर शिला न्यामजुङा डोइङ गलुप्ला सेमदुक्या नाङसुङ गोर्खा पत्र संस्थानला मङ्गयार ग्याताङ डेन्डुर्की थोपु जबला सुङकी ख्यालेन तुप सुङिन लोनपो तिमिल सिनाकी ग्याङसिङ सकपा त्योला तेरिन वाउ लोक कल्याणकारी विज्ञापन माकेकु सलुदो नाङसुङ सिग्याल लोनपो सिसिर खनाल साला टोङरा ग्यालखाप ग्याकर्की जिकोरला फेउ गनवाए ग्याकर्की सिग्याल लोनपो तेजिन ग्यानाकी कम्युनिस्ट सोखी केन्द्रीय सोक्पी सबसिट ब्युरोकी सोक्मी वाङ इकी देन्छाङला सालाने जुन असार लाकी गते सुमसेक निमाजीकी तन्दोकला जिकोरला फेउ तुसो तेन्तेन क्याउइन सिसित लोनपो खनालकी बेजिङला ग्यानाकी सिग्याल लोनपो वाङ इ ताङ क्यान टोङ्गुकी तुपलाकी थो तुबिन तिरिम्बाला लोनपो खनालकी ग्यानाकी थोरिम स्तरकी कुसप त्योताङ क्यान थुक्टेतकी दुप्ताङ यम्बुल्ला सिग्यालकी डोसुङ गेसा जबला बेजिङला ओतुप एम्बी सुङसाप खाङकी कोडीकी तुप डोसुङ हेन्जोमला सक्सुक कितुब लागि थोतुब सेनवाए सुङकी ताङगु पल्जोर लोकी नाङला लोक तोङताङ सही सुमताङ सुमचु मेगावट देन्दुप मिकिल जाङवाए लोक छुलोक तेजिन सिसाइ लोनखाङ्गी खेपेल क्याउ लोखोर यार ग्यालरिमला लोचिक नाङला तोङ सिक ताङ सिपचु मेगावट छुलोक देन्दुप मिकिल जकु सेनवाए जोइ ओतुप ताङ तान्दा तिङ सोक्ला लेपु लोक आयोजनाला तुसोलाराङ डुपा कितुब मिकिल हुर्ता कितुब सेनवाए तुङरा क्याने गेरकी सखुल्ने जोइ ओतुप

अहिले सुनायौँ मेलिना राई अर्जुन सापकोटाको स्वरमा रहेको दोहोरी गीत। अर्जुन सापकोटाको सङ्कलन रहेको थियो भने विमल अधिकारीको शब्दमा रहेको यो दोहोरी गीत राख्यौँ। अब अर्को दोहोरी गीत राख्दैछौँ यहाँ माझमा मौसम गुरुङ आसमा छन्त्यालको स्वरमा रहेको छ भने शिव हमालको शब्दमा रहेको छ, सङ्कलन रहेको छ मौसम गुरुङको।

तपाईँले सुनायौँ मेलिना राई श्रीकृष्ण बमल्लको स्वरमा रहेको धुरी गीत। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, रामकृष्ण बमल्ल वसन्त थापा समीक्षा अधिकारीको स्वरमा रहेको छ भने वसन्त थापाको शब्दमा रहेको छ रामकृष्ण बमल्लको सङ्कलनमा।

विभिन्न कलाकारहरूको स्वरमा सजेका दोहोरी गीतहरू सुनाउने क्रममा अब अर्को गीत राख्दैछौँ। शान्ति श्री परियार, विक्रम परियारको स्वरमा रहेको छ भने नयन शर्माको शब्द सङ्कलन रहेको छ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
6: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा शरद चौलागाई, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। नेपाल प्रहरीले काभ्रे प्लान्चोक जिल्लाको नवबुद्ध नगरपालिका दुई बुच्छाकुटमा हिजो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो। बनेपाबाट रोसी खार्पा चोकतर्फ जाँदै गरेको 82-98 नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब 300 मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार 8 यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला साहित्य भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपुरो हुने बताउनु भएको छ। गोरखा पत्र संस्थानद्वारा आज काठमाडौँमा आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। मन्त्री तिमल सिन्हाले भाषा साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धिपूर्ण हुन नसक्ने बताउनुभयो। उहाँले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्वपूर्ण माध्यमको रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचमा नयाँ आयाम खुल्दै गएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा स्थापित गर्ने बताउनु भएको छ। विश्व आरोग्य दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आगामी 10 वर्षलाई आरोग्य दशकको रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री पौडेलले आरोग्य दशक मनाउनको लागि आवश्यक नीति तथा रणनीति निर्माण प्रक्रिया अघि बढिरहेको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना नेपाल क्लिन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु

0: सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच दीर्घकालीन विवादको विषय रहेको इरानको आणविक कार्यक्रम सम्बन्धी सम्झौता नजिक पुगेको दुवै पक्षले संकेत गरेका छन्। यद्यपि प्रस्तावित सहमतिका विषयवस्तुमा दुवै देशले फरक फरक विवरण सार्वजनिक गरेकाले वार्ताको अन्तिम स्वरूपबारे अझै स्पष्टता आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानी नेतृत्व र इजरायलको समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै सम्झौताप्रति आशावादी रहेको जनाएको छ। पछिल्ला केही सातादेखि इरान आणविक कार्यक्रमको भविष्य लगायत जटिल विषयमा वार्ता भइरहेको छ, तर इरानी सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेका विवरण अमेरिकी पक्षको व्याख्यासँग नमिलेपछि राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाउनु भएको थियो। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले प्रस्तावित रूपरेखालाई अन्तिम स्वीकृति दिएको वा नदिएको विषय स्पष्ट भइसकेको छैन। यद्यपि इरानको विदेश मन्त्रालयले पनि सहमतिको लागि आवश्यक प्रारम्भिक रूपरेखा तयार हुने चरणमा पुगेको जनाएको छ। रेडियो नेपालबाट हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: विवाह सरकारी थिएन, सार्वजनिक सञ्चार घेन्दुन थिएन, सेमलेङ थिएन, रिमछिम घेन्दुन कादेरी नोर ठिम नोङबान निबा ज्याबा ताम आइन बिसी सुङबा मुला रोङसा ब्लोन सिसेर खनाल ढाङ्गार ङेङ्गोर ह्युल चिन कोरबारी निस्युबा ताबा मुला चिनला रोङसा ब्लोन थेन चिनिया कम्युनिस्ट पार्टीला मियो समितिला ग्लेछिम ब्युरोला सदस्य वाङ इङला निम्तोरी असार ढाङ्गार हेन्से असार सोमला कुनु धोना ब्लिरा कोरबारी निबा रातोक ताबा मुला रोङसा ब्लोन खाङला अनुसार रोङसा ब्लोन खनालसे बेजिङ रि चिनला रोङसा ब्लोन वाङ इ थेन रूप तासी लिङमो लास्युबा ताबा मुला चुनन धुरी ब्लोन खनालसे चिनला ग्रेन गोबोन कादे थेनोन रूप तासी लिङमो लास्युबा गेखोर मुला रिमछिम पर्यटन थेन नागरिक उड्डयन ब्लोन खड्क राज पौडेलसे नेपाल द आरोग्य पर्यटन ला मोक्युल सोदोला बिसी सुङबा मुला नेपाल पर्यटन बोर्ड थेन इस्पा सङ्घ नेपालसे जामुलिङ आरोग्य दिन्छन् ला अवसरी तिनी सेङबा गेकोरी ब्लोन पौडेलसे दाखाबा चुइरादा आरोग्य दिन्छन् बिसी धाङबा तयारी लाबान मुला बिसी सुङबा मुबा सरकारसे दाखाबा नोर्डिङ नाङरी विद्युत तोङ ग्यार्जा सोमसे सोमची गा मेगावाट धोना लाबा ताबा मुला ऊर्जा क्युनेर थेन सिचाई ब्लोन खाङसे सार्वजनिक लाबा तिदिङ विकास घेखोरी दिङ घिक नाङरी तोङ घिक्से ब्लिची मेगावाट जलविद्युत काप्पा बिसी पाङबा मुला सोभान लाबा थिएन सोसी जिन्गे लाबा जलविद्युत आयोजनादा दुई नाङरिन झिन्ना लाबारी बङ लाबादा पाङबा मुला याम्बु उपत्यका अपराध अनुसन्धान गेजाङला टोलीसे टाङ्गा आरेबा चेक पिन्सी ठगी लाबा विवान सेफ सन्तोष सहादा चुङबा मुला जोङ ठिमखाङ याम्बुला अनुमतिरी सहादा तिलमा मुना महोत्तरी ग्याम चुङसी तिनी याम्बु बाबा मुला बिसी याम्बु उपत्यका अपराध अनुसन्धान गेजाङला प्रहरी उपरीक्षक शरत कुमार थापा छेत्रीसे सुङबा मुला उपरीक्षक छेत्रीसे सहादा गैरी धाराला गोर्की रेस्टुरेन्ट ग्लुमा टाङ्गा आरेबा चेक पिन्सी ठगी लाबा विमान चुङबा खिन्ला फिफा विश्वकप 2026ला समूह डिरी मुबा अमेरिकासे पारगुएदा ढाबा मुला बिसाम क्यानाडा थिएन बोस्निया हर्जे गोबिना गिग्गिक गोल लासी च्योच्यो ताबा मुला तिनी मुना चुइनी घ्यासी ब्लिचुइङा मिनेट्री कतार थिएन स्विजरल्यान्ड क्लाङसेदा मुला चुराङलासी नाङ्गार स्योला सोम घ्यासी ब्लिचुइङा मिनेट्री ब्राजिल थिएन मोरक्को क्लाङसेदा मुला बिसाम स्योला डु घ्यासी ब्लिचुइङा मिनेट्री हाइटी थेन स्कटल्यान्ड क्लाङसे दा मुला चुराङलासिन समूह डिरी मुबा अस्ट्रेलिया थेन टर्की स्योला कु न्यासी ब्लिचुइङा मिनेट्री क्लाङसे दा मुला बिसाम नाङ्गार नोन यी समूहरी मुबा जर्मन थेन कुरागा स्योला चुइ न्यासी ब्लिचुइङा मिनेट्री क्लाङसे दा मुला सिंहदरबार नाङ्ला क्यान्टिन डे घुन्से चाबा चानाला दाल उस दिबा बदाम थेन थिबा फुम स्याप्पा लिछा छोङ आपूर्ति थिएन उपभोक्ता संरक्षण विभागसे लाख निचे तोङ घिक टाङ्गा फाना लाबा मुला होजा क्यान्टिन जी एन्ड बी क्याफे ग्रुपसे सेङबान खाबा मुला विभागसे तिनिन भक्तपुरला चाङ्गु नारायण नगरपालिका सोमला जय छुमा गणेश शुद्ध थुङबा क्वि प्रालिदा ग्लुबा बिल आथानबासे तोङ चुई टाङ्गा किन्बा मुला धनकुटारी भरुवा तम्बुक साफा लाबा धुरी फोमा मेन्दो गिक मिनी सिबा मुला धनकुटाला महालक्ष्मी नगरपालिका ओडा नम्बर कु खाल्टे कटहरे दिम ताबा ब्लिचुई निस दिङला राम कृष्ण थापा भरुवा तम्बुक साफा लाबा धुरी फोमा गम्भीर घाइते थापाला मन लबन लामा जोङ सिबा हिन्ला बिसी जोङ प्रहरी गेजाङ धनकुटासे पाङबा मुला थापासे बारुद लोट लाबा भरुवा ताम्बुकला नाल मेरी लेप्सी सुङसे फुइबा धुरी फोबा मुबा जेन्जी आन्दोलनला दुरी ललितपुरला नखु जेल ग्याम ह्यारबा दोलखा ला सैलुङ गाउँपालिका ब्रेला ब्लिची ब्ली दिङला सुनिल श्रेष्ठ दा चुङबा मुला याम्बु उपत्यका अपराध अनुसन्धान गेजाङ ग्याम निबा प्रहरी टोलीसे थेदा सिन्धु पाल्चोकला सुनकोशी गाउँपालिका कु मुडे ग्याम चुङबा हिन्ला इसका भेटर से ब्याङबा बालुवा से नाङमा मेन्दो गिका गे लाबा मिनी सिबा मुला देउखुरी कालाकोटे सिक्टा हुलाकी सडक घ्यालाम सोबा ग्लारी गे लाबा गडुवा गाउँपालिका निला ब्लिचुङा दिङला लाल मडी यादव ला इसका भेटर से ब्याङबा बालुवा से नाङसी सिबा मुला बिसी गडुवाला इलाका प्रहरी घेजाङ से पाङबा मुला ओजा घ्लारी गेलाबा मिनी आरे मान्छी इसका भेटर सेङबा अनिल कुमार थारुसे बालुवा भ्याङबा मुबा ओजान दुईरी थे घटना तामा थापा सिबा हिला स्याङच्युबान मुबा सानगिर जिन्जी थ्याफुल्ला
1: आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल
2: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
3: श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 11 रहेको रचना अर्थात् कन्स्ट्रक्सन पाठ अन्तर्गत रहेर बराबर क्षेत्रफल हुने त्रिभुज र चतुर्भुजहरूको रचना गर्दा अपनाउनु पर्ने चरणहरूका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
4: मिकमा आज हामी दोस्रो घन्टीमा गणित विषय पढ्ने होइन त
5: हो नि अरुण
6: ल साथीहरू सर आउँदै हुनुहुन्छ
4: डोलमा आज हामी कुन पाठ पढ्छौँ
6: आज ज्यामितिको रचना पाठ पढ्छौँ
4: ए हो र
6: हो नि सरले हिजो भन्नुभएको थियो तिमीले बिर्स्यौ
7: नमस्कार सर
8: नमस्कार मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू तपाईँहरू आ आफ्नो ठाउँमा बस्नुहोस्
7: धन्यवाद सर
8: विद्यार्थी भाइ बहिनीहरू आज हामी कुन पाठमा छलफल गर्छौँ तपाईँहरूलाई थाहा छ
6: सर मलाई थाहा छ आज हामी ज्यामितिको रचना पाठ बारेमा छलफल गर्छौँ होइन त सर
8: हो डोलमा तपाईँले ठिक भन्नुभयो विद्यार्थी भाइ बहिनीहरू आज हामी रचना पाठ सम्बन्धी छलफल गर्छौँ है त
7: हुन्छ सर
5: सर हामीले यहाँ रचना कसरी गरेर देखाउने होला
8: विद्यार्थी भाइ बहिनीहरू हामीले यहाँ रचना गरेर देखाउन सक्दैनौँ तर रचना कसरी गरिन्छ भनेर रचना गर्दाका चरणहरूको बारेमा छलफल गर्न सकिन्छ
7: हुन्छ सर
8: विद्यार्थी भाइ बहिनीहरू यहाँ हामी बराबर क्षेत्रफल हुने त्रिभुजहरू चतुर्भुजहरू त्रिभुजको क्षेत्रफलसँग बराबर हुने चतुर्भुज चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने त्रिभुजको रचना गर्दाका चरणहरूको बारेमा छलफल गर्छौँ
4: सर हामीले यो रचना पाठ किन पढ्नु परेको होला यो पाठ पढ्नुको उद्देश्य के रहेछ होला
8: आहा कति राम्रो कुरा गर्नुभयो हारुन तपाईँले ल हुन्छ तपाईँहरू सबैले ध्यान दिएर सुन्नुहोस् है त हामीहरूले यो रचना पाठ पढ्नु आवश्यक छ किनभने यो पाठबाट ज्यामितीय कथनहरूलाई सजिलैसँग बुझ्न र प्रमाणित गर्न सकिन्छ साथै यो पाठ पढ्नाले हाम्रो दैनिक जीवनमा गर्नुपर्ने कार्यहरू पनि सजिलैसँग गर्न सकिन्छ
4: ए हो र सर हस् मैले यो पाठ पढ्नुको उद्देश्य राम्ररी बुझे
6: सर हामीले पढेको ज्यामितीय कथन एउटै आधार र उही समानान्तर रेखाहरू बीच बनेका समानान्तर चतुर्भुजहरूको क्षेत्रफल बराबर हुन्छ भन्ने कथनलाई पनि रचनाबाट बुझ्न सक्छौँ होइन त सर
8: हो डोलमा तपाईँले भन्नुभएको कथनलाई हामीले रचनाबाट सजिलैसँग बुझ्न सकिन्छ यसको लागि म एउटा उदाहरण भन्छु है त
6: हुन्छ सर
8: विद्यार्थी भाइ बहिनीहरू तपाईँहरूले राम्ररी सुन्नुहोस् एबी बराबर 4.5 सेन्टिमिटर बिसी बराबर 6 सेन्टिमिटर र एङ्गल एबिसी बराबर 60 डिग्री भएको एउटा समानान्तर चतुर्भुज एबिसिडीको रचना गर्नुहोस् साथै उक्त समानान्तर चतुर्भुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने गरी समानान्तर चतुर्भुज एमएबिक्यूको पनि रचना गर्नुहोस् जसको एउटा भुजा 7 सेन्टिमिटर छ
5: सर समानान्तर चतुर्भुज एबिसिडी र समानान्तर चतुर्भुज एमएबिक्यूमा एउटा भुजा एबी उही छ, तसर्थ दुवै समानान्तर चतुर्भुजहरूको आधार एबी हुन्छ भनेर भन्न सकिन्छ, होइन त?
8: हो मिक्मा, तपाईँले ठिक भन्नुभयो। दुवै समानान्तर चतुर्भुजहरू एउटै आधार एबीमा हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, ल, तपाईँहरूमध्ये कसैले मैले माथि भनेको कथनको रचना गर्दाका चरणहरूको बारेमा भन्न सक्नुहुन्छ?
6: सर, म कोसिस गर्छु है त।
8: आहा डोल्मा, कति राम्रो। ल भन्नुहोस् त, साथै अरूहरूले पनि ध्यान दिएर सुन्नुहोस् है त।
5: हुन्छ सर।
6: सर, हजुरले भन्नुभएको कथनको रचना गर्न निम्न चरणहरू गर्नुपर्दछ। सर्वप्रथम समानान्तर चतुर्भुज एबिसिडीको रचना गर्न एउटा सिधा रेखा एबी इक्वल्स टु 4.5 सेन्टिमिटर खिच्छौँ। बिन्दु बीमा 60 डिग्रीको कोण बनाउँछौँ। बिन्दु बीबाट 6 सेन्टिमिटर अर्धव्यासको चापले 60 डिग्रीको कोण बनाउने रेखामा काट्छौँ र काटिएको बिन्दुलाई सीले जनाउँछौँ। बिन्दु सीबाट 4.5 सेन्टिमिटर अर्धव्यासको चाप र बिन्दु एबाट 6 सेन्टिमिटर अर्धव्यासको चाप काट्छौँ। यसरी चापहरूले काटिएको बिन्दुलाई डीले जनाउँछौँ। अब डी र सी तथा डी र ए जोड्छौँ। यसरी समानान्तर चतुर्भुज एबिसिडीको रचना हुन्छ।
8: डोल्मा, तपाईँले बिन्दु सीबाट 4.5 सेन्टिमिटर र बिन्दु एबाट 6 सेन्टिमिटर अर्धव्यासको चाप लिएर किन काट्नुभएको, यो कुरालाई प्रष्ट पार्न सक्नुहुन्छ?
6: सर, बिन्दु सीबाट 4.5 सेन्टिमिटर र बिन्दु एबाट 6 सेन्टिमिटर अर्धव्यासको चाप लिएर काट्नुपर्ने कारण के हो भने, हामीले समानान्तर चतुर्भुजको रचना गर्दैछौँ र हामीलाई थाहा छ कि समानान्तर चतुर्भुजको सम्मुख भुजाहरू बराबर हुन्छ। हामीले समानान्तर चतुर्भुज एबिसिडीको रचना गरेकाले समानान्तर चतुर्भुज एबिसिडीमा भुजा एबीको सम्मुख भुजा सिडी र भुजा बिसीको सम्मुख भुजा एडी भएकोले बिन्दु सीबाट एबीको नाप 4.5 सेन्टिमिटर र बिन्दु एबाट बिसीको नाप 6 सेन्टिमिटर लिएर चापहरू काट्नु परेको हो। सर, के मैले प्रष्ट पार्न सके त?
8: डोल्मा, तपाईँले साह्रै राम्रोसँग प्रष्ट पार्नुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद छ।
4: सर, अब हामीले समानान्तर चतुर्भुज एबिसिडीको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने गरी समानान्तर चतुर्भुज एमएबिक्यूको रचना गर्न पर्नेछ, जसमा समानान्तर चतुर्भुज एमएबिक्यूको एउटा भुजा एबी नै भयो र अर्को भुजा 7 सेमी बनाउनु पर्दछ, होइन त?
8: हो आरुन, तपाईँले ठिक भन्नुभयो। तर समानान्तर चतुर्भुज एमएबिक्यूको रचना गर्दाका चरणहरू भन्न सक्नुहुन्छ?
4: सर, मलाई चरणहरू थाहा छ, म भन्छु है त।
8: हुन्छ आरुन, ल भन्नुहोस् त।
4: सर, सर्वप्रथम समानान्तर चतुर्भुज एबिसिडीको भुजा डिसीलाई एकातिर लम्ब्याउँछौँ। त्यसपछि बिन्दुहरू ए र बीबाट 7 सेमी अर्धव्यासको चाप लिएर लम्ब्याएको रेखामा चापहरू काट्छौँ। बिन्दु एबाट काटेको चापलाई एमले र बिन्दु बीबाट काटेको चापलाई क्यूले जनाउँदछौँ। त्यसपछि एम र ए तथा क्यू र बी जोडौँ। यसरी समानान्तर चतुर्भुज एमएबिक्यूको रचना हुन्छ। सर, मैले भनेको चरणहरू ठिक छ, होइन त?
8: हो आरुन, तपाईँले भन्नुभएको चरणहरू ठिक छ। विद्यार्थी भाइ बहिनीहरू, के समानान्तर चतुर्भुज एबिसिडी र समानान्तर चतुर्भुज एमएबिक्यूको क्षेत्रफल बराबर हुन्छ?
6: सर, समानान्तर चतुर्भुज एबिसिडी र समानान्तर चतुर्भुज एमएबिक्यूको क्षेत्रफल बराबर हुन्छ, किनभने यी दुवै समानान्तर चतुर्भुजहरू एउटै आधार एबीमा र उही समानान्तर रेखाहरू एबी र डिक्यू बीच बनेका छन्।
8: हो डोल्मा, तपाईँले ठिक भन्नुभयो।
5: सर, समानान्तर चतुर्भुज एमएबिक्यूको एउटा भुजा 7 सेन्टिमिटर नदिएर एउटा कोणको नाप दियो भने कसरी समानान्तर चतुर्भुज एमएबिक्यूको रचना गर्ने होला?
8: मिक्मा, तपाईँले कति राम्रो प्रश्न गर्नुभयो। ल विद्यार्थी भाइ बहिनीहरू, मिक्माले सोधेको प्रश्नमा विचार गर्नुहोस् त।
4: सर, मैले मिक्माले सोधेको प्रश्न बुझे, म भन्छु है त।
8: हुन्छ आरुन, ल भन्नुहोस् त।
4: सर, समानान्तर चतुर्भुज एमएबिक्यूको एउटा भुजा एबी भइहाल्यो, अर्को भुजा 7 सेन्टिमिटर नदिएर एउटा कोण भने 75 डिग्री दिएको छ भने 75 डिग्रीको कोण बनाएर समानान्तर चतुर्भुज एमएबिक्यूको रचना गर्ने होला, होइन त?
8: हो आरुण, तपाईँले ठिक विचार गरेर बुझ्नु भएको रहेछ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले पनि बुझ्नुभयो कि बुझ्नु भएन?
7: बुझे सर।
8: ल, हारुनले भनेको जस्तै समानान्तर चतुर्भुज एमएबिक्यूको एउटा कोण 75 डिग्री दिएको छ भने समानान्तर चतुर्भुज एमएबिक्यूको रचना कसरी गर्ने होला? तपाईँहरूमध्ये कसैले रचनाको चरण भन्नुहोस् त।
6: सर, म भन्छु है त।
8: हुन्छ डोलमा, ल भन्नुहोस्। र विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू सबैले राम्ररी सुन्नुहोस् है त।
7: हुन्छ सर।
6: सर, हामीले समानान्तर चतुर्भुज एबिसिडीको रचना गरिसकेका छौँ। अब समानान्तर चतुर्भुज एबिसिडीको भुजा डिसीलाई एकातिर लम्ब्याएका छौँ। त्यसपछि बिन्दु एमा 75 डिग्रीको कोण बनाउने, यसरी 75 डिग्रीको कोण बनाउने रेखाले भुजा डिसीलाई लम्ब्याएको रेखामा काट्छ र काटेको बिन्दुलाई एमले जनाउँछौँ। बिन्दु एमबाट एबी बराबरको नाप लिएर लम्ब्याएको रेखामा चाप काट्छौँ। यसरी काटिएको बिन्दुलाई क्यूले जनाएर बी र क्यूलाई जोडौँ। यसरी समानान्तर चतुर्भुज एमएबिक्यूको रचना हुन्छ।
8: डोलमा, तपाईँले भन्नुभएको चरणहरू ठिक छ।
5: सर, 75 डिग्रीको कोण बिन्दु बीमा बनाउँदा पनि समानान्तर चतुर्भुज एमएबिक्यूको रचना हुन्छ होला नि, होइन र?
8: हुन्छ मिकमा, तपाईँले ठिक भन्नुभयो।
4: सर, हामीहरूले बराबर क्षेत्रफल हुने गरी समानान्तर चतुर्भुजहरूको रचना गर्ने बारे राम्ररी बुझ्यौँ।
8: विद्यार्थी भाइ बहिनीहरू, यसै गरी हामीहरूले बराबर क्षेत्रफल हुने गरी त्रिभुजहरूको रचना पनि गर्न सक्छौँ।
4: सर, अब एउटा चतुर्भुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने गरी त्रिभुजको रचना बारेमा छलफल गरौँ न।
8: भइहाल्छ नि आरुण। विद्यार्थी भाइ बहिनीहरू, ल म एउटा उदाहरण भन्छु है त।
7: हुन्छ सर।
8: विद्यार्थी भाइ बहिनीहरू, एबी बराबर 5 सेन्टिमिटर, एडी बराबर 4 सेन्टिमिटर, बिसी बराबर 4.4 सेन्टिमिटर, सिडी बराबर 3.56 सेन्टिमिटर र विकर्ण एसी बराबर 6.4 सेन्टिमिटर भएको एउटा चतुर्भुज एबिसिडीको रचना गर्नुहोस्। साथै उक्त चतुर्भुज एबिसिडीसँग बराबर क्षेत्रफल हुने त्रिभुज एडिएचको रचना कसरी गर्ने होला?
4: सर, हजुरले भन्नुभएको कथनको रचना गर्दाका चरणहरू छलफल गर्छौँ, होइन र?
8: हो आरुण, हामीले रचना गरेर देखाउन सक्दैनौँ, तसर्थ रचना गर्ने चरणहरू बारेमा मात्र छलफल गर्छौँ। अब तपाईँहरूमध्ये कसैले माथिको कथन अनुसार रचना गर्दाका चरणहरू भन्न सक्नुहुन्छ?
5: सर, म भन्न कोसिस गर्छु है त।
8: हुन्छ मिकमा, ल भन्नुहोस् त।
5: सर्वप्रथम दिएको आँकडा एबी बराबर 5 सेन्टिमिटर, एडी बराबर 4 सेन्टिमिटर, बिसी बराबर 4.4 सेन्टिमिटर, सिडी बराबर 3.6 सेन्टिमिटर र विकर्ण एसी बराबर 6.4 सेन्टिमिटर अनुसार एउटा चतुर्भुज एबिसिडीको रचना गर्छौँ। चतुर्भुज एबिसिडीको रचनाको चरणहरूको बारेमा धेरै प्रस्ट्याउनु पर्दैन, किनकि चतुर्भुजको रचनाका बारेमा हामीहरूले कक्षा 8 र 9 पनि पढिसकेका छौँ।
8: हो मिकमा, तपाईँले ठिक भन्नुभयो। तर अब उक्त चतुर्भुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने त्रिभुजको रचनाको चरणहरू बारेमा भन्नुहोस् त।
5: सर, अब हामीले चतुर्भुज एबिसिडीमा अर्को विकर्ण बिडी खिचौँ अनि उक्त विकर्ण बिडीसँग समानान्तर हुने गरी बिन्दु सीबाट एउटा रेखा सिई खिचौँ।
8: मिकमा, बिन्दु सीबाट विकर्ण बिडीसँग समानान्तर हुने गरी रेखा सिई त्यसै सिधा खिच्दा हुन्छ?
5: सर, बिन्दु सीबाट रेखा सिई त्यस्तै खिच्दा बिडीसँग समानान्तर नबन्न पनि सक्छ, तसर्थ बिन्दु सीमा कम्पास र सिसा कलमको सहायताले कोण डिबिसीको बराबर नाप लिएर कोण बिसी बनाऊ। यसरी कोण बनाउँदा कोण डिबिसी र कोण बिसी एकान्तर कोणहरू हुन्छ, जसले गर्दा रेखाहरू सिई र बिडी समानान्तर हुन्छ।
8: हो मिकमा, तपाईँले ठिक भन्नुभयो।
5: सर, अब भुजा एबीलाई सिधा लम्ब्याएर रेखा सिईसँग काटिएको बिन्दुलाई एचले जनाऊ। त्यसपछि बिन्दुहरू डी र एच जोडौँ। यसरी बनेको त्रिभुज एडिएच नै आवश्यक त्रिभुज हुन्छ, जहाँ त्रिभुज एडिएचको क्षेत्रफल चतुर्भुज एबिसिडीको क्षेत्रफलसँग बराबर छ।
8: विद्यार्थी भाइ बहिनीहरू, मिकमाले यहाँ त्रिभुज एडिएचको रचना गर्ने चरणको बारेमा भन्नुभयो, तर कसरी त्रिभुज एडिएचको क्षेत्रफल चतुर्भुज एबिसिडीको क्षेत्रफलसँग बराबर हुन्छ? तपाईँहरूमध्ये कसैले भन्न सक्नुहुन्छ?
6: सर, मलाई थाहा छ, म भन्छु है त।
8: हुन्छ डोलमा, ल भन्नुहोस् त।
6: सर, त्रिभुज डिबिसी र त्रिभुज बिडिएचको क्षेत्रफलहरू बराबर हुन्छ, किनभने यी दुवै त्रिभुजहरू एउटै आधार बिडी र उही समानान्तर रेखाहरू बिडी र सिई बीच बनेका छन्। फेरि त्रिभुज एडिएच त्रिभुज एडिबी र त्रिभुज बिडिएचको योगफलसँग बराबर हुन्छ। त्यसै गरी चतुर्भुज एबिसिडी त्रिभुज एडिबी र त्रिभुज बिडिसीको योगफलसँग बराबर हुन्छ। अनि त्रिभुज बिडिसी र त्रिभुज बिडिएचका क्षेत्रफलहरू बराबर भएकोले चतुर्भुज एबिसिडी पनि त्रिभुजहरू एडिबी र डिबिएचको योगफलसँग बराबर हुन्छ भनी भन्न सकिन्छ। यसरी त्रिभुज एडिएचको क्षेत्रफल चतुर्भुज एबिसिडीको क्षेत्रफलसँग बराबर हुन्छ भनेर भन्न सक्छौँ।
8: हो डोलमा, तपाईँले धेरै राम्रोसँग त्रिभुज एडिएच र चतुर्भुज एबिसिडीको क्षेत्रफल बराबर हुन्छ भनेर भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू सबैजनाले बुझ्नुभयो?
5: सर, हामीहरूले यो रचना राम्ररी बुझ्यौँ।
8: विद्यार्थीहरू, तपाईँहरू सबैले रचना गर्दाका चरणको बारेमा सिक्नुभयो?
5: सर, हामीहरूले रचना गर्दाका चरणहरूको बारेमा राम्ररी बुझ्यौँ।
8: आजको निर्धारित समय सकिसकेको जनाउ भइसकेको हुनाले तपाईँहरूले आज सिकेका रचना गर्दाका चरणहरूको बारेमा प्रयोग गर्न सक्नुहुनेछ। आजलाई भने म तपाईँहरूबाट बिदा हुन्छु है त। नमस्कार।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
1: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
2: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: Dear students, today we are going to discuss the comprehension exercises based on the reading text Strange Food from Around the World, given in Unit 6 of Grade 10 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
9: Namaste, sir.
10: Namaste, students. How are you?
11: We are fine. How are you, sir?
10: I am good. Dear students, do you remember what we discussed in our previous class?
4: Yes, sir. We discussed the reading text Strange Food from Around the World in our previous lesson.
10: Ria, can you tell me what we are going to discuss today?
12: Yes, sir. I can. We are going to discuss the reading comprehension exercises based on the text Strange Food from Around the World in Unit 6 today.
10: You are right, Ria.
12: Thank you, sir.
10: Students, now open your book on page number 88. We are going to discuss exercise A on page number 88 now.
4: Is it a matching item, sir?
10: Yes, Laxmard. Prem, will you read the instruction from your textbook?
13: Of course, sir. A. Match the words in column A with their meanings in column B.
10: Dear students, these words are from the reading text Strange Food from Around the World. We have already discussed the meanings of new words in our previous class. I think that will help you match the words with their meanings.
13: Yes, sir.
12: There are some new words in column A, sir. For example, foreman, congeal, etc. I forget their meanings.
13: We had discussed their meanings, Ria. Ferment means to undergo fermentation, that is, chemical change.
10: You are absolutely correct, Prem.
12: Thank you, Prem.
13: Welcome, Ria.
4: What does congeal mean, sir?
10: It means to change into a solid state.
4: Thank you, sir.
10: Mention not. Now, Prem will read all words aloud that are in column A.
13: Sure, sir. The words in column A are ferment, squid, witchetti, metal, congeal, and nutty.
4: What is the meaning of squid, sir?
13: Did you forget what sir had told in the previous class? Squid means a sea creature that has a long, soft body.
4: Oh, yes. I remembered now.
10: Now, Ria, will you read the first three meanings in column B?
12: Of course, sir. First, a large whitish wood-eating larva of a beetle or moth. Second, to go through a chemical change. Third, a sea creature that has a long, soft body, eight arms, and two tentacles around its mouth.
10: Thank you, Ria. Would you read the next three meanings, Locksmart?
4: Sure, sir. 4. To change from a fluid to a solid state. 5. Having a flavor like that of nuts. 6. A bush with shiny leaves, pink or white flowers, and blue blackberries.
10: Now, I offer you some time for discussion. Discuss among the friends and match the words in column A with their meanings in column B.
9: Okay, sir.
4: Yes, sir.
10: Did you complete the matching item, students?
9: Yes, sir. We completed it.
10: Good. Let's discuss then. Prem, what did you match with the word ferment?
13: The meaning of ferment is in number 2. Ferment means to change from a fluid to a solid state.
10: Well said, Prem. What about squid?
12: Squid means a sea creature that has a long, soft body, 8 arms and 2 tentacles around 8 mouths. And it is in number 3.
10: You're right, Riya.
4: May I tell the meaning of witchetty, sir?
10: Go ahead, Lakshmar.
4: It is a large, whitish, wood-eating larva of a beetle or moth. It is in number 1.
13: The meaning of the word beetle is a bush with shiny leaves, pink or white flowers and blue-black berries in number 6.
10: Yes, it is, Prem. Now tell me, what is the meaning of conjil? Who will answer this?
12: I will, sir. Its meaning is in number 4. And the meaning is to change from a fluid to a solid state.
10: Well said, Riya. It's a correct meaning.
12: Thank you, sir.
10: What do you mean by nutty?
4: Nutty means having a flavor like that of nuts. It is in number 5.
13: Yes, Lakshman.
10: Dear students, we completed the matching item. You did it well. It means you have understood the reading text Strange Food from around the world very well. Now, without any delay, we will do exercise B. This is again a matching item. Here we are supposed to match the idioms with their meanings. Students, do you know what is an idiom?
4: I am sorry, sir. I don't know.
12: I had studied in the previous class. Let me remember. Is it a traditional way of saying something? An idiom is a common expression that means something different to the literal meaning of the words.
10: You have given an absolutely right answer. An idiom is a group of words with a figurative, non-literal meaning which can't be interpreted by looking at its individual words. It is not possible to deduce the meaning of an idiom by looking at the meanings of the individual words. For example, that costs an arm and a leg means that is very expensive. Beating around the bush means avoiding the main topic.
13: We got it, sir.
10: Now let's discuss the idioms and their meanings, and then we will do the matching items in B on page number 89. Are you ready, students?
9: Yes, sir.
10: What do you mean by the idiom get out of hand?
12: Is it losing control over something, sir?
10: You said the right meaning, Riya. What does the idiom miss the boat refer to?
4: No idea, sir.
10: Don't worry, Lakshmar. It means to become late.
13: I have heard an idiom frequently.
10: What is it, Prem?
13: Every cloud has a silver lining. What does this mean, sir?
10: It means bad things one day eventually lead to good things.
12: My teacher in my previous class used to tell me, go the extra mile. Does this mean to be hardworking, sir?
10: You are partially correct, Riya. It means to make an extra effort.
12: Thank you, sir.
10: Now, without any delay, let's do task B on page number 89. Will you read the instruction, Lakshmar?
4: Okay, sir. B. The idiom, a bridge too far, in the text means something that is too extreme. Match the following idioms with their meanings.
10: Prem, read the first idiom given there.
13: Sure, sir. A. Get out of hand.
4: Its meaning is to become difficult to control. It is in number 4.
10: Both of you are right. Please read the second idiom, Riya.
12: Okay, sir. Miss the boat. Its meaning is in 5. And the meaning is to be too late to get what you want.
10: You are absolutely right. What is the third idiom?
13: Break the ice.
10: What does this mean?
4: It means to say or do something to make people feel comfortable. This is in number 1.
10: Correct answer. Thank you, Lakshmar. Who will match the meaning of cry over spilt milk?
12: I will, sir.
10: Go ahead, Riya.
12: Okay, sir. The meaning of the idiom, cry over the spilt milk, is in number 3. It means to worry over past events which cannot be changed.
10: Well said, Riya. Now, Lakshmar will do number 5. This is the last one in this task.
4: Thank you for the opportunity, sir. The idiom in number 5 is look before you leap, whose meaning is to think about the possible bad results of an action before doing it. And this is in number 2nd.
10: Well done, Luxmard. Now we are going to discuss task C on page number 89. It is fill in the blanks. Riya, would you read the instruction?
12: Sure, sir. C. Complete the sentences below with the correct information from the text in not more than 4 words.
10: The first statement is A. Sometimes even having a food can give us the feeling of dot dot dot when it is like taking a risk. What is the correct information to be filled in the blank in this sentence?
4: Is it excitement, sir?
10: You are right, Luxmard. Prem, will you read the second statement?
13: Okay, sir. B. When we travel, we have the chance, dot dot dot, which we even do not think of eating.
10: Please find from the text the word or phrase to fill in the blank.
9: Okay, sir.
12: I got it, sir. When we travel, we have the chance to try foods, which we even do not think of eating.
10: I will read the third statement in C. It is, the writer became disappointed while having blank space, which was really bad. Who can find the correct information to fill in the blank?
13: I think I can find the information, sir. It is in the second paragraph of page number 86. And the correct information is fermented horse milk.
10: You are right, Prem. Luxmard will read the statement D.
4: Okay, sir. D. The writer's impression of the Japanese food is dot dot dot that it is delicious.
10: Who will tell the correct information?
12: May I try, sir?
10: Sure.
12: D. The writer's impression of the Japanese food is that it is delicious.
10: Good. It is the correct information. Let's do statement 5. Statement 5 in E is, many people think blank space is a scary one with Chinese turn into food.
13: Jellyfish is a suitable word to fill in the blank. Am I right, sir?
10: You are absolutely right. What is the last statement, Luxmard?
4: It is F. Snails become very tasty when they are fried with dot dot dot.
12: Snails become very tasty when they are fried with garlic and butter.
10: Well said, Riya. The correct information is with garlic and butter. Thank you all of you for actively participating in the discussion. Now, without any further delay, we are going to discuss exercise D. Now, I give you some time to find the answers to the questions given in the exercise. You can underline the answers in your textbooks. This makes you easy to answer them when I ask you the questions.
9: Okay, sir.
10: Did you find the answers, students?
9: Yes, sir.
10: Now let's discuss. Prem will ask the first question to Riya and Riya will tell the answer.
13: Okay, sir. A. Why does food become a challenge for people when they travel?
12: Food becomes a challenge for people when they travel because they have to try new and unfamiliar foods that they wouldn't normally eat.
10: Correct answer. The second question is, how is haggis prepared?
4: I will answer it. Haggis is prepared by grinding up the heart, liver, and lungs of a sheep, mixing them with mutton fat, oatmeal, and spices, packing it in a sheep's stomach and boiling it for a few hours.
10: Thank you, Luxmard. Now, Luxmard will ask question number C to Prem and he will tell the answer.
4: Okay, sir. C. When do you feel that you like shiokara?
13: You start to like shiokara when you get used to it and have it with good conversation.
10: Well said, Prem. Now, let me ask question number D to Riya. Where can people enjoy the bush food?
12: People can enjoy bush food in Australia, particularly by trying green ants that are pulled from trees and eaten.
10: Good answer. Now, Prem will ask question number 5, that is E, to Luxmard.
13: Okay, sir. Question number E is A. Why does the writer find it difficult to eat larger insects?
4: The writer finds it difficult to eat larger insects because they require more than one bite and are a bit challenging to eat.
10: Excellent answer. I'm going to ask you question number 6, that is in F, and any one of you who knows the answer can respond. Name the country where snails are served as the main dish.
4: I will tell the answer to this question, sir. Snails are served as the main dish in France.
10: You answered it correctly, Lakshmad. Now let's discuss another question, and the question is G. What kind of food is bonryu?
13: May I try to answer this, sir?
10: Sure, go ahead, Prem.
13: Okay, let me try, sir. Bonryu is a crab-based soup mixed with noodles, topped with roasted tomatoes, crab meat, stewed pork, lime juice, chili, fresh herbs, banana flour, and bean sprouts.
10: You have answered it well, Prem. There is one more question left to discuss, that is H. Will you ask to Lakshmad Ria?
12: Sure, sir. The last question in H is, if you have to choose one of the foods from the list above, which one do you choose and why?
10: Lakshmad will answer this question.
4: Okay, sir. If I have to choose one food from the list above, I would choose haggis, because it sounds interesting and has unique ingredients that might taste really good when combined.
10: Dear students, it's up to you what food you choose. Well answered, Lakshmad. There is a post-reading question in E on page number 90. The question is, which of the dishes mentioned in the text did you find the strangest of all? Give reasons. I'm quite hopeful that you can write an answer to this question. This is your homework.
12: Okay, sir. We can easily write the answer to this question.
10: Great. Thank you all for your active participation. Now we have come to the end of the lesson today. Let me summarize what we did today. First, we discussed the matching item, that is, match the words with their meanings. The second exercise was also matching. It was about idioms. We matched the idioms with their meanings. Then we filled correct information in the blank, and then we answered the questions given in exercise D. I hope the lesson remained fruitful to you all. Now it's time to end the lesson today. Have a good time. See you all in the next class. Until then, goodbye, students.
9: Goodbye, sir.
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
14: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेशकान सञ्जीव कोइराला र साथीहरूको स्वरमा बलराम कोइरालाको रचना, किशोर खतिवडाको सङ्गीतमा।
1: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। नेपाल प्रहरीले काभ्रे पलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सो दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो। बनेपाबाट रोसी खारपाचोकतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट करिब 300 मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार 8 यात्रुको घटनास्थलमा मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका 16 जना यात्रुको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैबीच बस दुर्घटनामा मृत्यु भएका 8 जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्नामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ। आज बिहान गाई वस्तु चराउन जङ्गल गएकी सर्केगाड गाउँपालिका 4 गैरी सायाकी 15 वर्षीय पवित्रा साउदको करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गो लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो। कर्णाली करिडोर आसपासको बिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ। यस घटनाले पुनः सडकमाथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता उल्याएको छ। एस्काभेटरले फालेको बालुवामा पुरिएर 1 जना मजदुरको मृत्यु भएको छ। देउखुरी कालाकाटे सिक्टा हुलाकी सडक निर्माण स्थलमा काम गरिरहेका गडुवा गाउँपालिका 2 का 45 वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको गडुवा स्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक अनिल कुमार थारूले बालुवा फालेका थिए। उक्त स्थानमा मजदुर नभएको ठानेर उनले आफ्नो जिम्मेवारी निर्वाह गरेको बताएका थिए। निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुगेको छ। निकुञ्जले 30 वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनुका साथै मानव वन्यजन्तु द्वन्द घटेको जनाएको छ। निकुञ्जभित्रै 12 महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको संख्या घटेको निकुञ्जको भनाइ छ। निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुको अवस्था समेत सुधारिएको निकुञ्जका प्रमुख एवं बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेलले बताउनुभयो। बाघको वासस्थान विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज चुरे र भावर पारिस्थितिक प्रणालीको प्रतिनिधि क्षेत्र हो। त्यहाँको भौगोलिक बनावटका कारण सतहमा पानीको उपलब्धता न्यून रहने भएकाले सुक्खायाममा वन्यजन्तुले पानीको अभाव झेल्ने गरेका थिए। बाल न्याय प्रणालीलाई प्रभावकारी बनाउन बाल इजलास र बाल निगरानी कक्ष आवश्यक रहेकोमा जोड दिइएको छ। केन्द्रीय बाल न्याय समितिको सचिवालयले आज नेपालगञ्जमा आयोजना गरेको बाल न्याय सुदृढीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बाल न्याय प्रणालीमा अवलम्बन गरिने विधिबारे छलफल गरिएको हो। कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका मुख्य न्यायाधीश वामदेव गेवालीले बाल न्यायलाई बाल संरक्षणको विषयका रूपमा प्राथमिकतामा राख्नुपर्ने जोड दिँदै बाल बालिकाद्वारा भएका गरिएका गलत कामलाई अनुसन्धान गर्दा संवेदनशील हुनुपर्ने बताउनुभयो। उहाँले बाल न्यायमा महसुस गराउन सक्नुपर्ने शोका लागि जिम्मेवार बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले बाल विज्ञायकर्ताको पुनस्थापना र पुनः एकीकरणमा जोड दिन आग्रह गर्नुभयो।
सङ्खुवा सभाको चैनपुर नगरपालिका वडा नम्बर 2 ले कफी खेती प्रवर्धन गर्ने उद्देश्यले वडाभित्रका किसानलाई कफीका बिरुवा वितरण गरेको छ। वडामा रहेका चारवटा टोलका किसानलाई 5,800 कफीका बिरुवा निशुल्क वितरण गरिएको वडा अध्यक्ष फुर्दावा शेर्पाले बताउनुभयो। कफी खेतीलाई आय आर्जनको महत्त्वपूर्ण माध्यमको रूपमा विकास गर्न वडा कार्यालयले विशेष प्राथमिकता दिएर कफीका बिरुवा वितरण गरेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो। वडा नम्बर 2 आगामी दिनमा कफी पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य अनुरूप कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ। र सुनसरीको इनरुवा नगरपालिका 4 बस चौकबाट आज प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगर खैरो हिरोइन सहित 3 नियन्त्रणमा लिएको छ। रामधुनी नगरपालिका 8 23 नितेश चौधरी, सोही स्थानका 23 अर्पण राई र इटहरी उपमहानगरपालिका 13 30 मिलन कुमार चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बस चोकमा चेक जाँच गर्ने क्रममा 5.77 ग्राम ब्राउन सुगर सहित निजहरूलाई पक्राउ गरी नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रम बारे जानकारी। छ 25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:25 को समय रहनेछ करिब 8 बजेसम्म लोकगीतको, 8 बजे अंग्रेजीमा समाचार, 8:10 सुन्न सक्नुहुनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रम, 8:25 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम, 9:20 साहित्य संसार कार्यक्रमको पुनः प्रसारण, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम घर देश प्रदेशको, 10:40 पुराना आधुनिक गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
2: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
1: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
1: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: ए, सूचीकरण त गर्नै पर्ने हो।
1: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
5: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
6: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
6: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर,
7: फोन नम्बर 5423159।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। 6:40 समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम, अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
8: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट। नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
9: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
8: मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
9: हिमाली भूभाग कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मध्यम वर्षा हिमपातको सम्भावना छ। त्यसै गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मध्यम वर्षा हिमपातको सम्भावना छ। पहाडी भूभाग कोशी प्रदेशमा साताभर बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशमा साताको सुरुमा केही स्थानहरूमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी बागमती गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। तराई भूभाग कोशी प्रदेशमा साताभर केही स्थानहरूमा मधेश बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा एक दुई स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा तथा मध्य र अन्त्यमा मेघगर्जन चट्याङ असिना हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। सरदरसँग तुलना गर्दा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना छ भने अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना छ। कृषि सल्लाहमा मनसुन ऋतु जेठ 18 असोज 14 जलवायु आकलनको आधारमा सल्लाह दिँदा आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेकाले धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 आदि छनौट गर्नुहोस्। वर्षाको अनियमिततालाई ध्यान दिँदै आकाशीय पानी संकलन गर्ने र पोखरीहरूमा पानी जम्मा गर्नुहोस्। जलवायु मैत्री संरक्षित कृषि प्रविधिहरू जस्तै सुक्खा तथा हिले छरुवा धान खेती, पालै पालो भिजाउने र सुकाउने सघन धान खेती एसआरआई प्रविधिहरू अपनाउनुहोस्। माटोको चिस्यान संरक्षण गर्न उपलब्ध भए अनुसारको छापो मल्चिङ प्रयोग गर्नुहोस्। सबै प्रकारका बाली लगाउन पूर्व जमिन तयारी गर्दा नै राम्रोसँग जमिन सम्याउने तथा पानी निकासको उचित व्यवस्था गर्नुहोस्।
8: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
9: यस समयमा बढी तापक्रम हुने क्षेत्रमा खेतबारीमा काम गर्दा हिट स्ट्रोक हुने भएकाले सकेसम्म बिहान 11 दिउँसो 4 खेतबारीमा काम नगर्नुहोस्। काम गर्नै परे पर्याप्त पानी खानुका साथै सुरक्षात्मक कपडा लगाउनुहोस्। एक रोपनी जमिनमा बर्खे धान खेती गर्न 25 वर्ग मिटर क्षेत्रफलको वा एक कट्ठाको लागि 15 वर्ग मिटर क्षेत्रफलको ब्याड तयार गर्दा राम्ररी पाकेको गोबर मल कम्पोस्ट मल 20-25 डोको प्रति कट्ठा वा 30-35 डोको प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाई 1.6 केजी बिउ प्रति कट्ठा वा 2.5 केजी बिउ प्रति रोपनीका दरले 10 वर्ग मिटरमा 1 केजी बिउका दरले प्रयोग गर्नुहोस्।
8: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
9: स्याउमा लाग्ने धुले ढुसी रोगको व्यवस्थापनका लागि चोर हाँगाहरू काँटछाँट गरी बगैँचाको सरसफाई गर्नुहोस्। डाउनो क्याप 48% इसी 3 ml प्रति लिटर पानीमा मिसाएर छर्कनुहोस् अथवा लाइम सल्फर 22% एससी 2 ग्राम प्रति लिटर पानीमा मिसाई छर्किनुहोस्। बिहान सबेरै आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकी पख मात्र टिप्नुहोस्। आँपको फल टिप्दा चोटपटक लागेर हुन सक्ने नोक्सानी न्यूनीकरण गर्न पोल हार्वेस्टरको प्रयोग गर्नुहोस् र फल टिपे लगत्तै सफा पानीले भेट्नुबाट आएको चोप सफा गर्नुहोस्। पाकेको आँपको फलको गुदीमा स्पन्ज जस्तो हावा वा हावा नभएको धब्बा बढी बेस्वादको अमिलो हुने प्रक्रियालाई स्पन्जी टिस्यु सफ्ट नोज सफ्ट सेन्टर भनिन्छ। यस्तो जैविक प्रक्रियागत विकृति अल्फोन्सोमा सबैभन्दा बढी देखिए तापनि अन्य जातमा पनि यस्तो समस्या देखिन्छ। यसको व्यवस्थापनको लागि 2% क्याल्सियम क्लोराइडमा 5 मिनट डुबाई भण्डारण वा ढुवानी गर्नुहोस्। साथै 250-500 ppm को इथेफोनको झोलमा 1-2 मिनट डुबाई दिनाले पनि यस्तो विकृति कम हुन्छ। अल्फन्सो जात हो भने फल 75% पाकेको परिपक्व भएको स्थानमा टिप्नुहोस्। आँपमा भण्डारणको समयमा देखिने एन्थ्राक्नोज कम गर्न फल टिपिसकेपछि 54.2 डिग्री सेल्सियस तापक्रमको पानीमा 15 मिनटसम्म डुबाएर प्याक गर्नुहोस्। सुन्तला जात फलफुल बालीको फल झर्ने र पछि गएर फल फुट्ने समस्याबाट जोगाउन किराउ गेडे फल भएपछि मौसमको अवस्था हेरी प्लानोफिक्स वा प्लान्टोप्लेक्स 1 ml प्रति लिटर पानीमा घोली पात र फल भिज्ने गरी छर्किनुहोस्। केरामा गवारो तथा घुनकिराबाट हुने नोक्सानी कम गर्न बगैँचाको सरसफाइमा ध्यान दिनुहोस्। केराको एउटा गाँजमा 3 वटासम्म मात्र बोट राख्ने र प्रत्येक गाँजमा फिप्रोनिल 0.3% जीआर 30 ग्राम गाँजको वरिपरि रिङ आकारमा कुलेसो बनाई माटोमा राम्रोसँग मिलाइदिनुहोस्। अङ्गुर नासपाती तथा जापानिज हलुवावेदको गुणस्तरीय फल लिन साथै चरा र अन्य किराहरूबाट जोगाउन ब्यागिङ वा नेटको प्रयोग गर्नुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली। मध्याह्नपछि हावाहुरी चट्याङ तथा असिना पर्ने सिजन भएकाले टिपेर बजार लैजानु पर्ने फलफूल एवं तरकारी बालीहरू बिहान शीत ओभाएपछि टिप्नुहोस्। विभिन्न बालीहरूमा सेतो झिङ्गा किराले आर्थिक नोक्सानी गर्नुको साथै भाइरस रोगहरू पनि सार्ने हुँदा जैविक विषादी भर्टिसिलियम लेकानी 2 ml प्रति लिटर पानीमा मिसाएर छर्किनुहोस्। नोक्सानी ज्यादा भएर रासायनिक विषादी प्रयोग गर्नु परेमा निटेन पाइराम 10% SL 1 ml प्रति 3 liter पानीमा घोलेर पातको पछाडिको भाग भिज्ने गरी छर्किनुहोस्। बन्दाको पातको तल्लो भागमा रहेको पुतलीमा पहेँलो रङको फूल र लार्भाहरूलाई जम्मा गरी नष्ट गर्नुहोस्। किराको नोक्सानी बढी भएमा इमामेक्टिन बेन्जोएट 5% SG 0.4 ग्राम वा स्पिनोस्याट 45% SC 0.3 ml प्रति लिटर पानीको दरले बोट भिज्ने गरी 7 दिनको फरकमा 2-3 पटक छर्किनुहोस्। सिमी बालीमा सिन्दुरे रोग व्यवस्थापनका लागि सुरुवाती अवस्थामा प्रकोप देखिएका पातहरू हटाई जलाउने र प्रकोप धेरै भएमा प्रोपिकोनाजोल टिल्ट 2 ग्राम प्रति लिटर पानीमा घोलेर बोट भेज्ने गरी 8-10 दिनको फरकमा 2-3 पटक छर्किनुहोस्। खुर्सानीको बोट ओइलाउने रोगको नियमित अनुगमन गर्नुहोस्। त्यस्तै मौरी घरमा रोग सुलसुले र रानु भए नभएको नियमित अवलोकन गर्नुहोस्। तापक्रम र आर्द्रतामा प्राय जसो उतार चढाव भइरहेको हुनाले यस्तो बेलामा मौरीको छाउरा कुहिने रोग लाग्ने सम्भावना हुने भएकोले चनाखो भई मौरी घरको नियमित हेरचाह गर्नुहोस्। अब पशुपालन। तपाईँ रेडियो नेपालबाट कृषि मौसम सल्लाह बुलेटिन सुन्दै हुनुहुन्छ। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि परिषद सूचनाद्वारा प्रकाशित कृषि मौसम सल्लाह बुलेटिनको प्रसारण हरेक हप्ताको शनिबार 6:25 सुन्न सक्नुहुन्छ। अबको लागि भने पशुपालन सम्बन्धी सल्लाह। धेरै गर्मी र ओसिलो तातो हावाको कारणले हुने तनावले गर्दा पशु वस्तुले दाना घाँस कम खाने र दुध उत्पादन वात्तै घट्ने हुन्छ। गाईलाई भन्दा भैँसीलाई भैँसीको छाला कालो हुने र पसिना निकाल्ने ग्रन्थीहरू पनि कम भएकाले गर्मीले अझ बढी असर गर्छ। यस्तो तनाव कम गर्न गोठमा पंखा चलाउने र पशुको जिउमा पर्ने गरी पानी छर्कने व्यवस्था मिलाउनुहोस्। दिउँसोको समयमा हरेक 30-40 मिनटको फरकमा 3-5 मिनटसम्म भैँसीलाई नुहाइदिनुहोस् वा आहाल बस्ने व्यवस्था मिलाउनुहोस्। गर्मीको समयमा दिउँसोको कडा घाममा भन्दा बिहान सवेरै र बेलुकाको समयमा घाँस र दाना दिनुहोस्। गर्मीले गर्दा पशु वस्तुको पेटमा अम्लीयपन बढ्ने भएकाले दानामा खाने सोडा 0.75-1% मिसाएर दिनुहोस्। तराईका गर्मी स्थानहरूमा गोठको निर्माण गर्दा अग्लो छाना भएको तातो हावा माथि उठी सजिलै बाहिर निस्कन सक्ने र खुला झ्यालहरू भएको गोठ बनाउनुहोस्। भेडा बाख्राको खोर वरिपरि पानी जम्न नदिनुहोस्। खोर वरपरको हिलोले खुर कुहिने थुनेलो हुने र छालामा संक्रमण हुने जस्ता समस्या देखिन्छ। त्यस्तै कुखुरा हाँस बङ्गुर पालन सम्बन्धी सल्लाह। तातो लहरको सम्भावना रहेकोले कुखुराको खोरमा पानी खाने भाँडाहरू थप्नुहोस्। पानीको तापक्रम 25 डिग्री भन्दा कम कायम राख्न कुखुराको खोरमा पानी पठाउने ट्याङ्की र पाइपलाई ओतमा राख्नुका साथै जुटको बोराले बेरेर वा छोपेर बेला बेलामा बोरा भिजाउनुहोस्। तनाव कम गर्न प्रति केजी शारीरिक तौल अनुसार 200-300 mg भिटामिन सी खुवाउनुहोस्। खोरमा कुखुराको संख्या 10-15% कम गर्नुहोस्। खोरको भुइँमा ओछ्याइएको भुस 2 इन्च भन्दा बाक्लो नराख्नुहोस्। धेरै गर्मी हुने दिउँसोको समयमा बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म कुखुरालाई दाना नदिनुहोस्। बङ्गुरका लागि खोरमा सफा पानीको आहाल बनाइदिनुहोस्। पङ्खा नलगाई पानी मात्र छर्कँदा खोर अझ बढी गुम्सिएर बङ्गुरहरू मर्न सक्ने हुँदा खोरको माथि पङ्खा र पानीको मसिनो फोहरा निस्कने मेसिन सँगै जडान गरिदिनुहोस्। दिउँसोको तापक्रम 30 डिग्री भन्दा बढी पुग्ने ठाउँहरूमा पालिएका कुखुराहरूले दाना कम खाने, अण्डाको तौल घट्ने र अण्डाको गुणस्तरमा समेत ह्रास आउने भएकोले खोरको तापक्रम 18-25 डिग्री सेल्सियस कायम हुने गरी व्यवस्थापन गर्नुहोस्। कुखुरा वा अन्य पंक्षीलाई हिट स्ट्रेसबाट जोगाउन प्रशस्त मात्रामा चिसो र सफा पिउने पानीको व्यवस्था गर्नुहोस्। पानीमा भिटामिन सी, सक्खर वा भेलीयुक्त खनिज मिश्रण घोली पिउन दिनुहोस्। दिउँसो घाम चर्केको बेलामा आराम गर्न दिई साँझ बिहान मात्र दाना खुवाउनुहोस्। अत्यधिक गर्मी हुने मध्याहको समयमा कुखुराको खोरमा जाने, कुखुराहरूलाई चलाउने वा उत्तेजित पार्ने काम नगर्नुहोस्। सम्भव भएसम्म गर्मी ठाउँमा पन्छी खोरमा पङ्खा, स्प्रिङ्क्लर, फोगर वा अन्य यस्तै शीत गराउने उपकरणहरू प्रयोग गर्नुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन। सुक्खा र गर्मीका कारण पोखरीको पानी घट्ने र गनाउन सक्ने भएकोले पोखरीमा 1.5-2 मिटर गहिराईसम्म पानी कायम राख्नुहोस्। पानीको गन्ध नहटेसम्म एरेटर प्रयोग गर्नुहोस् र गर्मीबाट हुने तनाव कम गर्न कार्प र ट्राउट माछालाई भिटामिन सी युक्त सन्तुलित दाना खुवाउनुहोस्। पङ्गास माछाको प्रजनन समय नजिकिएको हुँदा जनेन्द्रियको आधारमा माउ माछा छनौट गर्नुहोस् र पोखरीमा उपलब्ध हुने प्राकृतिक आहाराको अधिकतम उपयोगका लागि मत्स्य ह्याचरीमा उपलब्ध हुने कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिग हेड कार्प, रहु र नैनिका भुराहरू असारको अन्तिमसम्म पोखरी अनुसार विभिन्न जातका अनुपात मिलाई राख्नुहोस्।
8: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा जंगलमै शिविर राखेर गरिन्छ भीर मौरीको मह शिकार सम्बन्धी अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार। गोर्खाको धार्चे गाउँपालिका चार लाप्राकका युवाहरू केही दिनदेखि राशन पानी ओढ्ने ओछ्याउने बोकेर लेकतिर पुगेका छन्। उनीहरूको नेतृत्व स्थानीय गोठ समिति र वन समितिहरूले गरेका छन्। उनीहरू दिनभर भीर पहरामा झुन्डिएर मह काट्छन्, दामाशाहीले मह बाँड्छन् अनि साँझ परेपछि क्याम्पमा गएर बास बस्छन्। भोलिपल्ट फेरि उही कार्यक्रम दोहोरिन्छ। उत्तरी गोर्खाका विभिन्न भीर पहरामा यति बेला भीर मौरीको मह शिकार गर्ने सिजन सुरु भएको छ। लाप्राक मात्र होइन, धार्चे गाउँपालिका एकको हुलचुक, ओडा नम्बर दुईको रुन्चेत, ओडा नम्बर तीनको खोर्ला, उहियाका दर्जनौ भीरहरूमा पनि धमाधम भीर मौरीको मह काट्ने काम भइरहेको स्थानीयवासीको भनाइ छ। एक दुई जनाले मात्र मह शिकार गर्न सम्भव छैन, त्यसैले गाउँका हरेक घरधुरीबाट गएका युवाहरू सामूहिक रूपमा मह शिकार गर्ने गर्छन्। कसैले रात साँझ चोरी गरेर मह शिकार गरेमा कारबाहीको भागीदार बन्नुपर्ने ओडा अध्यक्षको भनाइ छ। अहिले ओडा नम्बर तीनको निम्रुक खोलाका विभिन्न 13 भीरमा भीर मौरीको मह काटिसकिएको ओडा अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो। धार्चे गाउँपालिकाको सबैभन्दा धेरै भीर मौरीको मह पाइने हाम्रै ओडा हो। उहाँले भन्नुभयो, निम्रुङ खोलाको ठाउँ ठाउँमा मह शिकार गरिन्छ। अहिलेसम्म 13-14 ठाउँमा मह शिकार गरिसकिएको छ। मह शिकार गर्न गाउँबाट धेरै टाढाको भीर पहरामा जानुपर्ने हुँदा धेरै दिन जंगलमै बास बसेर मह शिकार गरेका उहाँले बताउनुभयो। गाउँका युवाहरू राशन पानी लुगा कपडा बोकेर 6-7 दिन जंगलमै बास बसेर मह काडे। उहाँले भन्नुभयो, सबैभन्दा धेरै 21-22 गोला हुने ठाउँमा यसपटक मह नपाइएकाले त्यहाँ चाहिँ काडेका छैनन्। अरू ठाउँमा भने साबिकै मह पाइएको उहाँको भनाइ छ। त्यस्तै ओडा नम्बर 4 10-15 धेरै भीरमा भीर मौरीको शिकार गर्ने गरिन्छ। त्यहाँका 6-7 ठाउँमा मह शिकार गरिसकिएको ओडाध्यक्ष किसान गुरुङको भनाइ छ। गोठ समिति वन समितिको नेतृत्वमा मह शिकार गर्ने गरिन्छ। गुरुङ भन्नुहुन्छ, ती समितिले प्रति घर धुरी 500 रुपियाँ उठाउँछन् अनि सामूहिक रूपमा मह शिकार गरिन्छ। काटिएको मह त्यहाँ सहभागी सबैले दामाशाहीले पाउँछन्। संकलित रकम गोठ खर्क व्यवस्थापनमा खर्च गरिने उहाँको भनाइ छ। यहाँ उत्पादित मह प्रतिमाना 1500 रुपियाँका दरले बिक्री गर्ने ओडा अध्यक्षले बताउनुभयो। भीर मौरीको मह धेरै ठुलो औषधि हुन्छ, त्यसैले धेरै जसो घरायसी प्रयोग गर्छन्। आफूलाई अड्कलेर राखेको उग्रिएको बिक्री पनि गर्ने गर्छन्। उहाँले भन्नुभयो, प्रति लिटर 3000 रुपियाँका दरले पनि बिक्री गर्ने चलन छ। उत्तरी गोर्खामा संकलन भएको भीर मौरीको मह देश विदेशसम्म पुग्ने उहाँको भनाइ छ। बहु औषधीय उपयोगी मह भएकाले यसको महत्व गाउँ सहर र विदेशदेखि माग हुने गरेको उहाँ बताउनुहुन्छ।
1: त्यस्तै सुपारी खेतीमा इलामका किसान आकर्षित शीर्षकको समाचार राष्ट्रिय समाचार समितिमा प्रकाशित छ। पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। कम लगानी र थोरै मेहनतमा राम्रो आमदानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। यहाँका एउटै किसानले 8000 बोटसम्म सुपारी लगाउने गरेका छन्। माई नगरपालिका 9 किसान अक्कल बहादुर राईले यस वर्ष मात्र 25 क्विन्टल सुपारी बिक्री गरे। मैले अन्य खेती मासेर सबै जसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आमदानी समेत लिन थालिसकेको छु। उनले भने, प्रति केजी 70 घरबाटै बिक्री हुने गरेको छ। एकपटक मेहनत गरेमा सजिलै फल्ने भएकोले व्यावसायिक सुपारी खेतीबाट मनक्कै आमदानी लिन सकिने उनको भनाइ छ। राईका साना ठुला गरी करिब 5000 बोट सुपारी रोपेका अधिकांश बोटले आमदानी दिन थालिसकेका छन्। अर्का किसान धर्मराज पुरीले यस वर्ष 18 क्विन्टल सुपारी बिक्री गरेको सुनाए। केही बोटले उत्पादन दिन थालेपछि यस वर्ष 18 क्विन्टल सुपारी बिक्री गरिएको र थप केही बोट उत्पादन दिन तयार भएकोले आगामी दिनमा थप व्यावसायिक कारोबार बढ्ने उनले बताए। पुरीले करिब 10 रोपनी क्षेत्रमा 5000 बोट सुपारी लगाएका छन् भने थप बोट रोप्ने तयारी गरिरहेका छन्। अन्य खेती जस्तो धेरै मेहनत र लगानी नपर्ने भएकोले व्यावसायिक तवरले सुपारी खेती सुरु गरेको हुँ। उनले भने, बिक्री नहुने हो कि भन्ने कुनै चिन्ता छैन। व्यापारीहरूले बगानबाटै प्रति केजी 70 सम्ममा किनेरै लैजाने गरेका छन्। सुपारी खेती सुरु गरेपछि घर व्यवहार चलाउन सहज भएको अर्का किसान पवन किराती बताउँछन्। मैले करिब 8,000 बोट रोपेको छु, केही बोटबाट आमदानी हुन थालेको छ। उनले भने, यस वर्ष 10 क्विन्टल काँचो सुपारी बिक्री गरेको छु, यसले घर खर्च टार्न सहज भएको छ। किरातीको बगानमा हाल केही बोट फल्न थालेका र अधिकांश हुर्कँदै गरेका छन्। बहुवर्ष नगदे बाली भएकोले सुपारीको एकै बोटबाट 50 केजीसम्म उत्पादन हुने गरेको छ। यसले क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकोले तरकारी र अन्य बाली लगाएर दोहोरो फाइदा समेत लिन सकिन्छ। उनले भने, अर्का किसान अभिषेक याक्तेनले घर आँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आय आर्जन गर्न सकिने हुँदा धेरै किसान लाभान्वित भएको बताए। पछिल्लो समय इलाममा 200 हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। विशेष गरी जिल्लाको माई नगरपालिका, चुलाचुली गाउँपालिका, मासेभुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन्।
0: अन्नपूर्ण पोस्ट दैनिकमा पर्यटकको आकर्षणमा मङ्सिरे होमस्टे शीर्षकको समाचार छापिएको छ। धादिङको गङ्गा जमुना गाउँपालिका 6 रहेको मङ्सिरे होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाईको गन्तव्य बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र आत्मीय आतिथ्यताका कारण यहाँ आउने पर्यटकहरूको संख्या क्रमशः बढ्दै गएको हो। जिल्ला सदरमुकाम धादिङ बेसीबाट करिब 59 किलोमिटरको दूरीमा रहेको मङ्सिरे होमस्टे हरियाली, डाँडाकाँडा, स्वच्छ वातावरण र मनोरम दृश्यले भरिपूर्ण छ। यहाँ पुग्ने आगन्तुकले ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न पाउने गरेका छन्। स्थानीय समुदायले संरक्षण गर्दै आएको मौलिक संस्कृति, परम्परा तथा स्थानीय परिकारले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ। होमस्टेमा बसोबास गर्ने पर्यटकले गाउँको दैनिक जीवन, कृषि गतिविधि तथा स्थानीय रहन सहनलाई नजिकबाट अवलोकन गर्न सक्नेछन्। विशेष गरी सहरी व्यस्तताबाट केही समय टाढा रहेर शान्त वातावरणमा प्रकृतिसँग रमाउन चाहनेहरूका लागि यो स्थान उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गङ्गा जमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङतानका अनुसार सामाजिक सञ्जाल तथा मुखै मुखको प्रचारका कारण पछिल्लो समय मङ्सिरे होमस्टे प्रति पर्यटकको आकर्षण बढ्दै गएको छ। उहाँले स्थानीय स्तरमा पर्यटन प्रवर्धनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको समेत बताउनुभयो। मङ्सिरे क्षेत्रबाट आसपासका पहाडी भूदृश्य, प्राकृतिक सम्पदा तथा स्थानीय बस्तीको अवलोकन गर्न सकिने भएकाले यहाँ पुग्ने पर्यटकले फरक अनुभव प्राप्त गर्ने गरेका छन्। होमस्टे सञ्चालनसँगै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा आय आर्जन वृद्धि हुन थालेको स्थानीयवासी बताउँछन्। गङ्गा जमुना क्षेत्रको प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्वसँगै मङ्सिरे होमस्टेले ग्रामीण पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको स्थानीयको भनाइ छ। आवश्यक पूर्वाधार विकास, सडक पहुँचको थप स्तरोन्नति र प्रभावकारी प्रचार प्रसार गर्न सके यस क्षेत्रलाई धादिङकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास गरिएको छ।
1: अन्नपूर्ण पोस्टमै अर्को समाचार रहेको छ, अनुदानको मिनी टिलरले किसानलाई सहज। भोजपुरमा केही समय अघिसम्म पौवादुङमा गाउँपालिका एक श्यामशिलाका रामबहादुर पाण्डे 1500 देखि 2000 ज्याला तिरेर बारी जोताउँथे। समयसँगै खर्च पनि उत्ति नै हुन्थ्यो। हप्ता दिनसम्म हली खेताला लगाउँदा खाना खाजा बोक्नु पर्ने झन्झट छुट्टै थियो। तर अहिले भने उनलाई त्यो शास्ति छैन। आफ्नै मिनिटेर ल्याएपछि त्यो सबै सुल्झिएको छ। गाउँपालिकाले वितरण गरेको 50% अनुदानको मिनिटेर पाएपछि उनको दैनिकी नै फेरिएको छ। कम लागतमै दिनभरको काम केही घण्टामै सिद्धि नै भएपछि आफ्नो मात्र नभई अरूको खेतबारी जोतेर राम्रै आमदानी पनि गर्न थालेका छन्। खेतालालाई दिनुपर्ने ज्याला र खाजा खानाको खर्च पनि जोगिएको छ। हल गोरु र खेतालामा व्यर्थ खर्च हुन्थ्यो। एक दिनको काम पनि हप्ता 10 दिन लाग्थ्यो। अहिले आफ्नै मिनी टिलर आएपछि हाइसन्चो मिलेको छ, रामबहादुरले सुनाए। गाउँपालिकाले दिएको अनुदानको मिनी टिलरले मेरो दिन फेरिएको छ। कृषकलाई आधुनिक प्रविधिसँग जोड्दै कृषि उत्पादन वृद्धि तथा आत्मनिर्भर बनाउने अभियानमा पौवादुङमा गाउँपालिका जुटेको छ। गाउँपालिकाले 50% अनुदानमा पहिलो चरण अन्तर्गत 188 थान र दोस्रो चरण अन्तर्गत 180 गरी कुल 368 थान मिनी टिलर अर्थात् हाते ट्र्याक्टर हस्तान्तरण गरेको छ। किसानलाई आधुनिक कृषिसँग जोड्न गाउँपालिकाले 6 वडाका किसान तथा किसान समूहलाई कृषि उपकरण वितरण गरेको हो। गाउँपालिकाको 50% र किसान किसानहरूको 50% लागत साझेदारीमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत किसानहरूले मिनी टिलर प्राप्त गरेका हुन्। कृषि यान्त्रिकरण मार्फत परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादनमुखी कृषि प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय किसानले मिनी टिलर प्राप्त गरेपछि खेती गर्न सहज भएको बताएका छन्। कृषिलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्य सहित पालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो। आधुनिक कृषि उपकरणको प्रयोगले खेतीपाती सहज, छरितो र प्रभावकारी बनाउने सुनाउँदै उहाँले यसबाट किसानको उत्पादन तथा आय आर्जनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले चालू आर्थिक वर्षको विकास बजेटको महत्वपूर्ण हिस्सा कृषि क्षेत्रमा विनियोजन गरिएको जानकारी दिनुभयो। गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले कृषि मैत्री कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने बताउनुभयो।
0: गोरखापत्र दैनिकमा झिमरुकमा गरियो हरित हाइड्रोजन उत्पादन सम्बन्धी समाचार छ। प्युठानको झिमरुक जलविद्युत केन्द्र परिसरमा हरित हाइड्रोजन उत्पादन सुरु गरिएको छ। बुटोल पावर कम्पनी लिमिटेडले मान्डवी गाउँपालिका 3 दारिमचौर स्थित 12 मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन प्लान्ट स्थापना गरी उत्पादन थालेको कम्पनीका सञ्चालक सदस्य प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार नवीकरणीय जलविद्युत प्रयोग गरी विद्युत अपघटन प्रक्रिया मार्फत हाइड्रोजन उत्पादन भइरहेको छ। विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश राष्ट्रमण्डल तथा विकास कार्यालय FCDO मार्फत UK अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा परियोजना कार्यान्वयन गरिएको हो। हरित हाइड्रोजनलाई विश्वभर न्यून कार्बन उत्सर्जन युक्त ऊर्जा प्रणाली तर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा लिइन्छ। नवीकरणीय स्रोतबाट उत्पादित विद्युत प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजन गरेर उत्पादन गरिने यस इन्धनले यातायात उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण जस्ता क्षेत्रमा उपयोगको सम्भावना बोकेको छ। प्लान्टमा जडान गरिएको अल्कालाइन इलेक्ट्रोलाइजर प्रणालीबाट 99.99% शुद्धताको हाइड्रोजन उत्पादन हुने कम्पनीले जनाएको छ। उत्पादन गरिएको हाइड्रोजनलाई 150 bar दबावमा संकुचन गरी सिलिन्डरमा भण्डारण गरिने व्यवस्था गरिएको कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिनुभयो। चिनिया कम्पनी CPU हाइड्रोजन पावर टेक्नोलोजी कर्पोरेसन लिमिटेडले निर्माण गरेको उक्त प्लान्टबाट गत चैत 30 गते पहिलो हाइड्रोजन सिलिन्डर सफलतापूर्वक भरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यो पाइलट परियोजनाबाट हाइड्रोजन उत्पादन, संकुचन, भण्डारण, सुरक्षा, सञ्चालन तथा आर्थिक व्यवहार्यता सम्बन्धी महत्वपूर्ण अनुभव र तथ्याङ्क प्राप्त हुने जनाइएको छ। कृषि पत्रिकाको अन्त्यमा अन्नपूर्ण पोस्टमा प्रकाशित युरिया र DAP मल खरिदका लागि भारतको स्वीकृतिसँग सम्बन्धित एक संक्षिप्त रिपोर्ट।
1: भारत सरकारले नेपाललाई 30,000 टन युरिया र 20,000 टन DAP रासायनिक मल खरिदका लागि स्वीकृति दिएको छ। स्वीकृति सँगै दुवै देशका सरकारी निकायले G2G सम्झौता अनुसार मल आपूर्तिको प्रक्रिया अघि बढाएका छन्। धान रोपाईको मुख्य सिजनमा रासायनिक मलको अभाव हुने जोखिम बढेपछि नेपाल सरकारले भारतसँग मल उपलब्ध गराइदिन आग्रह गरेको थियो। त्यस अनुसार भारत सरकारले नाइबरहुड फर्स्ट नीति अन्तर्गत नेपाललाई आवश्यक मल उपलब्ध गराउने निर्णय गरेको हो। सरकारको आग्रह अनुसार भारत नेसनल केमिकल्स एन्ड फर्टिलाइजर्स RCF ले 30,000 टन युरिया र 20,000 टन DAP उपलब्ध गराउन सहमति जनाएको छ। मल खरिद तथा ढुवानी प्रक्रिया अघि बढाउन RCF र नेपालको कृषि सामग्री कम्पनी लिमिटेड प्राविधिक तयारीमा जुटिसकेका छन्। स्रोत अनुसार G2G सम्झौता अनुसार हुने यो आपूर्तिका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ। सबै प्रक्रिया समयमै पूरा भएमा मल साउन 15 भित्र नेपाल आइपुग्ने लक्ष्य राखिएको छ। कृषि सामग्री कम्पनीका सूचना अधिकारी पुण्य प्रसाद उपाध्यायले भारतबाट मल उपलब्ध गराउने औपचारिक स्वीकृति प्राप्त भइसकेको जानकारी दिनुभयो। अब नेपाल सरकारले खरिदका लागि आवश्यक रकम तत्काल निकासा गरे निर्धारित समयमै मल नेपाल ल्याउन सकिने उहाँले बताउनुभयो। युरिया र DAP मल उपलब्ध गराउन भारतको RCF कम्पनीबाट स्वीकृति आइसकेको छ। सरकारले समयमै रकम निकासा गरिदिए साउनको मध्यसम्ममा मल नेपाल आइपुग्छ, उपाध्यायले भन्नुभयो। विश्वव्यापी राजनीतिक तनाव र आपूर्तिमा देखिएको अभावका कारण पछिल्लो समय विभिन्न मुलुकमा रासायनिक मलको अभाव देखिएको छ। तर भारत सरकारले नेपालमा रोपाईको सिजनमा मल अभाव हुन नदिन यो परिमाणको मल खरिदको लागि अनुमति दिएको हो। व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
0: हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारी सँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नमस्ते झाँक्री दाई।
5: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
4: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
5: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
4: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
6: नहातिनुहोस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
4: हस् डाक्टर साहब।
6: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
8: नागरिक लगानी कोष।
9: कृषक माज बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
10: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
10: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
9: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
10: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
9: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
10: फोन नम्बर 5423159।
11: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 8 बाँकी।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
14: हुन्छ हुन्छ
15: ल हुन्छ।
13: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
14: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
14: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
13: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
14: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
14: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
13: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड। सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
10: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
0: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
10: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने ऊर्जा मन्त्रालयको लक्ष्य। प्रदूषण नियन्त्रणका लागि सरकारले आगामी वर्ष 8 अर्ब 71 करोड रुपैयाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना कार्यान्वयनमा ल्याउने। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण सामग्री महँगिँदा सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। अमेरिका र इरान बीच आज सम्झौता हुन सक्ने, प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भनाई। र फिफा विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड तथा ब्राजिल र मोरक्को बीच प्रतिस्पर्धा हुँदै।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य लिइएको छ। यस्तै लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 79 मेगावाट विद्युत उत्पादन क्षमता थप गर्ने कार्यक्रम छ। जलविद्युत विकासले राष्ट्रिय आवश्यकता मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई समेत तीव्रता दिन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। सरकारले जलविद्युत आयोजनाको रोयल्टी हिस्सा बाँडफाँडको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै स्वयं अनुसार गर्न गराउन आग्रह गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेका हो। विभागले भौगोलिक अवस्थितिको भार 50%, प्रभावित क्षेत्रको क्षेत्रफलको भार 25% र प्रभावित क्षेत्रको जनसङ्ख्याको भार 25% बराबर तय गरिएको जनाएको छ। यस्तै भौगोलिक अवस्थितिमा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र आयोजना वरपरको उपल्लो र तल्लो तटीय क्षेत्रका रूपमा निर्धारण गरिएको छ। त्यस्तै प्रभावित क्षेत्रको जनसङ्ख्यामा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र वरिपरिको क्षेत्रका रूपमा निर्धारण गरिएको छ। विभागले तय गरेको सूचक अनुसार सबैभन्दा धेरै आयोजना रहेका जिल्लाले बढी र कम आयोजना भएका जिल्लाले कम रोयल्टी पाउने अवस्था छ। विभागका अनुसार हाल 191 वटा आयोजनाले विद्युत उत्पादन गरिरहेको र 264 वटा आयोजनाले विद्युत उत्पादन अनुमति पत्र लिएका छन्। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना, नेपाल क्लिन एन्ड एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एन क्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8 अर्ब 71 करोड बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालेको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना

0: मेलमा radionepal.gov.np र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूसहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
6: नागरिक लगानी कोष।
7: कृषक माज बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
7: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 5423159।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो
1: यो बाबुको। मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त। तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र,
2: You're tuned to Radio Nepal and you're listening to Nepal and Beyond.

0: Nepal has called for stronger international cooperation, enhanced law enforcement, and greater support for local communities to combat wildlife trafficking and environmental crimes. Emphasizing as host of Secretariat of the South Asia Wildlife Enforcement Network, Nepal reaffirmed its commitment to combating illegal wildlife trade and strengthening regional cooperation. The country also called for a coordinated national and international response to environmental crimes, urging greater institutional capacity, enforcement efforts, community empowerment, and increased global financial, technical, and technological support. More in this report by Kausal Ghimire.
1: Nepal has called for stronger international cooperation, enhanced law enforcement, and greater support for local communities to combat wildlife trafficking and environmental crimes. Addressing a UN General Assembly high-level debate on preventing and combating illicit trafficking in wildlife and other crimes affecting the environment, Nepal's permanent representative to the United Nations, Lok Bahadur Thapa, said protecting wildlife and biodiversity is a national responsibility rooted in Nepal's long-standing commitment to conservation. Thapa highlighted Nepal's progress in biodiversity conservation and wildlife crime prevention through robust legislation, political commitment, institutional coordination, and community stewardship. He reaffirmed Nepal's commitment to combating the illegal trade in endangered species and conserving biodiversity, noting that Nepal hosts the Secretariat of South Asia Wildlife Enforcement Network. Thapa said, "The country continues to advance regional cooperation, intelligence sharing, and coordinated responses against illegal wildlife trade and other transboundary crimes." He stressed that environmental crimes require a whole of government, whole of society, and international response, calling for stronger institutions, improved enforcement, joint operations, and capacity building. Thapa also emphasized empowering local communities, particularly women and youth, and urged the international community to enhance financial resources, technology transfer, and technical assistance to support countries working to protect wildlife and the environment.
0: Nepal and Egypt have agreed to strengthen cooperation across key sectors during the second meeting of bilateral consultation mechanism held in Cairo. Both countries reaffirmed their cooperation in major multilateral organizations and exchanged views on regional and global issues. Kausal Ghimire brings more in this report.
1: Nepal and Egypt have agreed to enhance cooperation in trade, investment, tourism, agriculture, education, and diplomatic affairs during the second meeting of the Nepal-Egypt bilateral consultation mechanism held in Cairo on Tuesday. The meeting was co-chaired by Ramkaji Kharka, who is the joint secretary and head of Central Asia, West Asia, and Africa Division at the Ministry of Foreign Affairs, and Ambassador Amir Hamza, who is Egypt's Assistant Foreign Minister for Asian Affairs. During the consultations, the two sides reviewed bilateral relations and expressed satisfaction over the long-standing friendship between the two countries. Nepal highlighted its investment-friendly environment and encouraged Egyptian companies to explore opportunities, particularly in agriculture and fertilizer production.
2: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
3: विद्यार्थी भाइ बहिनीहरू आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 4 रहेको निवेदन पाठ अन्तर्गत रहेर श्रद्धाञ्जली तथा समवेदना पत्र लेखन संवाद त्यसै गरी सिर्जना र परियोजना कार्य अनि भाषिक प्रकारका क्रियाकलापमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
4: ¶¶ सम्झना, तिमी कहाँ जान लागेकी?
5: म पुस्तकालय हिँडेकी। तिमी पनि जाने भए आऊ क्यारे, पुस्तकालयमा रमाइला रमाइला पुस्तक छन्।
4: गयौ नि अब पुस्तकालय, गुरुबा आइसक्नु भयो।
5: ए, अब अर्को घन्टीमा जाउला नि त।
4: हुन्छ सम्झना।
3: नमस्कार विद्यार्थी भाइ बहिनीहरू।
6: नमस्कार गुरुबा।
3: ल, सबैजना आफ्नो स्थानमा बस्नुहोस्। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूका लेख रचना छन् भने सुनाउनुहोस् न।
5: ए, हजुरले भनेपछि सम्झिए गुरुबा, मैले एउटा कविता रचना गरेकी थिएँ।
4: गुरुबाले कविता सुनाउनका लागि समय दिइसक्नुभयो, तिमी भने भाषण छाड्छौ।
5: भयो बाबा भयो, मैले तिम्रो कुरा बुझिसके, अब कविता सुनाउँछु। मेरो कविताको शीर्षक रहेको छ मेरो देश। सगरमाथाको ताज पहिरिएर विश्वको ध्यान खिचिरहेको मेरो प्राणभन्दा प्यारो देशले विश्वलाई गौतम बुद्धको शान्ति सन्देश उपहार दिएको छ। जानकीको सहनशीलता र सद्भाव उपहार दिएको छ। नेपालको सिङ्गो भूगोलले अनेकतामा एकता र एकतामा विविधताको मन्त्र सिकाएको छ। मेरो देश मेरो विश्व हो, मेरो देश मेरो ब्रह्माण्ड हो। धन्यवाद।
3: स्याबा सम्झना, तपाईँले राष्ट्रिय भावनाले ओतप्रोत भएको साह्रै गहकिलो कविता सुनाउनु भयो। सम्झनालाई सुन्दर कविताका लागि ताली बजाएर स्याबासी दिउँ त।
5: गुरुबा लगायत सम्पूर्ण साथीहरूलाई धन्यवाद।
3: विद्यार्थी भाइ बहिनीहरू, अब आजको पाठ्य वस्तुतिर लागौँ है त। म प्रोजेक्टर मार्फत केही सामग्री प्रदर्शन गर्छु। मोहन, प्रोजेक्टरको स्विच अन गर्नुहोस् त।
4: हस् गुरुबा, बत्ती बल्यो, स्विच अन भयो।
3: यो पावर पोइन्ट हेरेर पालै पालो पढेर सुनाउनुहोस् न।
4: पहिला म पढ्छु है त गुरुबा। डिएको श्रद्धाञ्जली एवं समवेदना पत्रको नमुना पढ्नुहोस् र यस्तै ढाँचामा एउटा श्रद्धाञ्जली तथा समवेदना पत्र तयार पार्नुहोस्।
3: यो त तपाईँहरूको नेपाली पाठ्य पुस्तकको अभ्यास 11 भएको निर्देशन हो। मैले श्रद्धाञ्जली एवं समवेदना पत्रको नमुना पनि तयार पारेको छु।
5: भनेपछि हामीले नमुनाका आधारमा श्रद्धाञ्जली तथा समवेदना पत्र लेख्नुपर्ने भयो, होइन त गुरुबा?
3: हो हो, तपाईँहरूले कुरा बुझिसक्नुभयो नि। अब नमुना पनि पढिदिनुहोस् न।
5: हस् गुरुबा, म पढेर सुनाउँछु। जन्म विक्रम सम्वत 1998 साल साउन 25 गते, मृत्यु विक्रम सम्वत 2078 भदौ 3 गते। श्रद्धाञ्जली तथा समवेदना। यस विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं शिक्षा प्रेमी मधुवन वर्माको यही 2078 भदौ 3 गते 80 वर्षको उमेरमा भएको असामयिक निधनबाट विद्यालय परिवार स्तब्ध बनेको छ। यस दुःखद क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। प्रधानाध्यापक एवं लुम्बिनी माध्यमिक विद्यालय परिवार।
3: सम्झनाले श्रद्धाञ्जली तथा समवेदना पत्र पढेर सुनाउनु भयो। अब पालै पालो यसको संरचनाका बारेमा बताउनुहोस् न। हुन्छ
4: हुन्छ गुरुबा, म भन्छु है त। सबैभन्दा माथि दायाँतिर सम्बन्धित व्यक्तिको जन्म र बायाँतिर मृत्यु भएको मिति लेख्नुपर्छ।
5: त्यसपछि नि गुरुबा श्रद्धाञ्जली तथा समवेदना लेख्नुपर्छ।
4: अनि सम्बन्धित व्यक्तिको पद, प्रतिष्ठा, आबद्ध संस्था र उमेर लेख्नुपर्छ।
5: आहा, मोहनले कति स्पष्टसँग विषयवस्तु खुलाए। अनि त्यसपछि निधन भएको व्यक्तिलाई श्रद्धाञ्जली र परिवारजनमा समवेदना लेख्नुपर्छ।
4: अनि अन्त्यमा बायाँतिर श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्ने व्यक्ति वा पद तथा संस्थाको नाम लेख्नुपर्छ।
5: गुरुबा, हजुरलाई हाम्रो छलफल कस्तो लाग्यो?
3: स्याबास भाइ बहिनीहरू, तपाईँहरूको छलफल साह्रै राम्रो छ। अब यो चार्ट पेपरमा श्रद्धाञ्जली तथा समवेदना लेख्नुहोस्। ओहो, साइन पेन त ल्याउनै बिर्सिएछु।
4: साइन पेन हामीसँगै छ गुरुबा, अब हामी छलफल गर्दै लेख्छौँ।
5: गुरुबा, हामीले लेखिसक्यौँ। हाम्रो बाल क्लबका अध्यक्षको हजुरआमा अस्ति बित्नु भएको थियो, हामीले त्यही बेहोरा समेटेर लेख्यौँ।
3: व्यावहारिक लेखन भनेको यही त हो नि। आफूले सिकेका कुरालाई व्यवहारमा उतार्ने तपाईँहरूको खुबी देखेर म प्रभावित छु। अब पढेर सुनाउनुहोस् त।
4: म पढेर सुनाउँछु है त गुरुबा। जन्म विक्रम सम्वत 2003 पुष 5 गते, मृत्यु विक्रम सम्वत 2080 असार 1 गते। श्रद्धाञ्जली तथा समवेदना। जनभावना बाल क्लबका अध्यक्ष राजेश केसीको ममतामयी हजुरआमा जानुका केसीको यही 2080 साल असार 1 गते 78 वर्षको उमेरमा असामयिक निधन भएकामा बालक्लब परिवार स्तब्ध भएको छ। यस दुखद घडीमा हजुरआमाको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौँ। साथै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। जनभावना बालक्लब तथा जनभावना माध्यमिक विद्यालयका विद्यार्थीहरू,
7: तपाईँहरूले राम्रोसँग श्रद्धाञ्जली तथा समवेदना पत्र लेख्नुभयो। तपाईँहरूको समय मिल्छ भने यो पत्र परिवारमा लगेर दिनुहोस् न, त्यसो गर्दा झनै उपयुक्त हुन्छ।
5: हुन्छ गुरुबा, हजुरले हामीलाई राम्रो सल्लाह दिनुभयो।
7: विद्यार्थी भाइ बहिनीहरू, अब हामी संवाद पूरा गर्ने सन्दर्भमा छलफल गरौँ है त। कक्षा 9 नेपाली पाठ्य पुस्तकको अभ्यास नम 12 निर्देशन एकजनाले पढेर सुनाउनुहोस् न।
4: हस् गुरुबा, म पढेर सुनाउँछु। कुनै सूचना वा सन्देश पठाउँदा म्यासेन्जर र टेलिफोनको शैलीमा भिन्नता हुन्छ। म्यासेन्जरमा दोहोरो श्रव्य दृश्य र लेखिए आदिका माध्यमबाट सूचना वा सन्देशको आदान प्रदान हुन्छ भने टेलिफोनमा केवल कथ्य श्रव्यका आधारमा मात्र सूचना वा सन्देश आदान प्रदान हुन्छ। यस्ता सञ्चारका माध्यम धेरै छन्। म्यासेन्जर र टेलिफोनमा रहेका भिन्नता खुल्ने गरी यी दुईलाई पात्रका रूपमा प्रस्तुत गरी तयार पारिने तलको संवाद पूरा गर्नुहोस्।
5: म्यासेन्जर र टेलिफोन बीचको कुराकानी कति रमाइलो अभ्यास रहेछ, अनि कुराकानीको सुरुवाती भाग पाठ्य पुस्तकमा लेखिएको रहेछ।
4: यो संवादमा म्यासेन्जर र टेलिफोनको भिन्नता स्पष्ट हुनु पर्यो, होइन त गुरुबा?
7: तपाईँले ठिक भन्नुभयो। म्यासेन्जर र टेलिफोनको कुराकानीमा यिनीहरू बीचको भिन्नता खुलाउनु पर्छ।
5: टेलिफोन विशेष गरी तारको माध्यमबाट सञ्चालित हुन्छ, म्यासेन्जरका लागि इन्टरनेट चाहिन्छ।
4: त्यति मात्र हो र? टेलिफोनमा प्रत्यक्ष कुराकानी मात्र गर्न सकिन्छ, म्यासेन्जरमा अनुहार हेरी हेरी कुराकानी गर्न सकिन्छ, फोटो पठाउन सकिन्छ, लेखेर पनि कुराकानी हुन्छ।
7: तपाईँहरूको छलफल सही छ, यस्तै विषयवस्तु राखेर संवाद पूरा गर्नुहोस्। यो अभ्यास तपाईँहरूका लागि गृह कार्य भयो।
5: हस् गुरुबा, हामी भोलि गृह कार्य गरेर ल्याउँछौ।
7: विद्यार्थी भाइ बहिनीहरू, अब हामी सिर्जना र परियोजना कार्यखण्डका अभ्यासमा केन्द्रित भएर छलफल गरौँ कि?
4: हुन्छ गुरुबा, सिर्जना परियोजना खण्डका अभ्यास रमाइला हुन्छन्।
5: तिमीले ठिक भन्यो मोहन, मलाई पनि सिर्जना परियोजना कार्य गर्न रमाइलो लाग्छ।
7: हो नि भाइ बहिनीहरू, सृजनात्मक अभ्यासमा सिर्जनाका कुराहरूलाई स्थान दिइन्छ, परियोजनात्मक अभ्यासमा सोधेर खोजेर सङ्कलन गरेर प्रस्तुतिकरण गर्नुपर्छ। त्यसैले यस्ता अभ्यास सृजनात्मक, व्यावहारिक र सिप परक हुन्छन्। अब विषयवस्तुतिर लागौ है त। एकजनाले सामग्री पढेर सुनाउनुहोस् न।
5: म पढ्छु नि। सहरमा पढाइसकेर गाउँ फर्की समाज सेवामा लाग्नु भएको दाजुसँग गाउँमा हुँदै गरेको विकासका बारेमा जिज्ञासा राखी चिठी लेख्नुहोस्।
4: हामीलाई गुरुबाले अघिल्लो कक्षाहरूमा चिठीको संरचना बुझाउनु भएको छ, अब प्रश्नको विषयवस्तु अनुसार चिठी लेख्ने त हो नि।
5: विषयवस्तु पनि व्यावहारिक र उत्प्रेरणामूलक रहेछ।
7: तपाईँहरू त आ गर्दा अलङ्कार बुझ्नुहुन्छ। अहिलेको सन्दर्भमा मानिसहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन्, सहरमुखी भएका छन्। वास्तवमा हामीले हाम्रै माटोमा श्रम र सिप पोख्नुपर्छ, समाज सेवामा लाग्नुपर्छ।
4: हजुरको यस्तै भनाइले हामीलाई पनि केही गरौँ भन्ने जोस जागर चल्छ गुरुबा।
5: मोहन, हाम्रो गुरुबा पनि समाजसेवी हुनुहुन्छ नि। गरिब विद्यार्थीलाई कापी कलम किन्ने पैसा दिनुहुन्छ, कपडा किनिदिनुहुन्छ।
7: भाइ बहिनीहरू, अरूको सेवा गर्नु मानवीय धर्म हो। सेवा गर्न धनभन्दा मन चाहिन्छ। अब तपाईँहरू यो चार्ट पेपरमा दाजुलाई चिठी लेख्नुहोस्।
5: हस् गुरुबा।
4: हामीले चिठी लेखिसक्यौँ गुरुबा,
7: अब पालै पालो चिठी पढेर सुनाउनुहोस् त।
5: म सुनाउँछु है त। मिति 2080 असार 5। आदरणीय दाजु, सादर नमस्कार। यहाँ मलाई सन्चै छ। त्यहाँ हजुर लगायत सपरिवार आरामै रहनुहोस् भनी कामना गर्दछु। हजुरले पठाउनु भएको चिठी 2 हप्ता अगाडि नै हातमा परेको थियो। पढाइ लेखाइको व्यस्तताले समयमा प्रत्युत्तर लेख्न सकिन, यसका लागि क्षमा चाहन्छु। अब मोहन पढ्छौ कि?
4: हुन्छ सम्झना, अब म पढ्छु। दाजु, हजुर पढाइसकेर गाउँ फर्किनुभयो। हजुरको यो कार्य आफैमा स्वागत योग्य थियो। त्यसमाथि समाज सेवाको बाटोमा लाग्नुभयो, अन्धविश्वास र कुरीति विरुद्ध अभियान नै चलाउनु भयो। अहिले गाउँमा बिरामी हुँदा धामी झाँक्री कहाँ जाने चलन हटिसकेछ, छुवाछुत प्रथा पनि हटिसकेछ। हाम्रो गाउँको सामाजिक रूपान्तरणको श्रेय हजुरलाई नै दिनुपर्छ। अब त हजुर विकास निर्माणका कार्यमा लाग्नु भएको छ अरे, बाँकी सम्झना पढ त।
5: हुन्छ, म पढ्छु। गाउँमा समय सापेक्ष शिक्षा प्रदान गर्ने विद्यालय छैनन्, अर्कातिर सुविधा सम्पन्न स्वास्थ्य संस्थाको पनि अभाव छ। सञ्चार र सडक निर्माणका क्षेत्रमा कसरी काम गर्ने योजना बनाउनु भएको छ, मलाई यो विषयमा चासो लागेको छ। दाजु, अब त पत्र पनि लामो हुन लाग्यो क्यारे, अर्को पत्रमा गाउँको विकासका बारेमा लेख्नुहोला। अहिलेलाई यति नै। उही हजुरकी प्यारी बहिनी सम्झना तामाङ।
7: तपाईँहरूले साह्रै राम्रो चिठी लेख्नुभयो, तपाईँहरूको मिहिनेतका लागि धन्यवाद। अब सिर्जना र परियोजना खण्डको अभ्यास दुईको निर्देशन पढ्नुहोस् त।
4: म पढ्छु है त। स्थानीय वा राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित एक एकवटा बधाई र समवेदना पत्र खोजी कक्षामा प्रस्तुत गर्नुहोस्।
7: भाइ बहिनीहरू, अब तपाईँहरू पुस्तकालयमा गएर पत्रिकाबाट एकजनाले बधाई पत्र र एकजनाले समवेदना पत्र खोजेर ल्याई कक्षामा प्रस्तुत गर्नुहोस् है त।
6: हुन्छ गुरुबा, हामी पुस्तकालय जान्छौँ।
5: गुरुबा, मैले गोर्खा पत्रमा प्रकाशित बधाईको नमुना ल्याएँ।
4: मैले चाहिँ कान्तिपुरमा प्रकाशित समवेदना पत्र ल्याएको छु।
7: ल ठिक छ नानी बाबुहरू, अब पालै पालो कक्षा प्रस्तुति पनि गर्नुहोस्।
5: पहिला म बधाई पत्रको नमुना पढेर सुनाउँछु। श्री बालेन्द्र शाहज्यू, मेयर काठमाडौँ महानगरपालिका। बधाई ज्ञापन। विक्रम सम्वत 2079 वैशाख 30 गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँले अत्यधिक मत ल्याई काठमाडौँ महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दछौँ। अध्यक्ष तथा जिल्ला कार्य समिति, उद्योग वाणिज्य सङ्घ, काठमाडौँ।
7: सम्झना, तपाईँले पत्रिकाबाट उपयुक्त नमुना सङ्कलन गरी कक्षा प्रस्तुति गर्नुभयो। अब मोहनको पालो।
4: म समवेदना पत्रको नमुना सुनाउँछु। हार्दिक समवेदना। जन्म विक्रम सम्वत 1997 वैशाख 9 गते। स्वर्गारोहण विक्रम सम्वत 2080 जेठ 11 गते। यस अदालतको न्यायाधीशको हैसियतबाट न्याय र कानुनको क्षेत्रमा राष्ट्रलाई योगदान पुर्याउनु भएका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको असामयिक निधन भएको 13 पुण्यतिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। सर्वोच्च अदालत। गुरुबा, मैले चाहिँ कान्तिपुर पत्रिकामा प्रकाशित समवेदना पत्र पढेर सुनाएँ है।
7: ठिक छ बाबु, ठिक छ। तपाईँले स्तरीय नमुना सङ्कलन गरी प्रस्तुति गर्नुभयो। अब अभ्यास 13 निर्देशन पढ्नुहोस् न।
5: अब पढ्ने पालो त मेरो हो नि गुरुबा, मोहनले भर्खरै समवेदना पत्र पढे नि।
7: हुन्छ हुन्छ, तपाईँ नै पढ्नुहोस्।
5: सबैजनाले ध्यानपूर्वक सुन्नुहोस् है त। दिएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्। भावनाका घरमा दाजुको विवाह छ। आमा बुबा विवाहका लागि सामान किन्न बजार जानुभएको छ। घरमा उनकी फुपू आउनुभयो। भावनाले फुपूलाई नमस्कार गरिन् र भित्र आएर सोफामा बस्न आग्रह गरिन्। हिँडेर आउनुभएको थाक्नुभयो होला, के लिन चाहनुहुन्छ, चिया या पानी? फुपूले चिया खाने इच्छा व्यक्त गर्नुभयो। आराम गर्दै गर्नुहोस्, म चिया बनाएर ल्याउँछु भनी भान्सामा गएर चिया बनाइन्। फुपूलाई मिठो चिया खुवाइन् र सँगै बसेर हालखबर सोधिन्। एकैछिनमा आमा बुबा आउनुभयो। भावनाका बुबाले आफ्नी दिदीलाई ढोग्नुभयो र निम्तो स्वीकार गरेर समयमै आउनुभएकामा खुसी व्यक्त गर्नुभयो।
7: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले एक कुरा बुझिहाल्नुभयो। स्वागत र आतिथ्य भन्ने कुरा समाज, संस्कृति र परम्परा अनुसार फरक फरक हुन सक्छ। यो विषयमा आआफ्नो घरमा सोधेर आउनुहोस् अनि भोलिको कक्षामा अभिनयसहित प्रस्तुत गर्नुपर्छ।
4: हुन्छ नि गुरुबा, हामी घरमा अभिभावकसँग सोधेर आउँछौँ
5: अनि अभिनयसहित कक्षा प्रस्तुति पनि गर्छौँ। भोलिको कक्षा साह्रै रमाइलो हुनेछ।
7: अवश्य पनि, भोलिको कक्षा तपाईँहरूको सक्रियताका कारण रमाइलो हुनेछ। विद्यार्थी भाइ बहिनीहरू, आजको कक्षामा छलफल भएका मुख्य मुख्य विषयवस्तुलाई घरमा पुनः हेर्नुहोस् अनि गृह कार्य पनि गर्नुहोस् है त।
6: हस् गुरुबा, हजुरलाई धेरै धेरै धन्यवाद।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
7: Dear students, today we deal with the activities for listening skill given in Unit 8 of Grade 9 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
10: Namaste, my dear students. How have you been?
11: We are fine, sir. And you?
10: I'm also very well, thank you. Are you all prepared for the lesson?
11: Yes, sir.
10: Well, today we are going to do the listening exercise. So turn on the page number 103 and 104. Now, look at page 103. You can look at the pictures and guess what is it about.
5: Yes, sir. It seems to be an apartment.
10: Well, let me ask, what type of dwelling do you live in?
5: Sir, we live in our one house.
10: Good. So why is an apartment different from a house?
12: May I try, sir?
10: Sure. Go ahead.
12: A house is usually a freestanding structure. An apartment and a flat are dwelling units.
5: May I add some more ideas, sir?
10: Please, come on.
5: To my understanding, a house is a single family residential unit, usually held in a fee simple status, whereas an apartment is a room or set of rooms fitted especially with housekeeping facilities and usually leased as a dwelling.
10: Excellent. You both have given wonderful answer.
5: Thank you, sir.
10: Well, as usual, now we are going to do listening. I hope all of you are familiar about listening procedure. Yes, I'll play the audio for 3 times for your convenience. The first time I play the audio, you just be familiar with the audio and the role taking place in it and what it is about. Then I play the audio for the second time and you have to do your task B and C given in your exercise. There is one more chance for you. The third time I play the audio, you have to check and complete the remaining tasks to be done. Is the instructions clear to you all?
11: Yes, sir. We are familiar about it.
10: Good job. Now, are you all ready to begin with listening? Please, look at the questions that has to be done after listening for a while.
11: Yes, sir. We are ready now.
10: Okay, here we go. Let's listen carefully, okay?
13: What do you think about this apartment, Tom? Do you like it?
14: I love it. When can we move in?
13: Really? What do you like about it?
14: Well, for one thing, the living room is huge. It's much bigger than the one we have now.
13: That's true. This apartment does have a lot more floor space.
14: So, when can we move in?
13: I don't know. I haven't decided if I really like it that much.
14: What? Why not?
13: Well, the rent is a little high, and it's a little far from your school and my work. The commute will be a little longer.
14: But Mom said it would just take an extra 10 minutes. That's not very long.
13: Yeah, I guess so. I'm not so sure about the kitchen, though. It's a little small. And there aren't many windows, so we wouldn't get much sunlight.
14: Well, it's not perfect, but it's not bad. After all, it does have an extra bedroom. That could be my playroom.
13: Or my exercise room.
14: When's the building manager coming back?
13: He said he would be back in a few more minutes, so we still have time to look around a little.
14: Hey, what door is this? Oh, it's a closet.
13: If we do decide to live here, I hope the neighbors aren't too noisy.
14: Okay, so we've looked at all the bedrooms, the kitchen, the living room, and even the closets.
13: Yeah?
14: We forgot something.
13: What?
14: The bathroom. Where's the bathroom?
13: Huh?
14: I have to go to the bathroom. Where is it?
10: Yes. Did you listen carefully?
5: Yes, sir. We have also found some information for our talks.
10: Very good. Keep up the good listening, okay? Now, shall we listen for the second time?
11: Yes, sir.
10: Okay, let's start. This time, You have to find all the information, okay?
13: What do you think about this apartment, Tom? Do you like it?
14: I love it. When can we move in?
13: Really? What do you like about it?
14: Well, for one thing, the living room is huge. It's much bigger than the one we have now.
13: That's true. This apartment does have a lot more floor space.
14: So, when can we move in?
13: I don't know. I haven't decided if I really like it that much.
14: What? Why not?
13: Well, the rent is a little high, and it's a little far from your school and my work. The commute will be a little longer.
14: But Mom said it would just take an extra 10 minutes. That's not very long.
13: Yeah, I guess so. I'm not so sure about the kitchen, though. It's a little small, and there aren't many windows, so we wouldn't get much sunlight.
14: Well, it's not perfect, but it's not bad. After all, it does have an extra bedroom. That could be my playroom.
13: Or my exercise room.
14: When's the building manager coming back?
13: He said he would be back in a few more minutes, so we still have time to look around a little.
14: Hey, what door is this? Oh, it's a closet.
13: If we do decide to live here, I hope the neighbors aren't too noisy.
14: Okay, so we've looked at all the bedrooms, the kitchen, the living room, and even the closets.
13: Yeah?
14: We forgot something.
13: What?
14: The bathroom. Where's the bathroom?
13: Huh?
14: I have to go to the bathroom. Where is it?
10: Well done. Everybody, now do your task.
6: Yes, sir. We have almost done, except few confusion.
10: No problem. You have one more chance for checking and revising the answer that you have done so far. Now, I'll play the audio for the third time, and you can transfer your final answer. Is that okay?
11: Okay, sir.
10: Here we go.
13: What do you think about this apartment, Tom? Do you like it?
14: I love it. When can we move in?
13: Really? What do you like about it?
14: Well, for one thing, the living room is huge. It's much bigger than the one we have now.
13: That's true. This apartment does have a lot more floor space.
14: So, when can we move in?
13: I don't know. I haven't decided if I really like it that much.
14: What? Why not?
13: Well, the rent is a little high, and it's a little far from your school and my work. The commute will be a little longer.
14: But Mom said it would just take an extra 10 minutes. That's not very long.
13: Yeah, I guess so. I'm not so sure about the kitchen, though. It's a little small, and there aren't many windows, so we wouldn't get much sunlight.
14: Well, it's not perfect, but it's not bad. After all, it does have an extra bedroom. That could be my playroom.
13: Or my exercise room.
14: When's the building manager coming back?
13: He said he would be back in a few more minutes, so we still have time to look around a little.
14: Hey, what door is this? Oh, it's a closet.
13: If we do decide to live here, I hope the neighbors aren't too noisy.
14: Okay, so we've looked at all the bedrooms, the kitchen, the living room, and even the closets.
13: Yeah?
14: We forgot something.
13: What?
14: The bathroom. Where's the bathroom?
13: Huh?
14: I have to go to the bathroom. Where is it?
6: We have finished our task.
10: Well, if so, let's check now our answer for exercise B, whether the given statements are true or false. Well, let me read out the statements. The son is eager to move into the new apartment. And B, the father likes the floor space of the apartment. C, the apartment is closer to the boys' school. D, there will be no disturbance from the neighbors in the new place. E, the manager of the apartment is not there right now. F, the father finally decides to move into the new apartment.
6: May I start, sir? A, the son is eager to move into the new apartment. I guess it's true, sir.
10: Well done, Mina. You are right.
12: May I try, sir?
10: Please, go ahead.
12: Okay, B is, the father likes the floor space of the apartment. It is also true, I guess, sir.
10: That's correct, Ramesh. Now, it's your turn, Rachana.
6: Okay, sir. Statement C is, the apartment is closer to the boys' school. To my understanding, it is false.
10: Well done, Rachana. You're right.
12: May I try another one, sir?
10: Please, go ahead.
12: Okay, D is, There will be no disturbance from the neighbors in the new place. Isn't it false, sir?
10: That's correct, Ramesh. Now, it's your turn, Rachana.
5: Okay, sir. Statement A is, the manager of the apartment is not there right now. As per my understanding, it is true, sir.
10: Good. That's right. Now, the last one is again Mina's turn.
15: For sure, sir. F is, the father finally decides to move into the new apartment. I think it's false, sir.
10: Excellent, my dear students. You made really good guess to these all the statements. Now, we need to go to the next exercise. It's question answer. Are you all ready?
11: Yes, sir. We are ready, sir.
15: A. What does the son like about the apartment?
12: B. What has the father not decided it?
5: C. What two things does father or son not like about the room?
15: D. Which four rooms have they looked at so far?
12: E. Which room have they not seen yet?
10: Okay. The first question is, what does the son like about the apartment? Mina, you try this one.
15: The living room, sir.
10: Great. Now, Ramesh, the second question is, what has the father not decided yet?
12: I'm not exactly sure about this one, sir.
15: Well, he has not decided yet when to move in, sir.
10: Absolutely correct. The next question is, what two things does father or son not like about the room? Rachana, you try this one.
5: Sir, if I'm not mistaken, the living room and floor space, sir.
10: Good. Now, Ramesh, the fourth question is, which four rooms have they looked at so far?
12: Sir, living room, kitchen room, extra bedroom and closet.
10: Perfect. Okay, the last question is, which room have they not seen at, Rachana?
5: It's simple. They have not seen bathroom yet, sir.
10: Very well, Dit. You all have done wonderful job.
11: Yes, we have understood, sir.
10: Excellent. Now, let me ask you one more question. You are free to respond your answer, okay? If you had a choice, would you prefer a house to an apartment? Then why?
11: Yes, sir. We will try, sir.
10: Well, will you start first?
15: May I see her, sir?
10: Okay. Yes, Mina.
15: Okay, sir. It depends on where we are living and whether we can afford it or not. I would say house is better than apartment for various reasons. Firstly, we are free to do everything whatever we wish in our home, which is restricted in apartment. Secondly, apartment is costly in terms of its standards too.
10: Perfect, Mina. What about you, Rachana?
5: Shall I try, sir?
10: Yes, go ahead.
5: Thank you, sir. I'll try my best. As per my choice, I would choose apartment to house because of the proximity of public transport, shopping centers, business zones, and the like. Accessible to almost everything from schools and colleges to the theater, exhibitions, place to go out, etc. Moreover, living in an apartment means less electricity bills and maintenance of the building, as is usually done on smaller sizes, with good organization can control their spending and adjust its capabilities.
10: Very good. Now, this is your turn, Ramesh.
12: Sure, sir. Let me share. To my understanding, the house definitely provides comfort, privacy and peace. Also, we can enjoy the fresh air in the privacy of our yard. A big advantage is enough space for children to play. On top of that, when we live in a house, there tends to be less noise to deal with, which is great to be a quiet place to study or watch TV.
10: You have made a very good attempt. I really liked your wonderful ideas. You have done a marvelous job, dear.
11: Thank you, sir.
10: Well, with this, we have almost come to the end of this regulation. Thank you for your active participations. Do not forget to do all the tasks in your exercise book. Stay tuning us for further next episode. Have a sound health. Goodbye.
11: Goodbye, sir.
2: हस्त श्रोताबृन्द आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस् नमस्ते
16: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
17: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढौँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
18: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
19: नमस्ते झाँक्री दाई।
20: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
19: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
20: यो बाबुको मैले नारी पनि हेर्यो, आगे पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
19: हो र? डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
21: नहातिनुहोस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
19: हस् डाक्टर साहब।
21: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
22: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले यहाँले 9:15 पछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला। यति बेला रातिको 9 बज्न लागेको छ, अब सुन्न सक्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने ऊर्जा मन्त्रालयको लक्ष्य। प्रदूषण नियन्त्रणका लागि सरकारले आगामी वर्ष 8 अर्ब 71 करोड रुपियाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना कार्यान्वयनमा ल्याउने। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण सामग्री महँगिँदा सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। र अमेरिका र इरान बीच आज सम्झौता हुन सक्ने, प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भनाई। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य लिइएको छ। यस्तै लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 79 मेगावाट विद्युत उत्पादन क्षमता थप गर्ने कार्यक्रम छ। जलविद्युत विकासले राष्ट्रिय आवश्यकता मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई समेत तीव्रता दिन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले आएको छ। सरकारले जलविद्युत आयोजनाको रोयल्टी हिस्सा बाँडफाँडको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गराउन आग्रह गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको हो। विभागले भौगोलिक अवस्थितिको भार 50%, प्रभावित क्षेत्रको क्षेत्रफलको भार 25% र प्रभावित क्षेत्रको जनसङ्ख्याको भार 25% बराबर तय गरिएको जनाएको छ। विभागका अनुसार हाल 191 वटा आयोजनाले विद्युत उत्पादन गरिरहेको र 264 वटा आयोजनाले विद्युत उत्पादन अनुमति पत्र लिएका छन्। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी भएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8 अर्ब 71 करोड बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना एनक्यापले देशको वायु गुणस्तर व्यवस्थापन प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्र नगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालू आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। सड़क डिभिजन कार्यालय महेन्द्र नगरका सूचना अधिकारी इन्जिनियर हरीश प्रसाद जोशीका अनुसार चालू आर्थिक वर्ष 2082-83 मुसेपानी खुला पुल र दोदा खत भुली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सड़क कालोपत्र सम्बन्धी धेरै आयोजना प्रभावित भएका छन्। ठेक्का सम्झौतामा मूल्यवृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका छन्। काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिका बुच्चाकोट क्षेत्रमा हिजो भएको बस दुर्घटनाका मृतक 8 जनाको शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। नेपाल प्रहरीले काभ्रे पलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले आज दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरेको हो।
नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण मरमत तथा पुननिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारी बीच झापाको वीरता मोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ। नापी विभाग सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा इलाम पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो। हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला तीन महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनर्निर्माण आवश्यक रहेका सीमा स्तम्भ बारे जानकारी गराएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला साहित्य भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपुरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा आज काठमाडौँमा आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा मधुपर्क सम्मान 2083 अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथा

0: चीनको राजधानी बेजिङमा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका 50 भन्दा बढी सगरमाथा आरोही सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा बेजिङ स्थित नेपाली राजदूतावासले हिजो आयोजना गरेको नेपाल चीन सगरमाथा माउन्ट एभरेस्ट एडभेन्चर फेस्टिभलमा आरोहीहरू सम्मानित हुनुभएको नेपाली दूतावासले जनाएको छ। पर्वतको महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालय शिक्षालाई सिप उत्पादन र आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सफल हुनुका साथै आर्थिक रूपले पनि सहयोगी देखिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: विद्यार्थीलाई अध्ययनसँगै सिप र उत्पादनमुखी कार्यमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको पढ्दै कमाउँदै कार्यक्रमले महाशिला गाउँपालिकाका विद्यालयहरूमा सकारात्मक परिणाम दिन थालेको छ। विद्यालय तहमा कार्यक्रम प्रति उत्साह बढ्दो रहेको छ। विद्यार्थीले कक्षा कोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै यो कार्यक्रम व्यवहारिक भएको बताउनुहुन्छ। महाशिला एक गोर्ल्याम धाम आधारभूत विद्यालयका प्रधान अध्यापक चेत राणा।
2: बच्चाहरूलाई आफैलाई लगाएर प्र्याक्टिकलमा लगाइयो, यो विशेष गरेर हाम्रो ठाउँमा साथीदेखि 70 दिनमा फलिसक्दो रहेछ। अहिलेसम्म त हाम्रो स्थानीय स्तरमा नै खगत भएको छ, अभिभावकहरू विद्यार्थीहरू धेरै हुनुहुन्छ।
1: विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी उत्पादन र स्वरोजगारसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी देखिएको छ। यसले विद्यार्थीमा आत्मनिर्भरता र सिप विकासमा ठूलो योगदान पुर्याएको छ। कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहले समेत आवश्यक समन्वय र सहयोग गरिरहेको गाउँपालिकाले जनाएको छ। यस्ता कार्यक्रमले विद्यालय र समुदाय बीचको सम्बन्ध समेत बलियो बनाएको महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेको बुझाइ छ। शिक्षालाई उत्पादन र आय आर्जनसँग जोड्ने सरकारी अवधारणालाई स्थानीय तहले पनि प्राथमिकताका साथ अगाडि बढाएको छ। शिक्षा प्रणालीलाई व्यवहारिक र उत्पादनमुखी साथै विद्यार्थीले पढाइसकेर निस्किँदा उनीहरूलाई आर्थिक सहायता समेत पुग्ने गरी यस्तो कार्यक्रमको थालनी गरिएको बताउनुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
2: यसबाट भएको आमदानी विद्यार्थीकै खातामा राख्ने र त्यो खाताबाट त्यो विद्यार्थी त्यहाँ पढेर जाने बेलामा एकैचोटि बिचमा झिक्न नदिएर सर्टिफिकेट सहित पैसा दिएर पठाउने भन्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरेका छौँ। हामीले सुरु गरेको यो तेस्रो वर्ष हो। यो वर्ष एउटा विद्यार्थी एउटा विद्यालयबाट 10 पास गरेर निस्कँदाखेरि 3-4 कक्षादेखि उसको खातामा जम्मा हुँदै गएको पैसा 11 पढ्ने बेलामा 12 पढ्ने बेलामा टाढा गएर पढ्नु पर्यो भने उसलाई बाटे खर्च होस् अथवा 50-60 पैसा जम्मा भयो भने उसलाई अलिकति पढाइमा सपोर्ट होस्।
1: यस कार्यक्रमबाट विद्यार्थीले कृषि तथा अन्य व्यावहारिक सिप सिक्दै अध्ययनसँगै काम गर्ने बानीको विकास हुनुका साथै आत्मविश्वास पनि बढेको छ। कतिपय विद्यालयले यस्तै कार्यक्रमको अभ्यास गरे पनि सबै विद्यालयमा यो कार्यक्रम लागू गरिएको छैन। शिक्षा सिप र उत्पादनलाई एकैसाथ जोड्ने यस्तो कार्यक्रम नेपालभर लागू गर्न सक्ने हो भने विद्यार्थीको भविष्य अझ उज्जवल बन्ने विश्वास गरिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानले मध्य पूर्व युद्ध अन्त्य गर्न 24 घण्टाभित्र सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले जनाएको छ। विश्व अर्थतन्त्रलाई तहस नहस पारेको महिनौ लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बावजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतीक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दावी गरेका हुन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक्स मार्फत धेरै विषयमा सहमति जुटेको र स्थायी शान्ति लागि सम्झौता गर्न सफल भएको बताउनुभयो। इरानका विदेश मन्त्री अब्बास अराग्जीले पनि दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताउनुभयो। यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोस्ट गरेर सम्झौताको सम्भावनालाई थप बढावा दिनुभएको छ। अब आर्थिक समाचार, सुरेन्द्रमणि त्रिपाठीबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: सोमबारदेखि शुक्रबारसम्म भएको सेयर कारोबारमा नेप्से परिसूचक 1% भन्दा बढी घटेर बन्द

0: भएको छ। गत साता 2755.41 बन्द भएको नेप्सी परिसूचक यस साता 31.38 अङ्कले घटेर 2724.03 बिन्दुमा बन्द भएको हो। पाँच कारोबार दिनमा एक कारोबार दिन मात्र नेप्से सामान्य अङ्क बढेको थियो। नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। यसरी सेयर बजार र कारोबार रकम घटे पनि सोमबारदेखि शुक्रबारसम्मको कारोबारमा कालिचोक हाइड्रो पावरको सेयर मूल्य भने सर्वाधिक 40.71% बढेको छ। त्यस्तै सेयर बजार घटे पनि ग्रिन डेभलपमेन्ट ब्याङ्क र अप्पर हेवाखोला हाइड्रो पावर कम्पनीको सेयर मूल्य पनि राम्रै बढेको छ। पोखराको फेवाताल क्षेत्र उस्तै त मनमोहक, त्यसैमा किनारमा अहिले बैजनी रङको ज्याकारान्डा फुल ढकमक्क फुलेपछि त्यहाँ रमाउन आउने आगन्तुक निकै बढेका छन्। भिडियो बनाउने तथा तस्विर खिच्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको भिड बढेपछि त्यसले पोखराको पर्यटन व्यवसायलाई थप चलायमान बनाएको पोखराबाट हाम्रा संवाददाता गौरव त्रिपाठीले जनाएका छन्। सार्वजनिक बिदाको दिन त्यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको समेत बाक्लो उपस्थिति हुने गरेको छ। रुकुम पूर्वमा पछिल्ला केही दिन यता खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। खास गरी सदरमुकाम रुकुमकोट क्षेत्रमा नै ग्यास अभाव भएपछि होटल व्यवसायी, विद्यार्थी तथा सर्वसाधारण उपभोक्ता प्रभावित बनेका रुकुम पूर्वबाट हाम्रा संवाददाता निराजन बिकले जनाएका छन्।
1: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
2: फिफा विश्वकप प्रतियोगिता अन्तर्गत अमेरिकामा आजदेखि सुरु भएको समूह डीको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोगितामा जितको सुरुवात गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेलाई 4-1 गोल अन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो। अमेरिकाको जितमा डेमियन बाबा डिल्लाले खेलको 7 मिनटमै आत्मघाती गोल मार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए। स्टन म्याकेनीले गरेको प्रहार रोक्न नसक्दा पाराग्वेका खेलाडी बाबा डिल्लाले प्रहार गरेको बल आफ्नो गोल पोस्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो। त्यसपछि खेलको 31 मिनटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए। त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोली रिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। खेलको 73 मिनटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए। जितसँगै समूह डीमा रहेको अमेरिकाले शीर्ष 3 अङ्क बटुलेको छ। समूह डीमा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्। यसै गरी फिफा विश्वकप फुटबल 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया हर्जगोभिना बीचको खेल बराबरीमा सकिएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बीको पहिलो खेलमा क्यानाडा र बोस्निया एन्ड हर्जगोभिनाले 1-1 बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान 1-1 अङ्क बाँडेका छन्। खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो। खेलको 21 मिनटमा जोबो लुकिसले हेडर मार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। क्यानाडाका काइल लरिनले 1 गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा ल्याएका हुन्। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल 1-1 गोलको बराबरीमा टुङ्गियो। फिफा विश्वकप 2026 समूह बीको खेलमा शनिबार राति कतार र स्विजरल्याण्ड आम्ने सामने हुँदैछन्। अमेरिकाको सान्टा क्लारा स्थित लेभाइज स्टेडियममा नेपाली समय अनुसार शनिबार राति 12:45 बजे खेल सुरु हुनेछ। यो खेल दुवै टोली बीचको पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ। यसै गरी शनिबार राति नै हुने दोस्रो खेलमा ब्राजिल र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। तेक्वान्दो खेलाडी युवराज राणा जापानको आइसी नायोगामा हुने 20 एसियाली खेलकुदका लागि छनौट भएका छन्। युवराज पुरुष एकल पुम्सेको अन्डर 30 उमेर समूहमा वाइल्ड कार्ड प्राप्त गरी छनौट भएको नेपाल तेक्वान्दो संघका सदस्य काशीराज नेगी लामाले जानकारी दिनुभयो।
1: अब मौसम। आज राति कोशी र मध्य प्रदेशका केही स्थानहरूका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। एक वर्षभित्र 1040 मेगावाट विद्युत उत्पादन थप गर्ने ऊर्जा मन्त्रालयको लक्ष्य। प्रदूषण नियन्त्रणका लागि सरकारले आगामी वर्ष 8.71 अर्ब रुपियाँको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना कार्यान्वयनमा ल्याउने। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण सामग्री महँगिँदा सुदूरपश्चिमका सड़क आयोजनाहरू प्रभावित। र अमेरिका र इरान बीच आज सम्झौता हुन सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानको भनाई। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psvnepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार कुमार खड्का। साहित्यकार खड्काको प्रकाशित कृतिको कुरा गर्दा उहाँको शीर्षक विहीन शीर्षकहरू मुक्तक संग्रह प्रकाशित भइसकेको छ। यसका साथै उहाँका फुटकर व्यङ्ग्य निबन्धहरू प्रकाशित हुँदै आएका छन्। साथसाथै उहाँको गद्य कविता संग्रह र व्यङ्ग्य निबन्ध संग्रह पनि प्रकाशनको चरणमा रहेका छन्। यसका साथै उहाँले विभिन्न पत्र पत्रिकामा फुटकर रूपमा आफ्ना लेख रचना निबन्ध र कविताहरू समय समयमा प्रकाशित प्रसारित गर्दै आइराख्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको लेखन यात्राका विविध चरणका बारेमा कुराकानी गर्छौँ। उहाँको मुक्तक संग्रहको बारेमा चर्चा परिचर्चा गर्छौँ। उहाँका कविताहरूको पनि चर्चा गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार खड्कालाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: सर धन्यवाद, नमस्कार।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा विशेष त तपाईँको साहित्यिक यात्रा कसरी प्रारम्भ भयो एकपटक विगतलाई सम्झौ न। तपाईँको पारिवारिक परिवेशले साहित्यतर्फ आउन आकर्षित गरेको हो वा तपाईँको लेखन यात्रा कसरी सुरुवात भएको थियो एकपटक विगत सम्झौ न सर।
1: अब वास्तवमा भन्नुपर्दा स्कुल जीवनदेखि नै मलाई भानुभक्तीय कृतिहरू, कविताहरू, महाकवि देवकोटाका चाहिँ कृतिहरू असाध्यै मनपर्ने। अब मुनामदन कसलाई मन पर्दैन र मुनामदन पनि भाका हालेर गाइयो र मुनामदन गाउँदा गाउँदै म हाम्रो भेगको चाहिँ 2-4 स्कुलहरूमा मलाई सरहरूले पनि घुमाउनु हुन्थ्यो कि म गीत नै गीतको रूपमा गाएर सुनाउँथेँ। पछि विभिन्न कार्यक्रमहरूमा भानु जयन्ती, लक्ष्मी जयन्ती लगायत विविध खालका साहित्यिक क्रियाकलापमा भाग लिन्थेँ। अब विद्यालयमा साहित्यिक मन्त्री, सांस्कृतिक मन्त्रीको रूपमा चाहिँ टिम लिडर चुनेर मलाई काम पनि गर्न चाहिँ दिइयो। त्यो हिसाबले म अलिकति अभिप्रेरित थिएँ सुरुदेखि नै। अब पछिल्लो कुराहरूमा कस्तो भयो भने अब यता इन्जिनियरिङ विषय पढियो, इन्जिनियरिङ अलिक टफ खालको प्राविधिक विषय। अब यता चाहिँ साहित्यका कुराहरू चाहिँ अलिअलि लेखे पनि डायरीमा लेख्ने गर्ने गर्दै गइन्थ्यो। पछि अब यता कलेज पढ्न थाले, केही न केही त्यो कार्यक्रमहरूमा भाग लिने क्रम त जारी भयो। तथापि खासै त्यति चाहिँ अब उन्नति गर्न सकिएन। अब अफिस टाइममा चाहिँ केही टाइम हुँदा चाहिँ आफ्नो डायरीमा कविता मुक्तकहरू लेखिन्थ्यो। यस्तो समय आयो, यो कोरोनाको चाहिँ जुन कोरोना युग सुरु भयो नि त, अब चाहिँ पहिलो दोस्रो तेस्रो म्युटेन्टसम्म भेरिएन्टसम्म चाहिँ सुरु भयो। त्यो विषय त्यो बेलामा चाहिँ अफिस पनि बिदा भयो कि त्यो अफिस नै अब त्यो पुरै बिदा भइसकेपछि के गर्ने। अब आफ्नो चासो त पहिलादेखि साहित्यमै थियो। अनि मैले चाहिँ लेख्न सुरु गरेँ, विशेष गरेर चाहिँ यो उसमा फेसबुकमा मुक्तकहरूको चाहिँ जो नयाँ खालको युग चाहिँ सुरु भएको थियो। त्यो युगको क्रममा चाहिँ हाम्रो दुर्गा किरण जी पनि मुक्तक लेख्नुहुन्थ्यो अनि मैले उहाँको मुक्तकमा म दोरी खेल्थेँ कहिले काहीँ मेसेन्जरमा गर्दा गर्दै। त्यसको चाहिँ अब बिम्ब प्रतीकहरू होइन अनुप्रासहरू के हो भन्ने कुरो बिस्तारै बुझ्दै गइयो अनि पछि मुक्तकमा चाहिँ अभ्यस्त भइयो र मुक्तक लेख्न सुरु गरियो र मैले फेसबुकमा पनि प्रकाशन गर्न थालेँ र यही क्रमले अलिकति इन्ट्रेस्ट लगायो होइन अनि सुरु गरियो क्या लेख्नलाई।
0: हजुर, अहिले भर्खरै प्रसङ्गमा पनि तपाईँले कोट्याउनु भयो, विशेष त तपाईँ व्यवस्थापन र सिभिल इन्जिनियरको विद्यार्थी अर्थात् त्यो विषय अध्ययन गरिराख्नु भएको व्यक्तित्व साहित्यतर्फ आकर्षित हुँदै गर्दाखेरि यसमा लेखनमा प्रेरित गर्ने मुख्य व्यक्तित्व अथवा कुनै कृति जसले गर्दा तपाईँलाई लेखन यात्रातर्फ अगाडि बढ्न प्रेरित गरेको थियो कि, त्यस्तो कुनै सम्झना छ तपाईँलाई लेखन यात्राको क्रममा?
1: सरी सर, अब मैले त साहित्यिक कृतिहरू धेरै पढ्थेँ, आख्यान गैर आख्यानहरू पनि होइन धेरै पढिन्थ्यो। अब अन्तर्राष्ट्रिय अब कृतिकारहरूको भनौँ न जस्तो भोल्तेयरकै लुसनकै साहित्यहरू पनि पढिन्थ्यो। अब हाम्रो भैरवरियालको चाहिँ हामी स्कुलदेखि पढिराखे, भैरवरियालको चाहिँ हाँस्यव्यङ्ग निबन्धहरू पनि पढिन्थ्यो। अब चाहिँ हाम्रो आमा म्याक्सिम गुर्कीका चाहिँ किताबहरू पढिन्थ्यो। सङ अफ युथ भन्ने हाम्रो चिनिया चाहिँ साहित्यकारको उहाँको त्यस्तो खालको युवाहरूको गीत भन्ने, सङ अफ युथ भन्ने त्यस्तो खालको कृतिहरू, भिक्टर युगका चाहिँ कृतिहरू पढिन्थ्यो नेपालको पनि. जस्तो महाकवि देवकोटाको त नपढ्ने कुरै भएन, होइन, शाकुन्तलहरू यस्ता महाकाव्यहरू पनि पढिन्थ्यो. प्रायः जस्तो देवकोटाको त धेरै कृतिहरू अध्ययन गरियो, होइन, लेखनाथ पौड्यालको पनि अध्ययन गरियो. त्यसले गर्दाखेरि अलिकति प्रभाव चाहिँ साहित्यको थियो. अनि मेरो घरमा पनि मेरो बुवा पनि अब गीत लेख्ने, भजन लेख्ने, अब त्यो लेखनाथको चाहिँ त्यो कविताहरू गाउने गर्नुहुन्थ्यो. त्यसबाट पनि अलिकति प्रेरित सुरुदेखि भएकै थियो कि.
0: हजुर, त्यो सँगसँगै तपाईँले जसरी आफ्नो लेखन यात्रा अगाडि बढाउने क्रममा विशेष गरी व्यङ्ग्य साहित्यलाई अलिकति बढी प्राथमिकता दिनुभएको जस्तो हामी देख्न सक्छौँ. विशेष त तपाईँको मुक्तक सङ्ग्रहकै कुरा गर्दा अथवा तपाईँकै मुक्तकहरू नै हेर्दै गर्दा पनि तपाईँले आफूले विशेष गरी मुक्तकलाई ठोक्तकको रूपमा प्रस्तुत गरिराख्नु भएको छ, त्यो नयाँ शब्दावली नै प्रयोग गरेर. यसरी हेर्दै गर्दाखेरि यो समाजका जति पनि घटना छन् या विषयवस्तु छन् ती विषयवस्तुलाई व्यङ्ग्य मार्फत प्रस्तुत गर्नुपर्छ भन्ने चेत चाहिँ तपाईँमा कहिलेबाट सुरु भएको थियो, अथवा यसरी अगाडि बढाउँछु मेरो लेखन यात्रा भन्ने सोच कहाँबाट प्रारम्भ भएको थियो? त्यसको पनि त केही तपाईँलाई प्रेरणा होला, अथवा कुनै न कुनै विषय या घटनाले तपाईँलाई त्यतातर्फ डोर्याएको त होला पक्कै.
1: हामी यो के थियो भने पञ्चायती काल मा चाहिँ पढेको 37 सालको मेरो एसएलसी. अब आफू बुझे कलेज पढ्ने भएपछि धेरै कुरा राजनीतिक रूपमा नै सचेत हुन थालियो. त्यो बेलाको जर्जर जुन राजनीतिक जुन अवस्था थियो नि, त्यो अवस्थामा त हामीले कुनै कार्यक्रम गरे पनि, कुनै साहित्यिक कार्यक्रम गरे पनि, सांस्कृतिक कार्यक्रम गरे पनि, प्रत्यक्ष रूपमा हामीले अब शासकहरूको विरुद्धमा, विकृतिको विरुद्धमा हामी वास्तवमा सोझै बोल्न सक्ने अवस्था पनि थिएन कि. अनि त्यसलाई चाहिँ हामीले घुमाएर, जस्तो पूजा लाउने भन्यो, सत्यनारायणको पूजा लाउने भन्यो, त्यहाँ चाहिँ हामीले चाहिँ यो विकृति विरुद्धका, शासक विरुद्धका जुन गलत क्रियाकलापको हामी चाहिँ गीतहरू गाउँथ्यौँ, होइन. अनि कविता पनि सोझो हिसाबले लेख्न नपाइने. अनि यो पहिलादेखि 7 साल अगाडि भनौँ, प्रजातन्त्र आउनुभन्दा अगाडिदेखि नै अब कवि कृष्ण सुब्बाले चाहिँ लेखेका मकैका खेतीका चाहिँ प्रसङ्गदेखि लिएर, लेखनाथले चाहिँ लेख्नुभएको पिञ्जडाको सुगादेखि लिएर, यो यावत प्रसङ्गले गर्दाखेरि हामीले पनि त्यस्तै हिसाबले व्यङ्गात्मक चाहिँ झटारोले त हान्न सकिन्छ नि. त्यो गर्दा एउटा कुरो चाहिँ समाजका विकृतिहरूलाई, ती कुराहरूलाई चाहिँ सचेतनापूर्वक प्रहार पनि गर्न पाइयो. अब आफ्नो आत्मा पनि अलिकति मनमा लागेका गाँठो परेका कुराहरू फुकाउनु पनि पाइयो, र त्यसबाट चेतनाको पनि केही न केही चाहिँ अब होइन प्रवर्धन हुन्छ भन्ने हिसाबले सुरुदेखि नै सचेत भइया थियो. अनि पछि चाहिँ 46 साल पछिका कुराहरूमा पनि जस्तो शासकहरूले जे हामीले सोच्यौँ त्यो कुरो हामीले पाएनौँ. नपाइसकेपछि अब व्यङ्गात्मक हिसाब किताबमा हामी व्यङ्ग कार्यक्रमहरू गर्ने, व्यङ्ग कविताहरू लेख्ने क्रममा चाहिँ हिँडियो. त्यो हिसाबले अलिकति आफूलाई चाहिँ त्यो प्रति उत्साह जागेको हो.
0: यो सँगसँगै यसरी व्यङ्ग्य मार्फत समाजका विषयवस्तु र विकृति विसङ्गतिलाई उठाउँदै गर्दाखेरि कतिपय राजनीतिक चेतका विषयवस्तु पनि हुन सक्छन्, त्यसले समाज परिवर्तनको माध्यमको रूपमा पनि काम गर्छ व्यङ्ग्य साहित्यले.
1: जरुर सर, एकदम काम गर्छ नि. अब हामीले पहिला चाहिँ त्यो संकल्प गीति कार्यक्रम भनेर, होइन, विभिन्न किसिमको गीति कार्यक्रमहरू भनेर पनि गाउँ गाउँ बाटोबाट, बस्ती बस्तीबाट उठो भन्ने जुन खालका गीतहरू थियो नि, त्यो गीत पनि सांस्कृतिक कार्यक्रमको रूपमा लैयो. कविता पनि व्यङ्ग्य कविताहरू चाहिँ लिएर गइयो. तर मान्छेहरू चाहिँ राजनीतिक रूपमा पनि सचेत भइसकेपछि त्यो व्यङ्ग्यका कुराहरू पनि बुझ्ने रहेछन् कि, होइन. अब राजा महाराजाहरू, शोषक सामन्तहरूलाई त्यही खालको चाहिँ अब डिठाको नामले, होइन, बिजारीको नामले, अनि हाम्रो चाहिँ ग्याङ लिडरको नामले त्यसरी चाहिँ दिए पनि अब जनताहरूले चाहिँ भन्या चाहिँ यसलाई हो, यो यसलाई चाहिँ उजागर गर्नु खोजे हो भनेर त्यो चाहिँ मनका भावनाहरू, समाजका विकृतिहरू सँगसँगै जोडेर बुझ्ने रहेछन्.
0: हजुर, यो संवादलाई हामी जारी राख्ने नै छौँ. अहिले विशेष गरी हामी जसरी प्रसङ्ग कोट्याइराखेका छौँ मुक्तका, अथवा तपाईँले विशेष गरी नाम उच्चारण गर्ने ठोक्तक भनेर जसरी भन्नुभएको छ, त्यो विषयमा तपाईँले सिर्जना गर्नुभएका केही रचना छन् भने यही मौकामा सुनौँ, त्यसपछि फेरि हामी संवादलाई जारी राख्ने नि छौँ.
1: हजुर सर, अब ठोक्तकहरू त धेरै छन् मेरो चाहिँ, हाम्रो फितकौली अनलाइन पत्रिकाहरूमा पनि धेरै छापिने है.
0: हजुर,
1: अब अरू पत्रिकाहरूमा जस्तो दिव्य दर्शन पत्रिका, दिव्य चक्षु पत्रिका लगायत धेरै पत्रिकाहरूमा मेरो त्यो ठोक्तकै रूपमा पनि छापिँदै आएका छन्। त्यो मध्ये यहाँ म भएको केही चाहिँ सुनाउँछु। अब मैले सुनाएँ है,
0: हुन्छ,
1: चार ठोक्तकै रूपमा राखेको छ। हिजो हलुङ्गो थियो ऊ, समय सन्दर्भले भारी बनायो, मेसो पक्रियो सहजै, समाजले छिट्टै अवतारी बनायो। हिजो हलुङ्गो थियो ऊ, समय सन्दर्भले भारी बनायो, मेसो पक्रियो सहजै, समाजले छिट्टै अवतारी बनायो। चाहिने भन्दा ज्यादा बुझ्यो, बदल्न खोज्यो परिभाषा, शास्त्र लेखेरै उसले कपालको जरा दारी बनायो। शास्त्र लेखेरै उसले कपालको जरा दारी बनायो। अब अर्को 2 नम्बरको, साधनलाई विनिसिद्धि साध्य बनाउन खोज्यो उसले, ऐच्छिक कुरा जटिल र बाध्य बनाउन खोज्यो उसले। साधनलाई विनिसिद्धि साध्य बनाउन खोज्यो उसले, ऐच्छिक कुरा जटिल र बाध्य बनाउन खोज्यो उसले। आफ्नो जुङ्गा ताथेर अरूको कानलाई फाँड्न खोज्यो, बैरीको संयन्त्रलाई आराध्य बनाउन खोज्यो उसले, बैरीको संयन्त्रलाई आराध्य बनाउन खोज्यो उसले। अब 3 नम्बरको, पोखिएपछि उठाउन सकिँदैन कतिपय कुरा जहाँ, होलान् सद्भावनाका डङ्गुर, अधुरा र मधुरा त्यहाँ, पोखिएपछि उठाउन सकिँदैन कतिपय कुरा जहाँ होलान् सद्भावनाका डङ्गुर अधुरा र मधुरा त्यहाँ कुटनीतिका गलत व्याख्या गर्दैछन् कतिले तर कुटनीतिका गलत व्याख्या गर्दैछन् कतिले तर मुर्ख्याइका प्रभावले मुटु कलेजो बन्दैछ झुरा यहाँ। अब चार नम्बर, कुनै आक्रमण न कब्जा न केही कसैको मिचिएको छ न शक्ति भावको घमण्डी वृतले कहीँ कतै थिचिएको छ। कुनै आक्रमण र कब्जा न केही कसैको मिचिएको छ न शक्ति भावको घमण्डी वृतले कहीँ कतै थिचिएको छ। झन पछि झन निहुरिँदै छ ठाडो होला कि शिर भन्यो, झन पछि झन निहुरिँदै छ ठाडो भन्यो कि शिर हाम्रो होला कि शिर भन्यो। अवचेतनाको लज्जाबोध हीनताबोधले किचिएको छ। हजुर सर, चार सुनाए।
0: हजुर, हामीले केही रचना भर्खरै सुन्यौँ, अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। विशेष गरी अब तपाईँको मुक्तक संग्रह जुन शीर्षकविहीन शीर्षकहरू मुक्तक संग्रहभित्र रहेका मुक्तकहरू के कस्ता छन् त्यसका बारेमा पनि थोरै चर्चा परिचर्चा गरौँ यही मौकामा। यो मुक्तक संग्रह तपाईँले प्रकाशित गरिसक्नु भएको छ, यसमा कस्ता कस्ता भावका मुक्तकहरूलाई बढी तपाईँले समावेश गर्नुभएको छ यसबारेमा सर्जकै मुखबाट सुनौँ न।
1: मैले जनरली यो शीर्षकमा जस्तो आफ्नो मनको भाव भावनाहरू हुन्छ अब करिब करिब यो पनि मुक्तकको सट्टा ठोक्तकै भन्दा हुने खालको छ क्या धेरै मुक्तकहरू।
0: हजुर,
1: र कतिपय मुक्तकै सन्दर्भमा पनि छन् कतिपय ठोक्तकहरू यो व्यङ्गात्मक पनि छन् र प्रायः यो किताबको सन्दर्भमा कुरा गर्दा यही हाम्रै सामाजिक परिवेश यहीँका भेदभाव यहीँका चाहिँ विकृति अब यहीँको चाहिँ हाम्रो एकदम विडम्बनापूर्ण चाहिँ अवस्थाका कुराहरू होइन लगायत अब यहाँ चाहिँ हाम्रो विगतको चाहिँ सरकार पार्टीहरूले चाहिँ गरेका चाहिँ कमी कमजोरीहरू। अब
0: कति जति मुक्तकहरू समावेश गरेर यो कृति प्रकाशित गर्नुभएको छ?
1: 359 छ यसमा, 359 छ यसमा चाहिँ समावेश, तर कुनै कुनै दोहोरिएको पनि रहेछ पछि आफूले हेर्दाखेरि थाहा भयो दोहोरिएको पनि रहेछ र केही चाहिँ वास्तवमा त्यो वर्ण विन्यासहरू थोरै हल्का फुल्का हेर्दा हेर्दै पनि त्यो गल्तीहरू हुँदो रहेछन् है त्यो पनि रहेछ।
0: समग्रमा तपाईँको जुन साहित्यिक रचनाहरू छन् सरस्वती हेर्दै गर्दाखेरि राजनीतिक प्रशासनिक र सामाजिक विकृतिहरूमाथिको तिखो टिप्पणी रहेको हामी देख्न सक्छौ। त्यो सँगसँगै तपाईँ आफै पनि फेरि लामो समय प्रशासनिक नेतृत्वमा रहेर राज्य संयन्त्रलाई नजिकबाट निहाल्ने पनि मौका पाउनुभयो। यसरी हेर्दै गर्दाखेरि नेपालको जुन लोकतान्त्रिक अभ्यासमा देखिएका जति पनि कमी कमजोरीहरू छन् ती कमी कमजोरीहरूलाई यो साहित्यले या व्यङ्ग्यले उठान गर्दै सच्याउन चाहिँ कतिको प्रभावकारी भूमिका खेल्दो रहेछ साहित्यको तर्फबाट। जब तपाईँ साहित्य क्षेत्रमा प्रवेश गरिसक्नुभयो साहित्य लेखन मार्फत तिनै कुराहरू उठान गर्दै गर्दाखेरि कस्तो महसुस गर्दै हुनुहुन्छ अहिले?
1: पछिल्लो समयको कुरो त अब सरकार नै नयाँ आइरहेछ, अब हामीले हेर्नै बाँकी छ, 100 दिन नै पुरा हुँदैछ है। पहिला योभन्दा अघिल्लो सन्दर्भमा भदौ अब 23 गते अगाडिको सन्दर्भ भनौँ न, अगाडिको सन्दर्भलाई कुरा गर्दा अब बोल्न जति पनि पाइने लेख्न जति पनि पाइने व्यङ्ग्य जति पनि हान्न पाइने त्यसमा चाहिँ 46 साल पछिको होइन लोकतन्त्र अब 62 पछिको गणतन्त्रले हामीलाई वास्तवमा दिएकै हो त्यसलाई हामीले प्रशंसा गर्नै पर्छ। हामीले त्यो स्वतन्त्रता पाएको पनि हो। म अब कर्मचारी भएर म कार्यालय प्रमुख नै भएर रहँदा पनि मैले व्यङ्गात्मक कुराहरू लेख्थेँ, अश्लील साहबहरू पनि हाँस्नुहुन्थ्यो तपाईँ राम्रो लेख्नुहुन्छ भन्नुहुन्थ्यो होइन, तर कहिलेकाहीँ धेरै कडा भयो है यो कडा चाहिँ लेख्नु भएन भनेर म डोटी बस्दाखेरि हाम्रो अश्लील साहबहरूले पनि भन्नुभयो बाग्नु बस्दा पनि अलिअलि मिटिङमा चाहिँ भन्नुहुन्थ्यो होइन। तथापि त्यस्तो कुरो चाहिँ अब साथीभाइ कारवाही पनि होला है यस्तो चाहिँ लेख्नु भएन तपाईँ अब आफै चाहिँ जिम्मेवार पदमा हुनुहुन्छ कार्यालय प्रमुख चलाइरहनु भएको छ भनेर भन्नुहुन्थ्यो के फरक पर्छ आफ्नो मनको भावना होइन लेख्न त अब यो राज्य हाम्रो लोकतन्त्रले नै छुट दिएछ नि भनेर भन्थे म तर त्यस्तो खालको बाधा व्यवधान केही पनि भएन र यो लेख्दाखेरि अब व्यक्तिगत रूपमा र यो सानो अब संस्थागत युनिटको रूपमा चाहिँ केही न केही लेखेपछि सुधार भएको पनि पाइयो, मैले लेखेपछि त्यो रेस्पोन्स पनि पाइयो केही सुधार पनि भयो, अफिसकै संरचनामा पनि कतिपय कुराहरू कहिले अब हुन्छ नि आशा राख्ने माग गर्न आउने कुराहरूमा पनि अनि मबाट आएपछि अलिक हच्किन्थे यो लेख्नु यसो लेख्नुहुन्छ उहाँसँग वास्तवमा त्यस्तो एक्सपेक्टेसन गर्नु हुँदैन पर्सनल बेनिफिटको भन्थे ती कुराहरूले प्रभाव चाहिँ पारिरहेछ। व्यक्तिगत रूपमा पनि कतिपय चाहिँ दम्म भएका घमण्डी खालका मान्छेहरूले अब अलिकति चाहिँ त्यो उसमै यति साह्रो चाहिँ नलेखे भए हुन्थ्यो भनेर मेसेन्जरमै होइन अलि उनीहरूलाई नै व्यङ्ग्य गरे जस्तो गरेर मेसेजहरू पठाउनुहुन्थ्यो अनि पछि त्यो होइन यो समग्रमा हाम्रो चाहिँ यो देशभरिको विकृतिको कुरोमा चाहिँ बोल्या भयो भनेर मैले सम्झाउनु पनि पर्यो केही साथीभाइसँग चाहिँ रातो मुख पनि लाउनु पर्यो त्यो घटना हुन्थ्यो होइन। जस्तो हाम्रो एक ठाउँमा कस्तो भने बिना बाटो चाहिँ पुल बनाएको थियो कि अब त्यो बाटो छैन पुल बन्यो त्यसको चाहिँ स्थिति एउटा खालको थियो गोर्खामा अनि मैले त्यो मुक्तको रूपमा चाहिँ गरेँ पछि अब मन्त्रीज्यूले पनि अब यस्तो नलेखिदिए भए हुन्थ्यो भन्ने खालको कुरो त्यो आयो तर त्यो कुरालाई धेरै हिसाबले ढापछोप पनि भयो अहिले पछि अख्तियार पनि लाग्यो होइन अब तर त्यो पछि अब चाहिँ त्यो बाटो स्वीकृत भएको पुलले चाहिँ काम छिटो गर्यो पुलको चाहिँ कन्ट्र्याक्टरले बाटो चाहिँ अड्किया हुनाले मात्रै त्यो खालको समस्या भएको रहेछ। पछि समस्या बुझेपछि मैले पनि डिलिट गर्दै अनि यता पनि पछि चाहिँ त्यो केस पनि डिसमिस भयो क्या।
0: हामीले त्यसो भए यसरी पनि बुझ्न सक्छौँ राजनीतिभित्र देखिएका विकृति हुन् वा सामाजिक विकृति हुन् साहित्यले त्यसलाई काहीँ न काहीँ सङ्ग्याउन चाहिँ भूमिका खेल्छ?
1: अवश्य सर, अब यो सुन्ने मान्छे भन्ने मान्छे त हामी समाजकै प्रतिनिधिहरू हौँ। जस्तो मैले भनिरहेको छु, मेरै नजिकबाट मेरै प्रतिनिधिहरू छन् नि त, उहाँले पनि ती कुराहरू क्यारी गर्नुहुन्छ। अब उहाँले भेग रूपमा राष्ट्रको चाहिँ हिसाब किताबमा वृहत रूपमा चाहिँ अब राज्य समेतै चेन्ज गर्न नसके पनि मेरो जनप्रतिनिधिले चाहिँ हाम्रो जनप्रतिनिधिले मेरो ठाउँको सङ्घ संस्थाहरू मेरो ठाउँको विकास निर्माणको काममा त ओहो यहाँ त यस्तो चाहिँ ठोकथोक लेख्ने अब व्यङ्ग चाहिँ निबन्ध लेख्ने होइन सचेत खालको चाहिँ राइटर पनि छन्, अब यस्ता खालका चाहिँ मान्छेहरू बुझ्ने मान्छेहरू पनि छन्। भनेपछि सचेतना त अपनाउनै पर्छ भनेर केही न केही जागरूकता देखाएको त देखियो।
0: अब यो सँगसँगै फेरि अहिले पछिल्लो समय जसरी प्रविधिको विकास भएको छ, सामाजिक सञ्जालको प्रयोग पनि बढ्दो छ। यो सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगसँगै साहित्य र विशेष गरी तपाईँले लेख्दै आउनु भएको व्यङ्ग्य लेखनमा कस्तो प्रभाव पारेको पाउनु भएको छ तपाईँले? सञ्जालको हिसाबले एक हिसाबले भन्ने पनि सर्जकलाई सहजतापन दिएको छ, उसको सिर्जना सहज ढङ्गले धेरै जनमानस माझमा पुग्नलाई अवसर पनि प्रदान गरिरहेको छ भने त्यसभित्र फेरि समस्याहरू पनि यता कता देखिन्छन्। सर्जकको हिसाबले तपाईँको विचार धारणा या दृष्टिकोण चाहिँ के छ यसमा?
1: पहिला भन्दा अहिले अलिक सस्तो हिसाब किताबमा सस्तो लोकप्रियताको लागि लेख्ने त्यो खालको प्रवृत्तिहरू पनि देखिया छ। अब पहिला यो सामाजिक सञ्जाल चलाउने मान्छेहरूको पनि कमी थियो, अब बिस्तार बिस्तार मान्छेहरूको लगाव लेख्ने उ गर्ने साना कुराहरू पनि चाहिँ अब त्यो फेसबुकमै चाहिँ अब त्यो राख्ने होइन, सबभन्दा बढी चल्ने भनेकै फेसबुक रहेछ सामाजिक सञ्जालमा पनि, क्या अरू च्यानलभन्दा फेसबुक चल्ने रहेछ। अब यतिसम्म कि अब त्यो घर झगडाका कुराहरू पनि वास्तवमा होइन सामाजिक सञ्जालमा राख्ने खालका प्रवृत्तिहरू पनि देखियो। त्यो हेर्दा त मान्छेले अब घरबार दिनौँ त्यो कविता लेखिरहेको छ, दिनौँ मुक्त लेखिरहेको छ है, यो के हो भने जस्तो पनि मान्छेहरूलाई हुन्छ। र मेरो आफन्तसँगहरू पनि जति लेखे पनि सुध्रिने के भएन, कति लेखे भन्नेहरू पनि अब बेला बेलामा चाहिँ आउँछन् होइन। तर यो चाहिँ कस्तो भने आफ्नो मनको भावना, म यसरी भन्छु यसरी बुझ्छु, आफ्नो मनको भावना अब हामीलाई प्लेटफर्म दिएको छ, अन्तर्राष्ट्रिय रूपमै प्लेटफर्म पाइया छ, राष्ट्रिय रूपमा पाइया छ। त्यो प्लेटफर्मलाई हामीले आफ्नो मनको भावहरू भावनाहरू चाहिँ सही सत्य कुराको लागि प्रयोग गर्दा के फरक पर्छ र होइन? जस्तो म मेरो मन मिल्ने मसँग विचार मिल्ने मान्छेहरूलाई समर्थन गर्नुहुन्छ, उहाँहरूले त्योबाट केही सिक्नु होला, केही मलाई सजेस्ट पनि दिनु होला, अब त्यसलाई गलत हिसाबले चाहिँ अर्थ्याउनु त हुँदैन भनेर म आफू भन्छु कि त्यो भएपछि मान्छेहरूले पत्याउँछन् भनेर। अहिले पनि 150 मान्छेहरू मैले दिनु पोस्ट गरेँ भने पनि उहाँहरूले वास्तवमा राम्रो खालको कमेन्टहरू गर्नुहुन्छ र त्यसलाई चाहिँ फिडब्याकहरू दिनुहुन्छ। यसको अर्थ मान्छेहरूले एक्सेप्ट चाहिँ गर्दो रहेछन्, तर धेरै अब चिनी पनि धेरै भए पनि तितो हुन्छ नि त होइन, त्यसले गर्दा त्यसलाई पनि अलिक सन्तुलित खालको हिसाबले राख्नुपर्छ भन्ने लाग्छ।
0: हजुर, यो संवादलाई हामी फेरि पनि जारी राख्ने नै छौँ, अहिलेको लागि अर्को रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि हामी संवादमा फर्किनेछौँ र विविध विषयमा थप कुराकानी गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: गद्य कविता सुनाउँ सर?
0: हुन्छ, वाचन गर्नु भए हुन्छ।
1: विश्व कविता दिवसको सन्दर्भमा एउटा कविता लेखेका थिएँ, विडम्बना भन्ने, म त्यो कविता सुनाउन गइरहेको छु। निर्मयहरू माया देख्दैनन्, बैगुनीहरू गुण देख्दैनन्। निर्मयहरू माया देख्दैनन्, बैगुनीहरू गुण देख्दैनन्। हिंसा र अपराधका भारी बोक्नेहरू कहिले यथार्थ बोध गर्दैनन्। कहीँ नभएका नङ्गाहरू नाटक मञ्चन गर्छन्, महसुस गर्दैनन्। खलाकी रहन्छन् बेमौसमी राग, बेदखल गर्छन् अरू खुसीमा। बोझ भइसकेका निकृष्टतासँगै आफ्नै बेकुफीको वर्तमानमा नशाको उन्मादले झुम्दै दर्शक दीर्घाको सिट्ठी र तालीमा हौसिरहन्छन्। उद्यानमा रङ्गीन गुलाब फक्राँदैछ, सुन्दरताको मदमा डुब्दै लालु पातेर लाउरे फुल आफ्नो बडप्पनमा उम्दैछन्। ल्वाङ फुल छुट्टै आफ्नो अस्तित्वको परिभाषा दिन तारा टिमटिमी आइजाइन्छ। मौलिकताको उजागर गर्दै पारिजात मगमगाएका छन्, तर अपसोच आत्मसम्मानको हिसाब सुझ्नेहरू सुभाषका मर्म बुझ्नेहरू गयल छन्, अवाक हुँदै गुमराहमा छन्। खोट लाउनेहरू निष्पिक्री देखिन्छन्, चोट दिनेहरू पर्दामा छेकिन्छन्। थुमथुम्याउनेहरू यत्र तत्र छन्, तर भरोसाहीन चेपारो घस्दै कालो ओठ लेप्र्याउँदैछ। उसको दिल बग्रेको छैन, मनमा घाम जुन अझै उग्रिएको छैन। उसको दिल बग्रेको छैन, मनमा घाम जुन अझै उग्रिएको छैन। खडेरी पछिको वर्षात भारी हुन्छ प्राय, बगाउँछन् फोहोरका डङ्गुर र धुलोका तहहरू। भरिन्छन् खाल्डा खुल्ली, बन्छन् पोखरी, थाल्छन् खस्रे भ्याकुता कराउन। तर कल्याणका आली र कानलाई भटाभुङ्ग हुन्छन्, खोरिया लाग्छन् धान खेती। पुरपुरो ठोक्दै गर्दाको बखतमा परिश्रमको अवसान हुन्छ, म भन्छु खोइ तिनका प्राथमिकता, खोइ तिनका प्राथमिकता।
0: हजुर, भर्खरै आफ्नो कविता वाचन गर्नुभयो, अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब विशेष गरी कविताकै कुरा गरौँ, भर्खरै कविता वाचन पनि गर्नुभएको छ। यो कविता लेखन गर्दै गर्दाखेरि समाजका, अघि पनि हामीले प्रसङ्ग त यो साहित्यले नै समाजको प्रतिबिम्बको भूमिका खेल्छ भनेर त भनिसकेका छौँ, त्यसमा पनि कविता लेखन गर्दै गर्दाखेरि त्यो कविताले समात्ने विषयवस्तु, अझ भनौँ कवितामा कस्ता तत्त्वहरू बढी मात्रामा जोड दिएर राख्नुपर्छ जसले गर्दा समाजमा एउटा सन्देश पनि प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ। सर्जकको हिसाबले भन्नुपर्दा के भन्नुहुन्छ यसमा?
1: अब समग्र साहित्य र कविताकै पनि कुरा गर्दाखेरि अब हामी चाहिँ वास्तवमा साहित्य लेख्नेले नवरसको कुरा गर्छौँ, विभिन्न रसमा छन् साहित्य लेख्ने कुराहरू पनि, शृङ्गारिकमा पनि हुन्छ, प्रेम रस होइन, अब विभत्स रस, वीर रस छन् नि त, नवरसहरू छन्। कुन रसमा लेख्ने भन्ने कुरो त्यो परिस्थिति, अब त्यो उसको भावना, सर्जकको चाहिँ भावना, अब सर्जकले चाहिँ तत्काल चाहिँ झेलेको जुन परिस्थिति अनि उसको चाहिँ दिमागमा फोकस भएका कुराहरू तिनैले वास्तवमा प्रभाव पार्छन् र ऊ हाम्रो जुन वातावरण छ वातावरणीय प्रभाव शासकीय प्रभाव यी सबै चिजहरूले अनि आफ्नो चाहिँ आन्तरिक प्रभाव राजनीतिक प्रभाव सामाजिक प्रभाव यी सबै खालको प्रभावहरूलाई उयो गरेर उसले कुन रसमा के कस्तो लेख्छ भन्ने खालको कुरो कायम हुन्छ वास्तवमा होइन। जस्तो मैले मेरो वातावरणमा चाहिँ मलाई के कुराले मलाई घोच्छ के कुराले मलाई प्रेरणा दिन्छ कहिले चाहिँ घोचिरहेको हुन्छ कहिले प्रेरणा दिइरहेको हुन्छ कहिले मलाई ऊर्जा दिइरहेको हुन्छ कहिले मलाई हिंताबोध गराइरहेको हुन्छ कहिले मलाई निराश बनाइरहेको हुन्छ कहिले उत्साहित बनाइरहेको हुन्छ त्यो विभिन्न सन्दर्भमा मैले चाहिँ केमा चाहिँ कलम चलाउन सक्छु त्यो मेरो सर्जकको पनि कुरो हुन्छ र त्यो वातावरणले समग्रमा चाहिँ भूमिका खेल्छ भन्ने मलाई लाग्छ।
0: विशेष गरी आजको समाजको कुरा गर्दाखेरि सूचना प्रविधिको विस्तार भए सँगसँगै सत्य भ्रम र प्रचार बीचमा फेरि सीमा झन्झन जटिल बन्दै गएको हामी देख्न सक्छौँ। यस्तो अवस्थामा विशेष गरी साहित्यकारको दायित्व दिनानुदिन बढिरहेको हामी पाउँछौँ। साहित्यकार केवल यथार्थ चित्रण गर्ने माध्यम मात्रै होइन उसले समाजलाई नैतिक र वैचारिक दिशाबोध पनि गराउनु पर्ने आवश्यकता र यो बाध्यता पनि बन्दै गएको छ। यसरी हेर्दाखेरि सर्जकले अब त्यो दायित्व बोध गरेर सिर्जना गर्न कतिको चुनौतीपूर्ण पाउँ अथवा कतिको चुनौतीपूर्ण छ यो विषय यो अहिलेको प्रविधिको युगमा कति जटिल छ?
1: प्रविधिकै युगमा जटिल नै छ। अब यो के छ भने जति सिर्जना गर्ने मान्छेहरूको अब अहिले चाहिँ कस्तो कतिपय मान्छेहरू त्यो एआईको प्रयोगबाट पनि यस्तो कविता मुक्तहरू लेखिन्छ पनि भन्छन् है। त्यो कुरो अब आफूले खासै भोगिया छैन। ती कुराले गर्दा मान्छेले चाहेको मनका भावनाहरू सर चाहिँ लाइनमा राखिदियो भने मिलाएर होइन पङ्क्तिबद्ध गरेर एआईले पनि गरिदिन्छ होइन। ती कुराले गर्दा चाहिँ अब यो कविता भने पनि यस्तै हो। जस्तो पहिला जुन खालको चाहिँ मान्छेले जुन वेटेजमा चाहिँ कवि स्रष्टाहरूलाई हेर्थे नि साहित्यकारहरूलाई हेर्थे अब अहिले हेर्ने खालको दृष्टिकोण चाहिँ त्यो खालको के अब एआईबाटै लेखायो कि अथवा चाहिँ कतैबाट चाहिँ उ गरे कि भन्ने त्यो खालको कुराहरू नै रहेछ। अब छ्यास्यास्ती आइरहेको हुन्छ एकले अर्काको कपी गर्ने ती कुराहरू हो कि भन्ने त्यो शङ्का गर्ने ठाउँहरू चाहिँ प्रशस्त हुँदो रहेछ। तर त्यसमा पनि अब लेखाइ त्यसको चाहिँ गहनता त्यो सूक्ष्म रूपमा केलाएर हेर्ने भने त वास्तविक स्रष्टाहरूले त त्यो अब आफ्नो भावनाहरू त्यसमा चाहिँ व्यक्त गरिरहेका हुन्छन्। र वास्तव सरले भने जस्तो अब हामीले ऐनामा दाग देखाउने मात्रै होइन दाग पुस्न पनि सिकाउनु पर्छ भन्ने खालको कुरो हो। जरुर अब त्यो गर्नै पर्ने हो तर त्यो दोहोरो खालको कुरो चाहिँ हुन्छ। जस्तो मान्छेमा जे विवेक हुन्छ नि अब हामीले दर्पणको रूपमा हाम्रो समाजको चाहिँ समस्या देखाइसकेपछि विवेकपूर्ण भाव हुने मान्छेहरूले मा हामी त हौ हामीले वास्तवमा दाग देखेपछि मेट्नु पर्छ भनेर त बुझ्नु पर्यो। विवेक त हुन्छ मान्छे भएपछि विवेकको सोझो गर्नुपर्छ भनेपछि त्यसले त्यसलाई पनि सँगसँगै उत्प्रेरणा गरिराखेकै हुन्छ र त्यो चाहिँ अन्तर सम्बन्धितै हुन्छ भन्ने लाग्छ मलाई।
0: तपाईँले भन्नुभएको कुरामा दुई मत छैन तर त्यो सँगसँगै फेरि जस्तै समाजलाई नैतिक रूपमा बन्धनमा बाँध्नको लागि या समाजलाई वैचारिक रूपमा एउटा दृष्टिकोण प्रदान गर्नको लागि आजको प्रविधि सहायक सिद्ध छ या त्यो अनुकूलता भन्दा पनि प्रतिकूलतातर्फ अगाडि बढिरहेको जस्तो देखिन्छ त?
1: होइन प्रविधि भने त अब त्यो साधन हो मान्छे भने साध्य हो। प्रविधिलाई चाहिँ वास्तवमा मान्छेले प्रयोग गर्न सक्नु पर्यो त्यो हाम्रो हितमा सकारात्मक हिसाब किताबमा चाहिँ प्रयोग गर्न सक्नु पर्यो। र साहित्य सङ्गीत कला भने पनि वास्तवमा जति लेखे पनि त्यो चाहिँ सकारात्मक हुनु पर्यो जसले समाजको लागि चाहिँ जहिले पनि टेवा दिन सकोस्। लेख्न त नकारात्मक साहित्यहरू पनि छन् नि होइन तर त्यो नकारात्मक हुनु भएन त्यसले सन्देश चाहिँ सकारात्मक नै दिन सक्नु पर्यो र चाहिँ लागेको दाग अब भएका विकृतिहरू निमिट्यान्न पार्न सकोस् साहित्यले त्यो चाहिँ हुनुपर्छ। र प्रविधिलाई चाहिँ दोष दिने भन्दा पनि प्रविधिलाई आफूले चाहिँ उपयोग गर्न सक्नु पर्यो भनेर चाहिँ म भन्छु।
0: हजुर अब हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ यो बसाइलाई धेरै लम्ब्याउन त सक्दैनौँ तर एउटा रचना सुन्छौँ त्यसपछि हामी यो कार्यक्रमलाई बिट मार्ने तर्फ अगाडि बढ्छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: मुक्तकै सुनौँ
0: हुन्छ जुन रचना सुनाउनु भए पनि हुन्छ।
1: मैले अब साहित्यकै बारेमा मैले लेखेँ कि अब यो शीर्षक पनि शीर्षकहरू भनेर लेखेँ अब यहाँ म चाहिँ शीर्षक सहितको चाहिँ त्यो शीर्षक मुक्त सङ्ग्रह भनेर निकाल्ने विचारमा छु कि अनि मुक्तकलाई चाहिँ शीर्षक दिन हुँदैन भन्ने खालको चाहिँ हाम्रो अब यो मुक्तकका चाहिँ अग्रजहरूको भनाइ त्यो रहेछ। तथापि पनि हाम्रा केही अग्रजहरूले शीर्षकमै मुक्त चाहिँ लेख्नु भएको पनि रहेछ र मलाई पनि वास्तवमा शीर्षकको कुरोबाट अलिकति म प्रभावित भएको हुनाले र सुरुमा मैले शीर्षकमै मुक्तक लेखेको हुनाले र मैले अर्को एउटा चाहिँ शीर्षक विहीन भयो चाहिँ शीर्षक मुक्त सङ्ग्रह नै म निकाल्दैछु कि त्यसले गर्दा मैले शीर्षकमै लेखेको चाहिँ दुई चारवटा चाहिँ म शीर्षक सुनाउन चाहन्छु।
0: हुन्छ वाचन गर्नु हुन्छ।
1: साहित्य यो अलिक प्रसङ्ग चाहिँ मिल्यो भने मैले साहित्यकै बारेमा लेखेँ। साहित्य शब्द वाक्यका मिठासपना बिम्ब भावले भरिन्छ तर्क र बुद्धि सम्मत सद्विचार नवरसले लहरिन्छ माया प्रेम र अनुरागका सुगन्ध हुन्छन् साहित्यमा जीवन जगतको महात्म्य सृजनाले प्रविष्ट गरिन्छ भनेर मैले साहित्यलाई चाहिँ शीर्षक दिएर यो लेखेँ। अब पुस्तक भनेर मैले लेखेँ पढ्न सकी पुस्तकमा जगतको निचोड हुन्छ सृष्टि स्थिति लयतक हर प्रभावी जोड हुन्छ तथ्य सत्य वास्तविकताको संयोजित सोच ग्रन्थ यो विवेक सम्मत आख्यानले अर्थपूर्ण मोड हुन्छ समाज समाज शीर्षकमा जो शक्तिको शिखरमा छ उसकै बत्ती बलेको देख्छु, कमजोर र निमुखाको सम्भावनाै जलेको देख्छु। जो शक्तिको शिखरमा छ उसकै बत्ती बलेको देख्छु, कमजोर र निमुखाको सम्भावनाै जलेको देख्छु भन्नेले यो पुरुष प्रधान समाज भन्छन्। तर म जसको हातमा गेडी उसकै सत्ता चलेको देख्छु। प्रेमको एउटा सुनाउँछु। मनमा विश्वास जाग्छ भने अर्थपूर्ण बात हुन्छ, सकारात्मक सोच भए सफलताको खात हुन्छ। मनमा विश्वास जाग्छ भने अर्थपूर्ण बात हुन्छ, सकारात्मक सोच भए सफलताको खात हुन्छ। पवित्र दुई मुटुभित्र समर्पण भाव सञ्चित भए औँसी पुणे जे परे पनि सधैँ सुहाग रात हुन्छ। औँसी पुणे जे परे पनि सधैँ सुहाग रात हुन्छ।
0: हजुर, भर्खरै केही मुक्तकहरू सुनाउनु भयो, अब जाँदा जाँदा एउटा रचना सुनौ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्नेछौँ।
1: यो मुक्तक संग्रहकै मैले दुई तिनवटा मुक्त सुनाएँ है। त्यसर सुरुमै मैले चाहिँ यो सुरुमै लेखेँ, के लेख्नु भनेर मैले चाहिँ आफूले आफैलाई प्रश्न सोधेको थिएँ कि के लेख्नु खै मुक्त कविता राष्ट्र दुखेको बेला, के लेख्नु खै मुक्त कविता राष्ट्र दुखेको बेला, असन्तुलित पर्यावरण सिमसार सुकेको बेला, आँसु झार्नुभन्दा यहाँ गीत गाउन राम्रो ठाने, धैर्यको आलाप गर्छु सुख शान्ति टुटेको बेला। अर्को एउटा विकृतिको, अब्बल अङ्क गर्नेकै शून्य अङ्क आउने रहेछ, राष्ट्रप्रति वफादारले अपमान नै पाउने रहेछ, भिल्लोको देशमा मणिले मट्याङ्ग्रो हान्छन्, घुमाई फिराई निशाचरले डङ्क बजाउने रहेछ। यो विकृतिकै बारेमा मैले चाहिँ लेखेँ। पर्यावरण सम्बन्धी एउटा लेखेँ, पर्यावरण चाहिँ यस्तो छ, चाँदी चाहिँ कञ्चन हिमाल काला पहाड बनिसके, हरिया डाँडा हाम्रो वन डोजर लगाएर ढलिसके, गाउँघरका रौनकता सबै अप्राकृतिक जङ्गल बन्दै वास्तविक विकास नभन थारो भएर मरिसके भनेर मैले यो चाहिँ हाम्रो ट्रली बस छ नि, ट्रली बसको त्यो फोटो देखेपछि मलाई मनमा बिहेर लेखेर चाहिँ जस्तो घर अब कस्तो हो, यो चाहिँ अब प्रेमका कुरा यस्तो कुरा गर्दा नै अलिकति रमाइलो हुन्छ नि त, कति विकृतिका मात्रै कुरा गर्ने भनेर, यसमा पनि विकृतिका कुराहरू चाहिँ यहाँ घुसिहाल्दो रहेछ कि कता कता। माया प्रेमका साना घर सम्पूर्णताका ठहर हुन्छन्, सुख दुःख बाँडचुड गर्दा सन्तुलनका प्रहर हुन्छन्। माया प्रेमका साना घर सम्पूर्णताका ठहर हुन्छन्, सुख दुःख बाँडचुड गर्दा सन्तुलनका प्रहर हुन्छन्। अधिक तृष्णा मात बने भौतिक वैभव बढ्दै जाँदा भव्य महल गाडी घोडा निकृष्टताको कहर हुन्छन्।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: सर, मेरो पनि रेडियो नेपाल प्रति सर प्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु र धेरै अनुग्रहित भए सर।
0: अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार कुमार खड्का। हामीले आज विशेष गरी व्यङ्ग्य साहित्यको चर्चा गर्यौं, साथसाथै कविता र मुक्तका कुरा पनि गर्यौं। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र लक्ष्मण विष्ट सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: झण्डु आयुर्वेद।
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
7: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
7: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 542-13-59।
9: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
8: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
9: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
8: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ मीरा कार्कीको स्वरमा, छिन्नलताको रचना शिवशंकरको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल सदाबहार गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ हरिप्रसाद रिमालको स्वरमा कोइली देवीको रचना गायक स्वयंकै संगीतमा।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
2: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRCबाट आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नमस्ते झाँक्री दाई।
4: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
3: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
4: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
3: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
5: नहातिनुहोस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
3: हस् डाक्टर साहब।
5: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले हिन्दीमा समाचार पछि यहाँले 10:10 पछि सुन्न सक्नुहुनेछ घर देश परदेश कार्यक्रम रेडियो नेपाल, सुन्दै रहनुहोला। यस बेला रातिको 10 लागेको छ, अब सुन्न सक्नुहुनेछ हिन्दीमा समाचार।

दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेती। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकांक्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ डाक्टर नारायण प्रधान। झन्डै 52 वर्ष अघि वैज्ञानिकका रूपमा अस्ट्रेलिया पुग्नुभएका मानेभन्ज्याङ इलाममा जन्मनुभएका प्रधान अस्ट्रेलिया सिडनीमा सेवानिवृत्त जीवन बिताइरहनु भएको छ। भारतको पश्चिम बंगालको दार्जीलिङमा स्कूली जीवन र केमिस्ट्रीमा उच्च शिक्षा लिनुभएका उहाँले काठमाडौँमा खानी विभागबाट आफ्नो सेवा सुरु गर्नुभयो। पछि बेलायतबाट केमिस्ट्रीमा विद्यावारिधि गर्नुभएका प्रधान सन् 1974 वैज्ञानिकका रूपमा अस्ट्रेलिया पुग्नुभयो। त्यो बेला अस्ट्रेलियामा नेप्लिज अस्ट्रेलिया एसोसिएसनका अध्यक्ष र पछि गोर्खा नेपाली कम्युनिटीमा रहेर समाजसेवामा उहाँले योगदान पुर्याउनु भएको छ। प्रसिद्ध व्यक्तित्व डाक्टर सन्दुक रोहितसँग मिलेर सन् 1988 नेपाल आई प्रोग्राम सुरु गर्दा होस् वा पछि सन् 2002 नेपाली स्कूल खोल्दा होस् अथवा नेपाली रेस्टुरेन्ट खोल्दाको अवस्था होस् सधैँ स्मरणीय रहेको बताउनुहुन्छ। नेपालबाट राजा वीरेन्द्र भ्रमणमा जाँदा होस् वा राजनीतिज्ञ बीपी कोइराला अस्ट्रेलिया पुग्दा होस् राजासँग अस्ट्रेलियामा नेपाली राजदूतावास खोलिदिन गरेको निवेदन र बीपी कोइरालासँगको भेट र भ्रमण उहाँ अहिले पनि सम्झिरहनुहुन्छ। सुखद जीवनको मुख्य कुरा स्वच्छता र इमान्दारीपूर्वक गरेको काम र सफल जीवनको महत्वपूर्ण कडी त्यसैबाट प्राप्त हुने आत्मसन्तुष्टि हो भन्नुहुने प्रधान उन्नति र प्रगति हुने कुरामा आशावादी हुनुहुन्छ। त आदरणीय श्रोता, प्रस्तुत गर्छौ अस्ट्रेलियामा जाने सम्भवतः पहिलो नेपाली आप्रवासी समेत भनेर चिनिनुहुने डाक्टर नारायण प्रधानसँगको अन्तरङ्ग कुराकानी। एकैछिन एउटा संगीतबाट मेलो पर्छौ, त्यसबीच कुराकानी जोड्छौं।

0: हजुर, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: ए हवस्, धेरै धन्यवाद सर।
0: आरामै हुनुहुन्छ?
1: हजुर, एकदमै ठिक छ, आरामै।
0: हजुर, अस्ट्रेलिया पुगेको त करिब 52 वर्ष भएछ, नेपाल कतिको आउनुहुन्छ?
1: पहिला त प्रायः 2 वर्षमा एकपल्ट गइन्थ्यो, किनभने उहाँ आमा हुनुहुन्थ्यो, आमा हुँदा आमालाई भेट्दाखेरि हामी गइरहन्थ्यौँ। तर आमा बित्नु भएपछि हामी धेरै कम गइन्छ, गए पनि काठमाडौँ लगाएको त इलाम थियो, प्रायः गइन्छ भनौँ न। अहिले चाहिँ अलिक कमै गइन्छ भनौँ न, फेरि स्वास्थ्यले पनि अलिकति दिँदैन, बुढेसकालमा यताउति ट्राभल चाहिँ अलिक कमै गरिन्छ।
0: नेपालमा खानी विभागबाट सेवा सुरु गर्नुभएको, अस्ट्रेलियामा पनि एउटा वैज्ञानिकका रूपमा रहनुभयो, हिजो आज अथवा भनौँ न सेवानिवृत्त भएपछि यहाँको दिनचर्या कस्तो छ?
1: नेपाल छोडेको चाहिँ झन्डै 55-56 वर्षै भनौँ न।
0: ए हजुर।
1: किनभने अध्ययनको निम्ति चाहिँ उता ग्लासको स्कटल्यान्डमा 3-3.5 वर्ष बसियो, अनि त्यसपछि अस्ट्रेलिया आएको चाहिँ 51-52 वर्ष भयो भनौँ न। र मेरो श्रीमती माइग्रेट गरेर आउने पहिलो नेपाली सायद हामी नै होला, अरू आउनु पहिला हुन्थ्यो तर उहाँहरू चाहिँ भिजिटर हिसाब अथवा स्टुडेन्ट भएर आउनुहुन्थ्यो, उहाँ फर्किहाल्नुहुन्थ्यो। हामी अब चाहिँ सायद पहिलो हो कि जस्तो लाग्छ मलाई, अस्ट्रेलियाको नि। यहाँ आइसकेपछि 1974 जनवरीमा भेरिन टेट्रोन भन्ने ठाउँमा सिनियर साइन्टिस्टको पोजिसन चाहिँ उता लन्डनमै हुँदाखेरि यहाँ कम्पनीले मलाई काम दिएको थियो, उनीहरूले नै मलाई यहाँ ल्याए भनौँ न।
0: झन्डै 52 वर्ष अघि तपाईँ अस्ट्रेलिया पुग्दाखेरि अस्ट्रेलिया आफैमा कस्तो थियो, अनि त्यसमा पनि नेपालीहरू कतिको भेट्न पाइन्थ्यो, केही सम्झनुहुन्छ त्यो बेलाको?
1: त्यो टाइममा चाहिँ पहिला मेलबर्न बस्यो 3 वर्ष जति, त्यहाँ मेलबर्नमा चाहिँ नेपालीहरू एकदमै कम थियो, अर्को नेपाली भेट्नलाई करिब मलाई 2 वर्षै लाग्यो, त्यो पनि उहाँ दार्जिलिङ र यता कलकत्ताको नेपालीहरू भेट भयो, उहाँहरूसँग निकै चिनापर्छ, साथी अहिलेसम्म छ। तर त्यो टाइममा चाहिँ यहाँ सिडनीमा चाहिँ नेपालीहरू 4-5 थियो भनौँ न उनीहरू, त एकदमै नेपाली खाना मात्र होइन इन्डियन खाना पनि पाइँदैन थियो भनौँ न। हामीलाई कम्पनीले होटेलमा उनीहरूकै खर्चमा होटेल राख्यो भने हामीलाई त्यहाँ चाहिँ अब खाना लिएर गर्दाखेरि हामी चाँडै नै अर्को डेढा सरेर अर्को ठाउँमा बस्यौँ क्या। अनि केही टाइममा हामी यहाँ सिक्ने घुम्न आएको थियौँ, घुम्न आउँदाखेरि चाहिँ यहाँ 2-4 नेपालीहरू पनि भेट भयो, फेरि यहाँ चाहिँ एउटा संस्था यो नेपाली अस्ट्रेलियन एसोसिएसन भन्ने चाहिँ 1976 सुरु गरेको थियो यहाँ नि, त्यसमा चाहिँ नेपालीहरू निकै थियो, यताउति भेटघाट हुन्थ्यो, नेपालीहरू भन्दा अस्ट्रेलियनहरू निकै थियो हो। फेरि यहाँ सिटीमा चाहिँ नेपाली खाना भनौँ न, यसो मसाला सबैलाई यताउति पनि पाइने हुनाले हामी सिडनीमा 1978 सिडनी आएर बस्न थाल्यौँ।
0: अब एकैछिन यहाँको पारिवारिक पृष्ठभूमि र बाल्यकालको कुरा सम्झिदिनुहोस् न, बाल्यकालको दिनचर्या केही स्मरणहरू राखिदिनुहुन्छ?
1: ए म चाहिँ उहाँ नेपाल इन्डियाको बोर्डरकै छेउमा जन्मेको भनौँ न, त्यसले गर्दाखेरि म चाहिँ धेरै बाल्यकाल चाहिँ मेरो रिम्बिक भन्ने ठाउँ, दार्जिलिङको रिम्बिक भन्ने ठाउँमा बित्यो भनौँ। स्कुल पनि प्राइमेरी स्कुल नै पढाइ भयो, स्कुल कलेजहरू सबै दार्जिलिङमै, बाल्यकालै दार्जिलिङमा बित्यो भनौँ न। पछि चाहिँ 1962 चाहिँ मैले ब्याचलर बिएससी पास गरिसकेपछि काठमाडौँ पहिलोपल्ट गएको थिएँ म नि, यसो काम पाइन्छ भनेर काम खोजेको, तर त्यहाँ काम पाउनु त निकै गाह्रो पऱ्यो। फेरि फर्केर गएर नर्थ बेङ्गाल युनिभर्सिटीमा 1965 चाहिँ त्यहाँबाट मास्टर डिग्री चाहिँ केमिस्ट्रीमा पास गरियो भनौँ न। अनि चाहिँ काठमाडौँ गएर 1965 त्यहाँ खानी विभाग लैनचोरमा चाहिँ नि केमिस्टको पदमा बोल्न थालेँ।
0: राजधानीमा जागिर खानुभयो खाने विभागमा यहाँले, होइन, त्यो बेलाको स्मरण चाहिँ कस्तो छ? जागिर पाउँदाखेरिको अवस्थाका कुराहरू केही सम्झनुहुन्छ?
1: काठमाडौँमा चाहिँ काम पाएर एक थिएँ कि
0: हजुर,
1: मेरो दिदी चाहिँ ज्ञानेश्वरमा हुनुहुन्थ्यो,
0: हजुर,
1: ज्ञानेश्वरमा बसाएको काठमाडौँ काम गर्दाखेरि दिदीहरूले धेरै हेल्प गर्नुभयो।
0: हजुर, यहाँले फेरि उच्च अध्ययन बेलायतमा गर्नुभएको छ, केमिस्ट्रीमा मास्टर र फेरि पिएचडी, यो वातावरण त्यो बेला कसरी बन्यो, विदेश अध्ययनको पृष्ठभूमि चाहिँ कस्तो रह्यो?
1: ए म चाहिँ 1969 चाहिँ त्यहाँ अफिसमा काम गर्दा गर्दै एक वर्षको लागि चाहिँ एउटा स्कटल्यान्डको ग्लास्कोमा ट्रेनिङको लागि गएको थियो, म स्कलरसिप कलम्बो प्लानमा नि।
0: ए हजुर हजुर।
1: त्यहाँ गएपछि के ट्रेनिङ मात्रै गर्नु, डिग्री नै लिनु पर्यो भनेर डिग्री लिएर एक वर्षमा चाहिँ मास्टर डिग्री त्यहाँ पनि फेरि गर्नु पर्यो क्या हो। अनि मास्टर डिग्री गरेपछि मेरो सुपरभाइजरले मलाई पिएचडी गर्नुलाई इन्करेज गर्नुभयो। त्यसपछि यता अफिसमा सिधा सिधा मिलाएर पिएचडी गर्नु थालेँ। 72 चाहिँ पिएचडी गरियो भनौँ न, विद्यार्थी जीवन चाहिँ ग्लासकोमा बित्यो। अनि 1971 चाहिँ नेपालमा गएर बिहा गरिसकेपछि मेरो श्रीमतीलाई नै लिएर फेरि लिएर श्रीमतीले चाहिँ ग्लासकोमा नर्सिङ ट्रेनिङ पनि, उहाँ पनि मानेमाझ्याङमा जन्मेको तर दार्जिलिङमै पढाइसढा भएको। हामी 71 चाहिँ फेरि क्लासको फर्केर पढाइ फेरि निरन्तर दिन थाल्यौँ।
0: त्यो बेलामा बेलायतमा नेपाली विद्यार्थीहरू कतिको थिए, कतिको भेटिन्थ्यो?
1: ए थियो त्यहाँ ग्लासकोमा हामी कतिजनाले मास्टर गर्ने इन्जिनियरिङमा नि एकजना नुतनजी हुनुहुन्थ्यो, अहिले उहाँ पनि उता लिड्स युनिभर्सिटीमा लेक्चरर के काम गर्नुहुँदै थियो, अहिले उहाँसँग सम्पर्क छैन। अहिले अर्को एकजना ज्योति प्रधान भन्ने उहाँ पनि हुनुहुन्थ्यो, हामी सँगसँगै एउटै युनिभर्सिटीमा हामी पढ्थ्यौँ। हामी नि त्यहाँ अरू एउटा चम्पा तुलाधार भन्ने चाहिँ खानी बेहकबाटै काम गर्ने हुनुहुन्थ्यो, उहाँ चाहिँ अङ्ग्रेजलाई नै बिहा गरेर उतै सेटल भएर
0: डाक्टर साहब 51-52 वर्ष अघि एकजना बेलायतको पिएचडी अस्ट्रेलिया पुग्दाको अवसर र चुनौतीहरू कस्तो कस्तो पाउनुभयो यहाँले, अलिकति यसबाट गरिदिनुहोस् न त्यो बेलाको।
1: म चाहिँ 1972 पिएचडी गरिसकेपछि काठमाडौँ फर्केर खाली विभागमा एक वर्ष जति काम गरेँ। त्यो टाइममा चाहिँ मेरो श्रीमती चाहिँ ग्लासकोमै मैले छोडेको थिएँ, किनभने त्यहाँ नर्सिङ ट्रेनिङ गर्दैथ्यो। अनि म चाहिँ फेरि ग्लासको जानु पर्यो। जुन चाहिँ जोस थियो नि पढाइ सकेर काठमाडौँ जाँदा नि, त्यो जोस चाहिँ अलिक हराएर गएको। त्यहाँ एक वर्ष काम गर्दा नि सिधाएको जस्तो काम गर्नु सकिएन। अनि म चाहिँ यता युनिभर्सिटीमा लेक्चररको लागि ट्राई गर्दै थिएँ। त्यति बेला चाहिँ केमिस्ट्री डिपार्टमेन्टमा चाहिँ डाक्टर ढोरोमान अवस्थीजीसँग भेट भएर त्यहाँ काम पाइन्छ कि भनेर गएको थिएँ। तर उहाँले पनि यही सुझाव दिनुभयो भने यहाँ पनि त्यस्तै हो, यहाँ अहिलेलाई तपाईँ जति सक्दो बरू उतै गएर काम खोज्नुभयो भने राम्रो हुन्छ भनेर नि। अनि म चाहिँ ग्लासको फर्किसकेपछि ग्लासकोमा 3-4 महिनापछि चाहिँ 2 काम पाएँ, यहाँ अस्ट्रेलियामा सिनियर साइन्सको, अनि अर्को चाहिँ क्यानाडामा पनि पाएको थिएँ एउटा नि कार्लेटन युनिभर्सिटी अन्टारियोमा पोस्ट डक्टरेटको लागि पाएँ मैले नि। अनि पछि चित्रपोर्ट गर्दाखेरि अस्ट्रेलियाले जित्यो। त्यो टाइममा मलाई मेलबर्न भन्ने मात्रै थाहा थियो नि, तर सिडनी यता कि अस्ट्रेलियाको त्यति ज्ञान पनि थिएन। र पनि त्यो टाइममा यता आइयो भन्नु न, राम्रो थियो, वेजेस पनि राम्रो थियो, फेसिलिटी पनि धेरै राम्रो थियो, त्यसले गर्दा यता आइयो।
0: त्यहाँ पुग्ने बित्तिकै एकजना नेपाली, अत्यन्तै कम नेपाली भएको समयमा होइन, कस्तो पाउनुभयो त्यो बेला एउटा वैज्ञानिकका रूपमा नेपाली पुग्दाखेरि?
1: अफिसमा काम गर्नु जाँदाखेरि सोध्थ्यो मलाई नि कहाँबाट आएको भनेर, म चाहिँ नेपालबाट भने नि, नेपाल भन्दाखेरि उनीहरूले नेपालको नामै सुनेको थिएन रहेछ क्या हो। नेपाल है, म नेपालबाट हुँदा यु डोन्ट लुक लाइक इटालियन भन्थ्यो मलाई नि। नेपाल भन्दा
0: नेपाल
1: नेपाल चाहिँ इटालीमा छ नि। अनि होइन म नेपालले त्यही भन्थ्यो, माउन्ट एभरेस्ट थाहा छ, बुद्ध जन्मेको ठाउँ थाहा छ, अनि यो गोर्खा आर्मी छ नि तिनीहरूको नाम लिन्थ्यो म। उनीहरूले सम्झना चाहिँ माउन्ट एभरेस्ट चाहिँ यो बुद्ध जन्मेको ठाउँ चाहिँ इन्डिया हो भनेर नि। अनि मैले सम्झाउनु पर्छ नि, यो नेपाल हो, यो चाइना र इन्डियाको बिचमा छ, माउन्ट एभरेस्ट चाहिँ नेपालमा छ भनेर सम्झाउँथ्यो म नि। अहिले चाहिँ उनीहरूले सबैलाई थाहा पाए कि नेपाल चाहिँ कहाँ छ भनेर, त्यो टाइममा चाहिँ नेपाल कहाँ छ उनीहरूलाई थाहा थिएन धेरै जस्तोलाई।
0: त्यो बेला एनएए भन्ने संस्था के उद्देश्य थियो र को को व्यक्तिहरू यसमा सम्बन्ध थिए, यसबारेमा अलिकति भनिदिनुहोस् न एनएएका बारेमा।
1: र एनए चाहिँ म चाहिँ त्यो टाइममा मेलबर्नमा थिएँ, तर त्यो सुरु भएको चाहिँ यहाँ सिडनीमा सुरु भएको 1976। त्यो बेला सुरु गर्ने मान्छे चाहिँ हाम्रो गोविन्द शाह, उहाँ चाहिँ यहाँ सिडनी युनिभर्सिटीमा पिएचडी गर्नुहुँदै थियो। पहिला उहाँ चाहिँ यो एसियन स्टुडेन्ट एसोसिएसन भन्ने छ कि यहाँ, उहाँ चाहिँ मेम्बर हुनुहुन्थ्यो। अनि पछि चाहिँ उसैले सुरु गरेको भनौँ न, त्यो टाइममा चाहिँ अलिक पछि ऊ पनि आउनुहुन्थ्यो, इन्द्रवन पनि थियो, अरू यहाँ स्टुडेन्टहरू यहाँ 10-12 उनीहरूले नै सुरु गरेको। अनि त्यसमा चाहिँ नाम चाहिँ नेपाली अस्ट्रेलियन एसोसिएसन, त्यहाँ चाहिँ हामी नेपालीहरू जस्तै 500 मात्रै, धेरै जस्तो चाहिँ अस्ट्रेलियनहरू थियो, तपाईँको नि 20-25 चाहिँ अस्ट्रेलियन थियो, कतिजना अस्ट्रेलियनहरू चाहिँ नेपाल गएर घुमेर आउनेहरू नि
0: ए हजुरलाई
1: नेपालको विषयमा यसो चासो राख्नेहरू उनीहरू मिलेर बनाएको छ भए पनि तर म चाहिँ 1978 सिडनी आउँदाखेरि यहाँ अर्को राम्रो काम पाएँ भनौँ न मैले यो यहाँको इन्भाइरोमेन्ट अथोरिटी भन्ने गभर्मेन्ट जब त्यो टाइममा चाहिँ एनएको सुरुदेखि नै म चाहिँ त्यसमा निकै इन्ट्रेस्टेड भएर नि संलग्न छु भनौँ न धेरै जस्तो अस्ट्रेलियनहरू थियो पछि मैले पनि झन्डै 8 वर्ष प्रेसिडेन्टको रूपमा काम गरेँ भनौँ न मेम्बर चाहिँ सधैँ नै छु
0: हजुर डाक्टर साहब त्यो एनएएले खास गरी के गतिविधि गर्यो त्यो बेला
1: एनएएले चाहिँ विशेष गरिकन यो यहाँ जति नेपालीहरू आउँछ नि विशेष गरिकन स्टुडेन्टहरू अथवा भिजिटर्सहरू उनीहरूलाई चाहिँ यहाँ घुमाइदिने बस्नु यताउति गर्ने चासो मिलाउनु कसरी गर्ने त्यो हेल्प गर्ने जसमा नि अनि कतिजना चाहिँ अस्ट्रेलियनहरू छ उनीहरूलाई पनि नेपाल कस्तो छ भनेर बुझाउने क्या नेपालमा टुरिज्मको लागि चाहिँ हामीले निकै कोसिस गरेको नि
0: अनि
1: उनीहरूलाई चाहिँ नेपाल जाँदाखेरि के गर्नुपर्छ कसो गर्नुपर्छ सबै उनीहरूलाई इन्फर्मेसन दिने काम चाहिँ एनएएले गर्थ्यो त्यो टाइममा चाहिँ यहाँ चाहिँ एम्बेसीहरू थिएन एम्बेसीले काम गर्थ्यो भनौँ न
0: हजुर सहजीकरण गर्ने
1: हजुर अनि एनएएले चाहिँ त्यो टाइममा जस्तै अब 1981 हाम्रो विश्वेश्वर प्रसाद कोइराला हुनुहुन्छ नि उहाँ चाहिँ अमेरिकामा उसको त्यो थ्रेड क्यान्सरको उपचार गरेर फर्किँदाखेरि यहाँ अस्ट्रेलिया आउनु भएको
0: डाक्टर साहब अब आफ्नो पेसागत वृत्ति बाहेक यहाँले नेपालीहरूलाई विशेष ध्यान दिएर अरू कामहरू पनि गर्नुभएको देखिन्छ नेपाल आई प्रोग्राम नेपाली रेस्टुरेन्ट आदि त्यो बेलामा के कस्तो अवस्था महसुस गरेर यी कार्यहरूमा लाग्नुभयो र यसका सम्झिरहने कामहरू र त्यस्ता क्षणहरू चाहिँ के छन्
1: यहाँ चाहिँ मलाई पहिला आउँदाखेरि नि एक्लोपन भएर होला क्या हो नेपाली नभएर मानिस जन्मेपछि मानिसलाई समाज भन्ने चाहिँ कति महत्त्वपूर्ण छ भन्ने चाहिँ एकदम त्यसको अनुभव छ नि त्यसले गर्दाखेरि यहाँ सिडनीमा आइसकेपछि यहाँ नेपाली अस्ट्रेलियन एसोसिएसन थियो नि त्यो टाइममा चाहिँ अब कतिजना यसो यहाँ सिडनीमा यसो बाहिरतिर यसो घुम्दाखेरि नेपाली भेट्यो भने यस्तो खुसी लाग्थ्यो कि घरमा बोलाएर गफसप गरेर धेरै सम्बन्ध राखिन्थ्यो नेपालीलाई नि त्यो टाइममा चाहिँ अस्ट्रेलिया आउँदाखेरि चाहिँ भिसा लिन काठमाडौँबाट दिन्थ्यो एम्बेसीबाट नि अनि मेरो टेलिफोन नम्बरहरू सबै यता अस्ट्रेलियन एम्बेसी काठमाडौँमा अनि इभन दिल्लीमा पनि एम्बेसीमा मेरो नाम र के अरे अनि यहाँ कोही आउँदाखेरि चाहिँ कसैलाई यहाँ एयरपोर्टमै उनीहरूले फोन गर्यो भने म एयरपोर्टमा लिनु जान्छु कतिजनालाई नि अनि लिनु गएर कति दुई चारजना चाहिँ मेरो यहाँ एयरपोर्टदेखि नजिकै छ 15-20 मिनट ड्राइभिङमा घर आइपुगिहालिन्छ कतिजनालाई घरमै ल्याएर उनीहरूलाई बन्दोबस्त नहुन्जेलसम्म मेरै घरमा बस्थ्यो भनौँ न
0: नेपाल आई प्रोग्रामका बारेमा पनि केही बताइदिनुहोस् न र त्यो बेलाका विशिष्ट व्यक्तिहरूसँगको भेटघाटको स्मरण पनि यहाँसँग छ त्यो अलिकति राखिदिनुहोस् न
1: यो 1988 हाम्रो सन्दुक रिट डाक्टर सन्दुक रिट चाहिँ यहाँ अस्ट्रेलियामा 6 महिना युनिभर्सिटीमा ट्रेनिङ आउनुभएको थियो अनि आउजाउ भइरहन्थ्यो मिटिङमा भेटघाट भइरहन्थ्यो अनि उहाँले चाहिँ एउटा के प्रस्ताव राख्नुभयो भने अब नेपालमा चाहिँ यो क्याटराक्टको धेरै प्रब्लम छ उहाँले धेरै रिसर्च गर्नुभएको रहेछ नि अनि त्यो विषयमा हामीले एउटा यो नेपाल आई प्रोग्राम भन्ने खोलाउन भनेर उहाँले हामीलाई यो एनएएलाई नि सुझाव दिनुभयो पहिलो मिटिङ चाहिँ मेरो घरमा भएको थियो त्यसमा चाहिँ यो श्री साबु हाम्रो इन्दिरा बन श्री साको वाइफ हो अरू डेल रोबिन्सहरू प्याटिनर्सहरू पुगेको थियो कि हामी सबै मिटिङ राखेर एउटा लेटर चन्द्र रिटले बनाउनु भयो त्यसमा चाहिँ डक्टर रोहित र मेरो सही गरेर दुईजना सही गरेर डिस्ट्रिब्युट गर्यो अनि डिस्ट्रिब्युट गर्दाखेरि चाहिँ अब त्यहाँ पोस्टेजको स्टाम्पको लागि नि एनएएले चाहिँ कति $500 चाहिँ डोनेसन दियो भनौँ न त्यो टाइममा चाहिँ एनएएको प्रेसिडेन्ट मै थिएँ नेपाल लाइफ प्रोग्राम सुरु भएपछि अहिले डक्टर रोहितले नेपाल उता जस्तै तिले गङ्गा म बनाएको छ नि त्यो देख्दाखेरि बडा खुसी लाग्छ क्या हो राम्रो गऱ्यो भन्नु न यहीबाट सुरु भएको भनौँ न
2: अनन्त सम्भावनाको पुञ्ज गतिशील मानव जीवन कर्मशील सारा संसारका नेपाल र नेपाली मन
0: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
0: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ इलाममा जन्मी दार्जिलिङमा हुर्की राजधानी काठमाडौँ र त्यसपछि बेलायत हुँदै 52 वर्ष अघिदेखि अस्ट्रेलियामा रहँदै आउनुभएका डाक्टर नारायण प्रधानसँगको अन्तरङ्ग कुराकानी। त्यो बेलामा अस्ट्रेलियामा विशिष्ट नेपालीहरूसँगको भेट, गोर्खा नेप्लिज कमिटी र नेपाली स्कूल खोल्दाको प्रसङ्ग, नेपालीहरूको सामाजिक संस्थागत गतिविधि, पछिल्लो समय नेपालीहरूको अवस्था, जीवनमा सन्तोषका कुरा, तत्कालीन युवराज आउँदाका सम्झना, अस्ट्रेलियामा नेपाली समाजको प्रभाव र प्रगति लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। त्यो बेलामा कतिपय विशिष्ट व्यक्तित्वहरूसँग यहाँको भेट अस्ट्रेलियामा भयो होला, होइन? त्यो स्मरण केही राखिदिनुहोस् न।
1: ए, त्यो टाइममा चाहिँ यहाँ विशिष्ट व्यक्तिहरू भन्दाखेरि हाम्रो किङ भिजन र उहाँ स्टेट भिजिटमा आउनुभएको थियो, क्विन पनि आउनुभएको थियो। त्यो बेला चाहिँ उहाँहरू चाहिँ यहाँ सिडनीको गभर्मेन्ट हाउसमा अपेरा हाउस के नजिक छ उहाँ बस्नुभएको थियो। अनि त्यो टाइममा चाहिँ यहाँको अनरेरी कन्सुलेट वरि डिकम भन्ने हुनुहुन्थ्यो नि, उहाँले भेटाउने प्रोग्रामहरूलाई बनाइदिनुहोस् भन्दाखेरि सबै नेपाली होइन, दुई चारजनालाई मात्रै भेट्ने बन्दोबस्त गरिदिनुभयो नि। अनि फेरि हामी होइन, हामी झन्डै यहाँ 17-18 जना नेपालीहरू छ, सबै भेट्न चाहन्छौँ भनेर मिलाउँदाखेरि त्यहाँ गएर हामीले भेट भएको थियो। अनि त्यही टाइममा चाहिँ यो स्टेट भिजिटमा त्यहाँ स्टेट डिनर पार्टी भएको थियो, डिनर पार्टीमा हामी पनि त्यहाँ इन्भाइट गरेको थियौँ, हामी गएर भेट भएको थियो। अनि त्यो टाइममा चाहिँ हामीले किङ विरेन्द्रलाई हामीले के रिक्वेस्ट गर्यौँ भने, हाम्रो यहाँ एम्बेसी छैन, एउटा एम्बेसी भयो भने धेरै राम्रो हुन्थ्यो। अहिले जुन चाहिँ अनरेरी कन्सुलेट अलिक डिकक छ उहाँले पनि त्यति हामीलाई हेल्प गर्दैन भन्दाखेरि उहाँलाई चाहिँ हामीले अर्को कोही हुनु पर्यो भने राम्रो हो भनेर हामीले रिक्वेस्ट गरेको थियौँ कि। अनि बल्ल बल्ल पछि आएर 2005 चाहिँ सुरु भयो भनौँ न यहाँ एम्बेसी क्यानबाट, अहिले त छ। त्यो टाइमदेखि नै हामीले रिक्वेस्ट गरेको थियौँ। पछि चाहिँ हाम्रो क्रिस्टिनजी भन्ने उहाँ चाहिँ एकदमै राम्रो यो हिमालयन ट्राभल एजेन्सीको मालिक, उहाँ चाहिँ अनरेरी कन्सल्टेन्ट हुनुभयो कि, उहाँले धेरै हामीलाई हेल्प गर्नुभएको थियो।
0: बिपी कोइरालासँगको भेटघाटको क्षण चाहिँ कस्तो थियो?
1: उहाँसँग चाहिँ अब यहाँ भेट भयो, बडा खुसी लाग्यो नि। उहाँ अब निकै हाम्रो प्राइम मिनिस्टर भएको, उहाँ आउनु भएर यहाँ चाहिँ हाम्रो क्रिस्टिनजीकै थ्रुबाट थाहा भयो उहाँ आउनु भएको छ भनेर नि। अनि मैले चाहिँ उहाँलाई त्यति बेला यहाँ अहिले अपेरा अस्तिर यताउति कता कता उहाँको साथमा घुम्दै थियौँ। पछि उहाँ फर्केर जानुभयो। 2000 हाम्रो क्राउन प्रिन्स दिपेन्द्र पनि उहाँको सहरी भएको थियो नि ओलम्पिकको टाइममा। त्यो टाइममा मेरो यो याकिनेसी नेपाली रेस्टुरेन्ट थियो, उहाँको ग्रुप पनि आएर रेस्टुरेन्टमा आउनुभएको। अनि त्यस्तै अरू म यो तपाईँ जिएनसीको प्रेसिडेन्ट हुँदाखेरि चाहिँ हाम्रो हरिवंश मदन कृष्णको प्रोग्राम यहाँ 1998 गरेको थियौँ हामीले। सायद पहिलोपल्टै होला नेपाली प्रोग्राम थियो सो भएको नि। उहाँहरू 7 आउनुभएको थियो। अहिले त थप्दै विशेष सायद नेपाली प्रोग्रामहरू भइबस्छ, आर्टिस्टहरू आइरहन्छ।
0: नेपाली स्कुलहरू खोलिनुमा पनि यहाँको योगदान संलग्नता देखिन्छ। नेपाली स्कुलको आवश्यकताहरू कसरी महसुस भयो?
1: हो, त्यो चाहिँ तपाईँको 1995 चाहिँ एउटा यहाँ अर्को संस्था जिएनसी गोर्खा नेपालीज कम्युनिटी भन्ने सुरु भयो तपाईँको नि। किनभने पहिला एनए थियो, नेपालीज अस्ट्रेलियन एसोसिएसन, त्यसमा चाहिँ नेपाली भन्दा पनि धेरै अस्ट्रेलियनहरू थियो। पछि यहाँ ब्रिटिस आर्मीको गोर्खाहरू छ नि, 10-12 उनीहरू माइग्रेट भएर आएको थियो। उहाँले पनि हामीसँग मिलेर हामी एउटा भिन्दै नेपालीको मात्रै संस्था खोलौँ भनेर, त्यस कारण हामीले गोर्खा नेपालीज कम्युनिटी संस्था खोल्यौँ। र फेरि त्यो टाइममा चाहिँ नेपाली खाना मेरो वाइफले चाहिँ राम्रो बनाउँथ्यो कि, अनि त्यस कारण अरू अस्ट्रेलियनहरूले पनि सुझाउ दिनुभयो एउटा रेस्टुरेन्ट खोल्नु नि, नेपाली रेस्टुरेन्ट भनेर सबैले सुझाउ दिँदाखेरि हामीले 1993 चाहिँ याकेनेकी नेपाली रेस्टुरेन्ट भनेर चाहिँ क्लिप पोइन्ट रोडमा हामीले खोल्यौँ। अनि त्यो खोल्दाखेरि चाहिँ यहाँ नेपाली स्टुडेन्टहरू कतिजना उनीहरूलाई चाहिँ मैले त्यो कामहरू दिन्थेँ नि।
0: अब नेपाली स्कुलहरूमा चाहिँ अब विद्यार्थी अभिभावकहरूको रुचि चाहिँ कस्तो रह्यो त्यो बेला र अहिले कस्तो छ?
1: त्यो चाहिँ तपाईँको 2002 हामी नेपालीहरू धेरै भयौँ यहाँ है। अनि त्यसो हुँदाखेरि चाहिँ त्यति बेला म जिएनसीको प्रेसिडेन्ट थिएँ अनि सबैले सुझाउ न हामी नेपाली केटाकेटी छ तिनीहरूको लागि अब उनीहरूलाई नेपाली सिकाउनु नेपालीको दान सान सेता सबै सिकाउनु भनेर एउटा त्यति बेला नेपाली केटाकेटीहरू झन्डै 10-12 थियो होला अनि यहाँको मेरिक बिल स्कुलमा प्राइमेरी स्कुलमा त्यहाँ चाहिँ एभ्री सन्डे भेटघाट गरेर त्यसमा धेरै योगदान दिने चाहिँ अहिले हाम्रो एकजना मिलन जोशी भन्ने थियो अर्को चित्र उनीहरूले धेरै हेल्प हुनुभएको थियो नि यो त्यति बेला लोकमानजी अनि जितमान उनीहरूको छोराछोरी पनि थियो त्यहाँ आएर सुरु गरेको हामीले 2002 तर पछि चाहिँ त्यही नेपाली स्कुल चाहिँ 2010 चाहिँ अर्कै संस्थाले क्या चलाउन थाल्यो अहिले चाहिँ यहाँ झन्डै 12-13 नेपाली स्कुलहरू एभ्री विकेन्डमा चलाउँदैछ।
0: डाक्टर साहब अब नेपाली समाज पनि अस्ट्रेलियाली माझ अब चिरपरिचित नै छ पछिल्लो समय स्वयं अस्ट्रेलियाली र नेपालीहरू बिचको सामाजिक सम्बन्ध चाहिँ कस्तो भइराखेको छ अस्ट्रेलियालीहरूले नेपालीहरूलाई कसरी बुझ्छन् कस्तो ठान्छन् कस्तो मान्छन् यहाँको अनुभवबाट केही बताइदिनुहोस् न।
1: अहिले चाहिँ यहाँ तपाईँको संस्थाहरू धेरै संस्थाहरू भए सायद 80-90 डिफरेन्ट संस्थाहरू छन् तपाईँको यो भुटी हो नेवारीहरूको भुटी भयो तपाईँको गुरुङहरूको तमु समाज लिम्बूहरूको किरात समाजहरू धेरै त्यस्तो अनि ठाउँ ठाउँको नि जस्तै अब बागलुङ समाज भयो झापाली समाज भयो यता तराई समाज के थुप्रो छ तपाईँको उनीहरूले चाहिँ आफ्नो आफ्नो काम गर्छ पहिला चाहिँ अब एउटा दुइटा थियो भेटघाट पनि भइरहन्थ्यो त अहिले चाहिँ सबै धेरैवटा संस्था भएर नि अहिले मलाई चाहिँ के लाग्छ भने पहिलाको सम्झिन्छु कि पहिला नेपाली नभेट्दा कस्तो गाह्रो भन्थ्यो अहिले चाहिँ यहाँ नेपालमा बसे जस्तो लाग्छ यहाँ धेरै जस्तो अब मेरो उमेरकै मान्छे भनौँ न अभिभावकहरू धेरै आइरहन्छ नि यहाँ नि यहाँदेखि क्याम्सी भन्ने ठाउँ चाहिँ निकै नजिकै छ कोही बेला मर्निङमा यसो जाँदाखेरि सब नेपालीहरू त्यहाँ तपाईँको अभिभावकहरू नै झन्डै 35-40 हुन्छ नि क्या घाम थापेर गफ गरिरहेको हुन्छ अनि म पनि गफसप गर्छु
0: अस्ट्रेलियालीहरूसँग नेपालीहरूको घुलमिल सामाजिक सम्बन्ध चाहिँ कस्तो पाइन्छ अहिले
1: पहिला कम नेपाली हुँदा चाहिँ धेरै सम्बन्ध थियो
0: ए हजुर
1: नेपाली अस्ट्रेलिया एसोसिएसन भनेपछि अब यहाँ चाहिँ कतिजना अस्ट्रेलियनहरूलाई चाहिँ म नेपाली पनि सिकाउँथेँ काठमाडौँ जाने नेपाली नबस्ते कस्तो छ यताउति सिकाउँथ्यो है अब अहिले चाहिँ तपाईँको आफ्नै नेपालीहरूको धेरै समूह भएकोले गर्दाखेरि पहिला जस्तो सम्पर्क थियो नि अहिले अलिक कम भयो जस्तो लाग्छ मलाई र पनि अहिले चाहिँ के छ भने नेपालीहरू धेरै भयो अहिले अस्ट्रेलियनहरूसँग अब नेपालीहरू केटाकेटीहरू छ नि उनीहरूले चाहिँ स्कुलमा यताउति उनीहरूले कतिवटा नेपालीहरूले अस्ट्रेलियनहरू पनि बिहा गरेको छ अहिले नि गर्दाखेरि तिनीहरूको सम्बन्ध अझै त्यो हिसाबले चाहिँ अलिक बढी नै भएको छ हाम्रो जस्तो चाहिँ नेपाली भएर बस्ने चाहिँ नि पहिला नै राम्रो थियो जस्तो लाग्छ।
0: अब अहिलेको समयसम्म आउँदा नेपालीहरूले त्यहाँ गरेको प्रगति चाहिँ कस्तो छ कुन कुन क्षेत्रमा छन् कस्तो कस्तो अवस्थामा पुगेका छन्
1: अहिले चाहिँ बडा धेरै खुसी लाग्छ यहाँ कतिजना भेटघाट हुन्छ धेरै जस्तो बिजनेस गर्नेहरू तपाईँको नाम सुन्नु भएको होला सेस भले भन्ने मेलबोर्नमा नि अहिले 200 रिसेस मान्छेमा उहाँको नाम पनि आउँछ त्यस्तोहरू अरू पनि छ नि कतिजना नि धेरै सफलतापूर्वक काम गरिरहनु भएको छ धेरै जस्तो नेपालीहरू चाहिँ धेरै जस्तो एजुकेटेड अब चाहिँ यहाँ आएर पढ्छ यता उनीहरू नै यहाँ पिया लिन्छ नि एजुकेसनमा पनि धेरै एडभान्स राम्रो गरिरहेको छ तर पहिला आउँदाखेरि चाहिँ उनीहरूले चाहिँ दुःख त गर्नै पर्छ तपाईँ पनि स्टुडेन्टलाई पनि धेरैले दुःख गरिरहेको थियो तर दुःख गरेको फल चाहिँ अहिले धेरैले पाइरहेको छ पहिला आउने स्टुडेन्टहरू पनि के छ कि अब धेरै महँगाई बढ्यो अहिले धेरै जस्तो सिडनीमा चाहिँ स्टुडेन्टलाई धेरै गाह्रो छ अहिलेलाई नि यो घरको रेन्ट दिनु पर्यो तपाईँको स्कुलको फी दिनु पर्यो सबै महँगो छ अनि अब काम गर्दा पनि एक ठाउँ होइन 2-3 ठाउँ काम गर्नु पर्यो त्यसो गर्दा धेरै दुःख गरिरहेको छ पहिला गर्नेहरूले पनि धेरै सुख पाइरहेको छ अहिले बडा खुसी लाग्छ पहिला धेरै जस्तो अब मेरै थियो मैले याकिनेटी नेपाली रेस्टुरेन्ट खोल्दाखेरि नि कतिजना काम दिनेहरू थिएँ नि मैले किचनमा काम गर्ने बाहिर त्यो वेटरको काम गर्ने अहिले उनीहरू कतिजना तपाईँको नि इन्जिनियर भइसक्यो कति पिएचडी गरिसक्यो कतिले तपाईँ धेरै पैसा कमाइसक्यो तिनीहरू सबलाई भेट्दाखेरि बडा खुसी लाग्छ।
0: डाक्टर साहब, अब अस्ट्रेलियामा यहाँ वैज्ञानिकका रूपमा रहनुभयो, अहिले अब निवृत्त जीवन छ है। अब अस्ट्रेलियामा काम गर्दा रहँदा बस्दा जीवनमा सन्तोष लागेका सन्तुष्टिदायक कुराहरू चाहिँ के चाहिँ होला भन्ने लाग्छ?
1: पहिला म यहाँ आउँदाखेरि चाहिँ हुन त सबैले त्यसै भन्छन् है, म चाहिँ यहाँ दुई तिन वर्ष बसेर पैसा अलिक कमाइसकेपछि अथवा क्या हो रिटायर लाइफ चाहिँ नेपालमै बिताउने इच्छा थियो मेरो नि। अहिले कोसिस पनि गरेको हो, तपाईँको म 2002 चाहिँ रिटायर भएँ। अनि म काठमाडौँमा गएर तिन चार महिना बसे पनि तपाईँको घर पनि किन्नलाई तयारी भएको, तर अलिकति अब यहाँ बस्ने बानी भएर हो कि अलिक गाह्रो पर्ने रहेछ। उहाँ पहिला समय चाहिँ अब अलिक राम्रो भएपछि काठमाडौँ फर्किनु पर्ला भन्ने नि, नेपालै फर्किनु पर्ला भन्ने, तर त्यो राम्रो हुने दिन कहिले पनि आएन क्या हो।
0: अब वैज्ञानिकका रूपमा रहेर रिटायर हुनुभएको पनि अब 20 वर्ष नै भयो, कस्तो जीवन चाहिँ अलि सुखद हो, सफल जीवन चाहिँ के हो, कस्तो जीवन चाहिँ सन्तोषप्रद हो भन्ने लाग्छ यहाँलाई? यहाँको लामो अनुभवबाट केही बताइदिनुहोस् न।
1: सन्तोष छ मान्छेलाई चाहिँ जहाँ गए पनि जस्तो सुकै बसे पनि सेटिस्फ्याक्सन भन्ने चाहिँ एकदम महत्त्वपूर्ण रहेछ क्या हो। अहिले चाहिँ मलाई धेरै सन्तोष छ भनौँ न, अब यहाँ 50-60 वर्ष बस्नु पर्यो, अब यो बिचमा कहिले ढाँट्नु परेन, छल कपट गर्नु परेन है, घुस खानु परेन, त्यो सबै गर्दाखेरि नि धेरै खुसी लाग्छ क्या हो। कुनै पाप गर्नु परेन भनौँ न, त्यसले गर्दा अहिले एकदमै सन्तुष्ट छु। छोराछोरी दुइटा छोरा छन् है, तर राम्रो राम्रो काम गरिरहेको छ। छोराले आमाबाउको आश पनि गरेको हुँदैन, आमाबाउले छोराछोरीको आश गरेको पनि हुँदैन। अब यहाँ चाहिँ तपाईँको त्यसले गर्दाखेरि यहाँ बसाइ चाहिँ अहिले सन्तोषपूर्णै छ, तर यहाँ बसे पनि नेपालमा चाहिँ कसरी उन्नति होला भने म जहिले पनि तपाईँको टाइम मेरो पासै त्यही हुन्छ, युट्युबमा नेपालको सबै न्युजहरू हेरिबस्छु राम्रो।
0: अब अन्ततिर आएका छौँ, त्यहाँका थुप्रै नेपालीहरूले भन्ने गर्दछन् अहिले त म यहाँ भए पनि नेपालमै छु जस्तो लाग्छ, यहाँले पनि अघि भन्नुभयो है, त्यहाँ चाहिँ नेपालीहरूका सांस्कृतिक धार्मिक गतिविधिहरू चाडपर्वहरूमा कतिको संलग्न हुन पाउनु भएको छ? 51-52 वर्ष अघिको अवस्थालाई सम्झँदा र अहिले नेपालीहरूका बिचमा आफूले पाउँदा चाहिँ कस्तो अनुभव हुन्छ?
1: प्रायः म विकेन्डमा भनौँ न कतिवटा प्रोग्राम हुन्छ नेपालीहरूको, एभ्री विकेन्डमा एउटा प्रोग्राम भइबस्छ। धेरै जस्तो नेपाली प्रोग्राम, तपाईँको नेपाली गीतहरू, नेपाली डान्सहरू, कल्चरल सो गरिरहेको हुन्छ कि अहिले, त्यसले गर्दाखेरि धेरै राम्रो भइरहेको छ। जस्तै म धेरै ठाउँमा कविहरूलाई भेट्छु, कतिलाई भन्छु म तपाईँहरू यहाँ आउनु भएको छ, कतिजना त वर्ष दिनै बसेर गएर फेरि फर्केर आउनुहुन्छ क्या हो। उहाँहरूले यहाँ देख्नु भएको छ नि, यहाँ 5-10 वर्षमा सायद नेपाल पनि राम्रो हुन्छ कि जस्तो लाग्छ, मलाई आशा छ।
0: नेपाली समाजका संगठनहरू प्रति, नेपालीहरूको भेलाका प्रति चाहिँ त्यहाँका राजनीतिक व्यक्तित्वहरूको पनि ध्यान आकर्षण भएको छ, संलग्न हुने गर्नुहुन्छ भन्ने सुनिन्छ, यहाँले त्यस्तो के भन्नु भएको छ?
1: प्रोग्राम हुन्छ नि, प्रोग्राम हुँदाखेरि चाहिँ यहाँको काउन्सिलको काउन्सिलरहरू, जस्तो यहाँको स्टेट छ नि काउन्सिलको मेम्बरहरू, इभन चाहिँ यहाँको प्रिमियरहरू धेरै आएर नि भाग लिनुहुन्छ, किनभने उहाँले कति गभर्मेन्ट पैसा पनि नि कतिवटा समाजलाई दिइरहे पोलिटिसियनहरूले नि, धेरै इम्प्रेसन राम्रो छ आफ्नो नेपालीहरूको यहाँ।
0: हजुर डाक्टर साहब, अब अन्तमा यो कार्यक्रमलाई केही साङ्गीतिक पनि बनाउने प्रयास छ, अब अन्तमा जाँदा जाँदै एउटा गीत सम्झिदिनुहोस् न, यहाँलाई मन परेको, धेरै सुन्नु भएको अथवा प्रेरणास्पद लाग्ने त्यस्तो कुनै एउटा गीत सम्झिदिनुहोस् न, अनि हामी त्यससँगै बिदा हुन्छौँ।
1: नेपाली गीतहरू तपाईँको डान्सहरू कतिवटा यो तपाईँको युट्युब हो, यो फेसबुक धेरै सजिलो छ, त्यो सुनिरहन्छौँ हामी, राम्रो छ।
0: हस् त, समय दिनुभयो, स्वदेश र अस्ट्रेलियाको आफ्नो लामो अनुभव बताइदिनु भयो, यहाँप्रति आभार प्रकट गर्दछु।
1: तपाईँलाई पनि धन्यवाद एकदमै।

आजको कार्यक्रममा प्रस्तुत गर्यौं 52 वर्ष अघि अस्ट्रेलियामा वैज्ञानिकका रूपमा पुग्नुभएका डाक्टर नारायण प्रधानसँगको अन्तरङ्ग कुराकानी। कार्यक्रम कस्तो रह्यो? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, यो गीतसँगै प्राविधिक सहकर्मी मोहम्मद असलमका साथै विशेष सहयोगका लागि सहकर्मी भुवन आचार्यप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 11 बजेसम्म सुनाउनेछौ पुराना आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ तारा थापाको स्वरमा, नारायण बाबु आचार्यको रचना, दीपक जङ्गमको संगीतमा।

पुराना आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ सत्यनारायण राज भण्डारीको स्वरमा कृष्ण हरि बरालको रचना द्वारिका लाल जोशीको संगीतमा।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो
1: यो बाबुको। मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौन मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट विद्युत थपिने उल्लेख गरिएको छ। निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्ने र निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने लक्ष्य लिएको छ। यस्तै लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 900 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य समेत लिइएको छ। जल विद्युत विकासले राष्ट्रिय आवश्यकता मात्र नभई क्षेत्रीय अर्थतन्त्रको विकासलाई समेत तीव्रता दिन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। सरकारले जलविद्युत आयोजनाको रोयल्टी हिस्सा बाँडफाँडको आधार तथा ढाँचाका बारेमा सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न गराउन आग्रह गरेको छ। विद्युत विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रूपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको हो। विभागले भौगोलिक अवस्थितिको भार 50%, प्रभावित क्षेत्रको क्षेत्रफलको भार 25% र प्रभावित क्षेत्रको जनसङ्ख्याको भार 25% बराबर तय गरिएको जनाएको छ। यस्तै भौगोलिक अवस्थितिमा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र आयोजना वरपरको उपल्लो र तल्लो तटीय क्षेत्रका रूपमा निर्धारण गरिएको छ। सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ। नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना, नेपाल क्लिन एयर एन्ड प्रोस्पेरिटी प्रोजेक्ट एनक्याप आगामी आर्थिक वर्ष 2083-84 कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्धनका लागि करिब 8,71 करोड बराबरको परियोजना सञ्चालन गर्ने तयारी थालिएको हो। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक आयोजना प्रभावित भएका छन्। सडक डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालु आर्थिक वर्षको पुँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। काभ्रे प्लानचोकको नमोबुद्ध नगरपालिका बुच्चाकोट क्षेत्रमा हिजो भएको बस दुर्घटनाका मृतक 8 जनाको शनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लानचोकले जनाएको छ। मृतकहरूमा काभ्रे प्लानचोकको रोसी गाउँपालिका वडा नम्बर 6 का 45 वर्षीय मेघबहादुर तामाङ, 34 वर्षीय फुलमाया तामाङ र 75 वर्षीय इन्द्रबहादुर तामाङ र रोसी गाउँपालिका 8 की 60 वर्षीय प्यारी माया तामाङको दुर्घटनामा मृत्यु भएको छ। यस्तै दुर्घटनामा दैलेख निवासी 30 वर्षीय बम बहादुर भण्डारी, सिन्धुपाल्चोकको घ्याङलेक गाउँपालिका वडा नम्बर 4 का 22 वर्षीय सुमी तामाङ, रोसी गाउँपालिका 6 का 55 वर्षीय राजु तामाङ र रोसी गाउँपालिका वडा नम्बर 7 का 60 वर्षीय माया तामाङको मृत्यु भएको छ। यसैबीच नेपाल प्रहरीले काभ्रे प्लान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको संरक्षण, मर्मत तथा पुननिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारी बीचमा झापाको बिर्ता मोडमा संयुक्त समीक्षा सम्पन्न भएको छ। नापी विभाग सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवर्धन बिनाको समृद्धि अपुरो हुने बताउनु भएको छ। गोर्खापत्र संस्थानद्वारा आज काठमाडौँमा आयोजित मधुपर्क सम्मान 2083 कार्यक्रममा उहाँले मुलुकको भौगोलिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो। हुम्ला सीमा विवादका कारण 3 दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। रानी सैन पीडित सङ्घर्ष समितिले मानवीय संवेदनशीलता र यात्रुहरूको समस्यालाई मध्यनजर गर्दै सडक अवरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो। धुलाचौरमा जनप्रतिनिधि, प्रशासन र सरकारवालाको उपस्थितिमा बसेको सङ्घर्ष समिति बैठकले राजमार्ग बन्द हुँदा हुम्ला सहित कर्णाली क्षेत्रका नागरिकको दैनिक जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै सडक खुल्ला गर्ने निर्णय गरेको जनाएको छ। र यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम रहेको जनाएको छ। मनसुनबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने भन्दै महानगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकारी योजना समेत स्वीकृत गरेको छ। बागमती विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्दै वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा देखिएको काठमाडौँ महानगरपालिकाका विपद व्यवस्थापन विभाग प्रमुख अनिरुद्र नेपालले बताउनुभयो। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी केदार भट्ट अनि उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

मध्ये हरेकको दिमागमा करोडौं डलरको विचार भरिएको छ। तर समस्या यो हो कि प्राय मानिसहरूलाई यो विचारलाई करोडौं डलरमा कसरी बदल्ने भन्ने थाहा छैन। यसै आदर्श विचारसँगै आज पनि सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा यही समयको सदुपयोग गर्दै प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा स्वागत गर्छु यहाँहरूलाई। हरेक शुक्रबार बेलुका 8-10 बजे हामी आउने गर्छौं र साथमा हाम्रो मानवीय मूल्यका कुरा हुने गर्छन्। जीवनलाई उत्प्रेरणा प्रदान गर्ने प्रेरणादायी सन्दर्भ सामग्री प्रस्तुत गर्छौं। काम लाग्ने र सकारात्मक ऊर्जा प्रदान गर्ने विषयको चर्चा गर्छौं हामी। यही क्रममा आज पनि छौं। सहकर्मी दुर्गा अधिकारीले एउटा प्रेरणादायी कथा सुनाउनुहुन्छ जसमा महत्त्वपूर्ण शिक्षा सन्देश रहेको हुन्छ। अनि सहकर्मी रमा ढुङ्गानाले हाम्रो व्यक्तित्व विकासमा हामीले कसरी ध्यान दिन सक्छौं भन्ने सन्दर्भमा केन्द्रित रहेर महत्त्वपूर्ण जानकारी सहित चर्चा गर्नुहुनेछ। अनि एउटा प्रेरणादायी गीत पनि साथमै रहनेछ। हामी मात्रै करिब 15 मिनट समय अवधिभित्र रहन्छौँ, यसर्थ छोटो समय अवधिभर हामी सँगै बसौँ र सार्थक समय सदुपयोग भएको महसुस गरौँ भन्ने अनुरोधसँगै अब आज प्रस्तुत गीतको प्रथम अंश सुनौ। आज हामी प्रमोद खरेलको स्वर सुन्छौँ, रमेश क्षितिजको गीत रचना तथा सन्तोष श्रेष्ठको सङ्गीत।

0: बाँकी अंश प्रस्तुति केही बेर पछि हामी सुन्नेछौँ। प्रस्तुति आदर्श जीवनमा छौँ अहिले हामी। सहकर्मी दुर्गा अधिकारीले अब एउटा प्रेरणादायी कथा सुनाउनुहुन्छ। यो प्रेरणादायी कथाले पक्कै पनि महत्त्वपूर्ण शिक्षा प्रेरणा प्रदान गर्नेछ।
1: एउटा घरको बालकोनीमा एकजना 80 वर्षका वृद्ध 45 वर्षको आफ्नो छोरासँगै बसिरहेका थिए। उसका छोराको गिन्ती सहरका गण्य मान्य विद्वानसँग हुन्थ्यो। त्यति बेला छोरो भने पत्रिका पढिरहेको थियो। त्यही बेला झ्यालमा एउटा काग आएर बस्यो। वृद्धले छोरासँग सोधे, त्यो के हो? छोराले उत्तर दियो, काग हो। केही समयपछि वृद्धले फेरि सोधे, त्यो के हो? छोराले फेरि भन्यो, भर्खरै बताइसके त काग हो भनेर। केही समयपछि वृद्धले तेस्रो पटक सोधे, झ्यालमा के बसेको? यसपटक छोराले अलि झ्याउ मान्यो र हकारेको शैलीमा भन्यो, त्यो काग हो काग। वृद्धले केही बेर पछि फेरि चौथो पटक सोधे, त्यो के हो? छोराले वृद्ध बुबालाई हकार्दै भन्यो, तपाईँ मसँग बारम्बार एउटै प्रश्न किन सोध्दै हुनुहुन्छ? चार पटक बताइसके यो काग हो भनेर, तपाईँलाई यति पनि थाहा छैन? देख्नुहुन्न, म पत्रिका पढिरहेको छु। वृद्ध उठेर बिस्तारै आफ्नो कोठामा गए र एउटा पुरानो डायरी लिएर आए। त्यसको एक पन्ना खोलेर छोरालाई पढ्न दिए। त्यस पन्नामा लेखिएको थियो, आज मेरो 3 वर्षको छोरो काखमा बसेको थियो। त्यही बेला झ्यालमा एउटा काग आएर बस्यो। त्यसलाई देखेर उसले मसँग 23 पटकसम्म सोध्यो, बाबा, ए बाबा, त्यो के हो? मैले उसलाई 23 पटकसम्म त्यो काग हो भनेर बताएँ। हरेक पटक ऊ एउटै प्रश्न सोध्थ्यो र हरेक पटक मैले माया गर्दै उसलाई उत्तर दिन्थे। मानिसको जवानीपछि बुढेसकाल पनि आउँछ भन्ने कुरा कहिल्यै हामीले भुल्नु हुँदैन।
0: सहकर्मी दुर्गा अधिकारीले छोटो भए पनि महत्त्वपूर्ण शिक्षा प्रेरणा प्रदान गर्ने कथा सुनाउनु भयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार बेलुका 8-10 बजे प्रसारण हुने प्रस्तुति आदर्श जीवनमा अहिले हामी छौँ र प्रस्तुति सञ्चालन भूमिकामा म नवीन दाहाल रहेको छु। अब आज प्रस्तुत गीतको अर्को अंश अन्तरा प्रस्तुति सुन्ने बेला भएको छ। आज हामी प्रमोद खरेलको स्वर सुनिरहेका छौँ रमेश क्षितिजको गीत रचना अनि सन्तोष श्रेष्ठको सङ्गीतमा।

0: आदर्श जीवन मार्फत हामी हाम्रो व्यक्तित्वका बारेमा महत्त्वपूर्ण जानकारी, चर्चा, उपयोगी सुझाव प्रदान गरिरहेका छौँ। एउटा सफल व्यक्तिका लागि व्यक्तित्वले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। अर्थात् हरेक व्यक्तिले आफ्नो व्यक्तित्वप्रति सचेत भएमा सफलताका निम्ति निकै सहयोग पुग्छ। यसर्थ आज पनि यही सन्दर्भ सहित सहकर्मी रमा ढुङ्गाना हुनुहुन्छ।
1: राम्रो देखिनु तथा राम्रो बनेर हिँड्नु हर कोहीलाई मन लाग्छ। जो व्यक्तिले नमिलेको कपडा, मैलो फोहोर कपडा लगाउँछ, उसका वरिपरि रहेका व्यक्तिहरूमा त्यसले एकदमै नराम्रो असर पार्न सक्दछ। राम्रो प्रस्तुति प्राकृतिक रूपमा आफै बनिँदैन, यसलाई बनाउन सकिन्छ। राम्रो रूपमा अरूका अघि प्रस्तुत हुनका लागि पहिरनले एकदमै महत्त्वपूर्ण भूमिका खेल्दछ। पहिरन लगाउँदा तपाईँको खर्चले धान्न नसक्ने पहिरन लगाउनु पर्छ भन्ने छैन। महँगो कपडा लगाउनु भन्दा सस्तै भए पनि आकर्षक कपडा लगाएमा अझ अरूमा प्रस्तुत हुन एकदमै सजिलो हुन्छ। अरूले लगाएको देखेर त्यत्तिकै आफूले सक्छु भनेर अरूको लैलैमा लागेर कपडा पहिरन लगाउँदा आफूलाई नसुहाउने, घुलमेल हुन नसकिने पनि हुन सक्दछ। तपाईँले आफ्नो कपडाको ढाँचा तथा रहन सहन तथा खानपानमा विशेष ध्यान दिनु पर्दछ। तसर्थ हामीले जहिले पनि अरूको आँखाको स्वादको लागि कपडा पहिरिन्छौँ, आफ्नो स्वादको लागि पनि बिल्कुलै होइन। यसै गरी व्यक्तित्व विकासका लागि शारीरिक व्यायामले पनि एकदमै महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ। तपाईँले प्रयोग गर्ने भाषा, शारीरिक हाउभाव र व्यवहारहरू बाहेक अरूलाई बाहिर हेर्दा राम्रो लाग्ने गरी प्रस्तुत गर्नु पर्दछ, किनकि पहिला मान्छेले भित्र भन्दा पनि बाहिर छिटो देख्छ।
0: व्यक्तित्व विकासका सन्दर्भमा महत्त्वपूर्ण सुझाव, जानकारी युक्त चर्चा सहित हुनुहुन्थ्यो सहकर्मी रमा ढुङ्गाना। अब भने समय संकेततिर ध्यानाकर्षण भएको छ। आगामी शुक्रबार बेलुका 8:30 बजेसम्म छुट्टिँदै गर्दा आज पनि अनुरोध गर्छु कि यो जीवन हाम्रो लागि त छँदैछ, आफ्ना र आफन्तका लागि पनि छँदैछ, त्यो भन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी हुन सकोस्, उपयोगी बन्न सकोस्, यही शुभ भावना शुभकामना सँगै नवीन दाहाल बिदा भए। नमस्कार।

0: जीवन यात्राबाट प्राविधिक मित्र द्वय सुरेन्द्र पौडेल मिनरुवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको कार्यक्रम जीवन यात्रामा हामी व्यक्तिका संघर्ष सँगै सफलताका बारेमा पनि कुराकानी गर्दछौ। कार्यक्रम जीवन यात्राको आजको अङ्कमा हामी एकजना चर्चित एवं वरिष्ठ न्युरो सर्जन डाक्टर बसन्त पन्तसँग कुराकानी गर्दैछौ। डाक्टर पन्तको जन्म नेपालको एक शिक्षित परिवारमा भएको हो। उहाँले आफ्नो प्रारम्भिक शिक्षा नेपालबाट नै पूरा गर्नुभयो भने चिकित्सा शिक्षामा उहाँले विदेशबाट समेत शिक्षा ज्ञान हासिल गर्नुभएको छ। डाक्टर पन्तलाई नेपालको न्युरो सर्जन क्षेत्रको नेतृत्वकर्ता व्यक्तिका रूपमा पनि हेर्ने गरिन्छ। अब हामी उहाँसँग उहाँका जीवनका भोगाईहरू, केही व्यक्तिगत प्रसङ्ग र चिकित्सा यात्राको बारेमा कुराकानी गर्नेछौ। सर्वप्रथम कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ
1: डाक्टर साहब। उषाजी,
0: अघि नै मैले भने यहाँ चाहिने अब काठमाडौँमै जन्मिनु भएको, कुन ठाउँमा जन्मनु भएको डाक्टर साहब? यहाँ
1: म जन्मेको नयाँ बजारमा हो।
0: अनि यहाँले चाहिने स्कुलको शिक्षा चाहिँ कहाँबाट हासिल गर्नु?
1: अब मेरो स्कुलको शिक्षा अलिकति लामो कम्प्लिकेटेड छ। पहिला चाहिँ मैले शान्ति विद्यालयको एरिया लाइन चौर पढेँ, त्यसपछि म 3 वर्ष जति फेरि जापानमा गएर पढेँ बच्चामै, स्कुलिङ पेरो त्यहाँ पनि भयो। तर मैले अब एसएलसी र फाइनल पार्ट भनौँ 3 वर्ष मैले गण्डकी बोर्डिङ स्कुल
0: पोखराबाट
1: चाहिँ अनि एसएलसी पास गरे हो।
0: बुवाको कामको सिलसिलामा सरुवा भएर हो कि हजुर यसरी काठमाडौँ?
1: म अलिकति के भन्ने चाहिने भन्दा बढ्दा एक्टिभ थिएँ जस्तो लाग्छ। अनि त्यसपछि अब होस्टेलले पठाउनु पर्यो भने
0: केटाकेटीमा उदण्ड हुन्छ नि त।
1: हो, उदण्ड भन्दा बिगार त गरिदिन्थे, तर अब पढाइ भन्दा नि अरू चिजमा धेरै धेरै चिजमा इन्ट्रेस्ट थियो मेरो।
0: एसएलसी पास गरेपछि आइएससी चाहिँ आएर?
1: आइएससी पढिनँ मैले, मैले हेल्थ असिस्टेन्ट पढेँ, त्यो चाहिँ महाराजगञ्जमा टिचिङ हस्पिटलमा
0: एचए
1: पढेँ। अनि एचए पछि चाहिँ मैले 3 वर्ष चाहिँ 1.5 वर्ष कालीकोटको चिल्खा भन्ने ठाउँमा र बैतडीमा काम गरेँ। अनि त्यसपछि चाहिँ एमबिबिएस फेरि मैले चाहिँ त्यही टिचिङ हस्पिटलबाटै गरे हो एमबिबिएस पढाइ चाहिँ।
0: बाल्यकालमा चाहिँ के भन्छ जस्तो लाग्थ्यो त आफू?
1: अब हरेक टिनेजरको जस्तै त्यो हरेक हप्ता हप्तामै मेरो चाहिँ आइडियाहरू फेरिरहेको हुन्थ्यो। मलाई डक्टर भन्ने चिजसँग खासै धेरै ठुलो लगाव चाहिँ त्यो बेला थिएन, तर मेरो बुवा चाहिँ एकदमै डिटरमाइन्ड हुनुहुन्थ्यो, तिमीले डक्टरै पढ भन्नु जहिले पनि उहाँले त्यही मात्र भनिराख्नुहुन्थ्यो। अनि जब हेल्थ असिस्टेन्ट भएर मैले काम गरेँ नि गाउँमा, अनि त्यहाँ चाहिँ रियल्ली डाक्टरको के रहेछ त साँच्चीकै त्यहाँ चाहिँ डाक्टरको चाहिँ कति आवश्यकता रहेछ र डाक्टरको इम्पोर्टेन्स के रहेछ सबै त्यहाँ देखियो नि। त्यसपछि अनि मैले बुवाले भने ठिकै छ म यसैमा जान्छु भन। अनि एक्चुली हेल्थ असिस्टेन्टको काम पछि मात्रै म यो फिल्डमा चाहिँ एकदमै इन्ट्रेस्टेड भएको हो।
0: अनि यहाँले चाहिँ यो पनि डक्टरमा पनि यहाँले चाहिँ किन यो
1: न्युरोसर्जन
0: न्युरोसर्जनकै रूपमा चाहिँ यहाँ आबद्ध हुनुभयो त?
1: अब न्युरोसर्जरीको त्यो बेलामा नेपालमा एकदमै ठुलो खाँचो थियो। नेपालमा पहिला डक्टर डिएन गङ्गोलले चाहिँ नेपालमा न्युरोसर्जरी सुरु गरिदिनु भएको हो होइन पिरसमा, त्यसपछि डक्टर उपेन्द्र देवकोटा आएर त्यसलाई सम्हाल्नु भएको हो। त्यसले गर्दा अब एकदमै कमी थियो र हाम्रै परिवारहरूमा पनि कति मान्छेहरूलाई न्युरोसर्जिकल प्रोग्राम उपचार चाहियो भने विदेश जानुपर्ने स्थिति थियो। अनि यो चाहिँ एकदम निड छ भन्ने बुझेँ मैले र त्यसपछि नै म यसमा लागेँ हो।
0: डाक्टर उपेन्द्र देवकोटाको पनि मैले अन्तर्वार्ता लिएको थिएँ है, उहाँ पनि आउनु भएको थियो, पछि उहाँ स्वर्गीय हुनुभयो, त्यसपछि हामीले त्यो उहाँको त्यो रेकर्ड पनि बजाइदिएका थियौँ है। अनि डाक्टर उपेन्द्र देवकोटा पनि अब नेपालमा चाहिँ न्युरोसर्जनको रूपमा निकै अगाडि हुनुहुन्थ्यो है। यहाँ अहिले असाध्यै व्यस्त हुनुहुन्छ होला यहाँ त है?
1: अब व्यस्त त छु, तर मेरो एउटा अब हामी पछि पनि कुरा गरौँला, मैले आफ्नो कार्यकालमा धेरै मान्छे लाई ट्रेन गरेको छु, त्यसले गर्दाखेरि अहिले मसँग मात्रै काम गर्ने 11 जना न्युरो सर्जन हुनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ ठिक छ, मैले लिजर टाइम पनि मैले चाहिँ मसँग छ।
0: डाक्टर साहब यहाँसम्म आइपुग्दाखेरि 35 वर्ष त भइसक्यो स्वास्थ्य सेवाको क्षेत्रमा यहाँले काम गर्नुभएको त?
1: हजुर, स्वास्थ्य क्षेत्रमा त त्योभन्दा नि बढ्दा भयो, तर अब न्युरो साइन्समा न्युरोलोजीमा न्युरो सर्जरीमा छिरेको चाहिँ म 1990 नै हो। त्यसले गर्दाखेरि 35 वर्ष भयो।
0: सङ्घर्ष निकै गर्नु पर्यो है?
1: एकदमै एकदमै।
0: त्यस्ता अविस्मरणीय छेड्छन् कुनै?
1: होइन, अब सबभन्दा ठुलो अप्ठ्यारोपन त मैले पढेर आएपछि म यहाँ नेपालमा चाहिँ मलाई जम्नलाई गाह्रो भयो भनौँ, यहाँ इस्टाब्लिस हुनलाई नै मलाई धेरै गाह्रो भएको थियो। सामान थिएन मसँग, त्यसले गर्दाखेरि चाहिँ कति सामानहरू चाहिँ मैले चाहिँ यहाँको सुनार कहाँ गएर चाहिँ त्यो फलामहरू लिएर गएर कामी कहाँ गएर सुनार कहाँ गएर बनाएर त्यस्तो डिजाइन गरेर पनि सुरु गरे हौ मैले। अहिले चाहिँ हामी अब राम्रै छ भनौँ, अहिले हामी सेट छौँ, राम्रैसँग सेट छौँ।
0: अनि डाक्टर साहब यहाँलाई गीत सङ्गीतमा कतिको रुचि छ?

0: ठिकै भयो, मैले धेरै त सुन्दिनँ, ठिकै छ मेरो। अब गाउनेमा त मेरो कामै छैन, मेरो गाउने नाच्ने मेरो काम छैन।
1: गीत सुन्नुहुन्छ कहिले कहिले?
0: सुन्छु।
1: कसको स्वर मनपर्छ यहाँलाई?
0: अब मलाई सबभन्दा धेरै मनपर्छ नारायण गोपाल।
1: जति पनि डाक्टर साहबहरू यहाँ मैले अन्तर्वार्ता लिए, सबले नारायण गोपालको स्वर मन पर्यो भन्नुहुन्छ कि?
0: हजुर,
1: हुन पनि त्यस्तै छ स्वर, असाध्यै कालजयी छ उहाँको स्वर है। हस्, हामी अब एउटा रेडियो नेपालबाट नारायण गोपालको स्वरमा हाम्रो डाक्टर बसन्त पन्तले मन पराउनु भएको एउटा मिठो गीत बजाउँछौँ।

0: रेडियो नेपालबाट अहिले यहाँहरू जीवनयात्रा कार्यक्रम सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु वरिष्ठ न्युरोसर्जन डाक्टर बसन्त पन्तसँग। हाम्रो प्रसारण एफएम 98.1 से 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू गर्नेछौँ। यहाँको पारिवारिक अवस्था कस्तो छ, को को हुनुहुन्छ परिवारमा?
1: अब मेरो बुवा र मुवा दुवैजना बितिसक्नु भयो। मेरो बुवा चाहिँ गोपालराज पन्त, उहाँ चाहिँ यो रेडियो नेपालसँग एकदमै सम्बन्धित हुनुहुन्थ्यो। उहाँले चाहिँ प्रहरी कार्यक्रम रेडियो नेपालमा सुरु गर्नुभएको, सुरु नै उहाँले गर्नुभयो। त्यो क्रममा चाहिँ म धेरै रेडियो नेपाल बुवासँग आउने पनि गरेका थिएँ। त्यसले गर्दाखेरि आज अब धेरै वर्षपछि फेरि त्यो एउटा फ्ल्यासब्याक जस्तो भइरहेछ भनौँ न। मेरो आफ्नो इमिडिएट परिवारमा मेरो मिसेस, म अनि 3 बच्चाहरू छन्, 2 छोरा एउटा छोरी।
0: डाक्टर साहबले विवाह चाहिँ माघे विवाह गर्नुभयो कि प्रेम विवाह गर्नुभयो?
1: मेरो प्रेम विवाह हो।
0: रमाइलो डाक्टर साहब, होइन? उहाँ पनि काम गर्नुहुन्छ?
1: उहाँ चाहिँ विजय पन्त हो, ऊ चाहिँ प्रोफेसर हो टियुको, ऊ चाहिँ बायोटेक्नोलोजी भन्छ, टिस्यु कल्चरको एक्सपर्ट हो। उसको मेन काम भनेको चाहिँ सुनगावा अर्किडको, नेपालमा लोप हुन लागेको अर्किडलाई ल्याएर त्यसलाई चाहिँ टिस्यु कल्चरबाट बढाएर फेरि लगेर जङ्गलमा रोप्ने खालका, त्यस्ता खालका चिजहरूमा धेरै टाइम बिताउँछ।
0: यहाँलाई परिवारबाट सहयोग छ डाक्टर?
1: एकदमै छ। परिवारबाट सहयोग भएन भने त काम गर्नै सकिँदैन।
0: हो नि, अनि छोराछोरीहरू ठुलो ठुलो भइसक्यो होला नि?
1: मेरो ठुलो छोरो जुन पन्त, उसले चाहिँ अस्ट्रेलियामा गएर पढ्यो र उसले चाहिँ हस्पिटल म्यानेजमेन्टमा मास्टर गर्यो र अहिले चाहिँ फर्केर आएर अन्नपूर्णमा म्यानेजमेन्ट हेर्छ उसले। अर्को छोरा आकाश अहिले युरोपमा, चेकमा, प्रागमा चाहिँ एमबिबिएस सिधाएर अहिले पिएचडीमा छिरिया छ। उसले चाहिँ मेरै बाटो लियो भनौँ न, न्युरो सर्जरी, न्युरोलोजी यही चिजहरूमा पढिरहेछ, अहिले पिएचडी पनि गरिरहेछ। कान्छी छोरी हो, छोरी चाहिँ अब अहिले कतारमा अमेरिकन युनिभर्सिटीमा पढेर त्यो कम्प्लिट भए अहिले अब अमेरिकामा पढ्दैछ। प्लान चाहिँ हाम्रो 3 बच्चा फर्किने भन्ने प्लान छ।
0: एकदमै आफ्नो देशलाई माया गर्ने, होइन? अनि डाक्टर साहब, त्यो तपाईँको त भनिन्छ नि जस्तो ब्रिटिस लाइफ भन्छ है, जस्तो हामी भन्छौँ नि अमेरिकन डलर, होइन, ब्रिटिस लाइफ, जापानिज वाइफ भन्छन् कि, त्यसै गरेर ब्रिटिसहरूको चाहिँ नि 2 छोरा एउटा छोरी 3 बच्चा छ, एकदम राम्रो भन्दा रहेछन् कि। हजुरको पनि ठ्याक्कै 2 छोरा एउटा छोरी
1: हो? अब हाम्रो 2 छोरा भइसकेपछि अब के गर्ने भन्ने, हामी दुविधामा थियौँ, अर्को पाउने कि नपाउने, किन थर्ड पनि छोरा भयो भने के गर्ने भन्ने थियो। तर अब लक्कीले हामीलाई
0: छोरी त एकदमै चाहिन्छ, जसको छोरी छ उनीहरू त म त भाग्यमानी भन्छु, तर मेरो चाहिँ छैन है डाक्टर साहब, म चाहिँ फेरि एकदमै अभागी भन्छु, मेरो त छोरा मात्रै छन्, तर ठिकै छ छोरा पनि। डाक्टर साहब, तपाईँ फुर्सदको समयमा के गर्नुहुन्छ?
1: अब मेरो हबीहरूमा म ट्रेकिङ धेरै गर्छु, पहिलादेखि नै हो यो मेरो हबी, र साइक्लिङ गर्छु म एकदमै धेरै। हरेक दिन म अफिस पनि साइकलमै आउँछु, साइकलमै जान्छु, अस्पताल आउँदाखेरि पनि पहिलादेखि गर्थेँ। तर यो नेपालको नाकाबन्दी पछि चाहिँ कन्टिन्युस हरेक दिनै, कुनै पनि दिन नछोडिकन, पानी नै परेको छ भने गाडी चढ्छु, होइन भने चाहिँ साइकल नै हो मेरो।
0: हेल्थको लागि राम्रो हो नि,
1: एकदम राम्रो, इन्भाइरोमेन्टको लागि पनि राम्रो, र छिटो पनि पुगिन्छ खास तौरमा, त्यो ट्राफिक जामलाई छल्दै जान पाइन्छ, त्यसले गर्दा छिटो पनि पुग्छु म।
0: त्यसमा पनि तपाईँ सादा जीवन, उच्च विचारको डाक्टर साहब हुनुहुन्छ है?
1: हजुर, थ्याङ्क यू भेरी मच।
0: फेरि हामी एउटा गीत रेडियो नेपालबाट बजाउँछौँ।

0: रेडियो नेपालबाट अहिले यहाँहरू जीवनयात्रा कार्यक्रम सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु वरिष्ठ न्युरो सर्जन डाक्टर बसन्त पन्तसँग। हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषयवस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। डाक्टर साहब, यो नेपालमा न्युरोलोजी र न्युरो सर्जरीको अवस्था कस्तो छ? यस क्षेत्रमा के चुनौतीहरू छन् त डाक्टर साहब?
1: अब न्युरो सर्जरीको अवस्था यो विगत 20-25 वर्षभित्रै एकदमै ठुलो फर्को लिएको छ नेपालले। सबभन्दा ठुलो कुरो त नेपालमा न्युरो सर्जनको संख्या चाहिँ एकदमै बढेर आएको छ र अहिले हाम्रोमा झन्डै 140 जति न्युरो सर्जन छन्। झन्डै मान्छे अब अहिलेको स्थितिमा पुगेको हो कि जस्तो चाहिँ लाग्छ, तर पनि अब त्यो मान्छेहरूको भनौँ न सबै अलिकति ठुलो ठुलो सहरमै केन्द्रित छन्। किन भन्दा न्युरो सर्जरीको काम गर्दाखेरि धेरै खालका उपकरणहरू, धेरै खालका जाँच गर्ने चिज, सिटी भनौँ, एमआरआई भनौँ, माइक्रोस्कोप भनौँ, त्यस्ता खालका चिजहरू चाहिने भएर जहाँ पनि यो सुरु गर्न सकिँदैन। त्यसले गर्दा मैले हेर्दाखेरि यो 20 वर्ष देख्छु म, मैले धेरै ठुलो चेन्ज ल्याएको, धेरै नै राम्रो भएको छ न्युरो सर्जरी।
0: हजुर डाक्टर साहब, एउटा कुरा नि, यो नेपालमा चाहिँ नि न्युरोलोजिकल रोगहरू चाहिँ बढ्दै गएको देखिन्छ है डाक्टर साहब, यसको मुख्य कारण चाहिँ के होला त डाक्टर साहब?
1: होइन, त्यो रोगै बढ्या चाहिँ होइन, त्यसको डिटेक्सन, त्यो चाहिँ जाँच गरेर पत्ता लाग्ने चिज चाहिँ बढेको मात्रै हो, रोगै त बढ्यो जस्तो मलाई लाग्दैन। खालि एउटा चिज एकदम टटकारो रूपमा अहिले बढ्यो, कति रोग त घट्या पनि छ। जस्तो एक्जाम्पलको लागि, पहिला चाहिँ टेपवर्म टाउकोमा गएर चाहिँ, नाम्ले किराको फुल टाउकोमा गएर चाहिँ छारे रोग हुने एकदमै कमन थियो। त्यो चाहिँ पानीको मतलब इन्भाइरोमेन्टको फोहोरपनले, क्लिनलीनेस नभएर, पानी फोहोर भएर, सागपातहरू चाहिँ राम्रोसँग नपखालिएर, यस्तो कारणले हुने गर्थ्यो भने मेरै आफ्नै लाइफ टाइममा विगत 2-3 वर्ष यता, स्पेसल्ली कोभिड पछि भन्छु म यो, किनभने मान्छेहरूले हात धुने र सरसफाई गर्ने चाहिँ कोभिड पछि चाहिँ एकदम बढिया छ के, र पानीको क्वालिटी पनि इम्प्रुभ भएको छ हाम्रो। त्यसले गर्दा त्यो सिस्टी सर्कोसिस अथवा नाम्ले किराको फुल चाहिँ, टेपवर्म चाहिँ टाउकोमा हुने स्वास्थ्यै घट्यो, उल्टो घट्या हो कि त्यो। तर अब बढेको के छ भन्दा सरस्वती हेर्दाखेरि चाहिँ अहिले चाहिँ हेड इन्जुरी भन्छ, टाउकोमा लाग्ने चोट चाहिँ एकदमै धेरै बढेको छ, र त्यसमा पनि मोटरसाइकलको कारणले टाउकोमा चोट लाग्ने कारण चाहिँ सबैभन्दा ठुलो एउटा चाहिँ चुनौती जस्तै भएको छ। अब अहिले नेपाल चाहिँ मोटरसाइकल एरामा छिरा छ भन्छु कि म। त्यो भनेको चाहिँ के भने, अब सस्तो छ, तुरन्त किन्न सकिन्छ, अब यङ मान्छेले पनि यसो नारी मात्र चलायो भने पनि त्यो कुदिहाल्छ। कहिलेकाहीँ त मैले यसलाई मेकानिकल मिस्टेक पनि भन्छु, मोटरसाइकल भनेको बनाउनु त बनाइयो तर ठिक चिज चाहिँ बनाइयो होइन जस्तो लाग्छ, त्यो एमाउन्ट अफ हेड इन्जुरी हेर्दाखेरि। अब हामी मोटरसाइकल पछि गाडीमा मुभ गर्छौँ, त्यो बेला हाम्रोमा चाहिँ गाडीको युग आउला। आज पनि यो चाहिँ ट्याक्स जुन 200-250% हरेक गाडीको हामीले चाहिँ ट्याक्स तिर्छौँ नि किन्न, त्यो चिज नरहने हो भने हामी फेरि मुभ गरिसके हुन्थ्यो गाडीको स्टेजमा। त्यो भनेको मच सेफर हो, मोटरसाइकल चाहिँ अनसेफ हो। त्यो भन्नु अब मोटरसाइकल इम्पोर्टेन्ट छ, जताततै जानु पर्यो, केटी मान्छेहरूले पनि स्कुटर अहिले सबैले चलाउँछन्, त्यसले गर्दाखेरि त्यो मान्छेहरूको मुभमेन्ट बढाएको छ, त्यसले उहाँहरूको चाहिँ जीवनस्तर राम्रो भएको छ भनौँ न। त्यसले गर्दा मोटरसाइकल त चाहिन्छ, तर त्यसको बाई प्रडक्ट चाहिँ धेरै धेरै धेरै हेड इन्जुरी छ अहिले।
0: डाक्टर साहब, यो नेपालमा चाहिँ नि न्युरो सम्बन्धी देखिँदै आएका मुख्य समस्याहरू चाहिँ के छन् डाक्टर साहब? है, ती सबै समस्याहरूको उपचार चाहिँ नेपालमा हुन्छन् कि हुँदैन?
1: अब अहिले मैले भने जस्तै नेपालमा न्युरो सर्जरी, न्युरो रिलेटेड समस्याहरूमा अहिले सबैभन्दा ठुलो भनेको हेड इन्जुरी नै हो। त्यसपछि आएर चाहिँ अरू सबै खालका रोग यहाँ देखिन्छ, त्यसमा अब सेकेन्डमा मैले स्ट्रोकलाई राख्छु होला, किनभने स्ट्रोकको पनि 2 किसिमको स्ट्रोक छ। एउटा चाहिँ रगतको नसा हेमरेज भन्छ, ब्रेन हेमरेज भयो भन्छन् नि, ब्रेन हेमरेजवाला स्ट्रोक एउटा हुन्छ भने रगतको नसा बन्द भएर हुने स्ट्रोक अर्को हुन्छ कि। यो दुइटै स्ट्रोक त्यतिकै छ, तर त्यो भनेको अर्काको देशमा चाहिँ नहुने, हाम्रोमा हुने भन्ने चाहिँ होइन, यो जहाँ पनि भइ नै हाल्छ। अब अरू भनेको ब्रेन ट्युमर भन्नुहोस् अथवा अरू खालका स्पाइनको ट्युमर भन्नुहोस् अथवा ढाडको नसा च्यापिने भन्नुहोस्, घाँटीको नसा च्यापिने भन्नुहोस्, यो चाहिँ हामीले धेरै गर्ने अपरेसनहरू मध्ये पर्छन् यिनीहरू।
0: अनि डाक्टर साहब, यो न्युरो सम्बन्धी रोग र सर्जरीहरू चाहिँ नि अति नै संवेदनशील मानिन्छन् होइन? चिकित्सा क्षेत्रमा न्युरो सर्जरीलाई कसरी हेरिन्छ डाक्टर साहब?
1: अलिकति डेलिकेट हो हाम्रो काम, हामीले चाहिँ ब्रेनलाई काटेर भित्र पस्दाखेरि चाहिँ नर्मल ब्रेनलाई नचलाइकन त्यो बिग्रेको भागलाई मात्र निकाल्नुपर्छ, त्यसो गर्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ नर्मल ब्रेनमा पनि चोट लाग्ने सम्भावना हुन्छ, त्यो ट्युमरको साइज भन्नुहोस् अथवा त्यसको चाहिँ ठाउँ भन्नुहोस् त्यसको हिसाबले चाहिँ त्यस्तो खालको चिजहरू पनि आउन सक्छन्। त्यो भएर चाहिँ संवेदनशील हो, तर अहिले अब टेक्नोलोजीहरू यति राम्रो राम्रो हुँदै आइरहेछन् कि सकेसम्म सेफ्टी, जस्तो भनौँ न आजभन्दा 50 वर्ष अगाडिको बेलामा नेपालमा भएको न्युरो सर्जरीमा मान्छे बाँच्यो भने अचम्म, ल ब्रेनको अपरेसन गरेर नि बाँच्यो भन्ने खालकोबाट सुरु भए त हो नि। त्यसपछि आएर चाहिँ बाँच्ने चाहिँ बाँच्ने तर जिउमा चाहिँ थुप्रै खालको खोटहरू हुने त्यस्तो खालको चिज देखिन्थ्यो भने अहिले आएर चाहिँ बाँच्ने साथै त्यो मान्छे चाहिँ नर्मल लाइफमा फर्किने, ब्रेनको अपरेसन गरेर पनि आफ्नो पुरानै जीवनमा फर्किने त्यस्तो खालको चिजहरू टन्नै भइरहेछन्।
0: डाक्टर साहब, जस्तो यो ब्रेन ट्युमरको सर्जरी गर्दा चाहिँ नि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो डाक्टर साहब, यसको सफलताको दर कति छ डाक्टर साहब?
1: ब्रेनको अपरेसनको ओभरअल 90% भन्छु म, तर पनि अब केस बाई केस हुन्छ, यो हरेक केस फरक हुन्छ, सबै केसमा एउटै रिजल्ट हुनै सक्दैन। ब्रेन ट्युमरमै पनि एउटै ठाउँको ब्रेन ट्युमर पनि सेम हुँदैन, त्यसले गर्दाखेरि हरेक केसलाई हामीले चाहिँ इभ्यालुएट गरेर यसको रिस्क रेट चाहिँ कति होला त भनेर त्यो बिरामीलाई, फ्यामिलीलाई र बिरामीलाई हामीले अपरेसन गर्न अगाडि बताएको हुन्छौँ। तर ओभरअल भन्दाखेरि हामीहरूकोमा अहिले ब्रेन ट्युमरकै अथवा अरू खालका ब्रेनको अपरेसनहरूको 10% चाहिँ रिस्क फ्याक्टर भनेको छ। यो चाहिँ अब आजभन्दा 30-40 वर्ष अगाडि चाहिँ एकदमै धेरै थियो।

0: डाक्टर साहब, यो डिप ब्रेन स्टिमुलेसन जस्ता उन्नत उपचार नेपालमा छन् कि छैन डाक्टर साहब? कहिलेसम्म उपलब्ध हुने सम्भावना छ?
1: डिप ब्रेन स्टिमुलेसन नेपालमा उपलब्ध छ। 2014 मैले पहिलो अपरेसन गरेको हुँ। यो 6 जना मान्छे हुनुहुन्थ्यो, त्यो मध्ये चाहिँ हामीले मदन कृष्ण श्रेष्ठजीलाई नै पहिला चुनेका हौँ। र पहिलोचोटि डिप ब्रेन स्टिमुलेसन गर्नलाई मैले भनिहालेँ नि, मैले बिरामीसँग कहिले पनि सिक्दिनँ। बिरामीको जिउमा हामीले सिक्ने होइन, गुरुसँग सिक्ने हो। त्यसले गर्दा पहिलो अपरेसन गर्ने बेलामा चाहिँ हामीले जापानबाट मेरो गुरुलाई ढाकेर हामी मिलेर गरे हौँ। 200 भन्दा पनि बढ्ता चाहिँ त्यस्तो खालको, त्योसँग मिल्ने डिप ब्रेन स्टिमुलेसन अथवा ब्रेनको चाहिँ भित्र गएर चलाउने खालको अपरेसन हामीले नेपालमा गरिसकेका छौँ। र अहिले अब हामी आफै त्यो यति धेरै गर्छौँ कि म आफै विदेशमा गएर अरूहरूलाई अहिले अब सिकाउन थालेका छौँ। नेक्स्ट मन्थ पनि ताइवानमा गएर चाहिँ ताइवानमा हाम्रो तरिका के हो त भनेर चाहिँ त्यहाँ चाहिँ लाइभ डेमोन्स्ट्रेसन नै गर्न गइरहेछौँ।
0: अनि डाक्टर साहब, एउटा कुरा नि, यो पार्किन्सन्स रोगको चाहिँ नि जोखिम पनि चाहिँ नि पछिल्लो समय बढ्दै गएको देखिन्छ डाक्टर साहब है। यस पार्किन्सन्स अवस्था चाहिँ उपचार के कस्तो अवस्थामा रहेको छ त?
1: पार्किन्सनको जोखिम बढेको चाहिँ होइन, पार्किन्सन भनेकै ओल्ड एजमा हुने, अलिक उमेर पुगिसकेपछि हुने। अब कोही कोहीलाई एकदम यङमा पनि हुन्छ, तर इन जेनरल चाहिँ अलिक उमेर पुगिसकेपछि हुने हुन्छ। र अहिले हाम्रो चाहिँ औसत आयु नै बढ्दै गएकोले गर्दाखेरि चाहिँ पार्किन्सनको मान्छेहरू चाहिँ धेरै देखिन थालेको हो, तर रोगै बढेको त होइन। पार्किन्सनको उपचारहरूमध्ये पहिलो उपचार भनेको त न्युरोलोजिस्ट डाक्टर साहबहरू कहाँ गएर औषधिको उपचार नै गर्ने हो यसको। त्यो बाहेक चाहिँ अब अघि तपाईँले भन्नुभएको जस्तो डिप ब्रेन स्टिमुलेसन गर्ने, यो चाहिँ डिभाइस राख्ने हो, कुनै एउटा चिप्स जस्तो पेसमेकरै ब्रेनभित्र राख्ने हो। एउटा मेजर रिमोट हामीसँग हुन्छ, एउटा माइनर रिमोट चाहिँ पेसेन्ट पार्टीलाई पनि दिया हुन्छ।
0: एकदम भरपर्दो हुन्छ त्यो मेसिन
1: हुन्छ, त्यसको चाहिँ अहिले लाइफ चाहिँ
0: पेसमेकर जस्तै मुटुमा
1: राख्ने सेम नै हो, ब्रेनको पेसमेकर हो यो।
0: पेसमेकर त एकदमै भरपर्दो हुँदो रहेछ
1: हो, त्यस्तै हुन्छ यो पनि हुन्छ। तर अब सबैलाई त्यस्तो
0: बेला बेलामा चेन्ज गर्नुपर्छ।
1: त्यही त, अहिलेको अब नयाँ नयाँ ब्याट्रीहरू चाहिँ 25 वर्षसम्म जाने ब्याट्रीहरू छन् नयाँ, होइन भने जेनरली चाहिँ अहिलेसम्म हामीले युज गरेर आयो भने चाहिँ 10 वर्ष ब्याट्री हो, 10 वर्षसम्म चेन्ज गर्नुपर्छ ब्याट्री।
0: 10-12 वर्ष
1: तपाईँ कति फ्रिक्वेन्टली दिइरहनु भएको छ र कति पावरमा गइरहेको छ, त्यसको भरमा चाहिँ त्यसको आयु निर्धारित हुन्छ।
0: अनि डाक्टर साहब, एउटा कुरा नि यो है, जस्तो स्ट्रोकबाट मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन चाहिँ बढिरहेको छ डाक्टर साहब, नेपालमा स्ट्रोकको समस्या के कस्तो छ अनि रोकथामका लागि चाहिँ के गर्दा उपयुक्त हुन्छ होला डाक्टर साहब?
1: अघि मैले भने जस्तै स्ट्रोक हुने संख्या नै बढेको होइन, यो डिटेक्सनमा आउन थाले हो। अब मान्छेहरू चाहिँ सडनली एक पाखा नचल्ने भयो भने तुरन्त हस्पिटल जाने गरेका छन्। पहिला त्यो पनि गर्ने गरिन्नथ्यो। अनि तुरन्त हस्पिटल गएपछि हस्पिटलले पनि कि त सिटी कि एमआरआई गरेर हेर्छ, हेर्दा अनि देखिने भयो अनि ल स्ट्रोक भनेर त्यसलाई रेजिस्टर गर्ने भयो। त्यसरी हेर्दाखेरि नम्बर बढे पनि स्ट्रोक एज सच मान्छेलाई हुने स्ट्रोकको नम्बर चाहिँ त्यस्तो एकदमै डरलाग्दो कालीलाग्दो हिसाबले बढ्या त होइन। तर अहिले हामीहरूको लाइफस्टाइल चाहिँ चेन्ज भएको कारणले गर्दा स्पेसली चाहिँ हामीहरूको चाहिँ फिजिकल एक्टिभिटी हिँडडुलदेखि लिएर चाहिँ भनौँ न सबै चिजको टु कम्फर्ट भएको छ नि त। स्ट्रोकको एउटा वान अफ द मेजर कज भनेको चाहिँ लाइफस्टाइलै हो। लाइफस्टाइलमा मोटोपन भन्नुहोस् अथवा चाहिँ कोलेस्ट्रोल हाई भन्नुहोस्, ब्लड प्रेसर भन्नुहोस्, डायबिटिज भन्नुहोस्, सेडेन्टरी भनेको धेरै यताउति दायाँ नगरिकन बसिराख्ने खालको चाहिँ लाइफस्टाइल भन्नुहोस्, काउच पोटेटो पनि भन्छौँ हामी तिनीहरूलाई निक्ने, ती कारणहरूले चाहिँ बढ्ने भएर चाहिँ अब त्यस्तो खालको लाइफस्टाइल चाहिँ अब संसारभरि नै भनौँ, नेपाल मात्र होइन, जति जति मान्छे चाहिँ एफ्लुएन्ट अलिकति पैसा आउँदै जान्छन्, मान्छेहरू अल्छे हुँदै जान्छन्, मुभमेन्ट कम हुँदै जान्छन्, त्यो हिसाबले चाहिँ बढ्या हो। तर पनि अब स्ट्रोक एसेस त पहिलादेखि नै थियो।
0: स्पाइनल कोर्ड इन्जरी अथवा चाहिँ मेरुदण्डको चोट सम्बन्धी बिरामीको संख्या पनि बढ्दै गएको छ होइन। यो दुर्घटना अनि विपदमा परेर स्पाइनल कोर्ड जाँदा प्यारालाइसिस पनि हुने बिरामीको पनि संख्या देखिन्छ डाक्टर साहब, यसलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ डाक्टर साहब?
1: मैले जुन बेला चाहिँ नेपालमा न्युरोसर्जरी सुरु गरेँ 90s, त्यो बेलामा मैले देख्ने भनेको चाहिँ रुखबाट खसेर अथवा भिरबाट खसेर रुखमा चाहिँ स्याउला काट्न जाँदाखेरि चाहिँ मान्छेहरू, केटी मान्छेहरू, हजुर केटा भन्दा पनि केटी मान्छे चढ्छन् गाउँघरतिर, त्यो एकदमै धेरै थियो। अब त्यो चिज चाहिँ अहिले एक्चुअली भन्ने हो भने त्यो घटेको छ, मान्छे अब स्याउला चाहिँ रुखमा चढेर काट्ने अलिक कम भयो होला सायद, अथवा चाहिँ अलिकति प्रिकसन पनि लिन थाले होला, तर अहिले चाहिँ अहिलेको मेरुदण्डको चोट चाहिँ धेरै जसो फेरि पनि अघि मैले भने मोटरसाइकल र भेहिकलहरूबाट नै भइरहेछ, हाइवेमा ठुलो एक्सिडेन्ट हुने हाई स्पिडमा हुन्छ, यो लो स्पिडमा जेनरली हुँदैन, हाई स्पिडमा चाहिँ अब कि त हाइवेमा जानु पऱ्यो कि मोटरसाइकल हुनु पऱ्यो, त्यो हिसाबले चाहिँ अब धेरै डिटेक्सन भएको छन्। र पहिला पहिला मेरुदण्डमा त्यो घाँटीतिरको मेरुदण्ड यदि गएको छ भने ती मान्छेहरू बाँच्दै बाँच्दैनथे, अब अहिले चाहिँ त्यो प्रविधि राम्रो भएर उल्टो त्यस्ता मान्छेहरू बाँच्न थालेछन् कि, डिसेबल त हुन्छन् तर बाँच्न थालेछन् भनौँ न।
0: हजुर डाक्टर साहब, अनि एउटा कुरा जस्तो यो माइग्रेनलाई पनि चाहिँ नि न्युरोलोजिकल समस्याको रूपमा हेरिन्छ डाक्टर साहब, होइन, यसको उपचार के हो र यसलाई कसरी नियन्त्रणमा राख्न सकिएला डाक्टर साहब?
1: अब माइग्रेन भनेको चाहिँ यो जेनेटिक रोग हो, जिनबाट आउँछ यो, त्यसमा चाहिँ केटी मान्छेलाई चाहिँ एकदमै धेरै हुन्छ केटाहरूलाई भन्दा, त्यसले गर्दा माइग्रेन भएको आमाले छोरी छ भने छोरीलाई चाहिँ यो रोग दिने सम्भावना चाहिँ एकदमै धेरै हुन्छ। र माइग्रेन भनेको सडनली टाउको दुख्ने रोग हो र यसमा चाहिँ टाउकोभित्रको रगतको नसा फुलेर सुन्निएर चाहिँ दुख्छ, ब्लक ब्लक गरेर दुख्छ, अनि अरू बेला चाहिँ फेरि मान्छे टाउको दुख्दैन। अब यसको उपचार भनेको रोकथाम हो, यसको चाहिँ निदान भन्ने सधैँको लागि चाहिँ कम्प्लिटली निको पार्ने त्यस्तो उपचार चाहिँ अहिलेसम्म एकदमै हाम्रो क्लिनिकमा आउने मध्ये धेरै मान्छेहरू माइग्रेनका आ हुन्छन्, अब त्यो चाहिँ मैले भन्दा न्युरोलोजिस्टहरूले हेरेर हुन्छ।
0: हजुर हजुर डाक्टर साहब, हामीले धेरै बेर कुराकानी गऱ्यौँ, अब एउटा राष्ट्रिय गीत हामी रेडियो नेपालबाट बजाउँछौँ।

0: रेडियो नेपालबाट अहिले यहाँहरू जीवनयात्रा कार्यक्रम सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु वरिष्ठ न्युरो सर्जन डाक्टर बसन्त पन्तसँग। फेरि हामी कुराकानीलाई निरन्तरता दिन्छौँ। डाक्टर साहब, न्युरो सर्जरीलाई टेक्नोलोजी प्रयोग गरेर उपचार गर्न नेपालमा सम्भव छ कि छैन? डाक्टर साहब, भोलिका दिनमा यस किसिमका प्रविधि भित्र नै चर्चा पनि छ।
1: नेपालमा टेक्नोलोजी नभए त न्युरो सर्जरी हुँदै हुँदैन। न्युरो सर्जरी, कार्डियक सर्जरी यिनीहरू भनेको एकदमै धेरै टेक्नोलोजी युज हुने विषयहरू हुन्, विधाहरू हुन् र नेपालको ठुल्ठुलो इन्स्टिच्युटहरूमा ती सबै खालका विधाहरू चाहिँ मान्छेहरूले सेट गरेरै चलाइरहेछन्। अब कति ठाउँमा सबै टेक्नोलोजी नभएका इन्स्टिच्युटहरू पनि होलान्, हस्पिटलहरू पनि होलान्, तर अब मिनिमम रिक्वायरमेन्ट नभइकन कसैले पनि न्युरो सर्जरी गरिरह हुँदैनन्। धेरै एडभान्स्ड खालको टेक्नोलोजी भएको अस्पतालदेखि लिएर मिडियम एभरेज टेक्नोलोजी भएको अस्पतालहरू छन्। कस्तो छ भने टेक्नोलोजी मेक्स डिफरेन्स भन्छु मैले, टेक्नोलोजीले नै फरक ल्याउँछ। त्यसले गर्दा राम्रो टेक्नोलोजी युज हुनुपर्छ, त्यो भयो भने चाहिँ रिजल्टमा पनि एकदमै असर गरिरह हुन्छ।
0: डाक्टर साहब, यो आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक सर्जरी न्युरोलोजी र न्युरो सर्जरीमा चाहिँ नि मदत गर्न सक्छ कि सक्दैन?
1: अहिले एकदमै सक्छ। जस्तै अब रोबोटिक सर्जरीको कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले विगत एक वर्षदेखि चाहिँ रोबोटलाई युज गरेर चाहिँ विभिन्न खालको सर्जरी हामीले नेपालमा सुरु गरेका छौँ र हामी पहिलो अन्नपूर्ण चाहिँ पहिलो इन्स्टिच्युट भएको छ रोबोटिक सर्जरीलाई सुरु गर्ने, मतलब ब्रेनमा है, पेटमा होइन। पेटमा गर्ने रोबोट छुट्टै हुन्छ, ब्रेनमा गर्ने रोबोट छुट्टै हुन्छ। त्यसले चाहिँ हामीलाई एकदमै समय छोटो बनाइदिएको छ, अपरेसनको टाइम एकदमै घटाइदिएको छ र एकदमै प्रिसाइज भन्छौँ, एकदम एक्युरेट हुन्छ यो अपरेसन रोबोटलाई युज गर्दा। र आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ न्युरो सर्जरीमा सबैभन्दा धेरै युज हुने विधा हो। कति सफ्टवेयरहरू हामीसँग छन् र हामीले युज गरिरहेको हुन्छौँ एआईलाई, जस्तै भनौँ नेभिगेसन भने हामी कताबाट कसरी जाने त कुनै ठाउँमा भन्ने, त्यो पनि आर्टिफिसियल इन्टेलिजेन्स नै हो, त्यसले हामीलाई बताउँछ। तर अहिले चाहिँ अब कति सफ्टवेयरहरू हामीसँग नभएको सफ्टवेयर चाहिँ इन्टरनेटबाट हामीले चाहिँ डेटा बाहिर पठाएर हाम्रो एग्रिमेन्ट भएको इन्स्टिच्युटहरू छन् त्यहाँ पठाउँछौँ र उनीहरूले त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्समा हालेर बेस्ट वे के हो त यो अपरेसनको लागि भन्ने खालको चाहिँ डिस्कसन गरेर गर्ने त्यो सुरु भइसकेको छ यो पनि हाम्रो इन्स्टिच्युटमा। हजुर, एकदम टेक्नोलोजीले फड्को मार्यो। रमाइलो कुरो के छ भने अमेरिका र नेपालको ग्याप अरू चिजहरूमा लामो ठुलो छ भने पनि टेक्नोलोजी चाहिँ यस्तो छ कि एकदम छिटो आउँदो रहेछ कि। टेक्नोलोजी आइपुग्नलाई चाहिँ 100 वर्ष लाग्दैन, 100 वर्षमा त त्यो टेक्नोलोजी फेरि कहाँ पुगिसकेको
0: हुन्छ।
1: त्यसले गर्दाखेरि टेक्नोलोजीलाई फेरि अब हाम्रो नेपालीहरूले टेक्नोलोजीलाई राम्रोसँग एब्जर्ब पनि गरेको जस्तो मलाई लाग्छ।
0: अति व्यस्तताको बावजुद पनि यहाँले चाहिँ रेडियो नेपालमा आएर आफ्ना जीवनका भोगाईहरू त्यसै गरी स्वास्थ्य क्षेत्रका बारेमा धेरै ज्ञानहरू दिनुभयो। यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद र रेडियो नेपाल सुनिरहनु भएका हाम्रा श्रोतालाई केही भन्न चाहनुहुन्छ?
1: उषाजी, धेरै धेरै धन्यवाद। म धेरै वर्ष अगाडि रेडियो नेपालमा छिरेको बच्चाको मेरो बुवासँग गएको थिएँ, अहिले पनि हेर्दाखेरि त्यही सेटअप, त्यही ठाउँ, त्यस्तै अहिलेसम्म यसरी राम्रोसँग चलिरहेको देख्दा साह्रै खुसी लाग्यो। र श्रोताहरूलाई म भन्न के चाहन्छु भने सकेसम्म ब्रेनलाई कसरी चाहिँ बढाउने, ब्रेनको पावर कसरी बढाउने, ब्रेनलाई कसरी सेफ राख्ने भन्न मलाई सोधिराख्नुहुन्छ मान्छेहरूले। अब ब्रेन भनेको इम्पोर्टेन्ट अङ्ग भए पनि शरीरकै एउटा अङ्ग हो, शरीर राम्रो भयो भने ब्रेन पनि राम्रो हुन्छ। त्यसले गर्दाखेरि चाहिँ ओभरअल हेल्थलाई हामीले हेर्नुपर्छ, ओभरअल हेल्थलाई राम्रो गर्नेतिर हामी सबै लागौँ, त्यो भयो भने ब्रेन पनि त्यसै राम्रो भएर जान्छ। धेरै धेरै धन्यवाद। हजुर,
0: अन्त्यमा स्वास्थ्य सेवाको क्षेत्रमा यहाँले पुर्याउनु भएको योगदानको सम्मान गर्दै यहाँलाई अझै सफलता मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना।
1: हस्, धन्यवाद।
0: यतिन्जेल हामी कुराकानी गर्दै थियौँ वरिष्ठ न्युरो सर्जन डाक्टर बसन्त पन्तसँग। आजलाई जीवनयात्रा कार्यक्रमको समय सकिएको छ। अर्को हप्तासम्मका लागि प्राविधिक मित्रद्वय सुरेन्द्र पौडेल, मिनर्वा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका म उषा लोहनी बिदा माग्छौ। रेडियो नेपाल सुनिरहनुहोला। हवस्त, नमस्कार।

भेट्या दाइको बखु जुम्ली दाइको राडी काम्लो भोट्या दाइको बखु साइज टक्कै सम्झ्या बेला

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्समा पोखरा, 792 किलोहर्समा काठमाडौँ र 1143 किलोहर्समा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98, 100 र 103 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 31 गते आइतबार, ज्येष्ठ कृष्ण पक्ष चतुर्दशी तिथि, आज औँसी श्राद्ध। तदनुसार जुन महिनाको 14 तारिक सन् 2026, नेपाल सम्बत 1146, अनलागा चतुर्दशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन, प्राविधिक साथी शङ्कर भण्डारी अनि म प्रस्तुता प्रमिला गजुरेलको। सदा चाहिँ आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

0: भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि बिमा सचेतना कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 देखि 9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम ज्येष्ठ नागरिक। 9:45 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौँ। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 21 अर्जुन भन्नुहुन्छ, अमी हित्वाम सुरसङ्घा वसन्ति केचिद विताः प्राञ्जलयो गृणन्ति स्वस्तिस्त्युक्ता महर्षि सिद्ध सङ्घा स्तुवन्ति त्वाम स्तुतिभि पुष्कलाभि। तिनै देवताका समुदायहरू हजुरमा प्रविष्ट भइरहेका छन्। हे भगवान्, तीमध्ये कति त भयभीत भएर दुवै हात जोड्दै हजुरको कीर्तन पनि गरिरहेका छन्। महर्षिहरू र सिद्धहरूका समुदाय भने कल्याण हो, कल्याण हो, यस्तो भन्दै उत्तम उत्तम स्तोत्रहरूद्वारा हजुरको स्तुति गरिरहेका छन्। अद्भुत छ यो श्लोक। यस्तो श्लोक लेख्न कुनै सनातन चेतना नै चाहिन्छ। यो अद्भुतम, संसारको विरलतम आश्चर्य हो। यो श्लोकको अन्तर रहस्य बुझ्ने हो भने मनुष्य हुनुको गरिमा, मैले के जीवन पाएको रहेछु त्यो गरिमा प्रकट हुन थाल्छ र यसका सम्भावना पनि उजागर हुन थाल्छन्। परम रहस्यको श्लोक, यसको लागि कुनै ऋषि नै चाहिन्छ। ब्रह्माण्डको

विशेष गरी श्लोक छ विभिन्न स्थानमा आइसके। अर्जुन भन्छन् ती जम्मै देवताहरू भगवान हजुरमा एकदम प्रवेश गरिरहेको, यसरी बगेर जसरी नदी बगेर सागरमा जान्छ त्यसै गरी देवताहरू त बगेर हजुरभित्र पो छिर्दैछन् भगवान। मैले त भन्ठानेको थिएँ कि देवताहरूको छुट्टै अस्तित्व हुन्छ, देवी देवताहरू कुनै अलग चिज होलान् भन्ठानेको थिएँ मैले। तिनको त मैले पूजा पनि गर्थेँ अलिअलि, तिनलाई सम्झिन्थे पनि। देवी देवताहरू स्वतन्त्र अस्तित्व भएका होलान्, यिनको आफ्नो शक्ति होला, यिनको आफ्नो बल होला, आफ्नो तेज होला, यिनको आफ्नो प्रभाव होला, यिनको आफ्नो स्वतन्त्रता होला भन्ने मैले ठानेको थिएँ भगवान्। तर अहिले त म के देख्छु भने हजुरको त्यो विराट रूपमा यी त कुनै नदी बगेर सागरमा छिरिरहेका छन्। यिनको त कुनै स्वतन्त्र अस्तित्व नै छैन, कुनै पनि देवी देवताको केही पनि छैन। र यो मात्रै कहाँ हो र अर्जुनले के देख्छन्? आश्चर्यको पनि महा आश्चर्य, केचिद भिताः प्राञ्जलयो गृणन्ते। देवी देवताहरू डराएर अतालिएर आतिएर दुई हात जोडेर हजुरको कीर्तन गर्दैछन् भगवान्, हजुरको कीर्तन गर्दैछन् देवी देवताहरू, जसलाई सारा शक्तिको स्रोत हामीले भन्ठानेका थियौँ। तिनी देवी देवताको पूजन गर्दा गर्दै हाम्रो जीवन बित्छ। अधिकांश धर्मशास्त्रहरू धर्म सम्प्रदायहरू देवी देवताको पूजनमा अर्चनामा समय व्यतीत गर भन्छन्। तर अर्जुनले के देख्छन् कि ती त डराएर आत्तिएर अतालिएर हजुरको विराट रूप देखेपछि भगवान् आत्तिएर हजुरको गुणगान गर्न थाले। किन आत्तिए होला देवी देवता? देवताहरू भनेको को? ईश्वरको त्यो रूप हो जुन रूपमा केही प्रकाश देख्न सकिन्छ। प्रकाशपुञ्ज हुन् ईश्वरको जब ऊर्जा ब्रह्माण्डमा बग्छ, बग्दाखेरि जुन प्रकाशपुञ्जहरू बन्न थाल्छन्, शक्ति केन्द्रहरू बन्न थाल्छन्, ती शक्ति केन्द्रलाई नै देवी या देवता भनिन्छ। ईश्वरको ऊर्जा हो, ईश्वरको अस्तित्व हो, यिनको कुनै स्वतन्त्र अस्तित्व छैन, कुनै पनि देवी देवताको स्वतन्त्र अस्तित्व हुँदैन। हामी जुनलाई 33 कोटि देवी देवता भन्छौँ। र किन यिनी डराएर कीर्तन गरिरहेका छन्? हामीले यिनको कीर्तन गरिरहेका थियौँ जिन्दगीभरि, जय गणेश, जय भोले, जय देवी, जय देवता, के भनेका थियौँ। यिनी आफै डराएर किन कीर्तन गरिरहेका छन्? डराए किनभने देवता त्यो अस्तित्व जसले अरूलाई त प्रकाशित पार्न सक्छ, थोरै शक्ति दिन सक्छ, तर आफूमा प्रकाश परेको हुँदैन, आफूलाई चिनेको हुँदैन। आफूलाई नचिनेकै पनि अरूलाई मद्दत गर्न सकिन्छ, थोरै दिनै मद्दत गर्न सकिन्छ। त्यसकारणले यिनीहरू डराएका छन्। आफूलाई नचिनिकन आफ्नो स्वतन्त्र अस्तित्वको पहिचान नै हुँदैन, आफ्नो अस्तित्वको प्रतिभिज्ञा हुँदैन। मैले आफूलाई चिन्नै सक्दिनँ भित्रबाट, मैले आफूलाई भित्रबाट नचिनिकन मेरो जीवनको डर कहिले पनि सकिँदैन। र कुनै देवी देवता आफ्नो स्वतन्त्र अस्तित्व राख्दैनन्, सारा अस्तित्व ईश्वरको, एक ईश्वर नै सबै देवी देवताहरूका अजस्र स्रोत हुनुहुन्छ, एक परमात्माका शक्तिपुञ्जहरू हुन् यिनीहरू, मात्र एक परमात्माका। त्यस कारणले जब यिनी ईश्वरतिर देख्छन्, अलिकति देख्छन्, ईश्वरलाई पुरै देख्नै सक्दैनन्। ईश्वरलाई पुरै देख्नको लागि चिन्नको लागि त मनुष्य लोकमा मात्रै सम्भव हुन्छ, कुनै देवलोकमा केही पनि सम्भव हुँदैन। जब यिनले थोरै देख्छन् त आत्तिन्छन्। भन्ठानेका थिए कि यो मेरो शक्ति हो, भन्ठानेका थिए कि यो मेरो प्रकाश हो। अब जब ईश्वरलाई देख्छन् त यिनीहरू अतालिन्छन् कि बाबा मेरो त केही पनि रहन्छ, मेरो स्वतन्त्र अस्तित्व नभएपछि त म कहाँ खुट्टा राखौँ, म खोइ मेरो आसन कहाँ बसौँ, म मेरो त 1 इन्च बराबर पनि भूमि छैन, कहाँ छ मेरो भूमि? सारा ब्रह्माण्ड त एक ईश्वरको छ। त्यसकारण यिनीहरू आतिन्छन्, डराउँछन्, कहाली लाग्छ यिनलाई। हाम्रो लागि यिनीहरू विराट हुन्, तर ईश्वरको त्यो विराट अस्तित्वको अगाडि देवताहरूको केही पनि अस्तित्व छैन। त्यही मूल अस्तित्वबाट सबैले आफ्नो शक्ति आफ्नो प्रकाश पाउने हुन्। अगाडि अर्जुन के देख्छन्? देवताहरू चाहिँ डराएर आतिएर यसरी कीर्तन गरिरहेका छन् भगवान्को। फेरि कीर्तन कस्तो? डराएर गरेको, डराएर गरेको कीर्तन चाहिँ फिल्मी गीत हो, कीर्तन होइन। आनन्दले गरेको कीर्तन मात्रै कीर्तन हो। कुनै डरले ईश्वरसँग सम्पर्क स्थापित गर्न सकिँदैन। ईश्वरसँग सम्पर्क स्थापित त मात्र प्रेमले गर्न सकिन्छ। हामी अरूलाई डराउन दिएर डरबाट काम लिन खोज्छौँ,
त्यसकारणले आफू पनि ईश्वरसँग

0: डराउँछ। डर र ईश्वरको, डर र परमात्माको कुनै पनि कतै टाढाको पनि सम्बन्ध छैन। जुन दिन डर मर्छ त्यस दिन प्रेम जन्मिन्छ। अहिले पनि हामी हेरौँ न, जहाँ प्रेम छ त्यहाँ डर छैन, जहाँ डर छ त्यहाँ प्रेम छैन। घर परिवारमा पनि हामी हेरौँ, जुन सम्बन्धमा डरको सम्बन्ध हुन्छ त्यहाँ चाहिँ प्रेम हुँदैन। त्यहाँ विभिन्न कुराकानी त हुन्छन् तर प्रेम कहीँ पनि हुँदैन। डरले कहिले पनि आफ्नो बनाउन सकिँदैन। डरले मात्र दुश्मनी मोल्न सकिन्छ, शत्रुता जन्मिन्छ। मित्रता, सम्बन्ध, हार्दिकता डरले कहिले पनि सम्भव हुँदैन। त्यस कारणले धेरै बच्चाबच्चीहरू घरमा आफ्नो पिताजीसँग सम्बन्ध बनाउनै सक्दैनन्। जीवनभरि पिताजीको डरले बाँच्छन् र त्यो सम्बन्ध बन्नै पाउँदैन। सम्बन्ध त त्यतिखेर बन्छ जब हृदयमा खुलापन आउँछ, एकत्वको भाव आउँछ। यी देवी देवताहरू डराएर ईश्वरसँग सम्बन्ध बनाउन खोजिरहेका छन्। अर्जुन देख्छन् अब यिनको कहिले पनि सम्बन्ध बन्ने छैन। अर्कोतिर अर्जुनले के देख्छन्? स्वस्तिस्त्युक्त्वा महर्षि सिद्ध सङ्घा, महर्षि र सिद्धहरू भने जय हो जय भनेर खुसी हुँदै हुँदै ईश्वरमा प्रवेश गरिरहेछन्। हेर्नुहोस्, एकातिर देवताहरू चाहिँ बडो आतिएर अतालिएर डरले कीर्तन गरिरहेका छन् भने महर्षि र सिद्धगणहरू आलादित हुँदै हजुरको जय होस् भन्दै ईश्वरमा प्रवेश गरिरहेका छन्। हेर्नुहोस् त, यो दुईटाको विरोधाभास। यो हो सनातन धर्मको देन, यो हो असली धर्म जीवनको, जुन धर्मले मनुष्यलाई देवताभन्दा पनि माथि देख्छ। मनुष्यको जीवन त्यस्तो जीवन हो। मनुष्यको रूपमा जन्म पाउनु देवताभन्दा कति हो कति माथि चढ्न पाउनु हो। चढेँ कि चढिन, कि जीवनमा म लडिराखेँ, त्यो मेरो आफ्नो रोजाइ हो। यी महर्षि सिद्धहरू, यी ऋषिहरू किन जय हो भनिरहेछन्? किनभने यिनको परमात्मासँग प्रेम छ। परमात्मालाई देखेर यिनी डराउँदैनन्। परमात्माको विराट अस्तित्वमा आफूलाई समाहित गर्न तत्पर छन्। जतिखेर सुकै शरणागतिले भरिएका छन्। परमात्मासँग शत्रुताको सम्बन्ध छैन। परमात्मासँग टुटेर एक्लै भएर बाँचेका छैनन् यिनीहरू। यी ध्यानस्थ मुनिहरू, यी सिद्धहरू, यी योगीहरू अरू कोही पनि होइन, तपाईँ हामी नै हौ, कोही अरू होइन। त म तीन प्रकारले बाँच्न सकेँ। एउटा साधारण मनुष्य भएर, जसमा नकार बढी छ, नकार बढी हुने बित्तिकै त ईश्वरसँग परको पनि सम्बन्ध हुँदैन। अर्को देवता, सकारात्मकता बढी छ, जहाँ प्रकाश छ जीवनको, तर त्यो प्रकाश बाहिर मात्रै परेको छ, त्यसरी पनि बाँच्न सकिन्छ। तर तेस्रो हो ध्यानस्थ अवस्था, योगस्थ अवस्था, सिद्धावस्था, जहाँ प्रकाश आफू भित्र परेको छ, आफूलाई सर्लक्क चिनेको छ। आफूलाई चिन्दाको दिन ईश्वर पनि चिनिन्छ। आफूलाई चिनेको दिन ईश्वरलाई पुरै चिनियो। ईश्वरलाई चिन्ने अरू कुनै बाटो छैन। ईश्वरलाई चिन्ने बाटो आफैलाई चिन्नु हो। त्यसकारणले यी महर्षि र सिद्धहरूको सँग आत्तिएका छैनन्। कहीँ पनि केही पनि छैन। यी त ईश्वरलाई भन्दछन्। कुनै ध्यानी व्यक्तिले भन्छ, ईश्वर मेरो जीवन त तेरो हो, तैँले दिएको, जतिखेर जहिलेसम्म मन लाग्छ राख, जहिले मन लाग्दैन मलाई उठा, म त तेरो जय जयकार गर्न बसिरहेको छु। बास, मलाई त तेरो जय जयकारमा आनन्द छ। मैले त देखेँ कि मेरो जीवनको अजस्र स्रोत तैँ होस्, तैँबाट आएको छु। म तेरै छातीमा उफ्रिँदैछु। अन्तत्व गत्वा म तेरै छातीमा लय भएर जाने हो। मलाई अलग भएर बाँच्नु छैन, मेरो स्वतन्त्र अस्तित्व छैन। जसले आफ्नो अस्तित्व ईश्वरको श्रीचरणमा चढायो उही महर्षि बन्यो। जसले जीवनमा शरणागतिलाई अँगाल्यो, जसले आफ्नो अलग अस्तित्व स्वीकार्दै स्वीकारेन, ईश्वरको विराट अस्तित्वमा आफूलाई लगेर चढाइदियो, त्यो थुपा पनि सागर बन्यो। दुई प्रकारले बाँच्न सकिन्छ। थोपाको रूपमा बाँच्न सकिन्छ, कति दिन बाँच्ने, एकछिनपछि घाम लाग्छन्, थोपा त उडेर गइहाल्छ, फेरि माथि जान्छ, मेघ बनेर सागरमा त खस्ने हो खस्ने हो। त थोपाको रूपमा नबाँचेर सागरमा म एकैचोटि खसिदिइहालेँ भने एकैपटकमा सागर भएँ, महासागर भएँ। महर्षि सिद्ध ती हुन् जो आफ्नो थोपापनमा राजी छैनन्। आफ्नो सागरपन जसले देखे, महासागर रहेछ, म त रहँदै रहन्छु, उही रहेछ, त उसको जय जयकार बाहेक के हुन्छ बाँकी? अब देवताहरू ती हुन् जो आफ्नो टल्किरहेको थोपामाथि गर्व गरेर बसेका छन्। त यिनको त स्वतन्त्र अस्तित्व हुँदै हुँदैन, यिनको गर्व त केही दिनमा समाप्त हुने नै छ, र फेरि यिनीहरू आउने नै छन् पृथ्वीमा। यिनीहरू आएर फेरि यही प्रेम, यही भक्ति, यही ध्यानको मार्गबाट आफू कुनै विराट त अँगाल्ने हुन्, अरू कुनै विकल्प नै छैन। त्यसकारणले महर्षि सिद्ध सङ्घको स्थिति हेर्नुहोस् र देवताहरूसँग तुलना गर्नुहोस्। त्यसकारणले कुनै बुद्धि भएको व्यक्ति मैले देवताको स्थान पाऊँ भन्दैन, मैले पितृको स्थान पाऊँ भन्दैन, मलाई केही चाहिँदैन प्रभु, तिम्रो प्रेममा रमण गर्न सके भने मेरो लागि मोक्ष त्यही हो।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-4418।

0: कार्यक्रममा अब पालो रहेको छ श्रवण भक्तिको। श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन।
1: कोही व्यक्ति लसुन प्याज नहालेको तरकारी नभई खान सक्दैनन्। खाना कसैलाई हालेपछि बान्त आउँछ त लसुन प्याजमा सुख छ कि दुख छ? यो हाम्रो चिन्तन मात्र हो, वस्तु त न सुख छ न दुख छ। हेर्नुहोस्, एक रमेश भन्ने व्यक्ति मर्यो त रमेश कि श्रीमती परम दुखी भई रोई मूर्छित भई परम दुःखमा। मेरो पति मरे, मेरो संसार अन्धकार भयो, त त्यो रमेशको एक पुत्र पनि थियो, त्यो पनि रोयो, तर मूर्छा भएन, परेन, खालि रोएर काम चलायो उसले। त फेरि त्यति बेला एक दोस्त आइपुग्यो रमेशको, थाहा पायो रमेश मरे, उसले पनि एक थोपा आँसु बगाइदियो, तर छोरा समान होइन, घुवा घुवा रोएन। त यही कुरो हो छिमेकीमा पुग्यो उड्दै उड्दै, त छिमेकीमा तरकारी पकाउँदै थिइन्, श्रीमती श्रीमानले कोठैबाट बताए, ए सुन्यौ, हाम्रो छिमेकी रमेशजी गएछन् संसार छोडेर। त छिमेकीको श्रीमती तरकारी चलाउँदै छिन्, तरकारी पकाउन छोडिनन् उनले। कठै केटाकेटी नै बच्चै थिए, तिनका छोराछोरी, अब त्यो एक्लीले कसरी हुर्काउली, तरकारी पकाएर चाहिँ न सुख न दुख, कुनै फिलिङ भएन। त्यही खबर उड्दै उड्दै पुग्यो एक रमेशको आश्रमी कहाँ, जसले रमेशलाई 1,00,000 दिनु थियो, तर कागज वागज गरेका थिएन, प्राइभेट दिएको थियो। जब उसले यो सुन्यो त जम्मै पैसा जमिनमा लाएर परेशान भइरहेको बेलामा यो खबर आयो कि 1,00,000 रुपियाँ तिर्न नपर्ने भयो, खुसी भयो, बिमार भयो। बताउनुहोस्, एक रमेश भन्ने व्यक्तिमा अब सुख छ कि दुख छ? कोही परम दुख फिल गर्दैछन्, कोही परम सुख फिल गर्दैछन्। त एकछिनपछि खबर आयो डाक्टरले गलत जजमेन्ट दिए रहेछन्, वास्तवमा मरे रहन्छ, मूर्छित भएछ। फेरि रमेश उठ्यो, जब रमेश उठेको कुरा सुनी उसको श्रीमतीले, त फेरि रोई हर्षको आँसु, फेरि मूर्छित भई, छोरो पनि फेरि रोयो हर्षको आँसु, साथी पनि खुसी भयो। अब छिमेकीको घरमा तरकारी पकाउन सकेर रोटी बेल्दै रहेछ, श्रीमती श्रीमानले खबर दियो, ए रमेश त मर्या रहन्छ, थाहा पायो जिउँदै रहेछन्। उसले भने, राम्रो भयो, ल बच्चाहरूलाई हुर्काउने व्यक्ति भए, रोटी बेल्न छोडिन, न सुख न दुख। अब त्यही खबर उड्दै उड्दै आसामी कहाँ पुग्यो, रमेश मर्या छैन, 1,00,000 तिर्न पर्ने भयो। त अब भगवान्लाई कम्प्लेन गर्दैछ, भगवान् तिमी पनि रुखा चढाएर फेदा बन्चरो लाउँछौ। दुखी भयो। त बताउनुहोस्, संसारमा अब रमेश भन्ने व्यक्तिमा सुख छ कि दुख छ? तमाम दार्शनिकहरू जम्मा भए पत्ता लगाउनलाई, के कारण? यसको कारण हो, जसबाट हाम्रो स्वार्थ बढी पूर्ति हुन्छ, बस त्यस कारण हामी त्यसमा सुखको अनुभव गर्छौँ। श्रीमतीको त अरू उपाय छैन, यही श्रीमानले जे गर्छन् उसमा डिपेन्डेन्ट छ। त्यसैले जब मर्दा परम दुखी भई मूर्छित भई, त जब बिउते रमेश त फेरि ऊ परम सुखी भई, छोरो पनि दुखी भयो, छोरोले सोच्यो बाउ मरे त के गर्नु, आफ्नै पुरुषार्थले केही गर्नुलाई, त्यति धेरै दुखी भएन। साथी कम दुखी भए, छिमेकीलाई दुख न सुख, आसामी सुखी भयो पछि दुखी भयो, ठ्याक्कै अपोजिट भयो। यो के कारण? कि चिन्तनको कारण। यो मेरो पति हो, पति हो, पति हो, यसैबाट मेरो स्वार्थ पूर्ति हुन्छ, यो चिन्तन चिन्तन चिन्तन चिन्तन, जब त्यो चिज छिन्यो त्यही अनुसारको दुःख भयो। पतिले पत्नीमाथि यही चिन्तन गर्यो, यही कारण, त वस्तु त न सुख छ न दुःख छ। त यो बुद्धिमा बसाइदेऊ भगवान, यो कामना राख, यो संसारका त यात्रु हुन्, वस्तु त मलाई तिम्रो सुख प्राप्त गर्नु छ, यो कामना राख त परम वन्दनीय। यजुर्वेद भद्रा उत प्रशस्तयः आउनु सामवेद पनि भन्छ। हे भगवान्, कल्याण हेतु मेरो कल्याणको निमित्त मार्ग प्रशस्त गर्न बाटो देखाउनलाई मलाई गाइड देऊ। गाइड संसारमा गाइड चाहिन्छ देखाउने व्यक्ति, त्यस्तै भगवत क्षेत्रमा पनि गाइड बिना काम चल्दैन, असम्भव। गाइडको आवश्यकता पर्छ, तर त्यो गाइड कस्तो हुनुपर्छ? केवल तिलकधारी वस्त्रधारी होइन, त्यसको वेदले बताउँछ। श्रोत्रियम् ब्रह्मनिष्ठम् मुण्डकोपनिषद् 1-2-12। त्यो जुन आध्यात्म क्षेत्रमा डोर्याउने व्यक्ति हुन्छ त्यो श्रोत्रियम् वेद शास्त्रको पूर्ण ज्ञाता, यतिले मात्र पुग्दैन, भगवत साक्षात्कार गरेको व्यक्ति, भगवान्लाई प्राप्त गरेको व्यक्ति चाहिन्छ, त्यसले मात्र पुर्याउन सक्छ। नत्र साधारण कथा वथा भन्ने व्यक्ति तिलकधारी वस्त्रधारीले सक्दैनन्। त अब यहाँ टेढो खिर छ कि त्यो व्यक्तिले भगवान्लाई प्राप्त गरेको छ कि छैन कसरी थाहा पाउने? थाहा पाउन सकिन्छ, कसरी थाहा पाउने त्यो उपाय म बताउने छु पछि तपाईँहरूलाई। त यो कामना राख कि मलाई गाइड प्राप्त होस्, त्यस्तो महात्मा प्राप्त होस् जसले भगवान्लाई प्राप्त गरेको छ, यो कामना राख। वन्दनीय सामवेद। अब आउनु अथर्ववेदमा। तस्य ते भक्ति बाशः श्याम। अथर्ववेद, यो कामना राख। के कामना राख? मलाई भगवानको भक्ति प्राप्त होस्, यो कामना राख। यो परम वन्दनीय। भक्तिको किन राख कामना? किनकि तिमी भगवान्लाई प्राप्त गरेर नै सुखी आनन्दमय हुन्छौ। त मैले वेदमै बताएको छु, भगवान भन्छन् भक्ति बसः पुरुषो, जो जुन परम पुरुष भगवान छ त्यो भक्तिको वशमा छ। सौपर्णक श्रुति, भक्तिद्वारा नै नै नै, कर्म ज्ञानद्वारा होइन, भक्तिद्वारा नै। वेद मनमना भव मत भक्तो गीता, भक्तिद्वारा नै। भक्त्या हमे कया ग्राह्यः 11-14-21 भागवत। भक्तिद्वारा नै मलाई ग्रहण गर्न सक्छ जो कोहीले, अरू कुनै उपाय छैन। अहम् भक्त पराधीनो, भक्तिद्वारा नै म अधीनमा आउँछु, अरू कुनै उपाय छैन। सब एक स्वरले बताउँछन् यो भगवानको भक्ति प्राप्त होस् यो कामना राख, यो वन्दनीय।

प्रेम भक्तिको पर्यायवाची शब्द हो। यसद्वारा नै भगवान प्रकट हुन्छन्। ज्ञान कर्म कर्णद्वारा होइन, यसमा पनि क्लियर गरियो, भक्तिद्वारा नै। त यो कामना राख परम वन्दनीय, यानि कि कामना जुन सबको मूल हो, क्रोध लोभ मोह अहंकारको, वेदद्वारा मैले सिद्ध गरे, यो कामना राख। अब आउनुहोस् क्रोध, क्रोध पनि राख्नुहोस्, न हडबडाउनुहोस्, लाभ दिनेछ। राखे क्रोध गरे इतिहासमा राजा दशरथ क्रोध गर्दैछन्, के का निमित्त?

जब राम जंगल गए दशरथ क्रोध अर्दयचन को माथी स्वयं माथी, हे प्राण प्रिय राम तिमी जंगल गयो, प्राण भन्दा पनि प्रिय तिमी गयो त यो प्राण अझै यहाँ कसरी छ, यो शरीरमा म जीवित कसरी छु, आफै माथि क्रोध गर्दैछन्। त यो क्रोध परम वन्दनीय, किन किनकि यो क्रोधको मनसा आशय के हो, भगवत प्रेम। त्यसकारण यो क्रोध पनि परम वन्दनीय। संसार किन प्राप्त भएन, मैले 1,00,000 चाहेको थिएँ भएन, किन भएन, यस प्रकारको चिन्तन क्रोध यो निन्दनीय। भगवानको निमित्त भगवानलाई प्राप्त गरौँ, यो क्रोध आफै माथि गर्नु यो परम वन्दनीय। यही क्रोधमा आफ्नो शरीरलाई जलाई जलाई नष्ट गरिदिए भगवानको निमित्त। त्यसैले राजा दशरथको कीर्ति छ, स्वतः चाहेर होइन सबले नाम लिन्छन्, राम राम कही राम कही, राम राम कही राम, तनु परिहरि। हेर्नुहोस् राम राम राम राम राम राम राम, प्राण त्यसमै जोडिदिए गए, राउ गए उसुर धाम, भगवत धाम गए। यो क्रोध पनि राख तर एरिया चेन्ज गरिदेऊ, भगवत विषय सम्बन्धी राख, लोभ पनि राख, लोभ तर के लोभ राख,

यो लोभ राख, यो हजार छ लाख कसरी बनाउने, लाख कसरी, करोड कसरी बनाउने होइन, भगवानको चरणमा मेरो अनुराग बढ्दै जाओस्, भगवानको कृपा म माथि हुँदै जाओस्, यो लोभ, यो लोभ गर, परम वन्दनीय, यसले भगवत प्राप्ति गराउँछ यो लोभले, तर संसार सम्बन्धी गर डुबाउँछ तिमीलाई, एरिया चेन्ज गर, हेर लोभ कति कमालको काम गर्दैछ, लोभ पनि राख। अब अहंकार ध्यान दिनुहोस्, अहंकार पनि राख,

0: यो राख या सुतीक्ष्णजी महाराज महापुरुष बोल्दैछन्, मेरो अहंकार अभिमान भुलेर पनि नजाओस् भोरे। तर के अहंकार? यो अहंकार कि म भगवान को सेवक हूँ, भगवान मेरो मालिक हो, स्वामी हो। यो अहंकार, म तिमेरको दास होइन, म भगवान को दास हुँ। यो अहंकार राख, यसले भगवत प्राप्ति गराउँछ।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला। आदरणीय श्रोताहरू, तत्वज्ञान यानि प्रवचन श्रवण पश्चात यसका विषयवस्तुमाथि हृदयङ्गम गरी प्रयोगात्मक साधनामा पनि लाग्न प्रयत्न गर्नुपर्छ, जसले यहाँहरूलाई अनुभवात्मक ज्ञान पनि प्रदान गर्न मद्दत गर्छ। वास्तवमा अनुभवात्मक ज्ञानले नै हाम्रो आफ्नो लक्ष्य दिलाउन मद्दत पुर्याउँछ। यदि यहाँहरू साधना सम्बन्धी जानकारी चाहनुहुन्छ भने श्यामा श्याम धाम ठिमीमा सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्राप्त गर्न सक्नुहुनेछ। अब भने पुनः श्रवण गरौँ जगद्गुरु श्रीद्वारा रचित एवं सङ्गीतबद्ध यो सुमधुर सङ्कीर्तन।